0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
2: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
3: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णमा हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.phbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। आजको श्रृङ्खलामा हामी शिक्षा क्षेत्रको वर्तमान अवस्था, सुधार गर्नुपर्ने पक्ष, देखिएका समस्या र चुनौतीबारे छलफल गर्नेछौँ। यसको लागि हामीसँग हुनुहुन्छ शिक्षाविद एवं नेपाल सरकारका पूर्व सचिव डाक्टर हरि लम्साल। डाक्टर साहब, स्वागत छ कार्यक्रममा।
4: हजुर हस्, धन्यवाद, नमस्कार।
3: यहाँले नेपालको शिक्षा क्षेत्रलाई नजिकबाट पहिचान गर्ने अवसर प्राप्त गर्नुभएको छ। लामो समयसम्म शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यालय र मन्त्रालयमा रहेर पनि काम गर्नुभयो। हाम्रो शिक्षा प्रणाली कस्तो छ, योबाट कुराकानीको सुरुवात गरौँ।
4: मेरो अनुभवमा त शिक्षा प्रणाली त चलेकै छ, अब विगतदेखि निरन्तर रूपमा चलेकै छ, तर समस्याहरू अझ गुजुल्टो परेको छ कि। यो विद्यार्थीको सिकाइ उपलब्धि जति बढ्न पर्ने हो त्यो बढेको छैन, त्यो नबढेको हुनाले त्यो यथावत रूपमा चलेको छ भनेर भन्नुपर्ने हुन्छ। मलाई चाहिँ बाहिरबाट हेर्दा पनि त्यस्तै लाग्छ।
3: अब शिक्षा क्षेत्रका समस्याका कुराहरू विभिन्न ठाउँमा, विभिन्न फोरमहरूमा उठ्ने गरेका छन्। नीतिका कुराहरू, प्रणालीका कुराहरू, पद्धतिका कुराहरू, विविध कुराहरू, तर बाहिरबाट उठ्नु र भित्र गएर काम गर्दाखेरि के असहज हुँदो रहेछ, उठाउनु सजिलो र काम गर्न गाह्रो, केही त्यस्ता समस्याहरू पनि झेल्नु भएको छ?
4: होइन, काम गर्न त सजिलो छैन नि, काम गर्न त सबैलाई मिलाएर लैजानु पऱ्यो। बाहिरबाट बोल्ने त बोलिदिए हुन्छ, देखाइदिए हुन्छ,
3: हजुर,
4: होइन, अब फेरि निरपेक्ष ढङ्गले देखाउन सकिन्छ नि। एकदमै के अब यो हुनुपर्छ भनिदिए हुन्छ, भित्र गएपछि त विभिन्न सरोकारवालाहरू छन्, अब त्यहाँ इन्ट्रेस्ट ग्रुप पनि छन्, अब त्यो इन्ट्रेस्ट ग्रुपलाई पन्छाएर त्यो सरोकारवालाको जुन त्यो माग हो, जायज मागलाई पुरा गर्न त सबैलाई मिलाउन सक्नु पऱ्यो। अब एकातिर सरोकारवालाको प्रेसर छ, अर्कोतिर स्रोत र साधनको कुरा छ। अब यो स्रोत पनि कस्तो छ भने, दिइसकेकोलाई केही गरे पनि फिर्ता गर्न मिलाउन सकिँदैन, नयाँ माग्ने मात्रै हुन्छ। अनि अब त्यो यो यो दुईवटाको बिचमा चाहिँ काम गर्न नसकिने नै भन्ने त होइन, तर धेरै मिलाएर गर्नुपर्ने हुन्छ।
3: किन सरकारवाला पक्षहरूको बढी हाबी भएर यो समस्या सिर्जना हुन्छ?
4: यस्तो हुन्छ, सरकारवालाले सरकारसँग माग राख्नु त स्वाभाविकै हो। हेर्नु, आफ्नो कुरा भए हुन्थ्यो, मलाई यो बेलामा यो पाए हुन्थ्यो, ऐन बनाउँदा मेरा कुरा समेट दिए हुन्थ्यो भन्ने छ, स्वाभाविकै हुन्छ। अब त्यहाँ सरकारवालासँग त इन्ट्रेस्ट ग्रुप के स्वार्थ समूह, अनावश्यक लाभ लिने समूह हुन्छ नि त, त्यो मिसिन्छ कि। त्यसो भएर कुन चाहिँ सरोकारवालाको वास्तविक माग कति हो, अनि यो सरोकार यो स्वार्थ समूहले उचालिरहेको कति हो भन्ने छुट्याउन सक्नुपर्छ कि। त्यो नछुट्याउँदा के हुन्छ भने, कहिले कहिले स्वार्थ समूहको माग पुरा भइरह हुन्छ र सरोकारवालाको जायज माग चाहिँ छायामा पर्ने सम्भावना हुने हुनाले त्यो निर्णयकर्ता पनि अत्यन्त दबावमा रहनुपर्ने अवस्था हुन्छ कि शिक्षाको क्षेत्रमा चाहिँ।
3: तर शिक्षा क्षेत्र बालबालिकासँग जोडिएको कुरा, युवाहरूसँग जोडिएको कुरा हो, यो चाहिँ देशको भविष्यसँग जोडिएको कुरा, समग्र कुराहरू चाहिँ शिक्षामै जोडिएका हुन्छन्। पछिल्लो समय व्यावहारिक शिक्षाहरू भएनन्, हाम्रो चाहिँ प्राविधिक शिक्षातिर हामी जान सकेनौँ, तुलनात्मक नजरले जानु पर्थ्यो, त्यहाँ जाँदै गर्दाखेरि पनि त्यसले जीविकोपार्जन गर्नमा समस्या गर्यो, यस्ता कुराहरू आइरहेका छन्। यी कुराहरूमा त विवाद नहुनुपर्ने हो।
4: अब यस्तो भयो, शिक्षा व्यवहारिक भएन भन्दा दुईवटा ढङ्गबाट हेर्नु पऱ्यो क्या। एउटा पाठ्यक्रममा अथवा नीति पाठ्यक्रममा कति सुधार्नु पर्ने एउटा पाटो होला, भएकै कार्यान्वयन गर्ने कुरा अर्को पाटो रह्यो कि।
3: हजुर,
4: मलाई चाहिँ मेरो अनुभवमा कस्तो लाग्छ भने, हाम्रो भएकै चिज कार्यान्वयन नभएर धेरै समस्या आएको छ कि। जस्तो प्रयोगात्मक अभ्यास गराउने भन्छौँ हामीले विद्यालयमा, विद्यार्थीलाई चाहिँ गरेरै सिक्ने बनाउनुपर्छ भन्छौँ, त्यहाँ त्यो हुँदैन। त्यसमा अनुगमन पनि पुगेन। मन्त्रालयको तर्फबाट हामीले जे जति पहल गर्नुपर्ने, अनुगमन गर्नुपर्ने, त्यो नगर्नेलाई कारवाही गर्नुपर्ने, गर्नेलाई थप सहयोग गर्नुपर्ने, त्यो पनि हुन सक्दैन। अब त्यो विद्यालयमा पनि एक्लै अर्कोलाई देखाएर उम्कनी मात्रै भयो कि? त्यो त कार्यान्वयन गरे त विद्यार्थीले सिक्छ नि त, एउटा सिप हातमा हुन्थ्यो। अब हामी सबैले सजिलो के भइरह्यो भने, अनि यो पाठ्यक्रम भएन, शिक्षा व्यवहारिक भएन भने व्यवहारिक कन्टेन्ट हुने होइन कि? व्यवहारिक त यो शिक्षा लिने लिने प्रक्रियालाई कति मात्रामा सान्दर्भिक बनाउन सकिन्छ, कति मात्रामा विद्यार्थीलाई इन्गेज गर्न सकिन्छ भन्ने विषयले निर्धारण हुने हो। तर बहस जति कता फर्कियो भने खालि त्यो शिक्षा भने त अमूर्त हो नि त, कन्टेन्ट त
3: हजुर,
4: त्यसलाई मूर्त बनाउने चाहिँ लिने दिने प्रक्रिया हो कि? र मलाई चाहिँ यो भित्र बाहिर बसिरहँदा पनि मेरो अनुभव कस्तो छ भने, यो अहिलेको पनि त केही विद्यालयहरूले राम्रो सिप हासिल गराएको छ त, विद्यार्थी बाह्र कक्षा पढेर बाहिर निस्कँदा विद्यार्थीसँग एउटा दुइटा सिप हातमा छ, त्यो त यही विधि पद्धति कानुनभित्र भएको हो नि त। त्यसो भएर कार्यान्वयन पक्ष कमजोर देख्छु मैले चाहिँ।
3: त्यसो भए हाम्रो जुन पाठ्यक्रम छ त्यति दोषी दिनुपर्ने जो हामी बाहिर भन्छौँ अथवा बाहिर सुन्छौँ, त्यस्तो किसिमको नराम्रै अवस्थामा छैन?
4: होइन होइन, हाम्रो पाठ्यक्रम पनि त पाठ्यक्रम बनाउने त विभिन्न सैद्धान्तिक आधारहरू हुन्छ, बाहिरको हेर्ने हुन्छ, विज्ञहरूले छलफल गरेर बनाएको हुन्छ, त्यति नै कमजोर हुन्न क्या? के यसो भनेर एकदम पूर्ण छ भन्न त मैले नि सक्दिनँ
3: हजुर,
4: त्यसमा पनि कमी कमजोरी समयानुकूल थप गर्नुपर्ने हुन सक्ला। तर यही पाठ्यक्रम चाहिँ कार्यान्वयन गर्न सक्ने हो भने, प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने हो भने त गर्न सक्ने ठाउँ छ भन्ने मेरो तर्क चाहिँ त्यो हो कि?
3: यति हुँदाहुँदै पनि अहिलेको विद्यालय शिक्षाको कुरा गर्दाखेरि गुणस्तरभन्दा पनि प्रमाणपत्रमुखी भयो भन्ने आरोपहरू बहसहरू पनि सुनिन्छन्।
4: अब सिप हासिल नहुने, व्यवहारिक नहुने भएपछि त सैद्धान्तिक ज्ञानको प्रमाणपत्र त स्वाभाविकै हो होइन, प्रमाणपत्र त शिक्षाले दिन्छ नै, तर त्यो सिपको कम्पोनेन्ट चाहिँ सहितको प्रमाणपत्र हो कि सिपको कम्पोनेन्ट नभएको प्रमाणपत्र हो भन्नेमा त, यदि सिप भएन भने त्यो चाहिँ प्रमाणपत्र प्रमाणपत्रकै रूपमा रहने चाहिँ यहाँले भने जस्तै स्वाभाविकै हो त्यो विषय चाहिँ।
3: सर, यहाँ शिक्षा मन्त्रालयमा रहेर पनि काम गर्नुभयो, यहाँ कुराहरू उठ्छन् शिक्षा सुधारका कुराहरू, ग्रामीण क्षेत्रमा हुने विद्यालयको स्रोत साधनसँग पहुँच र सहरी क्षेत्रमा हुने विद्यार्थीहरूको स्रोत साधनमा हुने पहुँच, यसलाई हामीले समान अथवा एउटै किसिमले हेर्ने गरेका छौँ, यसले गर्दाखेरि दुर्गम विद्यार्थीहरूलाई के अन्याय हुन्छ कि? त्यस्ता कुराहरू पनि बहस छलफल हुन्छन् कि?
4: होइन, बहस हुन्छ। जस्तो भौतिक पूर्वाधारको हिसाबले त अब धेरै ठाउँमा पूर्वाधारहरू सुधार भयो होइन, अब विद्यालयहरू राम्रो बनेका पनि छन्, अब सबै सम्भव छ बनेका छैन, त्यो पनि केही ठाउँहरू अझै बाँकी छ, तर गाउँ सहर पूर्वाधारहरूले त्यति असमानता महसुस गर्नुपर्ने अवस्था छैन। मैले औसतमा भने है, फेरि कहीँ एउटा नै नबनेको भए पनि गाउँमा नबनेको हुनसक्छ, तर हाम्रो लामो समयदेखि हाम्रो विद्यार्थीलाई आधार मानेर गर्ने जुन फन्डिङ छ एउटै छ क्या प्याटर्न चाहिँ, धेरै पैसा चाहिँ शिक्षाको धेरै पैसा विद्यार्थीलाई आधार मानेर जान्छ। टेक्स्ट बुकको कुरा गरौँ, विद्यालयमा सञ्चालन खर्च भनौँ, छात्रवृत्ति भनौँ, हो त्यो चाहिँ एउटै भएको हुनाले त्यसले कमजोरलाई, दूरदराजलाई र सहरलाई एउटै आँखाले हेऱ्यो भन्ने चाहिँ सत्यता छ। तर यसको मतलब प्रयासै नगरेको पनि होइन, तर समयानुकूल बदलिनु पर्थ्यो क्या? लामो समय भयो, अहिलेको फन्डिङ मोडालिटी त मलाई लाग्छ लगभग 60 दशकमा 25-23 वर्ष जति भएछ, 60 दशकमा बनेको हो
3: हजुर,
4: तर त्यो फन्डिङ मोडालिटीमा अब धेरै बदल्न पर्ने बेला आयो, किनभने असमानता सम्बोधन गर्न एउटै मोडालिटीले सम्भव छैन भन्ने चाहिँमा त्यसमा चाहिँ एकदमै सहमत हुनै पर्छ।
3: यसको लागि समय समयमा शिक्षा नीति ऐनहरू परिवर्तन भइरहन्छन्, यी कुराहरू किन हुन सक्दैनन् सर?
4: यसो हुन्छ, फन्डिङको नीति बदल्ने चाहिँ त्यो शिक्षा ऐनले रोक्या जस्तो लाग्दैन मलाई होइन।
3: नै मैले भन्नु विभिन्न समयमा चाहिँ ऐन नियमहरू परिवर्तन भइरहन्छन् होइन, अप्ठ्यारा त फुकाउनु पर्ने हो नि।
4: यस्तो हुन्छ कि फन्डिङको कस्तो हुन्छ भने, यो शिक्षालाई कुन आँखाले हेर्ने भन्ने हुन्छ क्या, अब यो नाफा घाटाको आँखाले हेऱ्यो भने एउटा हुन्छ, होइन, आर्थिक दृष्टिकोणबाट हेऱ्यो भने एउटा देखिन्छ, समाजशास्त्रीय दृष्टिकोणबाट हेऱ्यो भने अर्को देखिन्छ। यो शिक्षा मन्त्रालयले एक्लै चाहेर पनि गर्न सक्दैन कि कतिपय कुराहरू, त्यसमा अर्थ मन्त्रालय जोडिने, योजना आयोग जोडिने, मुलुकको स्रोत जोडिने, कानुन मन्त्रालय जोडिने हुन्छ हो। त्यो क्रममा चाहिँ साझा बुझाइ बन्न नसकेको चाहिँ पक्कै हो। जस्तै अर्थ मन्त्रालयको तर्फबाट हामी पटक पटक छलफल जाँदा साथीहरू के भन्नुहुन्थ्यो भने भएको स्रोतलाई पहिलो प्रयोग गरौँ न भन्ने, त्यो पनि स्वाभाविकै हो। भएको स्रोतहरू कहीँ ओभरल्यापिङ भएको छ, कहीँ चाहिँ एकदम उच्चतम प्रयोग सदुपयोग भएको छैन भने त्यसलाई मिलाउँ भन्नुहुन्छ उहाँहरू। अब यतातिर फेरि त्यसलाईतिर त्यति बल गरिँदैन के अरे भन्नु न, शिक्षक दरबन्दी नै राष्ट्रलाइज गर्न सकिएन नि त। हामीले साना विद्यालयहरू पनि विकल्प भएको ठाउँमा सहरी क्षेत्रहरूमा पनि विद्यालयहरू मर्ज गर्ने पनि सकिएन। त्यो क्वेसन उताबाट उठ्छ, यताबाट चाहिँ फेरि अरू राजनीतिक अरू कारण देखाउने गरिन्छ। त्यसो भएर चाहना नभएको भन्दा पनि यो सबैलाई मिलाएर साझा दृष्टिकोण बनाउन नसकेको चाहिँ पक्कै हो।
3: जुन हामी सङ्घीय संरचनामा गयौँ त्यसपछि विद्यालयको चाहिँ अवस्था पनि केही परिवर्तन भएका कुरा आइरहेका छन्। स्थानीय तहमा त राख्दाखेरि यसले शिक्षा क्षेत्रमा सकारात्मक, नकारात्मक अथवा सामान्य केही प्रभाव त्यस्तो पारेको छ?
4: होइन, यसले मैले देखेको सबैभन्दा ठुलो चाहिँ एउटा स्थानीय तहले अपनत्व लियो शिक्षाको,
3: हजुर,
4: केही अब फेरि शिक्षकहरूका मुद्दा जिउका तिउ पनि छ, अपनत्व लियो। तर तिनवटा तहको बिचमा चाहिँ साझा धारणा बन्न सकेका छैन, एउटै टेबलमा बसेर यो फन्डिङमा यो ढाँचाले जाउँ, यो विषयमा यसरी ओभरल्यापिङ हटाउँ भन्ने चाहिँ सबैभन्दा ठुलो अहिलेको चुनौती भनेको तिन तहको सरकारले त्यो एउटा समन्वय गरेर नीति कार्यक्रमहरू बनाउने हो भने यही पैसालाई पनि अलि बढी गर्न सक्थ्यो। अब अहिले चाहिँ सानो एक्टिभिटी सङ्घबाट राख्यो भन्ने स्थानीय तहको आरोप छ, स्थानीय तहले दोहोरे आयो भन्ने छ, अनि परदेशको त झन् दुईतिरै हुने भयो, सङ्घको सँग मिलेकै छ, स्थानीय तहको पनि मिलेकै छ। त्यसले गर्दा यो तिन तहको सरकारको बिचको समन्वय चाहिँ जति गर्नुपर्ने हो त्यो चाहिँ भएकै छैन। त्यसले चाहिँ बजेटहरू छरिए, कार्यक्रमहरू छरिए, सिनर्जी कायम हुन सकेन। तर अपनत्वको हिसाबले स्थानीय तह चाहिँ त जबरजस्त रूपमा चाहिँ विद्यालय तह हाम्रो हो, यसलाई सुधार्नुपर्छ, राम्रो गर्नुपर्छ भनेर स्थानीय तहले अपनत्व लियो। यसो भन्दैमा सङ्घ र प्रदेशले छोड्यो भन्ने होइन कि, नजिकबाट अपनत्व लिएर फरक पर्छ कि, त्यसको सञ्चालन व्यवस्थापनमा फरक पर्छ। त्यो चाहिँ एउटा अहिलेको सबैभन्दा ठुलो सकारात्मक उपलब्धि चाहिँ त्यही हो जस्तो लाग्छ मलाई चाहिँ।
3: यहाँले यो भन्दै गर्दाखेरि स्थानीय तहमा विद्यालयहरू हुन्छन् र जसका विद्यार्थीहरू त्यस विद्यालयमा पढ्छन् ती समुदायका व्यक्तिहरूको मातहतमा विद्यालय होस्, विद्यालय सुधार होस्, चाहिँ जुन पढाइ क्षेत्रमा चाहिँ शिक्षकहरूले चाहिँ राम्रोसँग पढाएनन् अथवा चाहिँ विद्यालय स्तरको शिक्षा राम्रो भएन भन्ने जुन आरोप थियो त्यसलाई स्थानीय तहले नियमन गरोस् भन्ने चाहिँ एउटा राम्रो नियतका साथ यो चाहिँ गरिएको थियो। तर त्यसमा पनि विवादहरू आए, तर कुनै ठाउँमा त राम्रा ढङ्गले विद्यालयहरू सञ्चालन गरेका उदाहरणहरू पनि छन्, धेरै ठाउँ नमुना विद्यालयहरू पनि छन्, यो पनि देखिन्छ। तर समय क्रमसँगै चाहिँ दस वर्षमा चाहिँ हामीले यसलाई पुनरावलोकन गर्ने कुराहरू पनि, संविधान संशोधनका कुराहरू पनि गर्न सकिने स्थिति छन् कि, यसमा पुनरावलोकन गर्नुपर्ने स्थिति आइसकेको हो?
4: होइन, अब राजनीतिक रूपमा त देखिन्छ के अरे,
3: हजुर,
4: यो शिक्षकको व्यवस्थापनको विषय अलि पेचिलो छ। शिक्षा कस्तो विषय हो भने यो सिङ्गल डिसिजनले एउटा तहको एउटाले डिसिजन गरेर चल्ने होइन कि, विद्यालयमै जानु न, विद्यालयमा शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक, स्थानीय तह, शिक्षासेवी, समाजसेवी, यो सबैको एउटा साझा थलो जस्तो छ नि त। त्यसो भएर शिक्षामा मैले सुरुमा भनेको थिएँ नि, शिक्षाको व्यवस्थापन र सञ्चालन चाहिँ यो बहुत बुद्धि पुर्याएर गर्नुपर्छ भनेको, एकदमै समन्वयकारी भूमिका जरुरी हुन्छ कि। यो फेरि पुनरावलोकन गरेर फेरि सङ्घमै ल्याउने, प्रदेशमा ल्याउने भन्दा पनि एउटा विद्यालयलाई विद्यालयको रूपमा कसरी चलाउन सकिन्छ र अरूले यो डिस्टेन्सबाट मोनिटरिङ गर्ने, क्लोजली मोनिटरिङ कसले गर्ने, डिस्टेन्सबाट कसले गर्ने, फन्डिङको सुनिश्चितता कसले गर्ने भन्ने विषयहरू त्यो चाहिँ एकदमै संवेदनशील भएर हेर्नुपर्छ। अब यो शिक्षकलाई मात्रै दोष दिएर पनि हुँदैन कि, शिक्षकले केही ठकठाक होला तर यो साझा विषय हो, साझा मुद्दा हो भनेर जानियो भने हामीले यसलाई अलिक फरक ढङ्गले व्यवस्थापन गर्न सक्छौँ। अब फेरि एउटाले अर्कोलाई देखाएर जानियो भने त हिजो र आज के फरक हुने भयो र भोलि पनि यस्तै हुने सम्भावना रहिरहन्छ।
3: यिनीहरू शिक्षकहरूका मागका कुराहरू छन्, हामीलाई पनि निजामती र सेवा सुविधा दिनु पर्यो, हामी पनि दुर्गममा बसेका छौँ भन्ने आवाजहरू उहाँले पहिल्यैदेखि उठाइरहेका छन्। हामी पनि आयोग लडेर नै आएका हौँ भन्ने कुराहरू उहाँहरूको मागहरू छन्, तर यो सुनवाई भइरहेको छैन। यिनीहरू किन ग्याप भयो सर, यो के देखिन्छ?
4: अनि यसो भए शिक्षाको मुद्दाहरू लामो समयदेखि थातिरहे थपिँदै गए कि, जब हामीले एउटा यो घाउ बल्झिया जस्तै हुन्छ कि, एउटा मुद्दालाई समयमै सम्बोधन गरेनौँ भने हुन्छ हुन्छ हुन्न हुन्न भनेर चाहिँ सम्बोधन गरेनौँ भने त्यसले हाँगा बिगा हाल्दै जान्छ, थपिँदै जान्छ। यो सुरुमा साना चिजहरू थिए होला मैले अनुमान गर्छु, त्यसलाई त्यही बेलामै सम्बोधन गरेको भए, सम्बोधन भनेको गर्नै पर्छ पनि होइन कि, कानुनी व्यवस्थाबाट यति गर्न सकिन्छ राज्यले यति गर्न सकिँदैन भनेको भए एउटा बाटो आउँथ्यो होइन। हरेकपल्ट राज्य कस्तो भयो भने हरेकपल्ट सम्झौता गर्यो अनि यो विवादलाई टारिहालौँ, यो आन्दोलन हुन नदिउँ भनेर जे पनि सम्झौता गर्ने, त्यसपछि अनि शिक्षकहरू पनि के हुन्छ भने राज्यसँग सम्झौता गरेपछि अर्कोपल्ट अरू माग थपिन्छन्, अर्कोपल्ट अरू माग थपिन्छन्। त्यसो भएर एकपल्ट शिक्षकहरूले भन्ने पनि एउटा कुरा छ, जायज माग कति हुन् त्यो, अब यो चाहिँ अहिले गर्न सकिन्न भन्ने कति हुन्, यसमा सरकार एउटा पक्ष अनि विद्यालयका शिक्षक अर्को पक्ष हो भने विज्ञहरूको पनि धारणा के छ त, अन्तर्राष्ट्रिय अभ्यास के छ त भनेर सम्बोधन गर्ने हो भने यसलाई यति हुन्छ यति हुन्न भनेर टुङ्ग्याउनुपर्छ क्या। अनि टुङ्ग्याएपछि एउटा बाटो लिन्छ। हामीले सधैँ यो मुद्दामा के गर्यौँ भने एउटा टालटुले प्रवृत्ति के सम्झौता गरिदिने, पुरा गर्न चाहिँ यो कारण देखाउने त्यो कारण देखाउने, अनि त्यसो भएपछि यो थप गुजुल्टो पर्दै गयो समस्या चाहिँ।
3: मैले यो कुरा किन पनि जोडेको भने विद्यार्थीहरूको अथवा विद्यालयको नतिजा राम्रो आएन सामुदायिक विद्यालयको भनेर हामी भन्छौँ, तर शिक्षकको मनोबल बढ्न सकेन भने त यसमा पनि समस्या हुनसक्छ, कोही यो कारणले गर्दाखेरि पनि कमजोर भयो कि
4: पनि एकदमै शिक्षकको प्रेडिक्टेबिलिटीमा छैन कि। शिक्षकको हकमा चाहिँ एउटा सानो उदाहरण दिन्छु, मैले चाहिँ तलब पढ्छ कुनै बेला ग्रेडको समायोजन हुन्छ होइन, त्यो बेलामा बजेट वक्तव्य आउँदा पछिल्लो चरणमा त अब एकैचोटि गर्न थालिया छ, शिक्षकको लागि फेरि छुट्टै माग राख्नु पर्थ्यो कि, छुट्टै अनुरोध गर्नु पर्थ्यो कि, अरू सबैको बजेटमा बोलिन्थ्यो अनि शिक्षकको चाहिँ फेरि छुट्टै फाइल उठाएर लिएर जानु पर्थ्यो। यसले के फिल गर्दो रहेछ भने शिक्षकले आफूलाई चाहिँ नेग्लेक्टेड फिल गर्दो रहेछ होइन, त्यसो भएपछि त मनोबलमा असर त परिहाल्छ नि। मेरो भनाइ के हो भने राज्यले सबै तहका सार्वजनिक कोषबाट तलब सुविधा खानेहरूलाई निर्णय गर्दाखेरि एकमुष्ट एकैचोटि एकैपटक निर्णय गरेर यो नजिकको यो टाढाको भन्ने भावना दिन हुन्न, त्यसो भएपछि शिक्षकलाई पनि भन्ने ठाउँ रहन्छ। अहिले शिक्षकले देखाएका पोइन्टहरू त कतिपय त नाजायज छैनन्, हेर्नुहोस् गर्नै पर्ने खालका छन्।
3: पछिल्लो समय सरकारले निर्णय गर्यो र एससीको नतिजा पनि चाँडै निस्कियो,
4: हजुर
3: कसरी हेर्नु यसलाई?
4: आखिरमा शिक्षकले गरे त हो नि, हामी शिक्षकलाई गाडी गर्छौँ होइन, शिक्षकलाई मोबिलाइज गर्यो भने त शिक्षकले यति छिटो पनि काम गर्नु रहेछ, त्यहाँ अरूले गएर कवि जाँच या त होइन, यो सबै शिक्षाकै शिक्षककै शिक्षक साथीहरूले गरेको हो। अहिले कसरी गर्यो, भोलि कसरी गराउने, कसरी मोटिभेट गर्ने भन्ने नयाँ स्किम ल्यायो भने त यही जनशक्तिले काम गर्न सक्छ भन्ने एउटा चाहिँ गतिलो उदाहरण पनि हो यो,
3: एउटा उदाहरण त्यो भयो। अर्को कुरा, जुन स्थानीय तहमा आफ्नै ठाउँमा कवि परीक्षण गर्दाखेरि त्यसले नतिजामा पनि के तलमाथि पार्न सक्छ?
4: अब यो विश्वासको कुरा हो,
3: विश्वासको कुरा छ।
4: हामीले अब
3: किनभने कहिलेकाहीँ यसरी टिका टिप्पणी सुन्ने गरेका छन्, यहाँ पनि यसरी काम हुन्छ, त्यो क्लियर गरिदिनु पर्यो भनेर,
4: खराब नियत एउटा बदनियत भएकोले कसैले गर्यो भनेर समग्र शिक्षण पेसालाई दोष लाउन मिल्दैन होइन,
3: हजुर
4: कोही व्यक्ति खराब त जहाँ पनि हुन सक्छ नि त। त्यसो भएर यो हामीले कक्षा नौसम्म त विद्यार्थीको मूल्याङ्कन पूर्णै शिक्षकलाई पनि छोडेका छौँ होइन, दसको चाहिँ त्यहीँ गर्दा शिक्षकप्रति अविश्वास होइन, त्यस्ता कमी कमजोरीहरू रहेछन् भने त्यसलाई इमिडिएट करेक्सन गर्यो भने अर्कोपल्ट चाहिँ त्यो नदोहोरिने रोकिने सम्भावना चाहिँ हुन्छ।
3: पछिल्लो समय हुन त अगाडिदेखि नै यो भइरहेको हो, तर पनि जुन निजी विद्यालय र सामुदायिक विद्यालय बिचको बढ्दो दूरी छ नि, असमानताका कुराहरू यो देखिन्छ। एकातर्फ निजी र सामुदायिक विद्यालय बिचको खाडल देखिन्छ, किन विद्यार्थीहरूको चाहिँ स्तरका कुराहरू होइन, तर त्यसमा पनि दुर्गम र सुगमका कुराहरू पनि जोडिन्छन्, यसलाई समान बनाउनु पर्ने हुन्छ, कसरी अगाडि बढ्नु पर्ला?
4: यसो हुन्छ, अब संसारमा एजुकेसन कहीँ न कहीँ कमोडिटीको रूपमा क्रय विक्रय गर्ने रूपमा पनि बढ्दै गयो धेरै मुलुकमा, युरोपको केही मुलुकहरूमा चाहिँ यसलाई पूर्ण पब्लिक गुडकै रूपमा छ।
3: हजुर,
4: अब हामी जुन इकोनोमी हामीले एडप्ट गरेका छौँ त्यसमा यो पब्लिक गुड्स मात्रै हो, कमोडिटी होइन भन्ने सम्भावना रहला जस्तो मलाई लाग्दैन। तर यहाँनिर निजी विद्यालयले फेरि नियमन हुने, मापदण्डहरू पालना गर्ने चिजमा चाहिँ कमी कमजोरी छन् हाम्रो, होइन। तर अहिले चाहिँ तत्कालै यो सबै पूर्ण पब्लिक गुड्स बन्छ भन्ने चाहिँ छैन, एउटा लामो सोच राखेर कानुनले दिएर उनीहरूले लगानी गरेको हुनाले लगानीलाई ग्रेसफुल एक्जिट पनि हुने बनाउने हो भने मेरो अनुभवमा मैले बुझेअनुसार चाहिँ कक्षा 8 चाहिँ सार्वजनिक बनाउँदा हुन्छ। त्यसको लागि पनि लामो तयारी चाहिन्छ, यो सरकारवालाहरूसँग बस्नुपर्छ, निजीहरूसँग पनि बस्नुपर्छ, पब्लिक स्कुलहरू सुधार्नुपर्छ र त्यो लगानीको ग्रेसफुल एक्जिट पनि दिनुपर्छ उहाँहरूलाई, अनि त्यसपछि माथि चाहिँ निजीहरूको सहभागिता खोज्दा हुन्छ। अब अहिले चाहिँ अहिले मैले यसो तथ्याङ्क हेर्छु कति 36% विद्यार्थी निजी विद्यालयमा पढ्छन् भन्ने छ। यो हामीले गाली त गरिरहेछौँ तर हरेक वर्ष बढिरहेछ कि, त्यसको सम्बोधन गर्ने बाटोतिर लागेकै छैन। पब्लिक खपतलाई चाहिँ मुद्दाहरू उठाउने गरिन्छ, त्यसलाई एकदमै सार्थक रूपमा सम्बोधन गरौँ भन्ने प्रयास भएको चाहिँ देखिँदैन।
3: त्यसलाई सरकारले धान्न सक्छ, आर्थिक दायित्व कुरो पनि आउँछ,
4: भएन नि त अहिले एकैचोटि त मैले त्यही भने त लामो तयारी गरेर कति वर्षमा गर्ने हो, र यो निजीलाई पनि ग्रेसफुल एक्जिट कसरी दिने हो र पब्लिक स्कुल पनि सुधार्ने हो भने संसारको अनुभवले के देखाउँछ भने 8 एकदमै कम मात्रामा जुन इन्टरनेसनल ग्लोबल सिटिजनले मैले निजी पढाउँछु भन्दा पाउला पनि अब त्यो होइन, तर लार्ज सेक्सन अफ द सोसाइटी चाहिँ पब्लिक स्कुलतिर लैजान सकिन्छ, तर अहिलेको ढाँचाले सकिँदैन, अहिलेको ढाँचाले सकिँदैन।
3: हजुर, हामीले पाठ्यक्रमको कुरा गरेका थियौँ, विद्यार्थीहरूमा नैतिक शिक्षा, अनुशासन, सामाजिक उत्तरदायित्व घट्दै गएको भन्ने गुनासाहरू पनि आइरहेका छन्। व्यावहारिक रूपमा ती कुराहरू देखिएको भन्ने कुराहरू पनि सुनिन्छन्, अनुभवका कुराहरू सुनिन्छन्। तपाईँको दृष्टिमा के देखिन्छ, यहाँको अनुभव के छ, यहाँले के थाहा पाउनुभएको छ यस्ता कुराहरू केही भोग्नु भएको छ?
4: होइन, पहिला नैतिक शिक्षा थियो, हटाइयो के अरे, होइन, अलिकति यो मार्केट इन्फ्लुएन्स भयो क्या हाम्रो करिकुलम
3: अझै भन्ने बेला व्यावहारिक पक्ष भनौँ
4: न, व्यावहारिक पक्ष चाहिँ अहिले चाहिँ कमजोर देखियो। हेर्नुहोस्, यो कमजोर दुइटा कारणले, एउटा पार्टले अब यो भएकै चिजहरू पनि हामी कार्यान्वयन गरिएन, हाम्रो सोसाइटी नै होल सोसाइटी नै त्यो मार्केटको इन्फ्लुएन्समा परिरहेछ कि, अभिभावक भन्नुहोस्, विद्यार्थी भन्नुहोस्, एउटा त्यो कार्यान्वयनको पाटोबाट यो व्यावहारिक नैतिक पक्ष कमजोर रह्यो। अर्को, पाठ्यक्रमले अलिक बढी जोड दिनु पर्थ्यो, त्यो विषय नै हटाएपछि त्यो अलिअलि पढाउने कुरा पनि गयो, त्यहाँ चाहिँ नीतिगत कमजोरी रह्यो। अर्को, कार्यान्वयन पक्ष कमजोर रह्यो। अहिले त सरकारले भर्खरै अब के राष्ट्रिय पाठ्यक्रम प्रारूप संशोधन गर्ने भनेर पनि कार्यदल के बनाएछ के अरे, अब आशा गरौँ यी विषयहरू त्यति बेला समेटिन्छन् भनेर आशा गर्ने ठाउँ चाहिँ छ।
3: हामीले नेपालको शिक्षाका कुरा गऱ्यौँ, शिक्षा प्रणालीका कुरा गऱ्यौँ, हाम्रो उच्च शिक्षा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने किसिमको छ या अझै यसलाई त्यही किसिमको बनाउनु पर्ने स्थिति छ के देखिन्छ?
4: होइन, व्यक्तिगत रूपमा त मान्छेहरू गएर राम्रै गरेको पनि देखिन्छ, तर त्यो संस्थागत होइन, त्यो प्रणालीगत होइन। प्रणालीगत रूपमा चाहिँ हाम्रो उच्च शिक्षामा हामी एकदमै कमजोर छौँ। हेर्नुहोस्, हामी एकदमै कमजोर छौँ, अल्मलिएको जस्तो देखिन्छ। तर व्यक्तिगत रूपमा केही विद्यार्थीहरू गएर बाहिर पनि राम्रो गरेको देखिन्छ, त्यो व्यक्तिगत प्रतिभाको कारण हो।
3: हजुर,
4: प्रणालीले जसरी उच्च शिक्षालाई बनाउनु पर्थ्यो, त्यहाँ चाहिँ झनपछि झन्झन कमजोर भइरहेको अनुभव हुन्छ मलाई चाहिँ।
3: त्यही कारणले हो यहाँबाट विदेशमा स्टुडेन्ट भिसामा जाने अथवा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरू फेरि त्यहाँ गएपछि फरक ढङ्गले अगाडि बढ्नुपर्ने स्थिति छ, यो धेरै ठाउँमा देखिन्छ नि।
4: यसो भए विदेशै जाने त धेरै कारण छ, हेर्नु, पढ्नै जाने कति छन्, पढ्ने र काम गर्ने कति छन्, काम गर्न जाने कति छन्, होइन, यो विदेश पढ्न जानेलाई कामसँग पनि जोडिएको हुनाले कति पढ्न मात्रै गएका हुन्, कति पहिला काम अनि पढ्न गएका हुन्, त्यो दोस्रो समूह काम र पढ्न गएका हुन् भने इकोनोमीसँग जोडियो, रोजगारीसँग जोडियो, यहाँको सामाजिक आर्थिक व्यवस्थासँग जोडियो, होइन, पढ्न मात्रै गएको हो भने त्यसलाई चाहिँ अब ग्लोबल कम्पिटिसन मार्केटमा प्रवेश गर्छु भन्ने चाहिँ केही जान्थ्यो पनि होला, र त्यो हामीले यहाँ कति रोक्न सकिन्थ्यो भन्नेमा बहस गर्न पर्थ्यो। तर त्यो भन्दै गर्दा विदेश उनको इच्छाले होला जाने नजाने, तर हामीले चाहिँ हाम्रो उच्च शिक्षा चाहिँ सुधार्नुपर्छ।
3: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। अन्त्यमा नेपालको शिक्षा क्षेत्रको सुधारको लागि सरकार, अभिभावक, नागरिक समाज र विद्यार्थीको आफ्नै किसिमको भूमिका हुन्छ। सबै क्षेत्रलाई एकजुट गरेर कसरी अगाडि बढ्नु पर्ला, यहाँको सुझाव के छ?
4: मलाई कस्तो लाग्छ भने शिक्षा चाहिँ बहुतह र बहु सरोकारवाला बिचमा रहन्छ, यसले प्रशस्त मात्रामा सार्थक संवाद माग्छ। यसमा चाहिँ तिनवटा कुरा हेर्दा हुन्छ। हाम्रै परिवेश एउटा हो, विज्ञहरूको अनुभव एउटा हो, विगतमा के गरियो के गर्न सकिएन भनेर हेरेर यो तिन चारवटा दृष्टिकोणबाट मन्थन गरेर एउटा साझा धारणा तय गरेर सरकारले अन्तिममा त आफ्नो धारणा तय गर्न सक्छ नि त, त्यो त गर्न पाउने नै भयो। तर त्योभन्दा अगाडि यो छलफल गरेर समस्याहरू निरूपण गर्दै गर्दै जानियो भने समाधान हुन्छ। एकपक्षीय रूपमा निर्णय गर्दै जानियो भने मलाई चाहिँ त्यति सजिलै यी समस्याहरू सम्बोधन होला जस्तो चाहिँ लाग्दैन।
3: हजुर हुन्छ सर, हामीलाई समय दिनुभयो, आफ्ना महत्त्वपूर्ण कुराहरू हाम्रो श्रोताहरूमा राख्नुभयो, यहाँलाई धन्यवाद।
4: हस्, यहाँलाई रेडियो नेपाललाई पनि धन्यवाद, मेरो विचार जुन यो भन्ने मौका दिनुभयो त्यसलाई एकदम धन्यवाद दिन चाहन्छु।
3: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ शिक्षाविद एवं नेपाल सरकारका पूर्व सचिव डाक्टर हरि लम्सालसँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस यहीँ पुरा हुन्छ। प्राविधिक मित्र मोहम्मद असलमलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
5: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
2: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ शास्त्रीय सङ्गीत। कलाकार हुनुहुन्छ शास्त्रीय सितार वादनमा सूर्य देवी, राग अहिर भैरव, तबलामा हुनुहुन्छ हर्ष डङ्गोल र तानपुरामा हुनुहुन्छ जलेसानन्द।

भर्खरै सुन्नुभयो शास्त्रीय सङ्गीत, कलाकारहरू हुनुहुन्थ्यो शास्त्रीय सितार वादनमा सूर्य देवी, राग अहिर भैरव, तबलामा हुनुहुन्थ्यो हर्ष डङ्गोल र तानपुरामा हुनुहुन्थ्यो जलेसानन्द।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
5: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
4: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
5: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
4: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
5: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
4: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: अब सुन्नुहुनेछ बिहान 9 बजेको समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सुरु। पहिलो दिन हिजो तीनवटा सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता। र पाकिस्तानको मध्यस्थतामा इरानसँग वार्ता भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमा छलफल जारी रहने सम्भावित कार्यसूची छ। सो प्रस्तावमा सोमबारदेखि छलफल सुरु भएको थियो। गत वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डाक्टर वाग्लेले जवाफ दिनुहुने जनाइएको छ। यसै गरी राष्ट्रिय सभाको बैठक पनि आज अपराह्न 1:15 बजे बस्दैछ। यसअघि हिजोको प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुरु भएको छ। हिजोको छलफलमा भाग लिनुहुँदै सांसदहरूले सिद्धान्त र प्राथमिकताले रोजगारी सृजना, संविधानको 3 खम्बे अर्थनीति र मुलुकको लक्ष्यलाई

0: दलीय आधारमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्ग बन्ने विषय प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो। नेपाली काँग्रेसका सांसद वासना थापाले सिद्धान्त र प्राथमिकताले युवाहरूको रोजगारी सिर्जना, पूर्वाधार निर्माण, शिक्षामा सुधार ल्याउनु पर्नेमा जोड दिनुहुँदै संघ प्रदेश र स्थानीय तहबीच दोहोरोपन हटाएर समन्वय बढाउन सुझाव दिनुभयो। त्यस्तै नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कडेलले अर्थतन्त्रको आगामी दिशा स्पष्ट रूपमा आउन नसकेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका खुशबु ओलीले सिद्धान्त र प्राथमिकता निकै आकर्षक रूपमा आएको भए पनि आगामी वर्षका लागि पूरा गर्न सकिने खालका व्यवहारिक विषयमा ध्यान पुग्न नसकेको बताउनुभयो। स्वतन्त्र सांसद महावीर पुनले उद्योग व्यवसायको लागि आवश्यक कच्चा पदार्थ आयातमा कर लगाउन नहुने, उद्योग व्यवसायलाई प्याटेन्ट राइट्सको प्रभावकारी व्यवस्था गर्नुपर्ने तथा अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको 1% विनियोजन गर्न आग्रह गर्नुभयो। छलफलमा सांसदहरूले उद्योगी व्यवसायीको विश्वास जगाउने, कृषिमा व्यवसायीकरण गर्ने, मुलुकको समग्र अर्थतन्त्रको विकास गर्ने, सुकुम्बासी र अव्यवस्थितको समस्यालाई आवासको ग्यारेन्टी सहित आवश्यक सम्बोधन, बजेटका सिद्धान्त तथा प्राथमिकताले गर्न सक्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको बैठकले हिजो प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 बहुमतले स्वीकृत गरेको छ। बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको हो। प्रतिनिधि सभाको हिजोको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू यज्ञमणि नेउपाने र समीक्षा बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा समय माग्नुहुँदै उहाँहरूले कायम मुकायम प्रधान न्यायाधीश मल्लले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिस विरुद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएको विषयमा उहाँहरूले आपत्ति जनाउनु भएको हो। राष्ट्रिय सभाको बैठकमा पनि हिजो आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भएको छ। बैठकमा नेपाली काँग्रेसका सांसद नारायण दत्त मिश्रले विनियोजन विधेयकले कृषिमा रोजगारीको अवसर सिर्जना गरेर युवाहरूलाई स्वदेशमै आकर्षित गर्नुपर्ने, निजी क्षेत्रलाई शंकाको दृष्टिबाट नहेरी साझेदारका रूपमा हेरिनुपर्ने, सार्वजनिक संस्थाहरूलाई पारदर्शी बनाउनु पर्ने र उत्पादनमुखी अर्थतन्त्रका लागि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। बैठकमा नेकपा एमालेका सांसद प्रेम प्रसाद दंगालले मुलुकको समष्टिगत आर्थिक सूचकहरूको वास्तविक विश्लेषण र तथ्याङ्क बिना प्रस्तुत गरिएको विनियोजन विधेयकमा कुनै ठोस आर्थिक मार्गचित्र नभएको बताउनुभयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कु प्रसाद सुवेदीले विनियोजन विधेयकले सहकारीको लोकतान्त्रिक एकीकरणलाई समेट्न नसकेको, स्थानीय अर्थतन्त्रलाई ध्यान नदिएको भन्दै विधेयकले उत्पादनमुखी अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्ने विचार व्यक्त गर्नुभयो। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो 3 सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका 215, शिव शिखर बहुद्देश्य सहकारीका 156 र पशुपति सहकारीका 7 साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। हिजो पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रुपियाँ रकम फिर्ता गर्नुपर्नेछ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा

0: कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
0: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। चितवनको इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका तीनैजना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ, 11 वर्षीय सञ्जय चेपाङ र 13 वर्षीय मनिता चेपाङ छन्। उनीहरू एउटै परिवारका सदस्य हुन्। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमुनाको यही जेठ 1 गते घरमा नै मृत्यु भएको थियो। सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान 6 बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो। गत वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जनाको परिवारले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए। त्यसपछि उनीहरू बिरामी परेका थिए। गम्भीर अवस्थामा रहेका 3 बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको थियो। प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईलाई पक्राउ गरेको छ। पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई हिजो साँझ जरूरी पक्राउ पुर्जी दिएर सोधपूछका लागि वीरगंजबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूको आग्रहपछि इरानमाथि आजका लागि तय गरिएको सैन्य आक्रमण स्थगित गरिएको बताउनु भएको छ। उहाँले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूको आग्रहपछि यस्तो निर्णय गरिएको सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत जानकारी दिनुभएको हो। ट्रम्पले इरानसँग गम्भीर वार्ता भइरहेको र अमेरिकालाई स्वीकार्य हुने सहमति हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले इरानसँग परमाणु हतियार नरहने कुरा दोहोर्याउँदै सहमति नभए जुनसुकै बेला ठूलो सैन्य कार्यवाही अघि बढाउने चेतावनी दिनुभयो। यसैबीच इरानका एक वरिष्ठ सैन्य कमाण्डरले अमेरिकालाई गलत आकलन नगर्न चेतावनी दिनुभएको बीबीसीको समाचारमा उल्लेख छ। अमेरिकामा एक एयर शोका क्रममा 2 लडाकु विमान आकाशमै ठोकिएर दुर्घटना भएको छ। सैन्य कार्यवाहीमा राम्रो मानिने लडाकु विमान EA-18G जेट विमान एक अर्कासँग ठोकिएका हुन्। त्यसपछि चालक दलका 4 सदस्यहरू प्यारासुट मार्फत तुरुन्तै बाहिर निस्किएर ज्यान जोगाउन सफल भएका छन्। घटना लगत्तै कार्यक्रम स्थलमा ठूलो आगो लागेको थियो। त्यसपछि बाँकी सबै कार्यक्रम स्थगन गरिएको अमेरिकी सेनाले जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भागका थोरै स्थानहरूमा तथा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका 1-2 स्थानमा मध्यमसम्म वर्षा हुनेछ। उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सुरु। पहिलो दिन हिजो 3 वटा सहकारीका 378 जना साना बचतकर्ताको रकम फिर्ता। र पाकिस्तानको मध्यस्थतामा इरानसँग वार्ता भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

आदरणीय श्रोता मित्र नमस्कार, डाक्टर ग्रेसको प्रस्तुति कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। प्राविधिक मित्र सुगा सुप्रेती, पास्टर गणेश बोगटी र कार्यक्रम प्रस्तुता पास्टर हरि खड्का, आज पनि हामी तपाईँकै प्रिय कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धेरै धन्यवाद। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहान 9 बजेको समाचार पछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँले पहिलो पटक यो कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु यीशु ख्रीष्टको बारेमा अझ धेरै कुरा जान्न चाहनुहुन्छ भने हामीलाई अहिले नै पत्र लेखी पठाउनुहोस्। हामी हाम्रो ठेगाना कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतको साथमा हृदय स्पर्शी बाइबली सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनु श्रोता मित्र, कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि कार्यक्रम प्रेमको सन्देशमा पुनः तपाईँलाई स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो लिएर आउँदै हुनुहुन्छ रोटोग्रेस चर्चका पास्टर गणेश बोगटी।
1: आदरणीय श्रोता मित्र, ख्रिस्टीय रेडियो कार्यक्रम प्रेमको सन्देशमा म पास्टर गणेश पोगटी यहाँहरूलाई हार्दिक स्वागत गर्दै ख्रिस्टीय अभिवादन, जय मसीह। आज पनि हामी यस आत्मिक कार्यक्रममा परमेश्वरको वचन बाइबलबाट एउटा अति नै महत्त्वपूर्ण बाइबलीय सन्देश लिएर आएका छौँ। आज हामी परमेश्वर सर्वज्ञानी हुनुहुन्छ भन्ने विषयमा सुन्नेछौँ, जसका लागि हामी सबभन्दा पहिला बाइबलको एउटा खण्डलाई पढ्नेछौँ। र त्यो खण्ड हो भजन सङ्ग्रह 139:1-6, जुन खण्डले परमेश्वरको सर्वज्ञानीताको विषयमा व्याख्या गर्दछ, जसले भन्दछ, हे परमप्रभु, तपाईँले मेरो जाँच पडताल गरेर मलाई जाँच्नु भएको छ। तपाईँले मेरो बसाई र मेरो उठाई जान्नुहुन्छ। तपाईँले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। मेरो हिँडाई र मेरो सुताई तपाईँले छानबिन गर्नुहुन्छ, अनि मेरा सबै चाल चलनहरूसँग तपाईँ सुपरिचित हुनुहुन्छ। किनभने मेरो जिब्रोमा कुनै शब्द आउनु अघि नै हेर्नुहोस्, हे परमप्रभु, तपाईँले त्यसलाई पूरा रीतिले जान्नुहुन्छ। तपाईँले मलाई पछि र अघि हेर्नु भएको छ, आफ्नो हात म माथि राख्नु भएको छ। यस्तो ज्ञान मेरो लागि ज्यादै अचम्मको छ, यो अति नै उच्च छ, म त्यहाँसम्म पुग्नै सक्दिन। परमेश्वर सर्वज्ञानी हुनुहुन्छ भन्ने कुराको अर्थ यो हो कि परमेश्वरले सबै कुराहरू, घटनाहरू र मानिसका विचारहरू, वर्तमान, भविष्य, सम्भावित वा आवश्यक सम्पूर्ण तथा हुनेवाला, हुन सक्नेवाला वा भइसक्नेहरू जान्नुहुन्छ। जसको अर्थ यो पनि हो कि परमेश्वरको ज्ञान भन्दा बाहिर केही कुरा नै छैन। सम्पूर्ण कुराहरू परमेश्वरलाई सिद्ध रूपमा र पूर्ण रूपमा थाहा छ। त्यही कारणले गर्दा हामी परमेश्वरलाई आश्चर्यचकित पार्न सक्दैनौ, परमेश्वरलाई हामी अचम्ममा पार्न सक्दैनौ। हामी सर्वज्ञानी छैनौ र त्यही कारणले गर्दा आश्चर्यजनक घटनाहरू हुँदा हामी चकित वा अचम्ममा पर्दछौ, र परमेश्वरलाई हामी अचम्मित पार्न सक्दैनौ, किनभने उहाँ सर्वज्ञानी हुनुहुन्छ। परमेश्वरका लागि कुनै पनि कुरा नयाँ छैन, कारण उहाँले सबै कुरा सधैँदेखि सधैँसम्म जान्नुहुन्छ। सँगै परमेश्वर सबै कुराको लागि पहिले नै तयार रहनुहुन्छ, कारण उहाँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। परमेश्वरको वचन बाइबलको विषयमा एउटा अति नै महत्त्वपूर्ण विशेषता हामी सबैले जान्न आवश्यक छ कि यसमा 40% भन्दा बढी भविष्यवाणीहरू छन्। मतलब बाइबलमा कुनै पनि परमेश्वरको योजनामा हुने घटनाहरू हुनुभन्दा सयौं र हजारौं वर्ष अगाडि नै बताइएको छ, र ठिक त्यस्तै अक्षरस नै पूरा भएको छ। उदाहरणका लागि, परमेश्वरले मानिसहरूलाई पापबाट छुटकारा दिन मुक्तिदाता येशू ख्रीष्ट पठाउने कुरा परमेश्वरले सबभन्दा पहिला सृष्टि गरिएका आदम र हब्बालाई बताइसक्नु भएको थियो कि एक दिन मानिसहरूका पापहरू क्षमा दिन येशू ख्रीष्ट संसारमा आउनुहुनेछ, कि एक दिन परमेश्वरले मानिसहरूलाई मुक्ति दिन परमेश्वर स्वयं मानिस बन्नुहुनेछ। त्यही कारणले येशू मानिस बन्नुभयो। उहाँले नै सबै कुरा सृष्टि गर्नुभयो, र मानिसलाई पनि उहाँले नै बनाउनु भयो, अनि मानिसलाई बचाउन पनि उहाँ नै आउनुभयो। अनि उहाँ एक दिन आउनुहुनेछ भने बाइबलले पहिले नै बताउँदछ। उहाँ कहाँ जन्मनुहुन्छ भने बाइबलले पहिले नै बताएको थियो। उहाँले के गर्नुहुन्छ भने पनि पहिले नै बाइबलले बताइसकेको थियो। उहाँ हाम्रो निम्ति बलिदान हुनुहुने र क्रुसमा टाँगिनु हुनेछ भने पनि बाइबलले पहिले नै बताएको थियो, र उहाँ मर्नुहुनेछ अनि फेरि जीवित हुनुहुनेछ भने पनि पहिले नै लिखित रूपमा भविष्यवाणी भएको थियो, र त्यस्तै भएको हामी स्पष्टसँग देख्न सक्छौँ। अब सर्वज्ञानी परमेश्वरले मात्र भविष्यको विषयमा ठ्याक्कै बताउनुहुन्छ र प्रकट गर्न सक्नुहुन्छ। त्यही कारण पनि बाइबल परमेश्वरको वचन हो, र परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। येशू ख्रीष्ट यस संसारमा आउनुभयो। उहाँ कन्याद्वारा जन्मिएर मानिस बन्नुभयो। उहाँ 100% मानिस र 100% परमेश्वर हुनुहुन्थ्यो। त्यही कारण हामी प्रभु येशू ख्रीष्टमा ईश्वरीय र मानवीय स्वभाव दुवै देख्न सक्छौ, र पनि उहाँ पापरहित हुनुहुन्थ्यो। यस विषयमा हिब्रू 4:15 यति अद्भुत तरिकाले बताउँदछ कि किनकि हाम्रा महापुजारी हाम्रा दुर्बलताहरूमा दुखित हुन नसक्ने हुनुहुन्न, तर हामीहरू जस्तो उहाँ सबै कुरामा परिचित हुनुभयो, तरै पनि पाप रहित। प्रभु येशू ख्रीष्टमा पनि यो सर्वज्ञानीताको गुण हामी पाउन सक्छौ। यूहन्ना 2:24-25 प्रभु येशु ख्रीष्टको विषयमा यस्तो भन्दछ, तर येशूले आफैलाई तिनीहरूको भरोसामा छोड्नु भएन, किनभने उहाँले सबै मानिसहरूलाई जान्नुहुन्थ्यो अनि कसैले मानिसको विषयमा गवाही दिन उहाँलाई खाँचो थिएन, किनभने मानिस भित्र के हुन्छ सो उहाँलाई थाहा थियो। जबकि येशूले आफ्नो परमेश्वरत्वको कुरा आफ्नो मानवीयतामा विरोधाभास हुने गरी कहिले अभ्यास गर्नु भएन, तर पनि हामी येशूमा परमेश्वरका गुणहरू र पाप रहित मानवीय गुणहरू देख्न सक्छौँ। मर्कुस 2 अध्यायको 1-17 एउटा पक्षघातीको बिरामी भएको मानिसलाई प्रभु येशूले निको पार्नुहुन्छ। येशूले त्यस मानिसलाई भन्नुहुन्छ, हे छोरा, तिम्रा पापहरू तिमीलाई क्षमा भए। लगत्तै त्यही वरपर बसिरहेका शास्त्रीहरूले मनमन नै विचार गर्दै आफ्ना हृदयमा यसो भन्दै सोच्दै विचार गर्दै थिए कि त्यस मान्छे वा येशूले किन यसरी ईश्वर निन्दा गर्दछ। एकैजना अर्थात् परमेश्वरले बाहेक अरू कसैले पाप क्षमा गर्न सक्छ र? अनि तिनीहरूले आफ्नो मनमनमा यसरी विचार गरिरहेका छन् भनी येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाउनु भयो। शास्त्रीहरूले मनमनै सोचेको कुराहरू येशूले थाहा पाउनु भयो। मानिसहरूले मनमनै सोचेको कुरा अरू मानिसहरूले थाहा पाउन सक्दैनन्, तर येशू सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। त्यही कारण मानिसहरूले मनमनै सोचेको कुरा पनि येशूले थाहा गर्नुभयो। यस्तै घटना हामी मत्ती 22:18 पनि पाउन सक्छौँ, जहाँ येशूले मानिसहरूले मनमनै सोचेको कुरा पनि थाहा गर्नुभयो। येशूले आफ्नो मृत्यु, गढाई र बौरी उठाएको विषयमा पहिले नै आफ्ना चेलाहरूलाई बताइसक्नु भयो। पत्रुसले पनि, जो येशू ख्रीष्टको प्रमुख चेला थिए, उनले पनि यूहन्ना 21:17 यसो भनी स्वीकार गर्दछन्। उहाँले उनलाई तेस्रो पल्ट भन्नुभयो, हे सिमोन, योनाका छोरा, के तिमी मलाई माया गर्छौ? उहाँले उनलाई तेस्रो पल्ट के तिमी मलाई माया गर्छौ भनी भन्नुभएकोले पत्रुस दुखित भए अनि उनले उहाँलाई भने, प्रभु, तपाईँ सबै कुराहरू जान्नुहुन्छ, म तपाईँलाई माया गर्छु भनी तपाईँ जान्नुहुन्छ। येशूले उनलाई भन्नुभयो, मेरा भेडाहरूलाई चराओ। यस्तै कुरा उहाँका सबै चेला थाहा गरेको र स्वीकार गरेका छन्, जुन हामी यूहन्ना 16:29-30 पाउन सक्छौँ, जहाँ यस्तो भनिएको छ, उहाँका चेलाहरूले उहाँलाई भने, हेर्नुहोस्, अब तपाईँ सभासँग बोल्नुहुन्छ र केही पनि दृष्टान्तमा भन्नुहुन्न, अब तपाईँ सबै कुराहरू जान्नुहुन्छ अनि कसैले तपाईँलाई सोध्न खाँचो छैन भनी हामी जान्दछौँ। यही कुराद्वारा तपाईँ चाहिँ परमेश्वरबाट निस्किआउनु भएको हो भनी हामी विश्वास गर्दछौँ। बाइबलले मुक्तिको विषयमा बताउँदछ, यो परमेश्वरको अनन्त योजना हो। सर्वज्ञानी परमेश्वरले यो संसार बनिनु भन्दा धेरै पहिला नै यो सम्पूर्ण योजना अनन्तमा गर्नु भएको थियो। त्यही कारणले येशू हाम्रो पापको निम्ति क्रुसमा बलिदान हुने योजना संसार उत्पत्ति हुनुभन्दा अगाडि वा अनन्तको भएको कुरा स्पष्टसँग बताउँदछ। जुन विषयमा प्रकाश 13:8 येशू संसारको उत्पत्तिदेखि नै मारिनु भएको थुमा भनी बताउँदछ, तपाईँ र म पापी हुनुभन्दा पहिला नै परमेश्वरसँग मुक्ति को योजना थियो, कारण उहाँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। यस संसारमा भएका, भइरहेका र हुने सम्पूर्ण कुरा परमेश्वरलाई पहिले नै थाहा थियो। उहाँले सबै कुरा जान्नुहुन्छ र सबै कुरा उहाँलाई पूर्ण रूपमा थाहा छ। त्यही पूर्व निर्धारित अनन्त योजनाको कारणले येशू ख्रीष्ट यस संसारमा आउनुभयो र सम्पूर्ण मानिसहरूका पापहरूका निम्ति बलिदान हुनुभयो। उहाँ चिहानमा गाडिनुभयो र तेस्रो दिनमा बौरी उठ्नुभयो अनि स्वर्ग उचालिनुभयो र पिताको दाहिने हातमा विराजमान हुनुहुन्छ र हाम्रा निम्ति अन्तर्विन्ती गरिराख्नु भएको छ। अनि जब हामीले येशूमा विश्वास गर्दछौँ, तब हामीले हाम्रा पापहरूको क्षमा पाउँदछौँ र येशूले हामीलाई अनन्त जीवन, मुक्ति र स्वर्ग दिनुहुन्छ। येशूमा विश्वास गर्नु भन्नुको अर्थ येशूलाई व्यक्तिगत मुक्तिदाताको रूपमा स्वीकार गर्नु हो। म येशूको बारेमा सत्यता जान्दछु र उहाँ मेरो निम्ति मुक्तिको आवश्यक कार्य गर्नु भएको कुरालाई जान्दछु अनि येशूलाई मेरो उहाँ व्यक्तिगत मुक्तिदाता हुनुहुन्छ भने साँचो रूपमा स्वीकार गर्दछु अनि त्यसो भएमा अब मैले मुक्ति पाएँ। येशूमा भएको मुक्तिका लागि मैले येशूमा विश्वास गर्नका लागि हृदयदेखि नै यो छोटो प्रार्थना मनमनै दोहोऱ्याइ पुग्दछ कि प्रभु येशू, आज मैले तपाईँको सत्यताको विषयमा थाहा गरे कि तपाईँ मुक्तिदाता हुनुहुन्छ। मेरो निम्ति तपाईँ मानिस बनी यो संसारमा आउनुभयो, मेरो पापको निम्ति आफ्नो रगत बगाई क्रुसमा टाँगिनुभयो, मर्नुभयो, तिहानमा गाडिनुभयो र तेस्रो दिनमा बौरी उठ्नुभयो। आज तपाईँ स्वर्गमा हुनुहुन्छ, म तपाईँमा विश्वास गर्दछु, तपाईँमा भएको मेरो पाप क्षमा मलाई दिनुहोस् र मुक्ति अनन्त जीवन अनि स्वर्ग दिनुहोस्। येशूको नाममा आमेन। यदि तपाईँले यो प्रार्थना गर्नुभयो भने तपाईँले मुक्ति पाउनु भएको छ, तपाईँ स्वर्गको नागरिक हुनु भएको छ, तपाईँको पाप क्षमा भएको छ र तपाईँले येशूमा भएको मुक्ति पाउनु भएको छ। सर्वज्ञानी परमेश्वरले तपाईँलाई जान्नुहुन्छ अनि एफिसी 1:4 यसो भन्दछ कि सबैका एउटै परमेश्वर र पिता हुनुहुन्छ जो सबैमाथि सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। हामी जन्मनु भन्दा पहिले नै उहाँले हामीलाई जान्नुभयो। हामी परमेश्वरको योजनामा थियौँ। यो अति नै अद्भुत र सुन्दर कुरा छ, होइन र? हो श्रोता मित्र, हाम्रो सृष्टिकर्ता परमेश्वरले हामीलाई पहिले नै जान्नुहुन्छ र चिन्नुहुन्छ। सर्वज्ञानी परमेश्वरले मेरो हृदयको कुरा जान्नुहुन्छ, मेरो र तपाईँको पीर मर्काहरू जान्नुहुन्छ। अरू कसैले हाम्रो भावना वा व्यथा नबुझे पनि सर्वज्ञानी येशूले जान्नुहुन्छ र बुझ्नुहुन्छ। सँगै उहाँले हामीलाई सहायता गर्न पनि चाहनुहुन्छ। उहाँले मेरो दुःख कष्ट जान्नुहुन्छ, मेरा हरेक अवस्थालाई उहाँले जान्नुहुन्छ र बुझ्नुहुन्छ। अन्तमा श्रोता मित्र, जब हामी मती 6:6 पढ्छौँ भने यस्तो अद्भुत कुरा हामी देख्न सक्छौँ। तर तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस र ढोका बन्द गरेर गुप्तमा हुनुहुने आफ्ना पितालाई प्रार्थना गर अनि गुप्तमा हुनुहुने तिम्रो पिताले तिमीलाई खुल्लम खुल्ला इनाम दिनुहुनेछ। यी परमेश्वरले देख्नुहुन्छ, उहाँ सर्वज्ञानी हुनुहुन्छ, हाम्रो प्रार्थनालाई उहाँले सुन्नुहुन्छ। हामीले मनमनै उहाँको सामुन्ने राखेका बिन्ती भावहरू उहाँले सुन्नुहुन्छ, सँगै उहाँले जवाफ पनि दिनुहुन्छ। हस्त श्रोता मित्र, आजको लागि कार्यक्रम प्रेमको सन्देशमा बाइबलीय सन्देश यति नै। आज हामीले परमेश्वर सर्वज्ञानी हुनुहुन्छ भन्ने कुरालाई अध्ययन गर्यौं र सुन्यौं। अर्को हप्ता यस्तै विषयमा बाइबलीय सन्देश लिएर आउने नै छौ। तबसम्मका लागि म पास्टर गणेश बोगटीलाई बिदा दिनुहोस्। धन्यवाद, नमस्कार तथा ख्रिस्टीय अभिवादन। जय मसीह।
2: आदरणीय श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर गणेश बोगटीले दिनुभएको बाइबलले सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई अवश्य पनि लेख्नुहोस्। हामी तपाईँबाट सुन्न चाहन्छौ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको निम्ति नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाइदिनेछौँ। साथै हामी निशुल्क बाइबल अध्ययन सामग्री पनि तपाईँलाई उपलब्ध गराउनेछौँ। तर पत्र लेख्दा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनुहोला। पत्रचारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 9749, काठमाडौँ नेपाल। ठेगाना पुनः एकपटक, रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 9749, काठमाडौँ नेपाल। तपाईँ हामीलाई टेलिफोनबाट पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। फोन नम्बर 01-5156-138, फोन नम्बर पुनः एकपटक 01-5156-138। मोबाइलबाट पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो मोबाइल नम्बर 9855103338, 9855103338, 9141520297, 9141520297, 9161597149, 9161597149। हामीलाई इमेलबाट पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो vgfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचार पछाडि हाम्रो भेट हुने नै छ। तबसम्मका लागि कार्यक्रमबाट प्राविधिक मित्र सुभाष सुप्रेती, पास्टर गणेश बोगटी र म कार्यक्रम प्रस्तुता हरि खड्का बिदा चाहन्छौ। तपाईँको आजको दिन आशिषमय रहोस्। नमस्कार।
3: अब हामी तपाईँलाई सुनाउँछौ नेपाली चलचित्र अजम्बरी नाताबाट संगीता राणा र साथीहरूको स्वर दयाराम पाण्डेको रचना अनि संगीत हो चेतन सापकोटाको।

सदाझै मङ्गलबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुने कार्यक्रम म्युजिक मन्त्रमा आज लोकगायिका भीमा सुवेदीसँगको संवाद रहनेछ, सुन्न नभुल्नुहोला। र यति बेला भने हामी तपाईँलाई नेपाली चलचित्रका गीतहरू सुनाइरहेका छौँ। अबका लागि सुनाउँछौँ चलचित्र के घर के डेराबाट तारा थापाको स्वर, प्रदीप रिमालको रचना अनि सङ्गीत हो, शम्भुजित बाँसकोटा र शुभबहादुरको।

नेपाली चलचित्रका गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ चलचित्र ए पण्डित बाजेबाट उदित नारायण झा र दिपा नारायण झाको स्वर सुरेश अधिकारीको रचना अनि सङ्गीत हो सुरेश अधिकारीकै यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ रेडियो नेपाल सुन्दै रहनुहोला स

0: संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन। हामी आफै सक्षम बन्दै छौ अब।
5: यति कुरामै खुसी भएर हुँदैन के झुर्मु। हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ। त्यो पनि गुणस्तरीय उत्पादन।
4: सही भन्यो सुन्तली। यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
6: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ।
5: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
7: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
8: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
9: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरुद्धको संसदीय सुनवाई प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। संसदीय सुनवाई समितिको आजको बैठकमा प्रस्तावित प्रधान न्यायाधीशको कार्ययोजना तथा उहाँ विरुद्ध प्राप्त हुजुरी सम्बन्धी प्रक्रिया अगाडि बढाइएको हो। बैठकमा समिति सदस्यहरूलाई सम्बोधन गर्दै समिति सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरुद्ध प्राप्त उजुरीहरूको व्यवस्थापन र वितरणबारे जानकारी दिनुभयो। प्राप्त उजुरीमध्ये केही इमेल मार्फत र केही खामबन्दी अवस्थामा छन्। गोप्य भनी वर्गीकरण गरिएका उजुरीहरूको गोपनीयता कायम राख्न उजुरीकर्ताको नाम हटाई कोडिङ गरेर मात्र सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको छ। साथै समितिले उजुरीको संवेदनशीलतालाई ध्यानमा राख्दै गोपनीयता कायम राख्न सांसद र सञ्चारकर्मीलाई समेत आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी रहने सम्भावित कार्यसूची छ। सो प्रस्तावमा हिजोदेखि छलफल सुरुवात भएको थियो। यसै गरी राष्ट्रिय सभाको बैठक पनि आज अपराह्न 1:15 बजे बस्दैछ। चितवनको इच्छा कामना गाउँपालिका 1 कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका 3 बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा 9 नमुना चेपाङ, 11 सञ्जय चेपाङ र 13 मनिता चेपाङ छन्। उनीहरू एउटै परिवारका सदस्य हुन्। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमुनाको हिज जेठ 1 घरमा नै मृत्यु भएको थियो। सञ्जयको गत शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो भने मनिताको आज बिहान 6 बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो। गत वैशाख 29 श्यामबहादुर चेपाङको 5 परिवारले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएको थियो। त्यसपछि उनीहरू बिरामी परेका थिए। गम्भीर अवस्थामा रहेका 3 बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको थियो।

0: जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
0: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: बाँकी समाचार, केही अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूको आग्रहपछि इरानमाथि आजका लागि तय गरिएको सैन्य आक्रमण स्थगित गरिएको बताउनु भएको छ। उहाँले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूको आग्रहपछि यस्तो निर्णय गरिएको सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत जानकारी दिनुभएको हो। ट्रम्पले इरानसँग गम्भीर वार्ता भइरहेको र अमेरिकालाई स्वीकार्य हुने सहमति हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले इरानसँग परमाणु हतियार नरहने कुरा दोहोऱ्याउँदै सहमति नभए जुनसुकै बेला ठूलो सैन्य कारवाही अघि बढाउने चेतावनी दिनुभयो। यसैबीच इरानका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई गलत आकलन नगर्न चेतावनी दिनुभएको बीबीसीको समाचारमा उल्लेख छ। र अमेरिकामा एक एयर सोका क्रममा दुई लडाकु विमान आकाशमै ठोकिएर दुर्घटना भएको छ। सैन्य कारवाहीमा राम्रो मानिने लडाकु विमान EA-18G विमान एकअर्कासँग ठोकिएका हुन्। त्यसपछि चालक दलका चार सदस्यहरू प्याराशुट मार्फत तुरन्तै बाहिर निस्किएर ज्यान जोगाउन सफल भएका छन्। घटना लगत्तै कार्यक्रम स्थलमा ठूलो आगो लागेको छ। त्यसपछि बाँकी सबै कार्यक्रम स्थगन गरिएको अमेरिकी सेनाले जनाएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov.np र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्त बाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार नमस्कार नमस्कार। म्युजिक मन्त्र कार्यक्रममा हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। प्राविधिक मित्र उत्तम पाण्डे अनि दिवाकर शर्माको तर्फबाट प्रिय मित्र, आज फेरि पनि यो मङ्गलबारको समयमा हामी यहाँ माझमा आएका छौँ। गीत सङ्गीतको माध्यमबाट विभिन्न कलाकारलाई हामी कार्यक्रममा न्यूनतम हुने गर्छौँ, कुराकानी गर्ने गर्छौँ, चाहे आधुनिक होस्, चाहे लोक होस्, चाहे शास्त्रीय होस्,

0: विभिन्न क्षेत्रमा विभिन्न विधामा काम गरिसक्नुभएका लामो समय त्यो क्षेत्रमा बिताइसक्नुभएका व्यक्तिहरूसँग हामी कुराकानी गर्दै अहिलेको कार्यक्रम हो म्युजिक मन्त्र। हजुर, आज पनि हामीले यस्ता एकजना वरिष्ठ गायिकालाई निम्त्याएका छौँ जो लामो समयदेखि नेपाली लोकसङ्गीतमा नेपाली गीत गाएर उहाँ धेरै गीत गाइसक्नुभएको कलाकार हुनुहुन्छ। भीमा सुवेदी हजुर वरिष्ठ गायिका हुनुहुन्छ। उहाँले धेरै लोकगीतहरू गाउनु भएको छ, विशेष गरी तिजका गीत बढी उहाँका गीत गाउने गर्नुहुन्छ। उहाँले असारे गीत पनि गाउनु भएको छ, सिजनल खालका गीतहरू गाउने गर्नुहुन्छ। उहाँ जन्ममिति भन्नुपर्दाखेरि 2022 साल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 पिता हरिप्रसाद ढकाल र माता लीलावती ढकालको कोखबाट उहाँको जन्म भएको थियो। बाल्यकालदेखि नै उहाँ स्कुलमा साथीभाइको सङ्गतमा लोकगीत गाउने, लोकगीत सुन्ने, बढी मात्रामा रेडियो नेपाल सुन्दै त्यहाँबाट बजेका गीतहरूलाई सुन्ने र आफ्ना क्षेत्रमा आफ्ना भनौँ वरिपरि भएका गीतलाई बढी मात्रामा सुन्ने र सुन्दा सुन्दै उहाँ गायिका बनिसक्नु भएको थियो। त्यति मात्रै होइन, उहाँका पिता पनि भजन गाउनुहुन्थ्यो र भजनको त्यही उहाँलाई प्रभाव पर्यो, आफ्नो प्रेरणाको स्रोत पनि मैले आफ्नो पितालाई मान्नुहुन्छ। विशेष गरी भन्नुपर्दाखेरि 2048 सालमा चाहिँ मैले पहिलोपटक, त्योभन्दा अगाडि 45 सालमा पनि आरोहण रेडियो नेपालमा गाउनु भएको थियो चौतारी कार्यक्रममा, र 48 सालमा हेर्दा राम्रो सुर्खेत बजार उहाँको आफ्नै सङ्कलनमा जुन क्षेत्रको हुन्थ्यो त्यही क्षेत्रलाई लिएर उहाँले लोकगीत गाउनुभयो र उहाँले गाउँदै जानुभयो र धेरै मिठा मिठा गीतहरू गाउनुभयो, जस्तो भेरीको दोबाना, जुम्ला हुम्ला लगायत थुप्रै उहाँका चलेका गीतहरू छन्, राम्रा गीत छन्। उहाँका 10 मात्रै एउटा सङ्ग्रह निक्लेका छन्, गीतका सङ्ग्रह छन्, त्यसलाई पनि म्युजिक नेपालले प्रकाशनमा ल्याएको छ। यसै गरी 150 बढी गीत उहाँले गाउनु भएको छ, लोकहरू भजन, लोकगीत भजन, स्वदेश गान भन्नुपर्दा तिजका गीतहरू, त्यसरी गाउँदाखेरि उहाँका गीतहरू 150 माथि त्यो सङ्ख्यामा पुगेको छ। विभिन्न पुरस्कार सम्मान आफ्नो क्षेत्रबाट मुफसलबाट पाउनु भएको छ, त्यसको साथसाथै उहाँले भनौँ क्षेत्रीय स्तरका कार्यक्रमहरूमा थुप्रै पुरस्कार प्राप्त गरिसक्नुभएको छ, सम्मान प्राप्त गरिसक्नुभएको छ। विशेष गरी झ्याउले ठाडी भएका टप्पाका गीतहरू उहाँका छन्। अब हामी आज उहाँसँग म्युजिक मन्त्र कार्यक्रममा लामो समय भयो, 3 दशकभन्दा बढी समय त गीत गाइसक्नुभएको कलाकार हुनुहुन्छ, अहिले पनि निरन्तर रूपमा गीत सङ्गीतमा लाग्नुभएको छ, सुर्खेतबाट बेला बेला काठमाडौँ आउनुहुन्छ, रेडियो नेपाल आउनुहुन्छ, मौका मिले उहाँ गीत गाउँदै हुनुहुन्छ, अहिले पनि गीत गाउनुहुन्छ। अति नै कलाकारलाई हामीले बोलाएका छौँ म्युजिक मन्त्र कार्यक्रममा, म उहाँसँग आजको म्युजिक मन्त्र कार्यक्रमको समय बिताउन चाहन्छु। भीमाजी नमस्कार।
1: नमस्कार सर। हजुर,
0: आराम कुशल हुनुहुन्छ?
1: हजुर आराम छु।
0: हजुर, भनेपछि तपाईँलाई देखिरहन्छ, आउनुहुन्छ, जानुहुन्छ काठमाडौँ, होइन? लामो समय भएछ तपाईँले लगभग 48 सालदेखि गीत गाउँदै आउनुभएको छ, लोकगीत गाउन आउनु भएको छ। अहिलेसम्म आफूले आफैलाई हेर्दाखेरि मैले लामो समय लोकसङ्गीतको क्षेत्रमा लागेँ, मैले धेरै कुरा गर्नु थियो, गर्न बाँकी पनि छ, गर्नु पनि भयो तपाईँले, होइन? लोकसङ्गीत क्षेत्रमा धेरै कुरा पनि दिनुभयो, के लाग्छ आफैले आफैले कहिलेकाहीँ मूल्याङ्कन गर्नुपर्दाखेरि, कहिलेकाहीँ मूल्याङ्कन आफूले आफूले पनि गर्नुपर्छ भन्छन् क्या, त्यो गर्दा कस्तो पाउनुहुन्छ तपाईँले?
1: मलाई म खुसी छु सर, मलाई आफैलाई एकदमै साहसी छु, म गर्नुपर्छ, हिम्मत हार्नुहुन्न, अगाडि बढ्नुपर्छ। जबसम्म हाम्रो साहस रहन्छ तबसम्म हामी सङ्घर्ष गरेर हामीहरूले मिहिनेत गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ सर।
0: ए हजुर हजुर, भनेपछि त्यो बेलादेखि गाउनुभयो, होइन? अब अहिले हेर्दाखेरि नयाँ पुस्ताहरू पनि आए धेरै नै,
1: हजुर,
0: नयाँ पुस्ता आयो, पुरानो पुस्ता बिचमा ग्याप छ समयहरू हेर्दाखेरि, अब पुरानोलाई नयाँ पुस्ताले चिन्दैनन्, होइन? नयाँ पुस्ता आफ्नै स्मरण रमाएका छन्, हिँडेका छन्। अब लोकगीत हेर्दाखेरि हाम्रा धेरै लोकगीतहरू कति हाम्रा प्रिय हुन्थेन, हाम्रो आफ्नै समाजका, हाम्रै आफ्नै माटोको भन्थ्यौँ हामीले लोकगीतलाई। अब हेर्दै जाँदा अलिकति टेढोमेढो खालको, अलिकता विकृति विसङ्गति भरिएका बढी मात्रामा त्यस्ता लोकगीतहरू आउन थाले। पुराना कलाकारलाई त्यो बेलाको समयका मान्छेहरूले सुन्दाखेरि अहिले कस्तो फिल हुन्छ?
1: एकदमै नराम्रो फिल हुन्छ सर, नराम्रो लाग्छ, रुनु मनै लाग्छ, चित्त दुख्छ। अब अलि नराम्रो तरिकाले शब्द अलि नमिठो तरिकाले गरिदिनुहुन्छ उहाँहरूले, अहिलेको नयाँ नयाँ भाइ बहिनीले म्युजिक छिटो टिपिकल बनाउनु त ठिकै हो, अहिलेको अब अलिकति परिवर्तन त हुनु पर्यो अब हामीभन्दा पछिका अब भाइ बहिनीहरू, तर लास्टै छाडाहरू अलिकति बङ्गाएर गाइदिनुहुन्छ, अब अलिकति सुधार दिनु होला भन्ने मेरो विचार छ।
0: हजुर हजुर हजुर,
1: सुधारेर
0: तपाईँ जस्तो अग्रज मान्छे हुनुहुन्छ, अरू पनि थुप्रै हुनुहुन्छ, अलिकति सरसल्लाह राम्रोसँग दिने, अलिकति सबैजना बसेर चाहिँ हामीले लोकसङ्गीत क्षेत्रमा हामीले आएका यी नराम्रा पक्षका कुराहरूलाई पनि हटाउँदै जाउँ, यिनीहरूलाई चाहिँ कमसेकम अलिकति राम्रो कुरा ल्याउँ र हामी लोकसङ्गीतमा लागेको हाम्रो एउटा इज्जत रहोस्, लोकसङ्गीतको पनि एउटा कमसेकम इज्जत बनोस् भन्ने जुन किसिमको चाहना तपाईँले राख्नुहुन्छ होला, सरसल्लाह हुन्छ पुराना आफ्ना इष्ट साथीहरूसँग, आफूसँग भन्दा आफ्नो सिनियरसँग यो विषयमा कुराकानी तपाईँहरूको हुने गरेको छ कि छैन?
1: हुन यसो गरौँ त नि, भेटौँ न भाइ बहिनी भन्यो भने फोन गऱ्यो भने, हिजो मात्र मैले चन्द्र शर्मा भाइलाई भेटेको
0: थिएँ
1: टेलिभिजन गेटमा, नन्देखि दाईहरू बहिनीहरू पनि थियो, अनि नन्देखि दाईले बहिना रोग रोग भेट्टु छु तपाईँ कहाँ भन्नुभयो, अनि गोविन्द दाई त झन् खुसी भएर वात्तै झरेर डक्टर गोविन्द आचार्य ए बहिनी कहिले आएको मेरो बहिनी भनेर नजिकै आउनुभयो, अनि म फेरि भेट भयो भनेर रुनलाई आइहालेँ गेटमा, आँसु आइहाल्यो होइन, आफ्नै घरको दाई त हुनुहुन्न मभन्दा भाइ होला, तर पहिल्यैदेखि दाई भनेको हुनाले यति प्यारो लाग्यो कि, यति प्यारो लाग्यो कि, तर कुरा पनि गर्न पाइएन त्यो टाढो, त्यो बहिनीहरू चाहिँ बोल्दै बोलेन कि मसँग, अनि मैले नानी बोल के हो भन्दा पनि बोलेन, अब बहिनीहरूले चिन्जान गर्न खोज्दैनन् भाइ बहिनीहरूले, रेडियो नेपालतिर यसो जाम भने किन जाने, रेडियो नेपालतिर पनि भनेको धेरै पटक सुनेको छु मैले, भाइ बहिनीले त्यस्तो भन्नु हुँदैन, जानुपर्छ, हाम्रो रेडियो नेपाल भनेको जग हो, हाम्रो एउटा आमा बुवा जस्तै हाम्रो एउटा पृथ्वी हो रेडियो नेपाल, हामीलाई चिनाउने, हामीले रेडियो नेपाललाई ढोगे मात्रै पनि पुग्छ, हाम्रो गुरुहरूलाई ढोगेर बोल्न पाए पनि हामीलाई पुग्छ, हजुरहरू जस्तो मान्छे, चन्द्रकला दिदीहरू, हाम्रो राजेन सरहरू, हाम्रो अब बिन्दु सरहरू लाइब्रेरीको, अब टेकराज सरहरू, दुर्गाहरू हाम्रो अब सङ्गीतको गुरु नै हो, खड्क गर्बुजा, खड्क गन्धर्व भाइहरू सबै हाम्रो सङ्गीतको, हाम्रो हामीभन्दा कान्छो भए पनि हामीले उहाँहरूलाई गुरु नै मान्नुपर्छ मेरो विचारमा है सर।
0: ए भनेपछि कि बहिनीहरू आएनन् तपाईँसँग बोल्नलाई?
1: बोल्न आएनन्, अनि यसो फोन गऱ्यो भने कहिले गाउँबाट आइन्छ बहिनीहरूलाई, यसो भेटेर बस्न जाउँ, यसो चिया खाउँ, कता हुनुहुन्छ के हुनुहुन्छ भने, मेरै सुर्खेतको बहिनीहरू पनि फोन उठाउनन्, कोठा देखाउनन् सर।
0: होइन अलि तपाईँ प्रष्ट त प्रष्ट कहिलेकाहीँ बोल्नु पनि हुन्छ, कहिलेकाहीँ भन्ने गर्छन्, भीमा सुविधा अलिक छुच्ची छ
1: होइन, यस्तै कुरामा मैले सुझाव सल्लाहहरू दिने हो मेरो बानी
0: चाहिँ,
1: सुझाव सल्लाह पनि दिने हो सर, अनि त्यसपछि उनीहरू पनि अगाडि बढुन्, उनीहरूलाई पनि अगाडि ल्याउनुपर्छ भनेर मैले धेरै साथीभाइलाई ल्याइदिए पनि छु, मसँग गाउनु पनि राखेको छु, आफूले नगाएर बहिनीहरूलाई नै मैले धेरै जस्तो चन्द्र गुरुङ, पवित्र घरतीहरू त मभन्दा पछि नै आउनुभएको, उहाँहरूलाई मेरो गीत गाउन दिएको छु, कुलिन्द्र भाइलाई, कुमन भाइलाई, देवी बहिनीलाई, राजु ढकाललाई, सबैले गाएपछि बल्ल मैले छेउमा गाउँछु के, माया गरेर अगाडि बढुन् उनीहरूको, हाम्रो भन्दा स्वर पनि राम्रो, भर्खरको रहर लाग्छ भनेर पनि त्यसरी पनि सहयोग गरेका छौँ हामी, उहाँहरूलाई नै थाहा होला। अब
0: होइन कहिले काहीँ मान्छे अलिक प्रष्ट बोल्दाखेरि, मान्छेले देखेको कुरा बोल्दाखेरि, भएको कुरा सत्य कुरा बोल्दाखेरि मान्छेलाई अलिक छुच्छ भने,
1: त्यो मान्छेले पनि भन्छन् सर, अलिकति त्यो सुर्खेतिर अब अलिकति मलाई माइतमा अब बुवाले अलिक पुलपुल ल्याउनुहुन्थ्यो भाइहरूले, अनि केही काम गर्न सकेन भने म अलिक ठग्थेँ कि सर पहिले बच्चादेखि, अब त्यसै त्यसै गर्दै गर्दै बाबुआमाले अलिक फुर्का भएर त्यो झनक झनक गर्ने बानी अहिलेसम्म त्यस्तो छ।
0: त्यस्तो छ, त्यही भएर मान्छे डराउँछन् तपाईँसँग।
1: हजुर
0: हो,
1: अनि अन्य अलि अन्य कुरा न केटीलाई होइन कि सर, केटा मान्छेलाई पनि अन्य परेको छ, कोही सरकारी कर्मचारी कोही मान्छेलाई पनि अन्य परेको छ, केही अप्ठ्यारो परेको छ भने एकदम प्रश्न उठाउन झ्याम्मै अब अगाडि मुखमुखै लाग्ने मेरो बानी छ सर, अलिअलि सुधार्नु पर्नेछ।
0: अनि कता कता होइन बोल्दाखेरि सत्य कुरा गरेँ, बोल्दाखेरि चाहिँ राजनीतिर लाग्नु पर्थ्यो जस्तो लागेन?
1: लागेको थियो एकचोटि त लागेको थिएँ सर, म अब नभनौँ एउटा पार्टीमा म एकदमै माथि पनि पुगेको थिएँ सर, लागेको
0: थिएँ,
1: त्यहाँभित्र अलि अलि महिलाहरूलाई हेर्ने दृष्टिकोण अलि आफूलाई राम्रो लागेन, अगाडि बढाइदिन नखोज्ने, अनि सहयोग बेलामा आऊ भनेर सहयोग माग्ने, कुनै पदहरू केही कार्यक्रमहरू भयो भने कुनै अब सरकारमा भए बेला त ठाउँ हुन्छ नि, यसो प्रोग्राम चलाउन दिनु नि त 8-10 हजार रुपियाँ हालिदिनु, यसो सहयोग गरिदिनु भने मन्त्रालयतिर जाँदाखेरि नगरिदिने, अनि कुनै पदमा अब कोहीलाई हस्पिटलको अध्यक्ष बनाए, कसैलाई स्कुलको अध्यक्ष बनाए, वनको बनाए कि, हामी जतिको मान्छे नभएको बहिनीहरूलाई वनको अध्यक्ष बनाएन, अहिले पनि हुनुहुन्छ स्कुलको शुद्ध, हामीले बनाएको स्कुलमा हामीलाई नराखेर त्यो स्कुलमा एकदम गाउँको
0: मान्छे हामी हेर्छौँ अलिकति आफ्नो आफ्नासँग
1: अनि आफ्नो मान्छे भनेर राख्ने
0: मान्छे
1: भनेर नराख्ने कि सर
0: हो त्यो किसिमले
1: त्यहाँदेखि अलि म
0: राम्रो नभए हाम्रो
1: छोड्नु
0: भयो एकदम अब तपाईँ जुन लोकसङ्गीत नै गर्नु भएको छ धेरै काम गर्नु भएको छ यही प्यारो लाग्छ हरेक कुरा
1: हेर्दाखेरि
0: प्यारो लाग्छ सङ्कलन पहिले आफै गर्नुहुन्थ्यो है
1: हजुर सङ्कलन आफै गर्ने मादल पनि बजाउन आउँछ मलाई सर अनि मजुरा बजाउँछु
0: अलिक सङ्कलनमा अलिक खडेरी परे जस्तो अलिकति मान्छेले आफ्ना भाका आफ्ना टिपिकल कुराहरूलाई ल्याउन पाए जस्तो पनि भन्नुभयो हामी छौँ झ्याउरीमा कति मिठा चिजहरू छन् ठाडी भाका कुरा गरौँ टप्पा कुरा गरौँ सालैजु बनाऊ जे जतिसुकै जे भनौँ न हामीले भाका छन् हामी थुप्रै छन् नि त यी भाकाहरूमा अलिकता प्रयत्न मान्छेमा भएन जुन किसिमले गर्नुपर्ने मेहनत र आउनुपर्ने यो चिजलाई पनि सुनौँ त भनेको अलिकता अहिलेको जेनेरेसन अहिलेको मान्छेले त्यो भाकालाई त प्रायः सुन्दैन बुझेका छैनन् होइन कहिलेकाहीँ देउडाको पनि कुराकानी गर्छौँ हामीले तर यसमा अलिकता चाहिँ मेहनत गरौँ भन्ने किसिमको केही पुस्ता लागेको हामीले सुनेका छौँ तर बढी मात्रामा मान्छेको ध्यान गएको छैन किन होला
1: एकदमै त्यो अलिकति एउटा के भयो आफ्नो गार्जेन पनि नभएको हुनाले यो सिक्नुपर्छ भन्ने भावना पनि भएन अनि यो आर्थिकको कारणले गर्दा अब नराम्रो गरेपछि गीत चल्छ अनि अब हाम्रो दिदीबहिनीहरू पनि त अब साडी लगाएर अब कसैले हेर्दैन अब अलिकति राम्रो मिटीसिटी लगाएर अलि ऊ भएपछि अलिक केटी जस्तो भएपछि हाम्रो मोडल जस्तो भएर मेरो गीत चल्छ कि भन्ने विचार उहाँहरूलाई त्यस्तो त्यस्तो पनि भएर होला तर शब्द चाहिँ सिक्न एकदमै जरुरी छ अनि गाउँमा जाने आफ्नो भेगमा जाने आफ्नो समय अनुसारको शब्दहरू बनायो भने बनाउन सकिन्छ सर अहिले त झन् पढे लेखेको हुनुहुन्छ अनि डिजिटलको जमाना आएको छ होइन सर एउटा क्यामेरा लिएर गाउँमा गएर राम्रो राम्रो सिनहरू खिचेर ल्याउने जुम्ला हुम्लातिर जस्तो खोटाङतिर जस्तो अब ओखलढुङ्गातिरै भयो यहीँ काठमाडौँमै पनि सर यता भक्तपुरतिर यता यता उता लुगु लेलेतिर गयो भने पनि मैले अहिले यहाँ बसी बसी पनि एउटा धरानको गीत बनाएको छु कि त्यो गीत लोचन भट्टराई दिदीले गाउन दिने हो मैले अनि
0: बनाएको छु
1: खर्च म आफै गरेर अडियो बनाएर अब भयो भने भिडियो पनि बनाउँला भनेको छु सर मैले हिँड बसी बसी यस्तो राम्रो उतैको गाउँको मैले बनाएको छु सर त्यो
0: भनेपछि सङ्कलन पनि गर्नुभएको छ आफूले गरेका सङ्कलन अरूलाई पनि गाउन दिनुहुन्छ आफू पनि गाउनुहुन्छ तपाईँको सोचाइ राम्रो छ जस्तो अब अहिलेका भाइ बहिनीहरूले गाइदेखि कमिसन त्यो गीतलाई हुन्थ्यो र आफ्नो अब अहिले समयअनुसार कमिसन राम्रो गाउनेहरूलाई पनि तपाईँले मौका दिनुभएको रहेछ खुसी लाग्यो हेर्दाखेरि होइन हामी कुराकानी गर्दै जान्छौँ अहिले अब एउटा गीत चाहिँ राख्न चाहन्छु तपाईँको त्यो हेर्दै कमलको फुल
1: होइन त्यो गीत मैले सबभन्दा पहिलो रेकर्ड हो सर यो रेडियो नेपालको मेरो पहिलो गीत त्यही हो सर अनि त्यसमा
0: 48 सालमा गर्नुभएको
1: मैले पनि मैले गाएको छु त्यसपछि कुलेन्द्र विश्वकर्मा खुमन अधिकारी
0: पछि गर्नुभएको यो चाहिँ रिमिक्स जस्तो गर्नुभएको
1: होइन
0: त्यही बेला गरेको
1: सुरुमै त्यही बेला
0: गरेको
1: अनि धना घरती मगर तुलसी बुढा मगर
0: उहाँहरूले गर्नुभएको छ
1: पाँचजनाले
0: सँगै आफ्नै हो तपाईँ
1: ग्रुपमा हजुर
0: हजुर ल ठिक छ हामी त्यो गीत राख्न चाहन्छौँ

0: Hata herde kamalko fuller tip de dalima bashar bakre hamle yugisune bima subidili gaun bhayeko sangram nimakit ra sathiharko shor rheko thiyo aaja hami music mantra karyakram ma hami atithi ko rupma aaja nimtayeka chhau balishta gayaka bima subidilai herde kamalko fuller tip de dalima bashar mitho git hamle okhari sunyau hai तपाईँले पहिलो गीत गाउनु भएको थियो
1: हजुर यो
0: गाउनु भएको थियो मिठो गीत गाउनु भएको छ
1: सुर्खेतमा मैले अलिक पहिला पनि रेकर्ड गरेको थिएँ
0: हजुर हजुर
1: त्यसपछि त्यो भाइहरूले भने उनीहरूले स्वर परीक्षा नगरेको भर्खरै आएको थियो त्यो भाइहरू सानै बच्चा थियो खुमन त सानै सानो थियो यसो दुध आउला गालामा जस्तो थियो पिलपिल गर्ने गेटतिर अनि त्यसपछि अनि कुलेन्द्र पनि कोहीले गाउन दिन्नन् दिदी कोहीले गाउन दिन्नन् भन्ने बाहिर बाहिर भेटिने भाइ अनि तिमीहरू पिलपिल गर्ने हो म छु त तिमीलाई म लग्छु भित्र अनि गीत गाउन
0: सक्छ
1: भाइहरूले त सम्झेको छ बिचरा कुलेन्द्रले जहिले पनि मेरो नाम लिने खुमन यिनीहरूले
0: सम्झिन्छ
1: बहिनीहरूले पनि यो
0: राम्रो एकदम तपाईँले राम्रो कुरा गर्नुभयो किनकि आफूले गर्न सक्ने भाइहरूलाई गर्न सक्ने
1: राम्रो गाउनुभयो भाइहरूले
0: भाइहरूले आउनुपर्छ भाइ बहिनीहरूलाई होइन अब यो तपाईँले ठाडी भाकानी गाउनु भएको छ
1: हजुर मैले ठाडी भाका गाएको छु मेरो भाइ शङ्कर ढकाल तुलसी ढकाल भाइले हाम्रो भाइहरू गाउँतिर गीत गाउँछन्
0: अलिक गाह्रो हुन्छ भन्छन् गाउन
1: चाहिँ एकदमै गाह्रो हुन्छ सर
0: कसरी गाइन्छ
1: मैले चाहिँ रेडियोमा स्वर परीक्षा दिने बेला पनि त्यही गाना गाएर मैले त्यति बेला 48 सालमा दिएँ म पहिला चाहिँ त्यही त अलिक टाइम लाग्थ्यो अनि 48 सालमा दिएर म घर गएँ घर घर म ढिलो आएँ सर अनि त्यो ए अहिले जस्तो फोनसोन केही पनि नै अनि एकैचोटि मैले यो स्वर परीक्षाको प्रमाणपत्र चाहिँ 52 सालमा लिएको कि सर अनि 52 सालमा लिएपछि 52 सालमै पनि एउटा गीत गरेका थिएँ अनि त्यति बेला स्वर परीक्षा दिने बेला गाएको मैले त्यो
0: त्यो अहिले सम्झना छ गाउन सक्नुहुन्छ
1: अहिले गाका हजुरले भन्नुभयो नि त्यो चाहिँ मेरो भाइ तिन भाइले नै गरेको सङ्कलन शङ्कर ढकाल तुलसी ढकाल र दिपेन ढकाल भाइहरू पढ्थे
0: आफ्नै भाइहरू
1: 4-5 क्लास 6-7 क्लास पढ्ने
0: भाइले गाउँथे पहिला
1: अनि मैले हेर है तिमीले शब्द लेख यसो घुमा लेख्न सिक्नुपर्छ अब कहिलेकाहीँ म त कलाकार हुने भाइहरूले पनि तै होलिस कलाकार तत त घट्टा पिस्न जानु पऱ्यो झुप्रा जानु पऱ्यो भने हाम्रो झुप्रा खोला भन्ने थियो खोलामा खेत थियो अनि घट्टो जाने हाम्रो गाई भैँसी पनि धेरै थियो सर अनि भट्टे काट्थ्यौँ थाकल काटेर भारी बोकेर ठाडी भारी हालेर आउँथ्यौँ बाटोमा फेरि भारी बान्न नजान्ने म ठग्दै ठग्दै हिँड्ने खोला तर्ने बेला पनि रुने भाइहरूले फेरि भारी बोकेर उभारी ल्याइदिने अनि फेरि म फेरि रुँदै रुँदै त्यो थाकल बोकेर उकालो लागेर आउँथेँ घरमा बुवा पनि त्यति बेला प्रधान हुनुहुन्थ्यो हाम्रो जिम्मेदार अनि एकदमै गृहस्थीवाला के गाउँमा अनि त्यो भावनाले अनि त्यति बेला त्यस्तो गीत कानमा हात राखेर त्यसलाई चाहिँ ठाडी भाका भन्छ कि सर
0: त्यो त्यही त तपाईँले गाउने प्रक्रियाको कुरा गर्नुभयो गाउँदैछ गाउने भन्ने कुरामा भन्नुभयो होइन अब यो अलिकति त्यो सुन्न सक्छौँ हामीले
1: सकिन्छ सर
0: ल

बाट जान्य हटरुल्या पानी खाया टिन

0: धेरै मिठो धेरै मिठो है। पानी खाया टिनमा यो एउटा भाकालाई समात्दै तपाईँको लयबद्ध भएर गाउनुपर्ने थियो। एकदम चाहिँ तपाईँको यसमा अलिकता सुर पनि चाहियो, सुझाइ सुर उसाइ पनि आरोह पनि त्यो अनुसार जानु पर्यो होइन। स्वरलाई त्यसरी ब्यालेन्समा मिलाएर गाउनुपर्ने गीतै छ, मिठो गीत छ। अझ यसमा टाइमिङमै गाउँदाखेरि त अलिकता यसमा होइन लयबद्ध भएर गाउँदाखेरि त अलिकता गाह्रै पनि छ
1: होइन।
0: भने यस्तो कतिवटा गाउनु भएको छ?
1: यो मैले यसो तिनवटा गाएको छु, फरक फरक किसिमको छ। यो चाहिँ जाजरकोट सुर्खेतको भेगतिर जात्रामा गाउने, जात्रामा गाउने, अनि यस्तो मेलाहरू छुट्टै एउटा मेला पनि हुन्छ फेरि महिलाहरूको मात्र त्यहाँ गाउने, अनि खेतीपाती खडेरीमा जस्तै जेठ बैशाखमा काफल खाने, चुत्रो खाने, अनि गहुँ र त्यो के अरे उवा भुटेर चना भुटेर अनि घलेक भन्छ कि सर, घलेक त्यसलाई घलेकमा हालेर अनि खाँदै अनि थगेला बेला गीत गाउने, कोही महिलाले त चुरोट पनि खाने, तमाखु पनि खाने पहिला, अनि छोरा मान्छेहरू पनि तमाखु खाने, झुलेनी पाल्ने, लाइटर हुँदैन थियो त्यतिखेर, त्यो झुलो गरे बनाएर अनि ढुङ्गा भेटेर त्यो आगो पार्ने, आगो पारेर फेरि त्यो तमाखु सुल्पामा हालेर तमाखु तान्ने, फेरि उसले अर्को साथीले ताने बेला फेरि गीत गाउने, बैराग लागेर
0: कति राम्रो, कति त्यो खालको त्यो सम्झिँदाखेरि कति आनन्द आउँछ अहिले पनि होइन। भने त्यो समयको मान्छेलाई त्यसरी मान्छेले गाउँथे पनि, र जुन किसिमको हामीले हेर्दाखेरि हाम्रा भाषा हाम्रा सभ्यता र हामीसँग भएका कुराहरूलाई पनि मान्छेले लोकगीतमा प्रस्तुत गर्थे, ल्याउँथे होइन। त्यो आफ्नै हामीसँग कल्चर थियो, हामी आफ्नैसँग हामीसँग संस्कृति थियो, त्यो परम्परा बिस्तारै सकिँदै गएको जस्तो लाग्छ अहिले।
1: सिद्धिसक्यो अब त्यो गीतलाई अहिले एकदमै फोहोर ठाडो ठाडो गरेर गाएको छ एउटा भाइले, सुन्नै मन लाग्दैन सर। अस्ति रेडियोले बजाएको थियो कुमाल टार भनेर, साँझ अलितिर राम्रो थिएन।
0: यो हुँदै पछि तपाईँको लमजुङतिर पनि आयो होइन?
1: लमजुङतिर फेरि अर्कै गाउनुहुन्छ, लमजुङतिरको ठाडो भागा भनेको बिमा दुराजीहरू माया दिदीहरूले गाउनुहुन्छ, अनि त्यतातिरको अलि फरक
0: फरक छ,
1: हाम्रो भन्दा धेरै फरक छ। यानी मायामा त्यो पनि अलिअलि त मलाई आउँछ, तर त्यस्तो उहाँहरूलाई
0: आउँछ। तपाईँ जस्तो पश्चिमको तपाईँले सुर्खेतको नेतृत्व गर्नुभएको छ, सुर्खेतका भाकाहरूलाई टिप्नुभयो, गाउनुभयो, पूर्व गाउनु भएको छ?
1: पूर्वको अलिअलि गाएको छु म लोचन दिदीहरूसँग मिसिएर,
0: साथमा मिलेर गाउनु भएको छ
1: समुदायहरूको गीत, यसो स्टेज कार्यक्रमतिर गाम है भनेपछि दिदीहरूले उठाउनु
0: फरक पर्छ,
1: हामीले छोप्ने धेरै फरक पर्छ सर। पूर्वको टिपिकल अझ छिटो छ, सङ्गीत राम्रो छ, सङ्गीतमा बढी ध्यान पनि दिनुहुन्छ अनि सिक्नु पनि,
0: मेलोडी बढी राम्रो आउँछ भनेर
1: सिक्नु पनि भएको छ। महिलाहरूले पनि हार्मोनियमहरू बजाउने, सङ्गीत गर्ने गर्नुहुन्छ।
0: अनि के जस्तो लोकगीतमा पनि विशेष गरी अलिकता राम्रो सिकेको भएदेखि कहिलेकाहीँ भनिन्छ नि शास्त्रीय सङ्गीतको अलिकति थोरै ज्ञान शास्त्रीय सङ्गीतका ती सरगमहरूलाई पनि अलिकता बुझ्न सकेदेखि टिप्न सकेदेखि लोकगीत गाउन सहज भनिन्छ, गाउन सकिन्थ्यो भन्ने पनि भनिन्छ होइन। तपाईँलाई के लाग्छ, के सिकेको भएदेखि सङ्गीतमा चाहिँ केही गर्छु कि मैले राम्रो गर्थेँ भन्ने?
1: एकदमै राम्रो लाग्छ सर, सिक्नु पर्थ्यो। मैले एकचोटि अलिअलि सिक्न गएको थिएँ डोर्मी सङ्गीतालयमा, अनि यस्तो एक महिना जति सिकेँ अलिअलि, त्यो पनि हार्मोनियम अलिअलि सारेकोमा पदनी छ सिक्दै थिएँ, अनि मेरो भाइ पनि सिक्न आएको थियो। अब त्यही बेला छोरालाई अब सपोर्ट गर्ने, छोरीलाई सपोर्ट नगर्ने, अब बुवाले के भन्नुभयो, भाइलाई सिका त अलिकति सिक्न पऱ्यो भन्नुभयो है। भाइले भने दिदी म सिक्छु भनेर रुन लायो, भर्खर एसएलसी पास गरेर आएको थियो, अनि भाइलाई पैसा तिर्दिएँ मैले, एक वर्षसम्म सिक्यो शङ्कर ढकाल मेरो भाइ, अनि पछि अहिले त हाकिम पनि छ हुम्लामा, गीत गाउनै पाउँदैन। अनि म चाहिँ अब पैसा पनि भएन सर, अब फिस तिर्ने कि हार्मोनियम किन्नुपर्छ भन्नुभयो गुरुदेव कामेल सरहरूले, हार्मोनियम किन्नुपर्छ अनि एकदमै ध्यान दिएर सिक्नुपर्छ, तपाईँ सिक्न सक्नुहुन्छ, तपाईँ तगडा हुनुहुन्छ भन्नुहुन्थ्यो सरहरूले। अनि कहिले खाजा खाने पैसा नहुने सर, कहिले हार्मोनियम पिन्ने त कुरै छैन, कोठा भाडा तिर्ने कि जागिर पनि छैन, अब गीत गाउँदा अब त्यति बेला झन् पैसै
0: नगाउँदै जागिर खाने के गर्छु भन्ने कुरो आएन,
1: जागिर खाने त खोज्दै हिँडेको, अब कोही कहिलेकाहीँ यस्तो प्राइभेटतिर कहिलेकाहीँ रेडियो नेपालतिर पनि गरियो सर, उतैतिर अब चान्सै पाइएन कि, यस्तै मौका चान्सले जागिर खान नलेख्या हो कि सर, अनि बुवा आमाले पनि अब चामल सामल कोठा भाडा त पठाइदिनु हुन्थ्यो, घरतिरबाट पनि अलिअलि सपोर्ट गर्नुहुन्थ्यो जेठाजुले।
0: तपाईँ काठमाडौँ पुरै बसेर तपाईँले सङ्गीतमा चाहिँ तपाईँ सिक्ने र के गर्छु भन्ने किसिमले पहिला आउनुभयो?
1: आएँ, अनि त्यही अब अहिले जस्तो सस्तो पनि पहिला चाहिँ भएको थिएन, पछि चोटि चाहिँ भएको सर,
0: त्यसपछि आइरहनु भयो?
1: हजुर, त्यसपछि त म कन्टिन्यू आइगे, छोरा मेरो पेटमा हुँदा पनि म काठमाडौँ आउने जाने, बच्चा सानो हुँदा पनि लिएर आउने जाने, अनि बच्चा दुध खाने हुँदा पनि घरमा छोडेर सानो बच्चालाई दोहोरी गाउन जाने कहाँ हो कहाँ हो, अनि घरका मान्छेले गाली गर्ने, घर गयो भने छोराले नचिन्ने, कहिले घरमा पिटाई पनि खाइयो, धेरै सङ्घर्ष
0: गर्नुभयो। ठिक छ, ठिक छ, होइन, एउटा त्यो आफ्नो इच्छा हुन्छ, आफ्नो एउटा चाहना हुन्छ, त्यो चाहनालाई पनि यो कुनै नराम्रो काममा नराम्रो गरिएको नै होइन, होइन, कमसेकम आफ्नो गाउने काम हो, आफ्नो एउटा कलाकार भएर कमसेकम केही दिउँ केही गरौँ भन्ने मनमा हुटुटुले गर्दाखेरि तपाईँलाई त्यहाँ त्यो समयले ल्याएको छ। तपाईँको मिठा मिठा गीत सङ्गीत पहिला आज फेरि पनि गीतै सुनौँ है त हामी,
1: त्यस
0: फेरि कुराकानी गर्दा म गीतको लागि एउटा पानी पर्यो होइन त्यो गीत हामी राख्न चाहन्छौँ, यो पनि आफ्नै सङ्कलन थियो,
1: चन्द्र गुरुङ र मैले गाएको गीत हो, मेरै सङ्कलन हो, त्यो केटाको दोहोरी पनि छ सर त्यसमा, अमर विरय गुरुङ दाई र डाक्टर गोविन्द आचार्य भीमार्जुन, अहिले अर्जुन के लेख्नुहुन्छ वकिल
0: साहब,
1: उहाँले पनि गाउनु भएको,
0: सम्मानित हजुर भीमार्जुन आचार्य, हजुर हजुर, ए उहाँले नि गाउनु भएको
1: हजुर, अनि हामीले मिलेर गाएको, पहिला ग्रुपमा गाउँथ्यौँ क्या,
0: हजुर हजुर, ए ल ठिक छ, हामी त्यो गीत सुनौँ एकचोटि हस्।

0: भेरीको दुभाना साटौँ जो भनेर भर्खरै हामीले यो गीत सुन्यौँ, मिठो गीत छ। यसलाई गाउनुभएको थियो भीमा सुवेदी हुनुहुन्छ, जो वरिष्ठ गायिका। आज हामी म्युजिकमन्त्र कार्यक्रम उहाँसँग कुराकानी गरिरहेको छौँ। अब यो गीत मिठो छ, तपाईँले गाउनु भएको छ। अहिले धेरै गीतहरू तपाईँका अरू समूह रूपमा साथीभाइसँग बसेर पनि गाउनु भएको छ, होइन? सोलो पनि गाउनु भएको, आफै एकल पनि गाउनु भएको, एकल पनि धेरै गाउनु भएको छ। अब अहिले हेर्दै जाँदाखेरि चाहिँ धेरै गीतहरू छरपष्ट भयो भन्छन् क्या, पुराना कलाकारहरू, पुरानो जो स्रष्टाहरू हुनुहुन्छ उहाँहरूले छरपष्ट भयो, त्यसलाई सङ्ग्रह गर्न पाए हुन्थ्यो, त्यसलाई आफ्नो किसिमले बनाउन पाए हुन्थ्यो, आफ्नै युट्युब च्यानलमा हाल्न पाएदेखि, केही गर्न पाएदेखि, अहिलेका नयाँ पुस्ताले चिन्थे भन्ने कुरा मनमा लागिरहेको छ धेरैलाई। तपाईँलाई के छ, तपाईँ के सोच के छ तपाईँको?
1: मेरो सोच पनि त्यस्तै छ सर। अब युट्युब च्यानल खोलेर आफ्नो गीतहरू सबैले संरक्षण गर्ने, हाम्रो रेडियो नेपालको गीतहरू पनि संरक्षण गर्ने। अब यदि कसैले यसरी गाउनु पऱ्यो भने अनुमति बिना नगाइदिनु होला। जस्तो अब अहिले यो हिजो मैले एउटा सुनेको थिएँ, यी नेपाल रोधी गर अरे, हाम्रो रेडियो नेपालको राम थापाको गीत लगेर रेलै घुमेर भन्ने गीत, अनि चुयाको डोको, यस्तो यस्तो गीत
0: छाडेको,
1: अनि सोध्दै नसोधेर, अनि सारङ्गी संसारले पनि त्यस्तै गर्ने, अनि त्यसपछि अब अरू अरू यस्तो महोत्सवतिर पनि छाडा छाडा गाउने, नाम नभनिदिने, तारा देवीको गीत गाउने, फोहोर गीत गाउने, ताल सुरमा नगाउने, उहाँहरूको सजगको सङ्गीतकारको हाम्रो रेडियो नेपालको नामै नलिने, सबै हाम्रो रेडियो
0: होइन। तपाईँले जुन भन्नुभएको छ, पक्कै पनि ती पुराना जो कलाकारले गर्नुभएको काम छ, सङ्कलनकै कुरा होस्, तपाईँको गायकै कुराहरूमा पनि नाम अरूकै राख्ने, नसोध्ने भन्ने कुरो यो बिस्तारै बढ्दै गएको छ भन्ने कुरा आयो। अहिले भर्खर पनि केही कुराहरू आएको, हाम्रा केही रियालिटी सोहरूमा पनि कमसेकम कलाकारको नाम नदिने, अरूले गाइदिने भन्ने कुरा पनि यहाँ आइरहेको पनि छ, चाहे भिजुअलमा होस् चाहे अडियोमा होस्। यो प्रक्रियाहरू बढ्दै गइरहेको छ, यसलाई अलिक सजगता रूपमा अलिकता यसलाई अलिकति ध्यानपूर्वक यसलाई कमसेकम हामीले आफ्नो नियमसँग अलिकता यसमा कानुनी दायरामा ल्याउन सक्ने उपायहरूको खोजी भएको छैन?
1: अब राज्यले त्यति गरिदिनु भएको छैन, उहाँहरूलाई पनि कहिले को आउने, कहिले को मन्त्री आउने, को सचिव आउने, त्यो भएर पनि होला। एकचोटि अलिकति त हाम्रो उहाँको हाम्रो पोखराको विचार उहाँ बित्नुभयो नि, मन्त्रीजु कि अधिकारी, उहाँले उहाँको उहाँलाई हामीले भेट्न आएको थियौँ कि डेलिगेसन गरेर, अनि त्यति बेला हाम्रो त्यहाँ महेन्द्रमान विष्ट, महेन्द्रमान गुरुङ सर हाम्रो संसार सचिव हुने बेला, र हाम्रो घिमरे सुशील घिमरे सरले पनि पोजिटिभ हाम्रो कुरा सुनिदिनु भएको थियो, हामी सुधारौँला, ल भेटौँला, आउनु होला तपाईँहरू, काम कुरा गरौँला, अलिकति यसलाई केही कुरा उठाउँला माथि भन्नुभएको थियो। अनि हामी अब अर्कोचोटि आउँला भन्ने बेलामा सचिव पनि अब अर्को मन्त्रालय गइजानु भएछ, मन्त्री पनि अर्को मन्त्री फेरि नि है, त्यस्तै त्यस्तै भएर अब म त बिचमा
0: कुरा बुझाउँदा बुझाउँदै सबै कुरा परिवर्तन भयो,
1: परिवर्तन भयो, अनि कलाकारले टेर्दै नटिन कसले के गर्छ, गीत भने कसको हो र? अहिले मेरो पनि भाका चोरी भएको छ, रिताजीले गाउनु भएको छ, अनि मैले अब एउटा निवेदन हालेँ, अब धेरै मैले उहाँलाई भेट्न आएँ, दुई पटक भेट्न आएँ आफै, ए हेर दाइ कमलको फुल भन्नेलाई, ए आमा जाम भन्यो मलाई कसले, लाउरेले भन्नुभयो होइन, अनि मैले जे भए पनि मेरो बहिनी हो, मभन्दा सानो हो, कम्प्रोमाइज गरौँ, यसो भेटौँ, आउनु नि त बहिनी, छलफल गरौँ भने, पहिला चाहिँ एकराम भण्डारीले सङ्कलन गर्नुभएको रहेछ, अनि मैले भाइ हजुर आउनु नि त, हजुरले सङ्कलन गर्नुभएको छ, रिता थापाको त दोष छैन, तपाईँको छ, तपाईँले किन सङ्कलन गरेर दिनुभयो त मेरो गीत, कि मेरो नाम राख्नु पर्थ्यो, कि मलाई सोध्नु पर्थ्यो, किन गर्नुभयो भाइ, आउनुहोस् भने, दिदी म अहिले आउँछु, अनि त्यहाँबाट तपाईँ बस्नु मिग्दी नेपाल, मैले अब थाहा भएन, दुई भाइ नै भला कुसली गरौँला, भेटौँला दिदी, म तपाईँको भाइ हो भने, ल त नि मेरो भाइलाई आउनु नि त, भेटौँ, सल्लाह गरौँ, मेरो पनि मन बुझाउनु तपाईँलाई, अनि म छोड्छु, नत्र म त छोड्दैन, मेरो सम्पत्ति हो, मेरो रेडियो नेपालको गीत हो, कति सङ्घर्ष गरेर दुःख गरेर बनाएको शब्द, उहाँको सङ्कलन गरेर त मेरो शब्द त सङ्कलन त हराएर गयो नि सर, मेरो लगानी पनि छ म्युजिक नेपाल, मेरो लगानी पनि गयो, अनि त्यसपछि आउनु भएन, त्यसपछि मैले अब के गर्ने होला भने छलफल गर्दाखेरि भाइ साथीले के भन्नुभयो, तपाईँले प्रतिलिपि अधिकारमा एउटा निवेदन दिनु भन्नुभयो, अनि मैले निवेदन दिएँ, अनि उहाँले बिचरा अब उहाँले यति मिहिनेत गर्नुभयो, त्यो हाम्रो के अरे सरिता कार्की हाम्रो त्यहाँको सिओ हुनुहुँदो रहेछ, अनि उहाँहरूले धेरैजनाले धेरै पटक फोन गर्नुभयो कि मेरै अगाडि, अनि उहाँ आउनु भएन, म चार पाँचचोटि कुरै आउनु भएन, त्यसपछि अर्कोचोटि म यता निक्लिएर गइसकेपछि फेरि जानुभएछ, जानुभएपछि रिता थापा आउनु भएको छ, तपाईँ कहाँ पुग्नुभयो भन्नुभयो उहाँले, मैले त म माथि पुगेँ, हजुर सम्झाइदिनु होला, हजुर सम्झाउनु र मैले सम्झाउनु एउटै हो,
0: अनि
1: भन्दाखेरिको ए लोकगीत भने के हो र कसले के गर्छ र जानु उहाँ कहाँ जान भने भन्नु, म साइबरमा जान्छु, साइबर ब्युरोमा जान्छु म, मलाई कसले के गर्छ र म लोकदुरीको अध्यक्ष हुँ. त्यो गीत भनेको जसले पनि गाउन पाइन्छ भन्नुभयो भनेर भन्नुभयो उहाँले. भनेपछि मैले फेरि अब त्यस्तो त होइन तर भेटघाट गरेर एकचोटि भेटेर छलफल चाहिँ गराइदिनुहोस् भनेर त्यो त्यत्तिकै छ त्यहाँ निवेदन सर.
0: निवेदन त्यसको कुनै प्रक्रिया त्यसको अगाडि बढेको छैन, छैन, सुनाइ भएको छैन. अहिले धेरै भने यस्तो पनि भइरहेको छ, मान्छेलाई तपाईँको धेरै युट्युब च्यानलहरूले पनि ठगिरहेको कुरा, संस्थाहरूले चाहिँ कमसेकम धेरै शोषण गरेको कुरा बाहिर आइरहेको पनि छ र अहिले बढी मात्रामा उहाँहरू सक्रिय रूपमा आफ्नै च्यानल पनि खोलेर कमसेकम अगाडि बढ्ने कि भन्ने लाग्नु. तपाईँले आफ्नो कुनै नाममा युट्युब च्यानल खोल्नु भएको छैन, आफ्नो कुनै गीत राख्नु भएको छैन?
1: हजुर नाइ, मैले कस्तो भयो सर, अब पहिला हाम्रो घरतिर त्यो वाइफाईहरू पनि थिएन कि सुर्खेतमा,
0: नेट थिएन,
1: नेट पनि नै मेरो अब बसाइ अलिक गाउँतिर थियो. अनि पछि वाइफाईहरू भर्खरै हो अब 4-5 वर्ष भयो होला वाइफाई जोडेको. अनि त्यतिखेर पहिला भर्खर वाइफाई जोडे बेला बुवा बित्नु भयो, मलाई गीत गाउने मोडै थिएन, म काठमाडौँ पनि आएन सर, 3 वर्ष जति आएन. त्यसपछि मेरो जेठानी बित्नुभयो, अनि अहिले चाहिँ अलि राम्रोसँग वाइफाई यताउति भएको छ, अब चाहिँ बनाउँछु सर. अनि मेरो फेरि रेडियो नेपालमा चाहिँ अब रेडियो नेपालले गरिदिएपछि मलाई भइहाल्छ भनेर रेडियो नेपालकै.
0: तपाईँहरूले जस्तो अहिले कुरा आउँछ, आउँदाखेरि बुझ्दै जाँदाखेरि कलाकारहरू म्युजिक नेपालकै पनि कुरा कहिलेकाहीँ आउँछ होइन, गीतहरू अलिकता र कहिलेकाहीँ कविराडका पनि कुराले गर्दाखेरि समस्या पनि परिरहेको अवस्था छ. अब अहिले म्युजिक नेपालमा पनि छ तपाईँको गीत?
1: मेरो धेरै गीत त म्युजिक नेपालमै छ.
0: निकाल्न प्रक्रिया केही छ?
1: अनि अब 5 वर्ष पुग्नुपर्छ अरे, निवेदन हाल्नुपर्छ, दिन सकिन्छ
0: आफ्नै खोल्ने विचार तपाईँले गर्नु भएको छ?
1: अनि मैले चाहिँ मागेको छैन, अब चाहिँ बिस्तारै माग्छु सर,
0: खोल्ने आफै बनाउने विचार गर्नु भएको छ. त्यो बनाएदेखि राम्रो हुन्छ भन्ने कुरा हो होइन, भोलि आफूले राखेको चिजभरि छोडेर जाँदा पनि कमसेकम रहन्छ भन्ने कुरा हो आफ्नो होइन, ती कुराहरू छँदैछन्. भनेपछि अहिले अब जस्तो हेर्दै जाँदा के लाग्छ भने कहिलेकाहीँ गुनासो गर्छन् लोकगीतलाई बढी स्थान दिएन मिडियाले, धेरै मिडियाहरू आएछन्
1: हजुर
0: होइन, धेरै आएका छन् र त्यो दिएनन् भन्ने पनि गुनासो यता कता सुनिन्छ, कहिलेकाहीँ तपाईँ पनि भन्नुहुन्छ?
1: मैले त एकदमै भन्छु सर, म त लडी लडी गएर कति
0: के कारणले होला
1: झगडा गरेर पनि इन्टरभ्यू दिएको छु एफएमहरूमा, विशेष गरेर हाम्रो सुर्खेतिर अब एफएमहरू मिडियाहरू खोल्नु भएको छ धेरै छ, सरकारले नै लगानी गरेका हुन्छ होइन, नगरपालिकाले अब मन्त्रालयले एउटा गीत गाउनेलाई बलिष्ठ चर्चित भनेर इन्टरभ्यू राख्ने, महोत्सवमा पनि लगेर देखाउने स्टेजतिर सजाएर, अनि हामीहरूलाई भित्र महोत्सवमा जाँदाखेरि गेटभित्र जान नदिने, मन्त्रालयतिर गएर पनि कुरा नसुन्ने, सामाजिक मन्त्रालयमा हाम्रो सुर्खेतमा सामाजिक मन्त्रालयमा हाम्रो सुवर्ण खड्गा भन्ने हुनुहुन्छ, खुद मुख्यमन्त्रीले मलाई बोलाएर तपाईँले गीत लिएर आउनुहोला गणतन्त्र दिवस लोकतन्त्र दिवसतिर, उहाँ चाहिँ मेरो आफन्त पनि अलिअलि पढ्ने मुख्यमन्त्री, मैले फेरि गएर झगडा गरेको थिएँ किन मैले यत्रो दुःख गरेको छु, तपाईँले मैले लोकतन्त्रको दिवसको बेला गणतन्त्र दिवसको बेला म गीत गाउन नपाउने त मञ्चमा, मलाई पैसा नदिनु, मलाई गाउन मात्र राखिदिनु भनेरसम्म भन्न गएँ कि मैले गीत बनाएको थिएँ लोकतन्त्र दिवसको सहितको, मलाई शब्द लेख्न आउने त्यो सुनाम कतिखेर त्यहाँ गएर भनेर मलाई त्यस्तो भइराखेर म आफै 5-6 चोटि धाएर बल्ल भेट भयो उहाँलाई, 3-4 महिना धाएर भेट भयो, अनि गएर यति कुरा राखेँ मलाई लोकतन्त्र दिवस गणतन्त्र दिवसमा, अनि हजुरहरूले गाउन दिनु पऱ्यो, हुन्छ हुन्छ हामी गाउन पनि दिन्छौँ, हजुरलाई सम्मान पनि गर्छौँ भनेर उहाँहरूले कुरा पनि उठाउनु भएको रहेछ मुख्य सचिवले पनि, तर मलाई त्यो सामाजिक मन्त्रालयको सचिव र त्यो कर्मचारी अधिकृत हुनुहुन्छ त्यहाँको महिला विकास शाखाको, उहाँहरूले चाहिँ मलाई बोलाउँदै बोलाउनु भयो. पछि म फेरि कार्यक्रम सिद्धिएपछि गएर झगडा गर्न गएँ, हातै हाल्न गएँ, अनि उहाँहरू लुक्नु भयो, म हातै हालिदिन्छु भने
0: यो कुरा तपाईँले भने तपाईँ आफ्नो अन्याय परेको कुरा तपाईँले धेरै गर्नुभएको छ, धेरै ठाउँमा अन्याय पनि परेको छन्, तपाईँ जस्तै अलिकता चाहिँ सत्य कुरालाई बोल्न सक्ने मान्छेको कमी पनि छ. अब यो हिसाबले भन्दै जाँदाखेरि यस्तै तपाईँले बोलेका कुरामा तपाईँ अलिकता अडान लिएर आफ्नो कुरा राख्न सकेदेखि, तपाईँको साथ कसैले तपाईँले कोही साथ पाउनुभयो भनेदेखि, जस्तो मिडियामा भन्दाखेरि अघि नै मैले कुरा गरेँ नि त, लोकगीतलाई स्थान दिएनन्, लोकगीत बज्ने टाइम समयलाई पनि मान्छेले छुट्याएनन्, लोकगीतलाई हेला गरे भन्ने पनि कता कता हामी गुनासो सुन्छौँ, राजधानीकै कुराकानी गर्दा पनि कहिलेकाहीँ मोफसलको कुराकानी त छैन, मोफसलमा त प्रायः होला पनि बच्छ होला, के लाग्छ तपाईँलाई?
1: अलि हाम्रो अब यो रेडियो नेपाल यो टेलिभिजनले त आफ्नो सरकारीले त हामीलाई अब मेरो अगाडि त त्यति गरेको लाग्दैन सर, बाहिर मिडियाहरूले अब एकचोटि म उता गएको थिएँ सगरमाथा कान्तिपुर, अनि अर्को के एउटा च्यानलमा गए बेला इमेज च्यानलमा गए बेला मलाई भित्रै पस्न नदिएको, अनि अस्ति पनि राष्ट्रपति भवनमा सन्तोष सरहरूको त्यहाँ म्युजिक नेपालबाट म गएको थिएँ, अनि कति बेरसम्म त्यो नरेन्द्र खड्काजीले मलाई उहाँ गाई गाई होइन उहाँलाई छोड्दै नछोड्नु, लोकगीत गाउने पनि कोही कलाकार हुन्छ, कसले बोलाएको उहाँलाई, किन ल्याएको यहाँ? रेडियो नेपालको मान्छेलाई
0: हामीले बोलाएकै छैन
1: भन्नुभयो। राष्ट्रपति भवनमा अस्ति नातिकाजी सम्मान कार्यक्रममा सर, अनि त्यति बेला पनि एकदम दुःख लाग्यो। मैले भने रेडियो नेपाललाई आरोप नलगाउनु सर, नातिकाजी सर पनि रेडियो नेपालबाटै चिनिनु भएको हो, अब म आइहालेँ, जानु मिल्छ भने जानु दिनु, जानु मिल्दैन भने म फर्किन्छु, के भयो त?
0: होइन, तपाईँले भने यस्ता कुरामा तपाईँले भन्नु होला, तपाईँले राखेको कुराहरू यस्तो गर्नुपर्छ भने, तर तपाईँ एक्लो लाग्नु भएको जस्तो लाग्छ, तपाईँको आफ्नो अभियानमा एक्लै हुनुहुन्छ, कसैको साथ बिना भनौँ, विभिन्न सङ्घ संस्थाहरू छन्, हरेक सङ्घ संस्था लोकगीतको सम्वर्धन प्रबन्धनका कुरा छन्, लोकबाजाको पनि सङ्ग्रहालय छ, विभिन्न सङ्घ संस्थाहरू छ नि त, तर त्यसमा चाहिँ अलिकति सामूहिक रूपमा हामीले यी कुरालाई उठान गरौँ, सामूहिक रूपमा हामीले परेका समस्यालाई ठाउँ ठाउँमा जाउँ भन्ने कुरामा तपाईँ कहीँ जानु भएन?
1: नै म जान त एकचोटि पहिला पहिला तारा दिदीहरू हुँदा हाम्रो साधनाको भाइ हुनुहुन्छ नि एकजना, के हो मैले नाम बिर्सेकै, उहाँको
0: प्रदीप
1: साधना कला केन्द्र,
0: उहाँहरू
1: अध्यक्ष हुँदाखेरि लोकगीतमा कोमलजीहरू हुँदाखेरि चन्द्रकला दिदीहरू त्यो सङ्घ साङ्गीतिक सङ्घतिर हुँदाखेरि हामी जान्थ्यौँ सर। अब कुरा त्यति सुनाइ अलिअलि हुन्थ्यो, अलिअलि पनि हुन्थेन, त्यसरी एकजुट भएर पनि हिँड्थ्यौँ। अब अहिले भेटघाटै हुन्न सर, कोही कता
0: कता गर्ने,
1: अनि यो लोकदोरी प्रतिष्ठानले अहिले सबै कुराहरू जिम्मा ल्याएछ, उसले अब हामीहरूलाई अलिक बुढापाकाले राख्दै नराख्ने, बोल्दै नबोल्ने, हाम्रै गीत चोरेर गाउँछन्, महोत्सवतिर लडाइँ पार्छन्, हानाहान गर्छन्, अनि त्यो कारणले गर्दाखेरि पनि यो राम्रो छैन सर। एकता हुन जरुरी छ, सबै सङ्गठनको मान्छेहरूले पनि कुरा बुझ्नु पर्यो, सबैलाई समेट्नु पर्यो।
0: हजुर, ठिक छ, फेरि पनि एउटा गीत हामी राख्न चाहन्छौँ, हामी अहिले राख्छौँ जुम्ला हुम्ला, होइन?
1: हजुर,
0: त्यो मिठो गीत छ, त्यो गीतलाई हामी राख्न चाहन्छौँ। त्यसपछि फेरि पनि हामी कुराकानी गर्छौँ म्युजिक मन्त्र कार्यक्रममा। आज हामी वरिष्ठ गायक हुनुहुन्छ भीमा सुवेदी, जो लामो समयदेखि लोकसङ्गीतमा लाग्नुभएको छ, मिठो मिठो लोकगीत गाउनु भएको छ, आज उहाँसँग हामी कुराकानी गरेका छौँ। कहीँ कतै नजानु होला।

0: दैलेख काली कोठ मुगु रारा लैलै सुन्तला स्याउको बोट मिठो गीत थियो भर्खर हामीले यहाँ सुन्यौँ जुम्ला हुम्ला लैलै यो मिठो गीत थियो सङ्कलन भीमा सुवेदीले गर्नुभएको थियो यसमा भर्खरै स्वर पनि सुन्यो समूह स्वर थियो होइन तपाईँले गाउनु भएको थियो को कलाकारले गाउनु भएको थियो
1: खड्क गरबुजा खड्क बुढा तिला थापा पवित्र घरती
0: सुवेदी लोक सङ्गीतमा लोक क्षेत्रमा लागेका थुप्रै राम्रा राम्रा कलाकारले तपाईँसँग साथ दिएर गाउनु भएको गीतहरू रहेछ धेरै मिठा गीतहरू रहेछन् हामीले सुन्यौँ अब यो हामीसँग समय पनि अब बिस्तारै कम हुँदै आइरहेको छ अन्त्यन्त्यतिर हामी आइपुगेका छौँ कार्यक्रमको भीमाजी जस्तो अब अहिले तपाईँ रेगुलर रूपमा काठमाडौँ आउनुहुन्छ सुर्खीदेखि खट्नुहुन्छ लोकगीत गाउनेलाई होला होइन
1: गाउनु
0: होला खर्च पनि त्यो अनुसार जुटाउनै पर्यो मिलाउनै पर्यो होइन गाह्रो पनि छ अब अहिले आएको समयमा तपाईँ के गर्ने सोचले आउनु भएको थियो यहाँ
1: अहिले म अस्ति नै यो वार्षिक उत्सव थियो सर अनि वार्षिक हुँदैछ भनेर सुर्खेत रेडियो नेपालको बहिनीले भन्नुभएको थियो
0: हजुर हजुर
1: अनि वार्षिकसम्म कलाकारहरूसँग भेट होला भनेर पनि आएँ अनि एउटा गीत रेकर्ड गर्न आएको रेडियोमा
0: गर्नुभयो
1: रेकर्ड गरेका छैन सर तयारीमा छ अनि यो गीतहरू पनि सार्न
0: त्यसको गीत धेरै गाउनु भएको छ तपाईँले
1: मैले धेरै गाएको छु सर पचासवटा जति गाएको
0: पचासवटा गाउनु भएको छ है ओहो
1: पन्ध्र बिस
0: खर्च आफै गरेर
1: अलिअलि दुःख सुख कहिले साथीहरूसँग सहयोग माग्ने मिलेर पनि गर्ने कहिले काहीँ डेटमा पनि
0: गर्ने हजुर हजुर भने 50 वटाभन्दा बढी त्यसको गीतै गाउनु भएको छ त्यो गीत गाउँदा पक्कै पनि एउटा यो महिला हाम्रो दिदीबहिनीहरूको एउटा ठुलो पर्व पनि हो होइन त्यसले गर्दा त्यो अवसरमा पनि विशेष गरी गाउँदाखेरि गीत गाउने गाउनेका लागि त धेरै राम्रो ठुलो अवसर पनि हो राम्रो पनि हो धेरै गीतहरू त्यसमा उत्पादन पनि हुन्छन् विशेष गरी यो अहिले तपाईँले जुन गाउने प्रयास गर्नुभएको छ अहिले नयाँ केही गर्ने नयाँ कुनै एउटा जस्तो अहिले भिजुअलमै बढी मात्रामा कुरा छ भिजुअलै हेर्न पाए हुन्थ्यो भन्ने मान्छेको चाहना पनि छ त्यहाँतिर लाग्नु भएको छ कि तपाईँले
1: लाग्न त लागेको छ
0: मिठो गीत जुम्ला हुम्ला
1: महँगो अब क्यामराले लिने लाग्ने हाम्रो अब हामीलाई पनि थाहा हुन्छ लाग्ने भन्दा पनि बढी चार्ज माग्छन् अनि मोडल नयाँ हामीले भनेको राख भन्छन् कहाँबाट राख्ने मोडलले 30-40 हजार माग्ने हिजोमा अस्ति मात्र म एउटा स्टुडियोमा गएको 45 हजार लाग्छ भने निजी नेपालतिर 20 हजारमा गरिदिन्छन् अब रेडियोमा मल्टिट्याग पनि छ अब मल्टिट्यागतिरै मिल्यो भने गरौँला भएन भने निजी नेपालतिरै गर्ने विचार छ सर लोकगीत ल्याएको छु ठेट पुरानो एकदमै पिछाडा के भन्छन् सिमान गीतले गाउने गीत हो यो माछा मार्न जाँदा उता खोलामा जाँदाखेरि
0: राम्रो सङ्कलन गर्नु हुँदो रहेछ राम्रो गाउनु पनि हुन्छ कमसेकम अलिकता मैले यो सङ्कलन गरेको छु मैले टिपिकल रूपमा अलिकता आफ्ना क्षेत्रका गीतहरूलाई ल्याएको छु भन्ने किसिमले गर्नु पर्यो कहिले काहीँ पूर्वको भ्रमण गर्नुहोस् पूर्वको भ्रमण गर्दा पनि कहिले काहीँ तपाईँले राम्रा सङ्कलन गीतहरू आउन सक्लान् बुझ्न सकेला होइन पक्कै पनि तपाईँले राम्रो गर्दै जानु भएको छ राम्रो गर्दै जानुहोस् तपाईँ आउनुहुन्छ काठमाडौँ र काठमाडौँ आएको मौकामा कमसेकम गीत गाउने एउटा अवसर खोज्नुहुन्छ गाउनु पनि हुन्छ अझै पनि तपाईँ क्रियाशील हुन्छ काम गरिरहनु भएको छ गाइरहनु भएको छ खुसी लागेको छ हामी परिपरि कार्यक्रम अन्त्यमा अन्त आइपुगेका छौँ तपाईँलाई के लाग्छ आफ्नो मनमा लागेको कुरा के छ के गर्दा चाहिँ बढी मात्रामा अलिकता लोकसङ्गीतको विकास होला राम्रो होला यसलाई सबैले अलि माया गर्लान् जस्तो लाग्छ
1: मलाई के लाग्छ भने सर सबभन्दा हाम्रो यो दुईवटा मन्त्रालय छ संचार मन्त्रालय त्यसपछि पर्यटन मन्त्रालय
0: हजुर हजुर
1: यो पर्यटन मन्त्रालयले अलि विथिति गरिदिने कलाकारै नभएको मान्छेलाई परिया सदस्य बनाउने सेन्सर बोर्डमा ल्याउने अनि त्यसपछि हाम्रो लोकगीतहरूमा पनि हुन्छ संचार मन्त्रालयमा ल्याउने हाम्रो कुरा नसुन्ने अब राम्रो राम्रो कलाकारहरू साथै परदेशमा हुनुहुन्छ सबैलाई मिलाएर राज्यले कुरा सुनाइ भयो भने एकदमै राम्रो हुन्छ र दर्शक श्रोताले पनि यो क्वालिटीको गीत नसुनेर अलि छाडा गीतहरू जस्तो पाए त्यस्तो बढी
0: सुनिदिनुहुन्छ
1: उहाँहरूले यसो बुझेर विचार गरेर
0: निश्चित रूपमा सान्दर्भिक राम्रो छ पक्कै पनि सबै कलाकार पुराना कलाकारको मूल्याङ्कन गर्नु पर्यो मन्त्रालयले त्यो अनुसार हेर्नु पर्यो होइन जो सम्बन्धित निकाय छ त्यसले त्यसरी बुझ्नु पर्यो भन्ने कुरा गर्नुभएको छ धेरै खुसी लाग्छ तपाईँको पनि हामी आज कार्यक्रममा आइदिउँ तपाईँलाई धेरै धन्यवाद छ मिमाजी
1: मेरो पनि सम्पूर्ण रेडियो नेपालको रेडियो नेपाल परिवार र मलाई यहाँसम्म बोलाएर चिनाइदिनु भयो हाम्रो दिवाकर सर हाम्रो रेकर्डिङ सरहरू हाम्रो लाइब्रेरीको अब घिम्रे सर दुर्गा बहिनी हाम्रो टियर सर अनि हाम्रो सम्पूर्ण सङ्गीत शाखाका साथीहरू लगायत मेरो बालकृष्ण छोरा मेरो छोरालाई सम्झिँदै र मेरो साथी मन्जु मिदासी भन्ने उहाँले मलाई हरेक बेला पैसामा सहयोग गर्नुहुन्छ सरमाया बाठा हाम्रो सुर्खेतको बहिनीहरू
0: हस् धन्यवाद धेरै धन्यवाद छ प्रिय मित्रहरू यतिखेर हामी म्युजिक मन्त्र कार्यक्रममा थियौँ आज हामीले वरिष्ठ गायक भीमा सुवेदीलाई ल्याएका थियौँ र उहाँका धेरै कुराकानी सुन्यौँ ठिक 11 बजी आएर सुन्नुहुन्छ समाचार आजको कार्यक्रममा मलाई साथ दिने प्राविधिक मित्र उत्तम पाण्डेलाई धेरै धेरै धन्यवाद दिँदै म दिवाकर शर्मा अर्को त फेरि यहाँ माझमा आउनेछु हवस् त नमस्कार नमस्कार नमस्कार

0: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
1: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
0: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
1: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
0: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
1: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
0: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरुद्धको संसदीय सुनवाई प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। संसदीय सुनवाई समितिको आजको बैठकमा प्रस्तावित प्रधान न्यायाधीशको कार्ययोजना तथा उहाँ विरुद्ध प्राप्त उजुरी सम्बन्धी प्रक्रिया अगाडि बढाइएको हो। बैठकमा समिति सदस्यहरूलाई सम्बोधन गर्दै समिति सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरुद्ध प्राप्त उजुरीहरूको व्यवस्थापन र वितरणबारे जानकारी दिनुभयो। प्राप्त उजुरी मध्ये केही इमेल मार्फत र केही खामबन्दी अवस्थामा छन्। प्रतिनिधि सभाको बैठक अहिले केही बेरमा बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी रहने सम्भावित कार्यसूची छ। सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुवात भएको थियो। गत वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर सोनी बुवाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डाक्टर वाग्लेले जवाफ दिनुहुनेछ। यसै गरी राष्ट्रिय सभाको बैठक पनि आज अपरान्न 1:15 बजे बस्दैछ। चितवनको इच्छाकामना गाउँपालिका एक कुलवाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका 3 बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा 9 नमुना चेपाङ, 11 सञ्जय चेपाङ र 13 मनिता चेपाङ छन्। उनीहरू एउटै परिवारका सदस्य हुन्। गत वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 परिवारले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएको थियो। त्यसपछि उनीहरू बिरामी परेका थिए। गम्भीर अवस्थामा रहेका 3 उपचारका लागि भरतपुर अस्पताल पुर्याइएकोमा अस्पतालमै निधन भएको हो। प्रहरीले राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईलाई पक्राउ गरेको छ। पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई हिजो साँझ जरुरी पक्राउ पुर्जी दिएर सोधपुछका लागि वीरगन्जबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूको आग्रहपछि इरानमाथि आजका लागि तय गरिएको सैन्य आक्रमण स्थगित गरिएको बताउनु भएको छ। उहाँले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूको आग्रहपछि यस्तो निर्णय गरिएको सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत जानकारी दिनुभएको हो। ट्रम्पले इरानसँग गम्भीर वार्ता भइरहेको र अमेरिकालाई स्वीकार्य हुने सहमति हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले इरानसँग परमाणु हतियार नरहने कुरा दोहोऱ्याउँदै सहमति नभए जुनसुकै बेला ठूलो सैन्य कारवाही अघि बढाउने चेतावनी

0: सबै कार्यक्रम स्थगन गरिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी हवाई सेनाका अनुसार ठोकिएका एउटा जेटको मूल्य करिब 7 करोड डलर पर्दछ। यसअघि सन् 2018 अमेरिकामा गन फाइटर स्काइज एयर सोमा एक ग्लाइडर पाइलटको दुर्घटनामा मृत्यु भएको थियो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा पराग पोखरेल, उद्घोषणतर्फ विमला राई अनि म विद्या चौधरी।

अब यहाँले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा रिता तिमल सेनाको साथमा। मध्याह्न 12 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम जीवन सुख सुन्न सक्नुहुनेछ। दिउँसो 1 बजेको समय रहनेछ समाचारको। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम सिने संसार। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 बजेपछि प्रदेश प्रसारण आरम्भ हुनेछ। जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा रिता तिमल सेनाको साथमा।

नमस्कार। कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन गर्छौ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, म हुँ रिता तिमल सिन्हा। करिब करिब करिब 12 बजेसम्म तपाईँहरूसँगै हुन्छौ। आजको कार्यक्रममा जो जो साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना। जो साथीहरू यात्रा गर्दै हुनुहुन्छ, शुभ यात्रा। जो साथीहरू अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। जो साथीहरूले नयाँ काम सुरु गर्दै हुनुहुन्छ, कार्य सफलताको कामना। जो साथीहरूले परीक्षा दिँदै हुनुहुन्छ, परीक्षा सफल होस्, शैक्षिक सफलताको कामना। यी यस्ता शुभकामना शुभेच्छाका शब्दहरू राख्नका लागि कार्यक्रम शुभेच्छा प्लेटफर्म हो 42 11 721, 42 11 736 दुईटा नम्बरहरू रहेका छन्। यी नम्बरहरूमा तपाईँहरूले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। नियमको पालना गरिदिनु हुनका लागि दसैँ औँला जोडेर मैले तपाईँहरूलाई आग्रह गरेँ। यो नियम पालना गरिदिनु भयो भने धेरैभन्दा धेरै साथीहरूसँग हामी सम्पर्कमा रहेर कुराकानी गर्न सक्छौँ। आजको कार्यक्रममा पनि हामीले 4 गीतहरू लिएर आएका छौँ। यी गीतहरू कस्तो हुनेछन्, तपाईँहरूलाई राम्रो लाग्छ कि लाग्दैन, त्यो भने तपाईँहरूले फोन गर्दाखेरि भन्नुपर्ने हुन्छ। कार्यक्रमको सुरुवातमा सत्यराज आचार्य मेलिना राईको स्वरमा रहेको यो गीत सुनाउँछौँ। सुरेन्द्र राणाको रचना अनि सत्य स्वरूपको सङ्गीत रहेको चलचित्र परालको आगोको गीत हो यो। गीतपछि 42 11 721

0: यो हो कार्यक्रम शुभेच्छा। शुभेच्छामा घन्टी बज्न थालिसकेको छ। 42 11 7 21 42 11 7 36 दुईवटा नम्बरहरू रहेका छन्। यी नम्बरहरूमा फटाफट साथीहरूले फोन गरिसक्नु भयो, त्यसैले कहाँबाट को हुनुहुन्छ स्वागत गर्छु है त। हेलो पोखरेली, नमस्कार। अब काठमाडौँको नमस्कार फर्काउनु पर्यो नि मैले। ए त्यस भए अब म ललितपुरमा त छैन, ललितपुर नमस्कार फर्काउन काठमाडौँकै नमस्कार फर्काउनु पर्यो।
1: अस्ति नै अब पक्कै पनि कार्यक्रममा दिदीले पोल खोल्नुहुन्छ जस्तो लाग्यो होइन, पक्कै पनि घुम्न गएको। अनि हजुर फेसबुकमा मसँग पनि साथी हुनुभयो दिदी है, खुसी लाग्यो दिदी लामो समयपछि अनि हजुरको अब सुन्न पाउँदा। अनि हाम्रो अब विभिन्न साथै प्रदेशमा अब सन्देशहरू बनाउँछ दिदी, अब ब्यालेन्स पनि थोरै छ भत्तभर साथै सन्देश है ल आवाजको धन्य हजुरबाले। अनि हाम्रो टेक्निसियनमा मिल्नी सम्पूर्ण सरलाई अनि म्यामहरूलाई चाहिँ टेक्निसियनमा साथ दिनुभयो, हाम्रो आवाजलाई आवाज पुऱ्याउनु भयो। रेडियो नभल सुन्दै गर्नुहोला, अब बर्खा लाग्दैछ, सावधानी अप्नाउनु होला, स्वास्थ्यको ख्याल गर्नु होला। यतिखेर कार्यक्रम सुन्दै हुनुहुन्छ होला, आदरणीय हाम्रो गगन तेह्र थुमेजी भइहाल्यो, अनि आदरणीय दाई चन्द्र बस्नेत, अनि रत्नबहादुर थापा, अनि प्यारी बहिनी गाउँले छोरी लक्ष्मी राई भइहाल्यो, अबकी रमिला पान्तबा हुनुहुन्छ, अनि लम्जुङ तेह्रै हुनुहुन्छ आदरणीय सर हाम्रो गणेशबहादुर साक्केलाई सम्झेछु, अनि हाम्रो नरेन्द्र रिमालजी हुनुहुन्छ, अनि धरन हाम्रो अनि धरनतिरै हुनुहुन्छ प्यारो भाइ रोशन फुलाङ, अनि हाम्रो शमशेर लिम्बू भइहाल्यो, अब विशेष गरी नाम छुटेको साथीलाई सम्झेछु। रेडियो नेपालको जय होस्, सबैको भलो चाहने मान्छे हस्त हजुर पोखरेली नमस्कार दिदीको
0: हस्। धेरै धेरै धन्यवाद। जीवन कार्कीजीले हामीलाई भक्तपुरबाट फोन गर्नुभएको हो। उहाँको आफ्नो घर तनौ जस्तो लाग्छ मलाई, कहिले पोखराबाट फोन गर्नुहुन्छ, घुमिराख्नुहुन्छ जीवनजी। अब मलाई चाहिँ ओहो घुमघाम गरेको तपाईँले धेरै भन्नुभयो भन्नुहुन्छ, उहाँ त झन् कुनै हप्ता पनि एउटा जिल्लामा टिकेको थाहा पाउँदिनँ मैले। अहिलेलाई भने कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
2: हजुर नमस्कार। नमस्कार
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नुभएको?
2: हाम्रो त यहाँ नेटवर्क समात्दैन, म त भयो 3-4 महिना पछि हजुरको प्रोग्राममा आइरहेछु।
0: हजुर यहाँको शुभ नाम?
2: म रूपन्देहीबाट गणेश श्रेष्ठ।
0: ए रूपन्देहीबाट
2: हजुर, म यसरी यहाँलाई ट्राई त धेरै गर्छु तर लाग्दै लाग्दैन, तर सुनेर साथ दिन्छु, त्यति के गर्ने
0: हो। अस्तिको हप्ता तपाईँलाई को कसले सम्झिँदै हुनुहुन्थ्यो, अब मलाई ठ्याक्कै नाम चाहिँ याद भएन। गणेश श्रेष्ठजीलाई थुप्रै साथीहरू हुनुहुन्छ जस्तो लाग्यो तपाईँको पनि,
2: पुरानो पनि पुरानो, हाम्रो पुरानो भयो त्यसले गर्दा माया यसरी मैले चाहिँ अरूलाई माया दिएँ भने अरूले पनि त हामीलाई माया गर्छ नि त, ताली त बज्दैन।
0: त्यही त नि, ताली पनि एक हातले बज्दैन, रोटी पनि एकहोरो पाक्दैन हो कि। अनि कतिको गर्मी छ रूपन्देही?
2: त्यही
0: त, पङ्खाको हावा पनि तातो आउन थालेको छ भन्ने त सुनेको
2: थिएँ। आज फेरि अझ बढ्ने भने बिहानको न्युजमा त्यही सङ्केत दिइरहेको
0: थिएँ। ए ल अब गणेशजीले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
2: सबभन्दा पृथ्वी हजुरलाई भइहाल्यो, त्यसपछि हाम्रो

0: त्यसरी फोनमा हामी चाहिँ उहाँलाई सम्झिराख्न पाऊँ भन्ने एकदम मिठो सम्झना। त्यसपछि हाम्रो एकजना अरू सम्झिन पर्दाखेरि हाम्रो के अरे लमी शेर्पा र मलाई चिनि नचिनी सम्पूर्ण सम्झिन जान्छु। हस्त धन्यवाद।
1: हस् धेरै धेरै धन्यवाद। रूपन्देहीबाट गणेश श्रेष्ठले हामीलाई फोन गर्नुभएको हो। रूपन्देहीमा त अहिले एकदम धेरै गर्मी छ भनेर भन्नुभयो, पङ्खाको हावा पनि तातो आउँछ भन्नुहुन्छ। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
2: हेलो सिस्टर, नमस्ते रिता दिदी।
1: नमस्कार हजुर, कहाँदेखिको बोल्नु भयो?
2: फिल्म पास्टरबाट तारा शङ्करको आवाज हुनुपर्छ है त।
1: ए तारा शङ्करजी,
2: हजुर,
1: फिल्मतिरको मौसम कस्तो छ?
2: मौसम घाम लागिरहेको छ, आफ्नो चाहिँ स्वास्थ्यमा अलिक रुगा मर्गी ज्वरो आएर चाहिँ एकदम घरतिरै हो भन्नुपर्छ है त।
1: ए अनि के अरे, अहिले त अब फिदिममा त शीतल हुनुपर्ने, घाम लागेको छ भनेपछि गर्मी सुरु भयो क्या हो? पाँच थरतिर पनि
2: होइन, एकछिनमा घाम लाग्छ, एकछिनमा कुहिरोले झ्यापै छोप्छ, एकदम चेन्ज बद्लिराख्छ भन्नुपर्छ है त।
1: ए मौसम परिवर्तन भइराखेको छिनछिनमा।
2: हजुर, बिहान चाहिँ हल्का पानी परेको थियो, अहिले चाहिँ झ्याप्पै घाम लागेको छ भन्नुपर्छ।
1: अब तपाईँलाई सन्चो छैन, रुगामर्गी लागेको छ भन्नुभयो, शीघ्र स्वास्थ्य लाभको कामना। अनि अब साथीहरूलाई शुभकामना शुभेच्छा के राख्नुहुन्छ? आठजनालाई फटाफट राख्नुहोस् न त नि।
2: हुन्छ, सर्वप्रथम यति मिठो स्वरमा कार्यक्रम चलाउनु छ हजुर, प्राविधिकमा हुने हजुर हो, लिन्टा टिमलाई आजको दिनमा नभई बाँकी फल कार्य सफलताको हजुरहरूलाई लाखौँ लाखौँ शुभकामना है सिस्टर।
1: धेरै धेरै धन्यवाद।
2: म सुलकम गरे अनि नम्बर एकमा हुनुहुन्छ कर्णबहादुर समाफेजीलाई पनि शुभकामना व्यक्त गर्छु। दुई नम्बर हुन्छ दाई एसपी राईलाई पनि शुभकामना व्यक्त गर्छु। तिन नम्बर हुन्छ रत्नबहादुर थापा दाईलाई पनि शुभकामना व्यक्त गर्छु। चार नम्बर हुन्छ गगन तेरथमे, अनि पाँच नम्बर हुन्छ हाम्रो सन्तुकाङ्गमा दाईलाई पनि शुभकामना व्यक्त गर्छु। अनि हाम्रो छ नम्बर हुन्छ मनको साथी जीवन कार्की दाईलाई पनि शुभकामना व्यक्त गर्छु। अनि सात नम्बर हुन्छ हाम्रो डिकेन्द्र समाफे, अनि आठ नम्बर हुन्छ पृथ्वी सुब्बा भन्दा छुट्टी टेकर बाबा।
1: हस् धेरै धेरै धन्यवाद। फिदिम पास्थरबाट हामीलाई तारा शङ्करजीले फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
3: हेलो नमस्कार।
1: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
3: म सरस्वती पोखरेल बोल्दैछु बुटोलबाट।
1: बुटोलबाट के भन्नुभयो नाम?
3: सरस्वती पोखरेल।
1: सरस्वती पोखरेल
3: हजुर,
1: अनि के गर्नुहुन्छ पोखरेलजी?
3: मैले चाहिँ घरैसी कामहरू गर्ने बसी नै भन्नुपर्छ है।
1: बुटोलमा त धेरै गर्मी छ नि?
3: हजुर एकदमै गर्मी छ भन्नुपर्छ है।
1: कसरी बस्नु भएको छ त नि?
3: अब के गर्नु, बस्नै पर्यो।
1: अनि यो गर्मीको मौसममा त पानी धेरै खानुपर्ने, अनि पानी जन्ने पानी निस्किने फलफुलहरू धेरै खानुपर्ने भन्छन् नि त, खानु भएको छ कि छैन?
3: एकदमै मजाले खाइरहेको छ भन्नुपर्छ है।
1: ल ठिक छ, त्यसो भए पहिलोचोटि हो र सरस्वताले फोन गर्नुभएको?
3: हजुर आज फर्स्ट टाइम भन्नुपर्छ है।
1: ए पहिलोचोटि, अनि कस्तो गाह्रो हुँदो रहेछ फोन लगाउन?
3: निकै गाह्रो नि।
1: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्त आठजनालाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ, ल भन्नुहोस्।
3: ल हुन्छ, धन्यवाद। फर्स्ट अफ अल तपाईँको लागि अनि टेक्निकल रूपमा सपोर्ट गर्ने मित्रको लागि शुभ दिनको कामना गर्न चाहन्छु। अनि साथीहरूमा भन्नुपर्दा विशेष त प्यारो साथीहरू हुन्छ आशिष नयन बस्नेत, प्यारी मान्छे दिल्सा राई, माया लेल सालिम्पू, हाम्रो सम्झिता काल धर्मराज, अनि पूर्वी आकाश राई, सुनिता कुलुङ, त्यसै गरी अमिना सुनार लगायत अब धेरै धेरै साथीहरू हुनुहुन्छ, विशेष एउटा प्रोग्राम सुनेर बस्नुहुने सबैलाई भन्दै सिकिन्छ है त।
1: हस् धेरै धेरै धन्यवाद। बुटोलबाट हामीलाई सरस्वता पोखरेलले फोन गर्नुभएको हो। अहिलेलाई भने हाम्रो टेलिफोन सम्पर्कमा फेरि पनि कोही आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ? हेलो
4: दर्शन।
1: दर्शन हजुर, ह्यान्डसम भाइ कहाँदेखि को बोल्नु भयो?
4: लेखिसकेँ
1: नामै कस्तो राम्रो, मान्छे पक्कै ह्यान्डसम छ भनेपछि मुसमुस हाँस्दै हुनुहुन्छ हाम्रो परागजी।
4: हजुर ल, उहाँलाई सम्झेपछि म फुलबारीमै बसेर बोल्दैछु होइन, उहाँलाई एकदम ढोक गरे पहिला, अब शुभकामना राखिहाल्छु फटाफट।
1: त्यही त नि, उहाँ पनि पूर्वेली नै, पूर्वबाट फोन आयो भने त पुरै मख पर्नुहुन्छ नि।
4: हजुर ल, मेरो शुभकामना भन्दा दीपक विवस्तिन सिन्हा छ है, पास्टरको हिरो अहिले दुबईमा छ अनि विश्व खनाल हुन्छ इलामकै भाइ, दुबईजनालाई जन्मेको धेरै धेरै शुभकामना। बिरानहरूको भाइ अहिले दुबई

0: कार्कीतिर छ, प्रवीण गिरी एक्सन विराट छ भोजपुरमा,
1: कुती
0: आचार्य महेन्द्र सुन्दर कार्की छ यासोकको पातरमा, मदन बुर्जा मगर कैलाम सुलबुङ उहाँ पनि बाहिरै हुनुहुन्छ, अनि रत्नबहादुर थापा हुन्छ मोरङमा, ढकाल धर्मराज छ तेजेन्द्र कट्टल पक्कै सुन्दै होला दुबईबाट, अन्तिममा भन्नुपर्दा हाम्रो सन्जय बस्ने छ है हाम्रो झापामा.
1: हस् धेरै धेरै धन्यवाद. इलामबाट स्काई नवीनले हामीलाई फोन गर्नुभएको हो. हामीले पाँचजना साथीहरूसँग कुराकानी गरिसकेका छौँ. अब पालो भएको छ फेरि पनि गीत सुनाउने. यो गीत हामीसँग रामकृष्ण ढकाल र रितिका श्रेष्ठको स्वरमा रहेको छ. हर्क साउदको रचना, एसडी योगीको सङ्गीतमा चलचित्र मालती मङ्गलेबाट. यो गीतपछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्न आउँछौँ. रेडियो नेपाल सुन्दै गर्नुहोस् है त.

0: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: झण्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
6: होइन, के पोको पारा त्यस्तो सुन भेट्यौ कि क्या
7: हो? सुनै हो, हेर त,
6: माटो पो रहेछ त।
7: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भएन त यो सुन।
6: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
7: माटोलाई सुधार गर्नु परेन? माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
6: अनि यो माटो जचाउन चाहिँ कहाँ जाने?
7: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
8: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
9: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
10: छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौँ। कार्यक्रमको नाम हो शुभेच्छा। शुभेच्छामा हामी छौँ टेक्निकल सपोर्टमा पराग पोखरेलसँगै म हुँ रिता तिमल सिन्हा। करिब करिब 12 बजीसम्म तपाईँहरूसँगै हुन्छौँ। हामीले 5 साथीहरूसँग कुराकानी गरिसकेका छौँ। नम्बर याद छ होला, 42117121 42117736। यी दुईवटा नम्बरहरूमा जो जो साथीहरू सम्पर्कमा आउनुहुन्छ यहाँहरूले 8 साथीभाइ आफन्तहरूलाई मात्र शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ।

0: के छ हाल खबर?
1: सर्वप्रथम त दिदी हजुरलाई कालिका पल्टनको धेरै शुभकामना भन्न चाहन्छु, अनि टेक्निसिया मित्रको लागि पनि धेरै धेरै कालिका पल्टनको शुभकामना भन्न चाहन्छु। अनि एटारीतिर हुन्छ पर्सला लिम्बु, अनि भोटोतिर हुन्छ बहिनी आकृति पार घरीलाई पनि धेरै धेरै कालिका पल्टनको शुभकामना भन्न चाहन्छु। भोटोतिर हुनुहुन्छ साथी अञ्जित बान्तवालाई धेरै मिस गरेको छु भन्न चाहन्छु। अनि मङ्सेबिङतिर हुनुहुन्छ खड्का सुब्बा, धेरै कालिका शुभकामना भन्न चाहन्छु। प्रीति लिम्बू भाइ रात पार गरी जसले मलाई सिवनी लिम्बू भने चिन्छ, सम्पूर्णलाई धेरै मिस गरेको छु भन्द बाई।
0: धेरै धेरै धन्यवाद। हामीलाई धनकुटाबाट सोनी लिम्बूले फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो
2: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते हजुर, गुड मर्निङ, कहाँदेखि को बोल्नु भयो?
2: म भोजुबाट, मेखु राई।
0: मेखु राई, मेखुजी के छ हाल खबर?
2: मेरो खबर सबै ठिकै छ भन्नुपर्छ, तपाईँहरूको के छ सुनाउनु न।
0: हाम्रो पनि एकदम ठिक छ। धेरै पछि पो आउनु भयो त, हराउनु भएको थियो त तपाईँ त?
2: म हराएको त छुइनँ होइन, जस अब सुनेर साथ दिइरहेको छु। कहिले अब फोन गर्ने टाइम हुँदैन, कहिले लाग्दैन, त्यस्तै भनौँ न है।
0: ल ठिक छ त्यसपछि, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
2: ल फर्स्टमा तपाईँलाई शुभ दिन भन्न चाहन्छु, अनि व्रतको पनि धेरै शुभकामना दिन चाहे, अनि प्राविधिकमा सपोर्ट पुऱ्याउनु हुने दाईको पनि बाँकी दिन शुभसँगले बिताउनु होला, शुभ दिन भन्न चाहन्छु। अनि बर्थडे मनाइसक्नुभयो मेरो फुपू हुनुहुन्छ समु राई, उहाँलाई बेलुकी ह्याप्पी बर्थडे भन्न चाहन्छु। अनि हाम्रो दीपसिकालाई शैक्षिक सफलताको धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि प्यारी साथी लक्ष्मी राई हुनुहुन्छ, अनि प्रतिमा स्पर्शी, आसाम राज राई, अरुण नदी खत्री, नरेन्द्र रिमाल हुनुहुन्छ, सानो सम्झना, अस्तो केवाई लगायत धेरैजना साथीहरू हुनुहुन्छ है, सबैलाई पनि नाम छिरेको साथीहरूलाई आफ्नो क्षेत्रको शुभकामना भन्ने भयो भाइ।
0: हस् धेरै धेरै धन्यवाद। हामीलाई मेखु राईले भोजपुरबाट फोन गर्नुभएको हो। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो
3: हेलो हजुर, गुड मर्निङ, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो होला?
3: हजुर म झापाको दमकबाट चन्द्र बस्नेत।
0: झापाबाट चन्द्र बस्नेत जी,
3: हजुर हजुर, बल्ल बल्ल लाग है हजुर, फोन पनि अब तिन चार हप्तामा मात्रै आज हजुरसँग भेटघाट हुँदैछ।
0: त्यही त झापा भन्न साथै गर्मी भयो मलाई त।
3: हो नि हो नि, अनि गर्मी हो, के गर्नु के गर्नु,
0: त्यही भने नि के गर्नु नि, कति गर्मी झापा, अनि त्यो पछि बुटोल पनि त्यस्तै गर्मी भन्नुहुन्छ, कसरी बस्नु भएको छ होला भनेर सोच्दैछौँ काठमाडौँमा बसेर।
3: अहिले त हामी त भाग्यमानी, यसपालि त तपाईँलाई अहिले ठक्कै गर्मी भन्दै गर्दाखेरि आजबाट चाहिँ अलिक निकै पिकअप लेला लेला जस्तो छ, नभए त आजको दिनसम्म यो 83 सालको जेठ 5 गतेका दिनसम्म दाइलो मरियो गर्मीले उफ भनेर 24 घन्टा पङ्खा लाउनु पर्ने स्थिति बनेको छैन। अब आजबाट भोलिबाट चाहिँ पिकअप लेला जस्तो छ। अब
0: अब पिकअप लिने नै कुरा भइसक्यो नि त। अब असार मसान्तसम्म त्यति राम्रोसँग पानी पर्दैन, अब रोपाईको लागि पनि श्रावणमा मात्रै पानी पर्ने सम्भावना छ भनेर मौसमविदहरूले पनि भनिसक्नु भयो।
3: हजुर, बिचमा ग्यापै जस्तो छ, अब जुन बेला ठ्याक्क चाहिने हो रोपाई गर्ने बेलामा चाहिँ अलिकति किसानहरूलाई दुःख दिन्छ कि जस्तो चाहिँ छ, तर भने पनि अब समय राम्रै भइदियो, समयमा आइदियो, सबै किसानहरूले चाहिँ बाली नाली लगाउन पाउन समयमा, तब हामी घर के अरे बजारमा बसेर खाने मान्छेले किनेर खान पाइन्छ नपाइँदैन।
0: हो त नि। ल अब हाम्रो चन्द्रजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस्।
3: हजुर हुन्छ, सर्वप्रथम हजुर प्राविधिक मित्र रेडियो नेपाल अल इन्डिया टिमलाई आजको दिन शुभ रहोस्, कार्यपल्टको शुभकामना, सुस्वास्थ्यको कामना दिन चाहेँ। त्यसै गरी अब आगामी दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ पुरानो मिडिया प्रेम मित्र आरके थापा हुनुहुन्छ काठमाडौँतिर, उहाँको आगामी दिनमै जन्मदिन आउँदैछ, उहाँलाई जन्मदिनको अग्रिम ठाउँ शुभकामना दिन चाहन्छु। त्यसै गरी मन्जु थापा हुनुहुन्छ, त्यसै गरी आशिष नयन बस्नेत हुनुहुन्छ, त्यसै गरी मनको साथी जीवन कार्की, त्यसै गरी गगन तेह्रसम्म रोशन फलाङ राई, त्यसै गरी हुन्छ सरिना गुरुङ हुनुहुन्छ, निर्मला गुरुङ, प्रतिमा स्पर्शी, यन्जल तस्बेरा राजगन तेवा लगायत जतिजनाको नाम मैले लिएँ, सम्पूर्ण मेरा धेरै मित्रहरूलाई आजको दिन शुभ रहोस् भन्ने हजुरलाई गरेँ। बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। हामीलाई झापाबाट चन्द्र बस्नेजीले फोन गर्नुभएको हो। झापामा पनि अहिले त धेरै नै गर्मी छ, अस्ति अस्ति त पानी परिरहेको भएर धेरै गर्मी त थिएन।

0: अहिले फेरि गर्मी सुरु भयो। पहिला पहिला त यो टाइममा एकदमै गर्मी भयो, ओहो अब त गाह्रै भयो भन्ने अवस्था हुन्थ्यो भनेर भन्नुभयो हाम्रो चन्द्र बस्नेजीले। अब तापक्रम उकालो लाग्दै गर्दाखेरि चाहिँ अब गाह्रो चाहिँ गाह्रो नै हुन्छ तराईतिर जो बस्नुहुन्छ उहाँहरूको लागि। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
1: हजुर, नेपाली नमस्कार। है नेपाली नमस्कार रिता म्याम अनि रेडियो नेपाल परिवारलाई।
0: हस्, नेपाली नमस्कार हजुर, के छ हाल खबर?
1: एकदम ठिक ठाक छ, अच्छा छ। अब रेडियो नेपालमा फोन लाग्न पनि यो पानी पर्न छोडेर घाम लाग्दियोदेखि जत्तिकै भइसक्यो। अब
0: पहिला शुभ नाम भन्नुहोस् न त, नि शुभ नामै सोध्न बिर्सिछु।
1: तपाईँले त चिन्नु नै हुन्छ होला, तर रेडियो नेपालमा धेरै परिचित आवाज नै हो पुरानो चक्रबान्तवा राई चन्द्र पछि पछि चक्रबान्तवा राई आइपुगे।
0: अनि चक्रबान्तवाजी भोजपुरै हुनुहुन्छ कि अन्त कतै हुनुहुन्छ?
1: हजुर, म आफ्नै झुपडीमा छु रिता म्याम।
0: ए, कहिले काठमाडौँ?
1: सबैतिर हिँडुल गर्नुहुन्छ, टुरमा डुलिराख्नु भएको थिए, देखेको थिएँ तपाईँलाई। कार्यक्रम पनि दुई हप्ता विद्या बहिनीले तपाईँलाई हेल्प गर्नुभयो, म कार्यक्रम सुनिरहन्छु तर हल्ला खल्ला मात्रै गर्न नपाएको हाम्रो स्टुडियोमा।
0: त्यही त नि, अब अफिसले खटाएपछि जान त परिहाल्यो, घुम्न भन्दा पनि कामकै सिलसिलामा गएको हौ हामी।
1: पक्का पक्का, त्यो त पर्यो, हुनै पर्यो, मान्नै पर्यो, अब नामै जागिर हो अब, होइन?
0: अहिलेसम्म त ठिकै छु, अच्छा नै छु भन्नु पर्यो।
1: ए ल, सधैँभरि सबै सकारात्मक सोच विचारले सबैजना अच्छा रहौँ भन्ने सबैको मनोकामना चाहना छ है रिता म्याम।
0: हस्, धेरै धेरै धन्यवाद। अनि अब चक्रजीले आठजना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
1: हुन्छ, आठजना साथीहरूलाई शुभेच्छा शुभकामना दिनुपर्दा तपाईँ लगायत हाम्रो रेडियो नेपाल परिवारलाई शुभ दिनको शुभकामना। धेरै समयपछि मेरो त त्यो आवाज तपाईँसँगै रेडियोभित्र मिलाएर रेडियोभित्र बोल्न अवसर पाएँ, खुसी छु। अनि प्यारो भाइ टङ्क किराँतलाई एकदम धेरै सम्झना, कता हो भाइ, सम्पर्क दिन भयो, धेरै सम्झेको छु भन्न चाहन्छु। अनि प्रदीप बान्तवा राई, प्रतिमा प्रतीक्षा राई, अनि हरपल रोशनी, खड्ग सुब्बा, उदयपुरतिर रहने बहिनी करुणा चामलिङ, रोशन पुलाङ, राजेश कुमार माझी, अब सात आठजना भइसक्यो होला होइन। एकमुष्टमा म चक्रबान्तवा राईको नाम र आवाजसँग परिचित रेडियोभित्र बोल्नुहुने करोडौँ रेडियो प्रेमी साथीहरूलाई बेसरी सम्झना। सबैजना मस्त व्यस्त खुसी रहनु होला, सबैले आफ्नो ख्याल गर्नुहोला, सबैजना एकदम सकारात्मक सोच विचारले जिउनु होला भन्ने शुभकामना शुभेच्छा मेरो आवाजबाट पास गर्दै म चक्रबान्तवा राई बिदा भइला। हस्त, बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। चक्रबान्तवा राईले हामीलाई भोजपुरबाट फोन गर्नुभएको हो। अब फेरि पनि पालो भएको छ एउटा सुमधुर गीत सुनाउने। यो गीत हामीसँग चलचित्र कुमारीको रहेको छ। कुमारी नयाँ चलचित्र हो, पुरानो चाहिँ होइन। केयर सिंह लिम्बूको स्वरमा, सागर लामिछाने र सुमन तामाङको रचना अनि रुकेश गुरुङको सङ्गीतमा रहेको छ यो गीत। पछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्न आउँछ है त। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: गीतपछि फेरि पनि तपाईँहरूसँग कुराकानी गर्न हामी उपस्थित भइसकेका छौँ। अहिलेसम्म 9 साथीहरूसँग कुराकानी गरिसकेका छौँ। धेरैभन्दा धेरै साथीहरूलाई समेट्न त मन लाग्छ, कोही कोही साथीहरूले अलि धेरै बोलिदिनुहुन्छ, अनि पछाडिको जो फोन गरेर फोन रिङ बजिराख्छ, ल मेरो त काटिन्छ कि भन्ने साथीहरू कस्तो रिसाउनुहुन्छ अब मलाई थाहा छ त्यो कुरा। तर अब साथीहरूले कुरा नटुङ्ग्याएपछि मैले ल भयो बोल्न मिल्दैन भन्न पनि मिल्दैन नि, हो कि होइन भन्नुहोस् त, त्यही भएर पनि अप्ठ्यारो छ। अहिलेलाई भने हाम्रो टेलिफोन सम्पर्कमा को आउनु भएको छ, स्वागत गर्छु ल त। हेलो
1: हेलो नमस्ते। नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
1: म भोजपुरबाट वरुण चञ्चले।
0: ओहो वरुणजी,
1: हजुर
0: तपाईँ हराएको सूचना भनेर मैले गर्न लाथे, सूचना दिन लाथे।
1: होइन होइन, त्यस्तो त्यही गर्नुहुन्छ होला भनेर म आएको हो कि खासमा।
0: अनि एक वर्ष जति नै भएन भने हामी कुराकानी नभएको?
1: भयो, ठ्याक्कै एक वर्ष नै भयो झन्नै।
0: त्यही त नि, काठमाडौँ हुँदा त बरु कुरा हुन्थ्यो, भोजपुर जाने भनेर भनेपछि भोजपुरबाट त कुरा भएकै छैन जस्तो लाग्छ हो मलाई त।
1: भोजपुरबाट दुईचोटि चाहिँ भयो होइन, तर एक वर्ष नै भइसक्यो तपाईँसँग नबोलेको चाहिँ।
0: अनि म त वरुण, मैले अस्ति नै कसलाई सोधे पनि थिएँ,
1: होला सायद यस्तो हुँदो रहेछ क्या, अब यता गाउँघरतिर अलिक कामको बढी चाप होइन, अब काममै बिजी भइन्छ, अब कहिले काहीँ सम्झेर फोन गर्दा नि फोन पनि लाग्दैन, कहिले काहीँ त्यस्तै हुन्छ।
0: त्यही त मैले नि वरुणजी विदेशै जानुभयो कि के हो सम्पर्कमा छैन भनेर वरुणको बर्थडेको लागि विस गर्दा हो कि के को लागि हो कसले सम्झिनु भयो अब ठ्याक्कै मलाई आएन दिमागमा। अनि त्यो पछि वरुणजी त विदेश जानुभयो क्या हो, हामीलाई त माया मार्नु भयो पनि भनिदिएको थिएँ मैले। जे होस् विदेश जानु भएर रहेछ, स्वदेशमै हुनुहुन्छ, खुसी लाग्यो।
1: एकदम स्वदेशमै छु दिदी म। अब
0: काठमाडौँ छैन तपाईँको बसाइ, अब काठमाडौँ आउनु पर्ने काम छैन?
1: होइन, अब काठमाडौँ आउन त आउँछु कहिले काहीँ आउँछु, तर पहिलाको जस्तो अब त्यसरी बसे चाहिँ भान्न, काठमाडौँ त गयो कामसाम सकाएर म फर्किन्छु त्यस्तो छ। तर अब ठिकै छ, गाउँतिरै अब केही गरौँ भनेर फर्क्या हो।
0: ठिक छ त्यसो भए, अब जे होस् हामी भोजपुरतिर आउँदाखेरि वरुण कहाँ छ भनेर खोज्दै आउँछौँ है त।
1: ए हुन्छ, भइहाल्छ नि।
0: ल अब वरुण चञ्चलले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् 8।
1: हुन्छ, विशेष गरी तपाईँलाई अनि त्यसै गरी अहिले हाम्रो प्राविधिक मित्र लगायत अहिले जो जतिले रेडियो नेपाल सुनेर बसिरहनु भएको छ, सबै सबैलाई आजको दिन शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी आज जन्मदिन मनाउने मेरो एकदम प्यारो साथी हुनुहुन्छ, खोटाङको साथी दिपेन्द्र परियार, उहाँलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि मेरो एकदमै प्यारो साथी आशिष नयन बस्नेतलाई मिठो माया सम्झना है भन्न चाहन्छु। अनि प्रवीण मगर, अनि त्यसै गरी हाम्रो ढकाल धर्मराज, अनि त्यसै गरी सुमी लिम्बू, अनि कमला मुखियालाई पनि आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि प्रतीक्षा बान्ता हुनुहुन्छ उदयपुरतिर, उहाँलाई पनि आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि नगेन्द्र रिजाल हुनुहुन्छ यता धनकुटातिर, लगायत अब लक्ष्मी राई अनि लक्ष्मी छेत्री लगायत सबै सबैलाई आजको दिन शुभ रहोस्, कसैलाई बिर्सेको छैन मैले, एकदम सबैलाई बराबरी सम्झना माया भन्दै छुटिन्छु है, बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। भोजपुरबाट वरुण चञ्चले राईले हामीलाई फोन गर्नुभएको हो, करिब करिब एक वर्ष पछि मैले त वरुणजी हराएको सूचना भनेरै दिने हो कि भनेर पनि सोचे, बिचमा एकचोटि साथीलाई पनि वरुणजी विदेशै जानुभयो हो कि क्या हो सम्पर्कमा हुनुहुन्न भनेर पनि भनेको थिएँ, अनि साथीहरूले माया मार्नु भयो कि भनेर मनमा चाहिँ आशंका हुने रहेछ, अब सम्पर्कमा आउनुभयो खुसी लाग्यो वरुणजी। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
2: हेलो हेलो, नमस्ते नमस्ते हजुर।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो हजुर?
2: म सरस्वती, झापादेखि, झापलगञ्जी।
0: त्यही त नि, सरस्वतीको स्वर मैले चिनिसकेको थिएँ, अनि तैँ पनि अब स्टाइल पारेर बोलिदिइहालौँ भनेर नि त। अनि त भने अब तपाईँको त्यहाँ जस्तामा अहिले ड्याङ ड्याङ ढुङढुङ पनि बज्दैन होला, बज्छ कि बज्दैन? छैन, सबै काटिदिनु भयो भने होइन, बेलौती अनि के अरे झापाबाट काठमाडौँतिर त आउनु भएकै छैन जस्तो, काठमाडौँ आउनुभयो भने त रेडियोमा हामीलाई माया गरी गरी आउनुहुन्थ्यो त।
2: आएको छुइनँ हौ, त्यहाँदेखि त म कोरोना त्यहाँ तपाईँहरूसँग छुट्टादेखि म आएको छुइनँ,
0: काठमाडौँ आउने कामै परेको छैन।
2: आउने त काम त छ तर म आएकै छुइनँ कि।
0: लौ के होला त, माया मारेरै होला त।
2: होइन माया मारेको भए हजुरसँग यहाँ कन्ट्याक्ट गरी गरी बोल्थे त तपाईँ आएको सुनेरै मैले कन्ट्याक्ट गरेको झन्नै आधी घन्टा
0: ए ल यति धेरै माया गरेपछि त अब सकिगो नि भेट्न नआए पनि अब हामी त खुसीसम्म माया गर्नु भएको छ भन्ने कुराले हो कि होइन
2: होइन नि मैले त बिर्सेको छैन है हजुरहरूलाई त सुनिरहेको छु माया गरिरहन्छु अरे नि त
0: ल ठिक छ अब हाम्रो झापाली कान्छीजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस्
2: हुन्छ फर्स्टमा त हजुरलाई व्रतको शुभकामना अनि शुभ दिनको कामना अनि प्रवृत्ति मित्र सरलाई पनि धेरै धेरै धन्यवाद शुभ दिनको कामना फोन लाग्न बित्तिकै उठाइदिनु हो क्या आज त अनि सबै रेडी नेपाल परिवारलाई नै कार्य सफलताको शुभकामना है भन्न चाहन्छु अनि प्रभा दिदीलाई धेरै सम्झना अनि शेखर दाईलाई रमिला बन्ता बहिनीलाई पनि धेरै सम्झना सुनि निर्देशी पारगारीलाई पनि शुभ दिनको कामना अनि अरुणदी खत्री युक्त प्रसाद श्रेष्ठ अनि नरेन्द्र रिमाल दाईलाई पनि धेरै धेरै सम्झेको छु है दाईहरू भन्न चाहन्छु अनि विमल याम्फो अनि जीवन कार्की भाइलाई पनि धेरै सम्झना भन्दै आज ल फेरि भेटौँ ल बाई बाई
0: हस् बाई बाई सरस्वती राई झापाली खान्छीले हामीलाई झापाबाट फोन गर्नुभएको हो अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा कहाँबाट को हुनुहुन्छ हेलो
3: नमस्ते हजुर
0: नमस्ते हजुर
3: हजुर म रोशन फुलाङ राई
0: ओहो रोशन फुलाङ राई विष्णु पादुका सुनसरीबाट
3: हजुर एकदमै
0: अनि के छ फुलाङजीको हालखबर
3: फुलाङको खबर त एकदमै ठिक छ भन्नुपर्छ
0: अनि मम्मीको
3: मम्मीको खबर पनि एकदमै ठिक छ नि हौ
0: त्यही त अब मलाई छुच्ची भन्नु होला नि अब त
3: अब त के को छुच्ची भन्नुहुन्छ त हौ हजुरलाई अब भेटघाट गरिसक्यो उहाँसँग मजाले कुराकानी गरिसक्नु भएको छ के को भन्नुहुन्छ
0: अब भन्नु नि
3: उहाँ त कस्तो अनि असल व्यक्ति भनेर पो
0: भनिरहनुहुन्छ
3: अब पहिला पहिला अब रेडियो नाटकहरूतिर पनि हजुरको आवाज अब चिन्नुहुन्थ्यो नि त उहाँले अनि त्यही भएर पनि अलिक रोलहरू पनि अलिक छुच्ची खालकै रोलहरू खेलिरहनु हुन्थ्यो नि त त्यो भएर पनि होला अनि अब अरू जुन कार्यक्रमहरूतिर पनि अलिक आवाज त्यस्तै सुनेर पनि होला सायद उहाँले त्यसरी भन्नुहुन्थ्यो
0: त्यही त नि जे होस् आमा सन्चै हुनुहुन्छ नि
3: हजुर
0: अब मलाई जति छुच्ची भने पनि आमालाई त मैले धेरै माया गरेको छु भनेर सम्झेको छु माया पठाएको छु भनेर भनिदिनु होला है त आज रेडियो सुन्ने वक्त भएको छैन
3: अहिले अलिकति बाहिरी हुनुहुन्छ कि अलिकति
0: ए ल ठिक छ अब रोशनजी तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् ल
3: विशेष अब हजुर लगायत प्राविधिकमा रहेर साथ दिइरहनु हुने हाम्रो प्राविधिक मित्र अनि रेडियो परिवार सबैलाई है मिठो सम्झना माया साथमा हजुरहरूलाई पनि विशेष शुभकामना दिन चाहन्छु रेडियो सबैमा अनि साथमा हुनुहुन्छ हाम्रो झापाको दाई हुनुहुन्छ चन्द्र बस्नेत अनि गङ्गा ओडारी दिदी रूपा कटेल अनि धरानको दाई हुनुहुन्छ परमाले पालुवा अनि दाइनी हुनुहुन्छ शेखर प्रसाद श्रेष्ठ हुनुहुन्छ अनि दाइनी हुनुहुन्छ मनको साथी जीवन कार्की अरुणदी खत्री अनि दाइनी हुनुहुन्छ शङ्कर कार्की अनि अमर निर्दोष हुनुहुन्छ मिनबहादुर मगर अनि त्यस्तै गरी हुनुहुन्छ हाम्रो टिकाराम राई छोरी प्रतिम एन्जय प्रदीप अनि छुटेको अब धेरै साथीहरू हुनुहुन्छ है सबैलाई विशेष सम्झना सबैमा अनि साथमा शुभकामना सबैलाई दिँदै हजुरको बसाइबाट छुटिन्छु नमस्ते बाई बाई
0: हस् धेरै धेरै धन्यवाद रोशन फुलाङ राईले हामीलाई विष्णु पादुका सुनसरीबाट फोन गर्नुभएको हो अब आजको लागि अन्तिम श्रोता साथीलाई स्वागत गर्न चाहे कहाँबाट को हुनुहुन्छ हेलो
4: हेलो दिदी नमस्ते पैसा बियायो
0: नमस्कार कहाँबाट को बोल्नु भयो कुरै गर्न पाइएन उहाँको टेलिफोनै कट्यो कसले फोन गर्नु भएको हो तपाईँको नाम पनि सुन्न पाइनँ तर स्वरसँग परिचित कोही हुनुहुन्छ भने उहाँले आज सबै साथीहरूलाई सम्झिनु भएको छ भनेर भन्दिनँ चाहिँ अहिलेलाई कोही हुनुहुन्छ हेलो नमस्ते हजुर
5: हजुर
0: कहाँदेखि को बोल्नु भयो इलामबाट एसबी राईजी के छ हालखबर
5: एकदम ठिकठाक छ आराम कुशल मङ्गल गर्नुभयो हजुर
0: ल एकदमै आराम छु एकजना साथीको टेलिफोन कटिएको भएर भाग्यले तपाईँलाई जुरायो
5: हजुर हजुर हो नि
0: है मैले अन्तिम साथी भनेको थिएँ उहाँको त ठ्याक्कै टेलिफोन काट्यो कि
5: ए हजुर हजुर
0: अनि के गर्दै हुनुहुन्छ एसपीजी
5: घरतिरै बसिरहेको छु हजुर भन्नुपर्छ।
0: खेतबारीको काम सुरु भयो कि भएन?
5: हजुर
0: खेतबारीको काम सुरु भयो कि भएन?
5: तपाईँको आवाज काटिँदै आयो हजुर।
0: हो र फेरि मेरो काट्न थाल्यो के भएछ? हेलो
5: म शुभकामना राखिहाल्छु।
0: राखिहाल्नुहोस्
5: ल। रेडियो नेपाल होली मिसलाई शुभकामना, कार्यशाल शुभकामना अस्तिको दिन र साथीहरूलाई शुभकामना सन्देश राख्नु पर्दाखेरि भर्खरै कल गर्नुहुने तारा शङ्कर भाइ अनि बहिनी रुबिना राई, मन्जु मुखिया, प्रतीक देवान्त,
0: उहाँको पनि टेलिफोन काटियो जस्तो लाग्यो मलाई, एसबी राई भनेर चिन्ने सबै सबै साथीहरूलाई एसबी राईजीले आजको दिन शुभ रहोस् भनेर शुभकामना दिनुभएको छ। आज हामीले जम्मा 13 साथीहरूसँग कुराकानी गऱ्यौँ, 14 एकजना साथीको टेलिफोन त नामै सुन्न नपाई ट्याक्कै काटिहाल्यो, खल्लो लाग्यो, अर्को साता फोन ट्राई गर्नुहोला भनेर आग्रह गरी अब जाँदा जाँदै टेक बिसी र प्रीति घिमिरेको स्वरमा रहेको यो गीत तपाईँहरूलाई सुनाउँछौँ। भीम बिसीको रचना अनि सङ्गीत रहेको छ चलचित्र पिआरबाट। यो गीत सँगसँगै आजको लागि हामी बिदा हुने समय भएको छ। 12 यहाँहरूले सुन्नुहुनेछ समाचार, समाचार प्रसारण पछि कार्यक्रम जीवन सुखसँगै साथी चन्दा विष्ट आउनुहुनेछ। जो जो साथीहरूले रेडियो सुनेर हामीलाई साथ दिनुभयो तपाईँहरूलाई धन्यवाद। फोन लागेर पनि नउठेपछि रिसाउने साथीहरूलाई धन्यवाद, फोन नलागेपछि रिसाउने साथीहरूलाई धन्यवाद, अनि फोन गर्ने साथीहरूलाई पनि धन्यवाद। त्यस्तै गरी टेक्निकल सपोर्टका लागि पराग पोखरेललाई धन्यवाद दिँदै कार्यक्रम शुभेच्छाको यो बसाइबाट म रिता तिमल सिन्हा बिदा हुन्छु। हवस् त, नमस्कार।

0: भनेछन् डाक्टरले, सुन स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
1: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
0: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
1: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाका सांसदहरूले सरकारले काठमाडौँबाट गरिबी हटाउने नभए गरिबी हटाउने नीति लिनुपर्ने, देशैभर बढ्दै गएको आत्महत्याका घटनाको संवेदनशील भएर अनुसन्धान गरी आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई कारवाही गरिनुपर्ने र दलित समुदायमाथि हुने छुवाछुत तथा जातीय भेदभाव अन्त्य गर्न विशेष योजना ल्याउनु पर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरूले ताप्लेजुङको पाथिभरामा निर्माणाधीन केबलकार योजना अघि बढ्छ कि रोकिन्छ भनेर सरकारले प्रश्न पार्नुपर्ने, देशैभर बन्दै गएका सडक निर्माण कार्य समयमै सक्नुपर्ने, हाल सालै चोरी भएको रातो मच्छिन्द्रनाथको दायाँ बायाँ राख्ने हिटी मङ्ग खोजी गर्न सरकारको पहल गर्नुपर्नेमा जोड दिनुभयो। नेपालका विभिन्न नदीहरूको दोहन बढेको भन्दै सांसदहरूले नदीजन्य पदार्थको वैज्ञानिक व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कनको कडाईका साथ कार्यान्वयन गर्नुपर्ने र अवैध उत्खननमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने र किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। लमजुङका किसानहरूले हरेक वर्ष सिंचाईको समस्या भोग्नु परेको भन्दै सांसदहरूले हाडेटार र राइनस सिंचाई आयोजना सरकारले तत्काल निर्माण सुरु गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको शून्य समयमा सांसदहरूले बोल्ने क्रम सकिएपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने र छलफल

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
1: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी शङ्खरापुर नगरपालिका वडा नम्बर 6 सलमबुटार काठमाडौँका कृषक उत्तम कार्कीको पौरखको कथा प्रस्तुत गर्दैछौँ। 2070 सालमा आफू जागिरमा रहँदा नै कृषक कार्कीले तरकारी खेती सुरु गर्नुभएको थियो। तरकारी खेतीमा मलको धेरै आवश्यकता परेपछि उहाँले 2076 सालमा गाई पालन पनि सुरु गर्नुभयो।
2: तिस्रोपनीमा मेरो तरकारी फर्म छ, त्यहाँभन्दा अलिकति माथि मेरो चाहिँ कुखुरा फर्म छ। अहिले मेरो 20-21 गाई छ, यहाँ अहिले गोलमिडा खेती छ। मैले खास चाहिँ म सरकारी कर्मचारी हो। त्योभन्दा आज 4 वर्ष अगाडि म 79 सालमा म रिटायर भएको। त्योभन्दा अगाडि म कर्मचारी सञ्चय कोषमा एक अफिसर हो, म त्यहाँ काम गर्थेँ। म त्यहाँ मैले 36 वर्ष काम गरेँ। मेरो चाहिँ मेन्टालिटी के हो भने, जागिर खाइरहे पनि कृषिमा केही गर्नुपर्छ भन्ने एउटा मलाई चाहिँ त्यो मनमा हुटुटी त्यो लागिरहेको थियो। भनेपछि मैले 70 सालमा मैले तरकारी खेती सुरु गरेँ। 10 रोपनीबाट मैले तरकारी खेती सुरु गरेको। अहिले मेरो 30-35 रोपनी जग्गामा मैले तरकारी खेती गरेको छु। तरकारी खेती गर्ने क्रममा मलाई एउटा के महसुस हो भने, मलको ठुलो आवश्यकताको भयो। अब एउटा गाई फर्म किन नचलाउने भन्ने एउटा चाहिँ मनमा लागेर हामीले 76 सालमा चाहिँ यो गाई फर्म स्थापित गरेको।
1: सुरुवाती दिनहरूमा कृषक कार्कीको परिवारले उहाँलाई खेतबारीको दौडधुपमा होमिएको हेर्न चाहेको थिएन। परिवारको डर र शङ्का जायज थियो, तर कृषक कार्कीको अठोट त्यो भन्दा बलियो थियो। परिवारको चिन्ता र डर का बावजुद कृषक कार्कीले आफ्नो रहरलाई आकार दिनुभयो।
2: मैले पहिलो कुरो पारिवारिक रूपमै नस्वीकारेको, तिमीले गर्दै नगर, गर्ने राम्रो भने तिमीले कसले भाडा लिन लाग्छौ, म त्यो मान्छेलाई भाँड्छु भन्ने आमाले माया गरेर भने हो। म मेरो स्वास्थ्य राम्रो थिएन, माया गरेर तिमी काम नगर, तिमी आवश्यक थिएन, तिमी जागिरी पनि हो नि, म फेरि जागिरी हो, मेरो चाहिँ 70-75 हजार सञ्चयकोषले पैसा दिन्थ्यो मलाई, होइन तिमीले नगर नगर भन्दा पनि म उहाँहरूकोलाई चाहिँ त्यो क्रस गरेर उहाँले भने नमानेर पनि जग्गा मैले भाडा लिँदा सुरुमा आमालाई झुकाएर पनि गरेँ। मैले यहीँ अगाडि मैले चाहिँ जग्गा भाडा लिएँ, अनि यो जग्गा कसले भाडा लिएछ, होइन म अरूले मान्छेले भाडा लिएँ, मैले चाहिँ यहाँ काम गर्नलाई मैले सहयोग पुऱ्याएको भनेर, त्यो टनेल बनाउनलाई सहयोग पुऱ्याएको भनेर आमालाई झुकाएर बुवालाई झुकाएर पनि मैले त्यो सुरुमा काम गरेँ।
1: कर्मचारी सञ्चय कोषमा जागिरे हुँदाको बचत, केही ऋण र केही सेयर बिक्रीबाट प्राप्त रकम लगानी गरी करिब 12 वर्ष पहिला सुरु भएको तरकारी खेती आज एउटा सशक्त कृषि उद्यम बनेर उभिएको छ।
2: सञ्चय कोषमा नि जागिर खाएको, मेरो तलब पनि राम्रै थियो, त्यो तामाको सेयर र भोटेको सेयरै बेचेर लगानी गरेको खास चाहिँ। अनि अफिसमा पनि मेरो चाहिँ सोसियल त्यो भन्ने फन्डहरू भन्ने थियो, त्यहाँबाट पनि पैसा आउँथ्यो, ऋण भनौँ न 1% दिने यस्तो त्यो थियो, त्यहाँको थियो, त्यहाँको चाहिँ पनि पैसाबाट र मैले यो चाहिँ सेयरै बेचेर चाहिँ मैले यहाँ लगानी गरेँ। 20-30 लाखमा जम्मा गरेर मैले यहाँ काम सुरु गरेँ। यो गाई फर्म चाहिँ मेरो 75 करोड रुपियाँ, 70-75 लाख भनौँ न, 70-75 लाख रुपियाँ मेरो खर्च भएको छ यो गाई फर्म चलाउँदा सुरु गर्दा। 130-140 लिटर छ, 130-140 लिटरमा आधी चाहिँ मैले घरकै किचनबाट बेच्छु बिहान बेलुका गाउँको मान्छे समाजलाई, अनि आधी चाहिँ यो व्यक्तिहरूलाई प्राइभेट हुन्छ नि 20-30 लिटर कोही घरमै लिन आउँछन्, कोही त्यहाँ पुऱ्याउँछन्, त्यसरी चाहिँ अहिलेसम्म व्यवस्था गरेको। तरकारी एउटा सप्लायरसँग मैले हाम्रो कन्ट्याक्ट छ, त्यो उसको चाहिँ हाम्रो तरकारी टिपेको बेलामा अब कुन दिन आउने, त्यो जुन दिन त्यो गाडी नै लिएर आउँछ, उसले गाडी लिएर आएर हामीसँग गाडीबाटै लिएर जान्छ उसले। अनि हाम्रो एउटा मार्केट फिक्स प्राइस हुन्छ, त्यो तलर माथिको गोलमेडाको बिचको पैसा दिने भनेर फैलिदेखि एग्रिमेन्ट भएको हुन्छ, त्यही पैसा उसले दिन्छ, त्यो लान्छ र त्यो एक खालको त्यो सप्लायरले नै गर्छ हाम्रो त्यो चाहिँ। अनि अलिअलि चाहिँ हाम्रो पसल पनि छ, अलिअलि सानो सानो थोरै चाहिँ हामी घरबाटै अलिअलि बेच्छौँ, त्यो जेनरली अलिक ठुलो मार्केट चाहिँ हाम्रो त्यो एउटा त्यो सप्लायरले नै लिन्छ।
1: कृषक कार्कीले अवकाश पछिको आफ्नो समय गाईको गोठ र तरकारी बारीको व्यवस्थापनमा नै व्यतीत गर्नुहुन्छ। गाईलाई घाँस दिने, गोठको सरसफाई र मेसिनले दुध दुहुनेदेखि तरकारी बारीमा मल छर्ने, बिरुवा लगाउने, सिँचाइ मिलाउने सम्मको हरेक काममा उहाँ सक्रिय हुनुहुन्छ।
2: उहाँ 5 बजे 4:30 बजेदेखि उठिन्छ, 5:30 बजे उठेपछि हाम्रो भाइहरू पनि उठ्छन् त्यति बेलै। अनि यसो पहिला गाईलाई सफा गर्छन्, यहाँ यो गोठको गोबर सबै निकाल्छन्, अनि गाईलाई पखाल्छन् के सबै, यो हाम्रो बोरिङ पानी छ, राम्रो पानी छ, 24 घन्टा पानी आउँछ, यो गाई सबै पखाल्छन्, सबै पखालिन्छ। अनि सबै गाई पखालेपछि हाम्रो मिसिनले दुध दुन्छ, हाम्रो मिसिन छ, अनि हामीले त्यो 5:30 बजे हामीले दुध दुन्छौँ। 5:30 देखि हामी 6:30, 6:30, 6:15 दुध दुहिसकिन्छ, 6:30 दुध दुहिसकेपछि हामीले अनि भुसा हाल्छौँ, भुसा प्लस पानी, हाम्रो चाहिँ भुसा खाने र पानी खाने छुट्टा छुट्टै छ। 11:00 बजे फेरि हामीले चाहिँ के गर्छौँ, त्यही अघि नै कुरा गरेर दोहोऱ्याउँछौँ हामीले 4

0: बजीदेखि फेरि हामीले गाईलाई फेरि सफा गर्छौँ। चार बजी गाई दुनुभन्दा अगाडि पनि फेरि यो ठाउँ सबै सफा गरेर दिनको तिनचोटि सफा गरिन्छ भने गाई, अनि बेलुका दिन चार बजी सफा गरिसकेपछि अनि हामीले गाई दुन्छौँ। गाई दुइसकेपछि अनि हामीले त्यो दुइसकेपछि दुईचोटि चाहिँ हामीले भुसा खुवाउँछौँ, अनि एकचोटि चाहिँ हामीले चाहिँ हामीले घाँस जम्मा गरे हुन्छ अनि त्यो घाँस खुवाउँछौँ। एउटा हामीले नै चाहिँ दोस्रो पनि जग्गामा हामीले चाहिँ सुपर नेपियर घाँस लगाएछौँ। हामीले गोलमेडा लुख्न सुरु गर्छौँ फागुनदेखि, अनि फागुनदेखि सुरु गरेर कोही फागुन रोप्छौँ, अनि हामीले चाहिँ तरिल तरिल रोप्छौँ कि एकैचोटि भाउको कुरा पनि आउँछ। ज्यामीहरूले काम गर्ने ज्यामीहरूले चाहिँ काम गर्ने कुरा चाहिँ चाप नबढोस् भनेर अनि हामी महिना महिनामा फरक फरक गरेर फागुन चैत वैशाख जेठ असार हामी असारसम्म गोलमेडा क्रमशः महिना पछि रोप्दै जान्छौँ। गोलमेडा त्यही ढङ्गले फल्दै जान्छ, अनि मार्केटमा चाहिँ के हुन्छ भने कोही न दिन घटे बेलामा पऱ्यो भने पऱ्यो मिल त्यही पर्छ, बढाए बेलामा पनि पऱ्यो भने एउटै एकचोटि एकचोटि समय त्यो बढाए बेला पनि पर्छ, अनि कहिले त्यहाँ त्यो भाउ पनि चाहिँ रिकभर गर्छ। कार्तिक मङ्सिर पौषसम्म त्यो गोलमेडा आउँछ, अनि त्यो गोलमेडा आइसकेपछि हामीले मङ्सिरतिर बिउ राखेको हुन्छ, एउटा काउलीको बन्दा काउलीको बिउ राखेको हुन्छ, अनि त्यो मङ्सिरतिर पौषतिर रोपेपछि हामीलाई चाहिँ फागुन चैततिर त्यो काउली बन्दा निक्लिन्छ।
1: कृषक कार्कीले स्थायी र दैनिकी जालादारीमा गरेर करिब 12 15 जनाको लागि रोजगारी सृजना गर्नुभएको छ। गाईगोठ र तरकारीका प्लास्टिक घरको व्यवस्थापनमा संलग्न परिवार फर्म परिसरमा नै बसोबास गर्नुहुन्छ। कृषक कार्कीले उहाँहरूलाई मासिक पारिश्रमिक त दिनुहुन्छ नै, त्यसका साथै बालबच्चाको शिक्षा र परिवारको स्वास्थ्यको समेत जिम्मेवारी लिनुभएको छ।
0: स्थायी रूपमा भनेको त यहाँ दुईजना तल दुईजना चारजना भयो, अनि हाम्रो 10 जति चाहिँ अरू रेगुलरली चाहिँ दैनिक ज्यालामा चाहिँ 10 आवश्यक भन्छ नि, आवश्यक परिवार छन्। यहाँ गाईको परिवारमा गाईकै आवश्यक छन्, तल चाहिँ तरकारीमा तरकारीकै आवश्यक छन्, अनि कुखुरामा कुखुरा छन्, उहाँको बच्चाहरू छन् जुन बच्चाहरू त्यो स्कुलमा पढाएको छ, त्यो उनीहरू पहिलो प्राथमिकता मेरो उनीहरू बच्चा पढाउनै पर्छ भन्ने मानसिकता पनि यहाँ रहेको, अनि मलाई पनि काममा सहयोग पुगेको, उहाँहरूलाई हामी मासिक तलब दिन्छौँ। उनीहरूको दुईवटा कामको मैले हेर्दा चाहिँ एउटा बच्चाको चाहिँ रेस्पोन्सिबिलिटी, बच्चाको पढाइदेखि लिएर ड्रेसदेखि, अर्को यिनको इन्सुरेन्स, यिनको स्वास्थ्य इन्सुरेन्स, त्यो चाहिँ मैले गरिदिन्छु।
1: व्यवसायी कार्कीको यो यात्रामा राज्यका निकायले पनि अनुदान र तालिम मार्फत हौसला थपिरहेका छन्। कृषिको क्षेत्रमा उहाँको योगदानको सम्मान गर्दै 2080 सालमा उहाँलाई जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि प्रदान गरिएको थियो।
0: मैले चाहिँ यो गाई फर्ममा पनि लाइफ इनोभेसन के भन्ने प्रदेश सरकारको छ, त्यो मैले 76 गएर मैले लिएको छु, अनि यो चाहिँ यो दुधको चाहिँ जुन केन छ दुध मोटर भनौँ न, यो दुग्ध विकास बोर्डले पनि दिएको हो होइन, त्यो मैले त्यो लिएको छु। उता तल पनि तरकारीमा कहीँ न कहीँ कतै न कतै त्यो टनेल बनाउनलाई या कहिले मल्चिङ गर्नलाई कहिले थोबै सिँचाइ गर्नलाई मलाई चाहिँ कृषिले कतै न कतै सहयोग गरेको छ। गाई खतीको चाहिँ अवलोकन सन्दर्भमा तालिमै भने ठ्याक्रकै तालिम मैले गरेको छैन, अवलोकन सम्बन्धी बिउ बिजनको तालिम अनि तरकारीको तालिम मैले त्यो लिएको छु। तालिम चाहिँ मलाई चाहिँ कृषि सेवा केन्द्रले गरेर उपलब्ध गराएको।
1: दुधको बजार सुनिश्चित नहुँदा र तरकारीको मूल्यमा आउने उतार चढावले कृषकहरू मारमा परिरहेको कृषक कार्की बताउनुहुन्छ।
0: सम्बन्धी समस्या अहिले के रह्यो भने मैले उत्पादन गर्न म सक्छु, उत्पादन व्यवस्था पनि गर्न सक्छु, तर मार्केटै छैन, अनि मार्केट नभनाले चाहिँ मैले दुध बेच्नै नसकेँ कि बेच्दैन कि मार्केट दुधै जाँदै नजाने कि, अनि त्यो भएर मैले यो आधी गाई त घटाएँ अहिले। त्यो हो, यदि अलिकति मार्केटको व्यवस्थापन हुने हो भने यो गाई पालनबाट अथवा तरकारी नै खेतीबाट, तरकारीको चाहिँ के छ भने सिजनल त्यो प्राइसमा भर पर्छ, त्यो आज भाउ एउटा डलर जस्तो के, अहिले भाउ एउटा छ भोलि एउटा भाउ चाहिँ यहाँ छ आउँछ, राम्रो भाउ आयो भने राम्रै पैसा आउँछ, त्यो भाउको ठेगान हुन्न। दुधको चाहिँ के रे ठेगान भाउ त हुन्छ तर मार्केटै छैन कि, अनि मार्केट नहुनाले मार्केट व्यवस्थापन पनि छैन। अब अहिले नेपाल सरकारको डेरीमा दिइदियो भने पैसा नदिने भन्ने त होइन, 6 महिना 8 महिना 10 महिना पैसा आउँदैन, त्यस्तो समय छ। दुध त भाउ त तलै अलिक माथि आउला होइन, दुधै नकिन्ने कि मलाई दुध चाहिँदैन भने, उसले दुध चाहिँदैन मलाई दुध जति पनि पुगेको छ भने, अनि मैले त्यसको सम्बन्धमा डेरी नै खोल्छु, यो साह्रै नै भएन, यो अरूलाई दिनुभन्दा 20 रुपियाँ बढी मलाई नै आउँछ भनेर मैले नयाँ बस्तीमा गएर डेरी खोलेँ। मैले हारै एउटा मान्छेलाई हारै गरे पनि म डेरी चलाउँछु, यो दुध अलिअलि दिनु परेन भनेर फुर्ती फार्दै गरेर त त्यहाँ नयाँ बस्तीमा डेरी खोलियो। महिनौ दिन खोल्दा पनि 1 लिटर दुध पनि गएन, भरे के रहेछ भने त
1: केही वर्ष पहिला तरकारी खेतीमा लाग्दै गर्दा उहाँलाई छरछिमेक र समाजले प्रश्न उठाएको थियो, तर ती सबैलाई व्यवस्था गर्दै अगाडि बढेको कृषक कार्कीको कृषि यात्रा आज त्यही समाजको लागि उदाहरण बनेको छ।
0: तपाईँले के पाचियो भने म एक खालको सञ्चयको समान जागिरे, मेरो घर व्यवहार पैतृक पनि मेरो हैसियतपूर्ण छ, र पनि मैले त्यो के खान कस्तो बुझाएँ भने खानै नपुगेर काम गरेको जस्तो फिलिङ भन्छ नि त्यो समाजलाई चाहिँ, त्यो केही नपारेले केक पनि नखान केही नपारेले काम गरे भने त्यस्तो चाहिँ सुरुवातमा धेरै मलाई त्यस्तो भयो, मलाई त्यसको चाहिँ बाई मतलब भएन, मैले मलाई रहर लाग्यो, मैले गर्ने पनि गर्ने भने मैले गरेको पछिको प्रकृति देखि चाहिँ ओहो गरेर हुँदो रहेछ। कसैले बेला चाहिँ कुन बेला चाहिँ मान्छेलाई प्रभाव पऱ्यो भने त्यो गुलेडो भाउ चाहिँ 100 रुपियाँ पुगेर मेरो चाहिँ क्रेड चाहिँ त्यो बाटाभरि चाङ लाग देखेपछि चाहिँ त्यो चाङ गन्नी भयो कि ल एक क्रेडको 3,000 लिएर, यतिमा त उसले त 1,00,000 लिएछ, 1,00,000 त एक दिन कमायो यसले भन्नेतिर बुझी भइसक्यो ओहो भन्नेतिर गयो मान्छेहरू।
1: सबै काम राज्यले नै गर्न सम्भव नभए पनि कृषकको उत्पादनका लागि बजार व्यवस्थापन तर्फ राज्यको ध्यान जाओस् भन्ने कृषक कार्कीको अपेक्षा रहेको छ।
0: तरकारीको कुरा त अब मूल्य निर्धारण गर्न सक्न पर्यो, जस्तो गहुँ धानको निश्चित भनेर, अब यो तरकारी बारेमा सक्छक सक्दैन त्यो ग्यारेन्टी हुँदैन, किनभने त्यो तरकारी कुहिने तरकारी भयो, राज्यले किनिदिन सक्न पनि सक्ने कुरा रहेन, अब किन मार्केटमै जाने कुरा हो, कसरी व्यवस्थापन गर्ने त्यो त हामीलाई नै आइडिया भएन। अब त्यसको चाहिँ एउटा निश्चित मार्केट भइदिएर अथवा निश्चित यति पैसा चाहिँ भन्दा घट्दैन, यति पैसा भन्दा तरकारीको घट्दैन भन्नेतिर रह्यो भने अलिक किसानलाई काम गर्न अलिक अनुकूल, नत्र प्राइसमा चाहिँ यति भन्दा चाहिँ घटेर लिने दिन पाउँदैन, सरकारले किन्न सक्ने कुरा भएन है तरकारी नभएको कुरो, यति भन्दा चाहिँ घटेर लिन दिन पाउँदैन भन्यो भने पनि एउटा मार्केट उठ्नेबाट पाटो त्यो रह्यो। दुधको पनि एउटा समर्थन मूल्य, दुधको चाहिँ सक्छ समर्थन मूल्य एउटा तय गर्ने, अब अहिले कतिपय ठाउँ त तपाईँलाई सब्सिडी पनि दिएको छ, यही कुरा चाहिँ अलिक केही व्यवस्थापन गरिदियोस् भन्ने नै हो, अरू त सरकारले सबै कुरा सरकारले मात्रै गरिदिनु सम्भव छैन, सरकारले त पोलिसी निर्धारण गर्ने हो।
1: कृषक कार्की सबैलाई यही कार्यक्रम मार्फत नेपालमा नै कृषिको ठूलो सम्भावना रहेकाले जागरका साथ यस क्षेत्रमा लाग्न सुझाव पनि दिनुहुन्छ।
0: नेपालमा कृषिमा सम्भावना छ म भन्छु, अझै यो गाह्रो कुरा छ के छ के छ कुरा त एउटा पाटो, यो कृषिमा सम्भावना छ, तपाईँ खाडी मुलुकमा जाने जुन उद्देश्य राख्नुहुन्छ त्यो खाडी मुलुकमा जाँदा तपाईँको जम्मा पैसा इन्भेस्ट हुन्छ नि, पैसा 2,00,000-3,00,000 कति, तपाईँ त्यो पैसाको भन्दा तपाईँ 3,00,000 रुपियाँ लिएर पनि 1 रुपियाँ जग्गा लिनुभयो भने 1 रुपियाँ जग्गा हो भने 1 रुपियाँ 2 रुपियाँ भाडामा लिनुभयो भनेर टनेल बनाएर बस्नुभयो भने 2 गाई पाल्नुभयो भने धेरै भएन, त्यो 2 रुपियाँ गर्दै 2 एउटा गाई पाल्यो भने 2 गाई पाल्नु पाल्नुहोस् टनेल बनाउनुहोस् तपाईँको त्यहाँको भन्दा तपाईँको परिवारमा बस्न पाउनुभयो त्यहाँको भन्दा डबल पैसा भएन मलाई भन्नु ल त्यति पैसा लिन सक्छ, तर फिलिङ के छैन भने यहाँ गरेर हुन्छ भने फिलिङ छैन, प्लास्टिकै भए पनि आधी पैसामा प्लास्टिक दिन्छु भन्छ सरकारले त्यो गलत भएर भएन नि, मलाई जहाँ लाग्छ अलिकति सेन्सिटिभमा तपाईँको जहाँ जाँगर छ भने तपाईँ विदेश गइरहनु पर्दैन, यहीँ बसेर तपाईँले चाहिँ विदेश आफ्नै परिवारसँग बसेर रिटर्न लिन सक्नुहुन्छ भनेर म अहिले पनि ठोका दिएर भन्छ।
1: कृषक कार्कीले जटिल स्वास्थ्य अवस्थाका बावजुद देखाउनु भएको सक्रियता र समर्पण एउटा स्वस्थ व्यक्तिका लागि पनि सजिलो छैन, उहाँको यो अदम्य साहस र कृषि प्रतिको लगाव वास्तवमै नमन योग्य छ।
2: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो, अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन, निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्, प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्, त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन, त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ, त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: सूचीकरण त गर्नै पर्ने हो,
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तलाघारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
0: होइन के पोको पारे त्यस्तो सुन भेट्यौ कि क्या
6: हो सुनै हो हेर त
0: ए माटो पो रहेछ त
6: ल यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भएन त यो सुन
0: बाठी पो रहेछ त अनि यो माटो चाहिँ किन पोको पारे अनि
6: माटोलाई सुधार गर्नु परेन माटोमा के तत्त्वको कमी छ जान्न जचाउन जान्ला
0: ए अनि यो माटो जचाउन चाहिँ कहाँ जानि
6: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ
7: हो इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ
2: नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन
1: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ हवस् त आजको लागि कार्यक्रम पौरखी कृषक यति नै अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौ तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस् नमस्कार

नमस्कार, कार्यक्रम सने संसारमा यहाँलाई हार्दिक स्वागत गर्छौ। म रमा ढुङ्गाना र प्राविधिक सहकर्मी उत्तम पाण्डे। कार्यक्रम सने संसार हरेक मङ्गलबार यही समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा र कलाकारसँगको कुराकानी साथमा गीत संगीत सुनाउनेछौ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार सुरु गर्नुभन्दा अघि कार्यक्रमको सुरुवात गर्छौ साङ्गीतिक कौशलीबाट।

0: यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। तपाईँको साथमा छु तपाईँहरूको नै प्रस्तुता रमा ढुङ्गाना। कार्यक्रम सिने संसार हरेक मंगलबार यसै समयमा सुन्न सक्नुहुन्छ। तपाईँ यति बेला हाम्रो रेडियो नेपालको एफएम ब्यान्ड 98.1 MHz का साथै हाम्रो वेबसाइट www.radionepalonline.com मार्फत प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रममा हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा र कलाकारसँगको कुराकानी, गीत संगीत सुनाउनेछौ। अब हामी अगाडि बढ्छौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: फिल्म लाली बजारले 3,42,61,779 रुपियाँ ग्रस कमाई गरेको छ। वैशाख 25 गते रिलिज फिल्मले जेठ 2 गतेसम्म सिनेमा बक्स अफिसमा उक्त कमाई गरेको हो। चलचित्र विकास बोर्डको विवरण अनुसार फिल्मको 1,14,468 वटा टिकट बिक्री भएका छन्। त्यस्तै वैशाख 25 रिलिज फिल्म मालती मंगलेले 44,78,608 रुपियाँ ग्रस कमाएको छ। यो फिल्मको 13,890 वटा टिकट बिक्री भएका छन्। सोही मितिमै रिलिज अर्को फिल्म गुरु आमाले 28,44,451 रुपियाँ ग्रस कमाएको छ। यो फिल्मको 8,974 वटा टिकट बिक्री भएको उल्लेख छ। चलचित्र विकास बोर्डले यी फिल्मको 9 दिनको बक्स अफिस विवरण सार्वजनिक गरेको हो। फिल्म लाली बजार, मालती मंगले र गुरु आमा देशभरका हलमा एकसाथ रिलिज भएका थिए। तिनै फिल्मले फरक फरक विषयवस्तु प्रस्तुत गर्छन्। लाली बजार सटकोर आर्ट्सको सामाजिक ड्रामा फिल्म हो। यमन थापाको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्र सिंह बानिया, विशाल देवकोटा, मुकुन्द कुमार श्रेष्ठ, समाइरा थापा, प्रशंसा सुवेदी लगायत कलाकारहरूको अभिनय छ। 137 मिनट लामो यस फिल्मले बादी समुदायकी एक महिलाले छोरीका लागि गर्ने संघर्षको कथा भन्छ। त्यस्तै रामकृष्ण ढकालको निर्माण रहेको मालती मंगले प्रेम संघर्ष र सामाजिक दबावको कथामा आधारित ड्रामा रोमान्स जनराको फिल्म हो। फिल्ममा विजय बराल, वर्षा राहुत, मेक्सम गौडेल, प्रकाश किमिरी लगायत कलाकारहरूको अभिनय रहेको छ। यसको निर्देशन प्रकु पाण्डेले गरेका हुन्। यसको रन टाइम 158 मिनट रहेको छ। यस्तै गुरु आमा शिक्षाको महत्व र सामाजिक समस्यामाथि केन्द्रित फिल्म हो। 128 मिनट लामो यस फिल्ममा मिथिला शर्मा शीर्ष भूमिकामा छिन्। उनी एक समर्पित शिक्षिकाको भूमिकामा देखेकी छिन्। फिल्ममा बुद्धि तामाङ, प्रेम सोनी सुनार र सुशील पोखरेलको पनि शीर्ष अभिनय रहेको छ। फिल्मको निर्देशन प्रेम सोनी सुनारले गरेका हुन्। नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी विजय भएका छन्। संघको आइतबार सम्पन्न 21 साधारण सभा तथा अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको हो। उत्तम केसीले 216 मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका प्रतिस्पर्धी सविन श्रेष्ठले 132 मत प्राप्त गरे। उपाध्यक्ष पदमा पूजना प्रधान र शिवहरि बैरागी विजय भएका छन्। पूजना प्रधानले 144 मत तथा शिवहरि बैरागीले 146 मत प्राप्त गरे। त्यस्तै महासचिव पदमा सुनिल कटवाल 195 मतका साथ विजयी भएका छन्। सचिव पदमा गोपाल ढकाल 214 मतका साथ विजयी भए भने कोषाध्यक्षमा तेजुला खतिवडा 149 मत सहित विजयी भइन्। सह कोषाध्यक्षमा पवन केसी 161 मत सहित विजयी भए। त्यसै गरी सदस्य पदमा 10 निर्वाचित भएका छन्। निर्वाचित हुनेहरूमा इन्द्र बहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुलटिम गुरुङ, जीवन थापा, दमन रूपाखेती, नवीन कुमार श्रेष्ठ, रक्ष्मी भट्ट, श्रीदेव भट्टराई र सुलेमान शंकर इकु रहेका छन्। नयाँ कार्य समिति आगामी 3 वर्षका लागि चयन भएको हो। चलचित्र बा एक योद्धालाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएको छ। निर्माता बसन्त लम्साल र कुबेर सिने डिस्ट्रिब्युसन बीच मंगलबार सिनेमाको वितरणलाई लिएर कागजी सम्झौता भएको छ। चलचित्र बा एक योद्धा सिने डिस्ट्रिब्युसनका सञ्चालक द्वय आशिष एच तामाङ र प्रदीप धामी बीच सम्झौता भएको हो। हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र बा एक योद्धा भदौ 19 गतेबाट प्रदर्शनमा आउँदैछ। हेर्दा कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। नेपाली संगीत क्षेत्रमा दर्जनौ कालजयी गीत दिएका संगीतकार लम्साल रचनाकार र गायक पनि हुन्। फिचर फिल्ममा भने बायक योद्धा उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैले लेखेका हुन्। चलचित्र बायक योद्धाका निर्माता बसन्त लम्साल हुन्। गायक तथा सर्जक समेत रहेका लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र कर्मा निर्माण गरेका थिए। चलचित्रमा अभिनेत्री झर्ना थापा, सुहाना थापा, अभिनेता दिव्यदेव पन्त लगायत कलाकार मुख्य भूमिकामा छन्। बायक योद्धाले नेपाली समाजको वास्तविक पक्षलाई उजागर गर्नेछ। नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुबाले गर्ने त्याग, संघर्ष र जीवनभरि झेल्ने चुनौतीहरूको कथा बायक योद्धाको मुख्य कथानक हो। शिवराम श्रेष्ठको छायाङ्कन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ नेउपाने छन्। अन्तर्राष्ट्रिय चलचित्र समाचार। तेलुगु सुपरस्टार रामचरण अभिनीत प्रतीक्षित फिल्म पेड्डीको ट्रेलर सार्वजनिक भएको छ। सोमबार मुम्बईमा आयोजना गरिएको इभेन्टमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो, जहाँ फिल्म युनिटका सदस्यहरू, कलाकार तथा निर्देशकहरूको उपस्थिति रहेको थियो। सार्वजनिक ट्रेलरले फिल्ममा रामचरण तीन फरक खेलसँग सम्बन्धित चुनौतीपूर्ण भूमिकामा देखिने संकेत दिन्छ। उनको प्राण ग्रामीण पृष्ठभूमिबाट उठेर खेलकुद मार्फत संघर्ष गर्ने व्यक्ति रहेको देखाइएको छ। ट्रेलरमा क्रिकेट, कुस्ती र अर्को एक खेलसँग सम्बन्धित दृश्यहरू प्रस्तुत गरिएको छ, जसले रामचरणको पात्रलाई बहुआयामिक बनाएको छ। स्पोर्ट्स एक्सन ड्रामा पेडीमा अभिनेत्री जानवी कपूर पनि प्रमुख भूमिकामा छिन्। साथमा शिव राजकुमार, जगपति बाबु, दिव्यन्तु शर्मा लगायत कलाकारहरूको पनि अभिनय छ। बुची बाबु साना निर्देशित फिल्म वृद्धि सिनेमाजको ब्यानरमा भनेको हो। पेड्डी जुन 4 अर्थात् जेठ 21 विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा छ। रणवीर सिंहको फिल्म धुरन्धर 2 पाकिस्तानमा नयाँ रेकर्ड कायम गरेको दावी गरिएको छ। पाकिस्तानी कन्टेन्ट क्रिएटर माविया उमर फारुकीका अनुसार यो फिल्म नेटफ्लिक्समा रिलिज भए लगतै पाकिस्तानमा नम्बर 1 ट्रेन्डिङ भइरहेको छ र अत्याधिक ट्राफिकका कारण नेटफ्लिक्सको सर्भर समेत क्र्यास भएको छ। धुरन्धर र धुरन्धर 2 दुवै फिल्मलाई पाकिस्तानका सिनेमा हलहरूमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको थियो, तर मे 15 नेटफ्लिक्समा रिलिज भए यसले ठूलो दर्शक संख्या पाएको छ। फारुकीले दावी गरे अनुसार रिलिज भएको 24 भित्रै फिल्मले करिब 20 भ्युज पाएको छ। यद्यपि सर्भर क्र्यास भएको बारे नेटफ्लिक्सले आधिकारिक पुष्टि भने गरेको छैन। क्रिएटर माभियाका अनुसार फिल्मलाई लिएर दुष्प्रचारको आलोना भए पनि पाकिस्तानी दर्शकहरूमा यो फिल्म हेर्ने तीव्र उत्सुकता थियो। दर्शकहरू रणवीर सिंहले आफ्नो भूमिका कसरी निभाएका छन् र फिल्ममा देखाइएको कराचीको क्षेत्रको घटनाक्रम कति वास्तविकता छ भन्ने कुरा जान्न चाहन्थे। पाकिस्तानमा यो फिल्म धुरन्धर द रिभेन्ज शीर्षकमा रिलिज भएको छ। नेटफ्लिक्समा यसको 3 घण्टा 52 मिनट लामो अनकट भर्सन उपलब्ध छ। यसमा करिब 3 मिनटका त्यस्ता एक्सन दृश्यहरू र फुटेजहरू समावेश छन्, जसलाई भारतका सिनेमा हलहरूमा प्रदर्शन गर्दा काटिएको थियो। रोचक कुरा के छ भने यो फिल्म अहिले पाकिस्तान र अन्य अन्तर्राष्ट्रिय देशहरूमा नेटफ्लिक्समा उपलब्ध छ, तर भारतमा भने नेटफ्लिक्समा स्ट्रिम गरिएको छैन। 20 भ्युजको दावीका सन्दर्भमा यो स्पष्ट पारिएको छ कि एकै व्यक्तिले पटक पटक फिल्म हेर्दा पनि भ्युज काउन्ट बढ्ने गर्दछ, त्यसैले यसको अर्थ 20 छुट्टा छुट्टै व्यक्तिले हेरेको भन्ने चाहिँ हुँदैन। कार्यक्रममा आउने पालो भएको छ साङ्गीतिक कौशलीको। अब सुनाउँछौ चलचित्र रोल नम्बर 1 यो साङ्गीतिक कौशली।

0: तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। कार्यक्रम सिने संसार हरेक मंगलबार यसै समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रम सिने संसारमा हामीले यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुनाइसक्यौं। अबको पालो चलचित्र समीक्षाको।
1: चलचित्र समीक्षा।
0: रोल नम्बर एकको ट्रेलर हेर्दा यो फिल्मले अहिलेको समाजको निकै संवेदनशील र वास्तविक विषय उठाएको महसुस हुन्छ। विशेष गरी बालबालिका माथि पढाइको नाममा हुने दबाव, अभिभावकको अपेक्षा र समाजले बनाएको पहिलो हुनै पर्छ भन्ने मानसिकतालाई ट्रेलरले राम्रोसँग देखाएको छ। ट्रेलर हेर्दा यो केवल एउटा विद्यार्थीको कथा नभएर धेरै नेपाली परिवारको साझा कथा जस्तो लाग्छ। ट्रेलरको सुरुवातदेखि नै गाउँघरको परिवेश, परिवारको अवस्था र बाबुको सपना देख्न पाइन्छ। हरेक बाबु आमाको चाहना हुन्छ आफ्नो छोराछोरीले राम्रो पढुन्, राम्रो मान्छे बनुन् र समाजमा इज्जत कमाउन्। फिल्ममा पनि बाबुले त्यही सपना देखेका छन्, तर समस्या त्यहाँबाटै सुरु हुन्छ जहाँ बच्चाको रुचि र परिवारको अपेक्षा फरक हुन्छ। छोराले आफ्नो रुचि अनुसार अघि बढ्न खोज्दा परिवार र समाजको दबाब ऊ माथि थपिँदै गएको ट्रेलरमा देख्न सकिन्छ। यही पक्षले ट्रेलरलाई भावुक र यथार्थपरक बनाएको छ। फिल्मले हाम्रो शिक्षा प्रणालीमाथि पनि प्रश्न उठाएको छ। आज पनि धेरै ठाउँमा विद्यार्थीको क्षमता नम्बरले मात्रै नापिन्छ। राम्रो अङ्क ल्याउने विद्यार्थीलाई सम्मान र अवसर मिल्छ, अरू भने पछि पर्छन्। ट्रेलरमा गरिब विद्यार्थी छात्रवृत्तिबाट वञ्चित हुने प्रसङ्गले समाजको अर्को कटु यथार्थ देखाउँछ। पैसा र पहुँच नहुनेले अवसर गुमाउनु परेको अवस्था फिल्मले देखाउन खोजेको बुझिन्छ। ट्रेलरको अर्को राम्रो पक्ष भनेको यसको भावनात्मक प्रस्तुति हो। बाबु छोराको सम्बन्ध, घरको आर्थिक अवस्था, समाजको कुरा र बाल बालिकाको मनोस्थिति निकै स्वाभाविक लाग्छ। धेरै संवादहरू यस्ता छन् जुन सुन्दा आफ्नै घर परिवारको कुरा जस्तो महसुस हुन्छ। त्यसैले ट्रेलरले दर्शकलाई सजिलै जोड्न सफल भएको देखिन्छ। अभिनयको कुरा गर्दा मुकुन भुषालले फेरि एकपटक दमदार अभिनय गर्ने संकेत दिएका छन्। उनको हाउभाउ र संवाद प्रस्तुति नै निकै स्वाभाविक लाग्छ। बाल कलाकारहरूको अभिनय पनि ट्रेलरको बलियो पक्ष बनेको छ। उनीहरूको अनुहारमा देखिने डर, दबाव र भावनाले कथालाई अझ प्रभावकारी बनाएको छ। निर्देशक जोन योन्जनले विषयलाई बढी नाटकीय नबनाई सरल ढंगले प्रस्तुत गर्ने प्रयास गरेका छन्। यही कारण ट्रेलर बनावटी भन्दा पनि वास्तविक लाग्छ। ग्रामीण परिवेश, विद्यालयको वातावरण र परिवार भित्रको तनावलाई निकै प्राकृतिक तरिकाले देखाइएको छ। प्राविधिक हिसाबले पनि ट्रेलर राम्रो देखिन्छ। छायाङ्कनले गाउँघरको माहौललाई सुन्दर ढंगले कैद गरेको छ भने पृष्ठभूमि संगीतले भावनात्मक दृश्यलाई अझ प्रभावकारी बनाएको छ। सम्पादन पनि चुस्त लाग्छ, जसले ट्रेलरलाई अन्तिमसम्म रोचक बनाइराख्छ। आजकल नेपाली फिल्ममा सामाजिक विषय उठाउने प्रयास बढिरहेको छ। त्यही बीचमा रोल नम्बर एकले बाल मनोविज्ञान र शिक्षाको दबाव जस्तो विषय उठाउनु सकारात्मक कुरा हो। यो विषय हरेक परिवारसँग जोडिएको छ, त्यसैले फिल्मले धेरै दर्शकको मन छुने सम्भावना देखिन्छ। समग्रमा भन्नुपर्दा रोल नम्बर एकको ट्रेलर प्रभावशाली देखिन्छ। ट्रेलरले मनोरञ्जन मात्रै होइन समाजलाई सोच्न बाध्य बनाउने संकेत दिएको छ। यदि फिल्मले ट्रेलरले देखाएको भावनात्मक गहिराई र सामाजिक सन्देशलाई राम्रोसँग कायम राख्न सक्यो भने यो फिल्म दर्शकका लागि विषय बन्न सक्छ। तपाईँ बेला कार्यक्रम सिने संसार सुनिरहनु भएको छ। कार्यक्रम सिने संसारमा हामीले यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार र चलचित्र समीक्षा सुनायौं। अबको पालो कलाकारसँगको कुराकानी।
1: सेलिब्रिटी सँगको विशेष कुराकानी।
0: आजको सिने संसारमा हामीसँग हुनुहुन्छ नेपाली चलचित्र क्षेत्रकी चर्चित तथा दर्शक माझ निकै लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्का। छोटो समयमै आफ्नो स्वाभाविक अभिनय, आकर्षक व्यक्तित्व र फरक भूमिका मार्फत उहाँले नेपाली फिल्म उद्योगमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। रोमान्टिकदेखि गम्भीर भूमिकासम्म आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आउनु भएकी सुस्तिमाले दर्शकको मन जित्न सफल हुनुभएको छ। उहाँ अभिनीत चलचित्रहरूले बक्स अफिसमा मात्रै होइन दर्शकको मनमा पनि विशेष स्थान बनाएका छन्। आज हामी उहाँसँग उहाँको अभिनय यात्रा, चलचित्र अनुभवका केही रमाइला प्रसङ्ग बारे खुल्ला कुराकानी गर्नेछौँ। सुस्तिमाजी, रेडियो नेपालको कार्यक्रम सिने संसारमा यहाँलाई हार्दिक स्वागत छ।
2: थ्याङ्क यू सो मच।
0: सुस्तिमाजी अचेल केमा व्यस्त हुनुहुन्छ?
2: अहिले त्यही अब फिल्म रिलिज भएको भएर फिल्मकै अडियन्सहरूसँग भेटघाट यस्तै नै छ।
0: हजुर, प्रतिक्रिया लिनको लागि नै व्यस्त हुनुहुन्छ?
2: हजुर।
0: लाली बजारबाट कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ त?
2: एकदमै राम्रो, एकदमै राम्रो छ। हाम्रो अलिकति अब यो अडियन्सहरूलाई अलिकति फिल्म चढेको भएर पनि मेन चाहिँ यो फिल्म लागिरहेको छ है भनेर भन्न पनि अलिकति यहाँ सुरुको एक दुई दिन गाह्रो भएको थियो, तर यति राम्रो प्रतिक्रिया पाइरहेको छ हामीले प्रिमियरको दिनदेखि आजसम्म, एकदमै राम्रो भइरहेको छ।
0: बादी समुदायको कथालाई प्रस्तुत गरिएको छ होइन लाली बजारमा?
2: हजुर।
0: र यो चलचित्रको सुटिङ क्रममा चाहिँ तपाईँलाई सम्झन लागेको अथवा तपाईँलाई मन परेको कुनै त्यस्तो सिनहरू, कुनै त्यस्तो घटनाहरू छ?
2: सिन घटना हुँदा नि मुभी आफै एकदमै स्पेसल, अब मेरो लागि एउटा सेटअपै नयाँ थियो होइन, त्यो ओभरअल मुभीको एक्सपिरियन्स चाहिँ एकदमै मेरो लागि डिफरेन्ट भनौँ न, नयाँ नै भयो एउटा स्पेसिफिक मोमेन्ट भन्दा पनि।
0: बादी समुदायको कथालाई प्रस्तुत गर्दाखेरि तपाईँलाई त्यतिखेर कस्तो अनुभव भयो त?
2: एउटा बादी समुदायको आमा र छोरीको कथा हो होइन,
0: मूलत
2: उहाँहरूसँग बसेर कुरा गर्दाखेरि कुरा

0: सुनाउनु भयो होइन, बाजे समुदायकै आमाहरूसँग भेटघाट गर्दाखेरिको त्यो चाहिँ एकदमै स्पेसल थियो।
1: र यो सँगसँगै केही समय अगाडि चाहिँ चलचित्र प्रदर्शन हुन नदिनेको लागि मुद्दा पनि
0: गरिकन धेरैजना अडियन्सहरू वेट गरेर बसिरहनु भएको थियो सिनेमाको लागि होइन, झ्याप्प फिल्म रोकिँदाखेरि चाहिँ रोकियो भन्ने कुरा थाहा हुन्छ, चल्यो भन्ने कुरा थाहा हुनलाई टाइम लाग्दिने। सो त्यो अब भइसकेपछि फेरि एक हप्तापछि चल्दाखेरि चाहिँ अब त्यही अडियन्सहरूलाई फिल्म चल्यो है भनेर भन्न अलिकति हामीलाई अप्ठ्यारो भयो, त्यो कुरा अलिकति च्यालेन्जिङ थियो। बिचमा चाहिँ अलि भनौँ न स्ट्रगलै थियो एक हप्ता चाहिँ, अब के भइरहेछ, किनकि हामी त एउटा प्लान गरेको हुन्छ, मार्केटिङ स्ट्राटेजी हुन्छ, त्यो सबै कुरामा ब्रेक लाग्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो भएको थियो।
1: हजुर, जुन यो लाली बजार चलचित्र अहिले प्रदर्शनमा आइरहेको छ, बादी समुदायको आमा र छोरीको कथालाई प्रस्तुत गरिएको छ, समग्रमा बादी समुदायका मानिसहरूलाई जसले चाहिँ रेडियो नेपाल सुनेर बसिरहनु भएको छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
0: उहाँहरूलाई चाहिँ अब त्यो हामीले कहीँ पनि डिसरिस्पेक्ट गर्ने हिसाबले त्यसरी बनाएको छैनौँ, एकदमै रिस्पेक्टफुल वेमा एउटा बाउन्ड्री क्रिएट गरेरै सिनेमा बनाएको छ, सबैजना मनपर्छ नै होला भन्ने लाग्छ मलाई चाहिँ।
1: हजुर, सुस्तिमाजी अलिकति व्यक्तिगत कुरा पनि गरौँ, हजुर म्यारिड हुनुहुन्छ होइन, निश्रजी र तपाईँको जोडीलाई चाहिँ धेरैले आइडल पनि मान्छन्, तर आइडल जोडीमा पनि कहिले काहीँ यस्तो ठासा ठुसो त पर्छ नै, यस्तो कहिले काहीँ सानोतिनो झगडा पर्दा तपाईँहरू सुरुमा सरी चाहिँ कसले भन्नुहुन्छ अथवा कुराकानीको सुरुवात कसरी हुन्छ?
0: त एक्ज्याक्टली यस्तै भनेर भन्ने हुँदैन, एउटा एजमा पुगिसकेपछि वाइजर भइसकेको हुन्छ मान्छे होइन, कसको आफ्नो गल्ती छ एउटा पोइन्टमा पुगेर रियलाइज भइहाल्छ, त्यस्तै हो, त्यस्तो अब एकदमै सरी कसले भन्ने भन्ने कुरा भन्ने त्योभन्दा अब माथि नै पुगिसकेको हुन्छ नि हामी त त्यो बच्चा होइन, त्यही भएर त्यस्तो कसले सरी भन्ने कसले नभन्ने भन्ने त्यस्तो त्यति इम्पोर्टेन्ट हुँदैन अहिले त।
1: भनेपछि आफ्नो मिस्टेक छ भने रियलाइज गरिहाल्नुहुन्छ तपाईँहरू दुवैजनाले, र तपाईँ एज अ वाइफको रूपमा आफ्नो हस्बेन्डको मन पर्ने बानी र मन नपर्ने बानी भन्नुपर्दा त्यस्तो कुनै केही छ?
0: मन पर्ने भने अब आफैमा राम्रो मान्छे हो त्यही नै राम्रो छ होइन, अब मन नपर्ने भनेर फेरि मैले यसरी अनाउन्स किन गर्ने र त्यो त उसलाई नै भन्दा राम्रो हुन्छ होला मन नपर्ने भनेर यसरी मिडियामा अनाउन्स गर्नु भन्दा।
1: सुस्तिमाजी, तपाईँ होस्टेल रिटर्नबाट चलचित्रको यात्रा सुरु गर्नुभयो होइन, र फर्केर हेर्दा त्यो दिनहरू तपाईँलाई कतिको सहज थियो, कतिको गाह्रो भयो तपाईँलाई यो चलचित्र क्षेत्रमा आउनको लागि, अभिनय गर्नको लागि?
0: गाह्रो भन्नाले त्यस्तो अब गाह्रै पनि होइन, त्यस्तो अब गाह्रो भएरै गरेको भन्ने कुरा होइन, किनकि आफूलाई गर्न मन लागेको कामै गर्न पाइरहेको छु, त्यो त्यस्तो गाह्रो भन्ने त होइन, तर अब त्यो भनिराख्दाखेरि काममा उतार चढावहरू भइहाल्छ होइन, त्यो डिल गर्ने हो आफूले राम्रोसँग, मेरो कामै यही हो होइन, यसलाई कसरी आफू एटलिस्ट काम गर्दै गइसकेपछि एउटा पोइन्टमा पुगेर आफूले पनि चेन्ज गर्न सक्ने कुराहरू हुन्छ, आफ्नो हातमा अलिकति पावर हुन्छ, त्यति बेला आफूले चेन्ज गर्ने हो। अब गाह्रो भनेर एकदमै ल मलाई यस्तो गाह्रो भएको थियो भनेर भन्ने पनि होइन, अब फ्यु इन्डस्ट्रीमा हुने केही कुराहरू हुन्छ जसले चाहिँ मलाई मात्रै भन्दा पनि ओभरअल सबैलाई अलिकति यो कुराहरू चेन्ज भयो चाहिँ एक्टर्सहरूलाई सजिलो हुन्थ्यो भन्ने कुराहरू नै हो, अब मलाई पर्सनली नै एकदमै यो कुराले गाह्रो भएको थियो भन्ने त्यस्तो चाहिँ छैन।
1: भनेपछि आफ्नो इच्छाले आएको ठाउँ भएको भएर पनि तपाईँले ती गाह्रोहरूलाई पनि सहजै अगाडि बढाउनु भयो?
0: हजुर।
1: र एउटा सफल चलचित्र हुनको लागि चाहिँ त्यसको कथावस्तुले सबैभन्दा बढी भूमिका खेल्छ अथवा कलाकारको अभिनयले त्यसलाई चाहिँ जीवन्त रूप दिन्छ अथवा दुवैको उत्तिकै भूमिका हुन्छ जस्तो लाग्छ, तपाईँलाई के लाग्छ?
0: फिल्म चल्नको लागि या फिल्म राम्रो हुनको लागि एकजनाको यो मेरो अभिनय निर्देशकको निर्देशन या निर्माताको पैसा मात्रै हुँदैन, फिल्म भनेको तपाईँको फिल्म रिलिज हुँदासम्म हजारौँजना मान्छेको हात हुन्छ, सबैजनाको हात इक्वल्ली त्यत्तिकै इम्पोर्टेन्ट हुन्छ, सबै कुरा इम्पोर्टेन्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
1: र तपाईँ आफैले चाहिँ चलचित्र क्षेत्रमा देख्नुभएका चुनौतीहरू के छन् जस्तो लाग्छ?
0: चुनौतीहरू छन्, अब फिमेल एक्टर्सहरूले लेखिने स्क्रिप्टै कम हुन्छ होइन, त्यो नै सबभन्दा ठुलो च्यालेन्ज हो जस्तो लाग्छ एक्ट्रेसहरूको लागि, एकदमै थोरै रोल्सहरू हुन्छ जुन चाहिँ एकदमै इम्प्याक्टफुल हुन्छ, जसले चाहिँ तपाईँले आफ्नो काम देखाउनु पाउनुहुन्छ, तपाईँले आफूलाई प्रुभ गर्न सक्नुहुन्छ, सो त्यो नै सबभन्दा ठुलो च्यालेन्ज होला नि।
1: हजुर, यो सँगसँगै तपाईँ यति बेला नेपालको कार्यक्रम सिने संसारमा हुनुहुन्छ, हामी सिने संसारमा कुराकानी गरिरहेका छौँ, स्वस्तिमा खड्का भनेर मन पराउने माया गर्नुहुने तपाईँको हाम्रो आदरणीय श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: अहिले त अब त्यही हाम्रो सिनेमा रिलिज भइरहेको छ लाली बजार, हलोमा यहाँहरूले गएर हेर्न सक्नुहुन्छ, जसले हेर्नु भएको छ मलाई थ्याङ्क यू भेरी मच भन्न चाहन्छु।
1: हजुर, स्वस्तिमाजी व्यस्तताको बावजुद पनि समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू सो मच, थ्याङ्क यू।
1: कार्यक्रममा अब नै विदा माग्ने बेला भइसकेको छ, यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण र प्रविधिमा सहयोग गर्नुहुने उत्तम पाण्डेलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता हाम्रो भेट हुने नै छ, त्यतिन्जेलसम्म म र मा विदा हुन्छु, हस्त नमस्ते।

0: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
1: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
0: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
1: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
0: भनेपछि त अलिक

0: चित्नै पो हुनुपर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
1: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
0: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: पिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडियम एफ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्तिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्राविधिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ विद्या चौधरी अनि म विमला राई।

प्रस्तुत गर्दैछौ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरू बारे जानकारी।

केही दिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 बागमती सेरोफेरो कार्यक्रमको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुल्सनी नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान प्रेमध्वज प्रधानको स्वरमा, भैरवनाथ रिमालको रचना रहेको छ भने उदय शमशेरको सङ्गीत रहेको छ। यो स्वदेश गानपछि यहाँहरूले स्वर साधना कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ आज पनि यो मङ्गलबारको बसाइमा यही समय यही स्टेसनमा कार्यक्रम स्वर साधनाको साथमा सदा चाहिँ आज पनि हामी दुईजना उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ राधिका ओझा अनि म विद्या चौधरी। हजुर, यहाँहरू यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम वेभ 792 किलो हर्सबाट सुन्दै हुनुहुन्छ भने त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगा हर्सँगै अनलाइनमा रेडियो नेपाल .gov.np रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम स्वर साधना यति बेला सुन्दै हुनुहुन्छ। सदा चाहिँ आज पनि कार्यक्रम स्वर साधनाको साथमा चारवटा गीतको साथमा उपस्थित भइसकेका छौँ। यहाँहरू पनि आफूलाई मनपर्ने गीत सुन्न र सुनाउन चाहनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। त्यसको लागि यहाँहरूले फोन गर्नुपर्ने हुन्छ 01-42-11-21-736 लाइन हामीले सदा चाहिँ खुला गरिसकेका छौँ। यो समय भनेको खाजाको समय रहेको छ। खाजा खाँदै हामीलाई सुन्दै हुनुहुन्छ होला, कतिजना विश्राम गर्दै हुनुहुन्छ होला, होइन? जहाँ जस्तो सुकै व्यवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त अनि खुसी भएर बस्नुहोला। आजको दिनलाई एकदमै यादगार बनाउनुहोला। ट्राफिक नियमको एकदमै धेरैभन्दा धेरै पालना गर्नुहोला। अझ ड्राइभ गर्दै हुनुहुन्छ भने फोनको प्रयोग नगर्नुहोला अनि हतार गरेर यात्रा पनि नगर्नुहोला। र यात्रा गर्दै हुनुहुन्छ, यात्रामा कुनै ठाउँ जाने सोच बनाउँदै हुनुहुन्छ, जाने काम परेको छ भने एकदमै त्यस ठाउँको बारेमा धेरैभन्दा धेरै जानकारी र बुझेर मात्रै यात्रा गर्न आग्रह गर्न चाहन्छौँ। र एकदमै धेरैभन्दा धेरै प्रशस्त मात्रामा पानी सकभर चाहिँ उमालेर पिउने गर्नुहोला, होइन? धेरै अब पानीकै कारणले धेरै बिरामी भइन्छ, होइन? पानी नै शुद्ध भएन भने त हामी कसरी स्वस्थ रहन सक्छौँ? किनकि पानी चाहिँ एकदमै शुद्ध स्वच्छ हुनुपर्छ। र घरबाट बाहिर निस्किँदै हुनुहुन्छ भने अवश्य पनि छाता, पानीको बोतल, मास्क चाहिँ नबिर्सिनुहोला, ती कुराहरू राख्नुहोला। जतिखेर पनि पानी पर्न सक्छ, अहिलेको मौसम त्यस्तै चलिरहेको छ। अहिले तराईको ठाउँमा चाहिँ एकदमै गर्मी बढेको छैन, गर्मी निकै नै छ, एकदमै शीतलमा बस्नुहोला, होइन? दिउँसो गर्ने काम पनि सकभर बिहान बेलुका चाहिँ सकाउने गर्ने प्रयास गर्नुहोला, होइन? गर्मीबाट जति सक्दो चाहिँ जोगिने प्रयास गर्नुपर्छ भन्न चाहन्छु। र यो समय रमाइलो गर्ने पनि समय रहेको छ, खाजाको समय रहेको छैन। आफ्नो कामलाई एकदमै निरन्तरता दिनुहोला, मेहनत गर्नुहोला। मेहनत गर्यो भने त्यो मेहनत खेर जाँदैन, धेरै ढिलो चाँडो चाहिँ त्यसको प्रतिफल चाहिँ पाइन्छ, होइन? त्यस कारण मेहनत गर्न चाहिँ छोड्नु हुँदैन भन्न चाहन्छौँ। र कार्यक्रम स्वर साधना मार्फत अर्को पनि के आग्रह गर्न चाहन्छौँ भने यहाँहरू कोही कसैसँग, होइन, रिसाउनु भएको छ, केही कुरा छ भने मनमा, होइन, रिसाएर एकदमै साइलेन्ट भएर चाहिँ बस्नु हुँदैन। साइलेन्ट ट्रिटमेन्ट एकदम खतरनाक हुन्छ, होइन? तपाईँ साइलेन्ट चुपचाप बसिदिनु भयो भने अर्को व्यक्तिले चाहिँ ओ मसँग रिसाएको रहेछ के कति कुराले हो भनेर चाहिँ थाहा नपाइकन टाढा हुँदै टाढा गइदिन्छ। त्यस कारण हामी कसैसँग पनि रिसाउनु हुँदैन। केही कुरा चित्त बुझेको छैन, केही कुरा भन्नु छ भनेपछि हामीले मजाले खुलस्त, होइन, होइन, खुलेर चाहिँ ती व्यक्तिसँग, ती पर्सनसँग चाहिँ मजाले कुरा राख्नुपर्छ। टेलिफोनको घन्टी बजिसकेको छ, हामी चाहिँ कार्यक्रमको नियम चाहिँ पालना गर्नुपर्छ। अब भने गीततर्फ लागौँ। बसन्त थापा, सुमन थापा मगरको स्वरमा रहेको यो गीत राख्दैछौँ भने सिपी मगरको शब्दमा रहेको छ, सङ्कलन रहेको छ सुमन थापा मगरको। त्यसपछि यहाँहरूसँग प्रत्यक्ष कुराकानी गर्ने नै छौँ। यति बेला चाहिँ अब होइन फोन उठेन, फोन गरेको भनेर गुनासो नगरिदिनु होला। कम्तीमा पनि 5 मिनट जति गीत सुनाउनै पऱ्यो यहाँहरूलाई, त्यसपछि फोन उठ्नेछ। किनकि 5 मिनट चाहिँ हामी कुराउन सक्दैनौँ, त्यस कारण हामी फोन उठाउँदैनौँ। 5 मिनटपछि चाहिँ हामी मजाले फोन उठाउँछौँ र यहाँहरूसँग कुराकानी गर्नेछौँ। तबसम्म चाहिँ मजाले गीत सुनेर रमाइलो गरिदिनु होला।

0: हजुर, कार्यक्रमको सुरुवात गीतबाट गरिसक्यो वसन्त थापा र सुमन थापा मगरको स्वरमा रहेको गीत राखेका थियौँ भने सिपी मगरको शब्दमा रहेको थियो, सुमन थापा मगरको सङ्कलन रहेको गीतबाट आजको कार्यक्रमको स्वर साधनाको सुरुवात गरिसकेका छौँ। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो हेलो
1: हेलो मिताजी नमस्कार। मस्तो व्यस्त पनि रहनु होला, स्वस्थ पनि रहनु होला, गर्मी अत्याधिक बढेको छ, केयरफुल पनि हुनु होला। हजुर चाहिँ नि अब आफ्नो घर आउनुहुन्छ भने बाटो क्लियर पनि छ भन्दैमा उमडी सापकोटा आयो है त हजुर।
0: नवलपुरबाट हो उमडी सापकोटा?
1: हजुर हजुर पक्कै पनि भनौँ है त हजुर।
0: भनेपछि अहिले बाटो क्लियर छ, घर मजाले जान सकिन्छ?
1: एकदम सकिन्छ। अघि नै तपाईँले कार्यक्रममा भन्नुभएको थियो नि, त्यही पनि आफ्नो घर गाउँतिर जानकारी चाहिँ लिएर लिनु होला, र हल्का फुल्का एउटा सानो झोलामा पानीहरू आदि इत्यादिहरू चट्ट चाहिँ लिएर हिँड्नु होला, छाताहरू पनि लिएर हिँड्नुपर्छ है त।
0: एकदमै छाता, पानीको बोतल, मास्कहरू चाहिँ लिएर हिँड्यो भने धेरै कुराबाट जोगिन सकिन्छ।
1: दबाई खाने पनि हुन्छ, विभिन्न किसिमको रोगहरू हुन्छ, त्यसले दबाईको पनि सोच गरेर हिँड्दा अति उत्तम हुन्छ है त।
0: एकदमै। अनि के छ नवलपुरतिरको हालखबर?
1: नवलपुरतिर समग्रमा सबै राम्रो छ। बेलुका बेलुका एकदम तुफान पानी आइराखेको छ, आज पनि आउँछ होला। यता उत्तरतिर जङ्गलतिर कालो मडाइरहेको छ, गर्मी चाहिँ एकदमै भएको छ, बहिनी त भैरवाला भेटाएको छ है त हजुर।
0: अब केही समयपछि नवलपुरतिर पनि पुग्छ?
1: पुग्छ होला जस्तै छ, गर्मी छ यतातिर नि हेर्नुहोस्।
0: अरू सब ठिकठाक छ, अब गीत सुनौ है त।
1: हजुर हजुर, मैले यतैको गीत छ है त, यही नारायणहरूतिरकै अनि गैँडाकोटलाई छोको विष्णु माझीको एउटा सानो दुई लाइन छ है त।
0: हस् हस्

0: नारायणगढ पुल पारी भरतपुर चौबिस कोठीमा लसुन पोटीमा नारायणगढ पुल पारी गैडा कोटैमा यति नै गरे हेर्नु विद्याजी
1: हस् नमस्कार ओमरी सापकोटा हुनुहुन्थ्यो नवलपुरबाट अब हामी फेरि अर्को श्रोतालाई लिन्छौँ अब कहाँ पुग्छौँ हामी भर्खरै नवलपुरतिर थियौँ अब चाहिँ कहाँ पुग्छौँ हेलो नमस्कार हेलो नमस्कार हजुर
2: नमस्कार
1: नमस्कार नमस्कार हजुर स्वागत छ कार्यक्रम स्वर साधनामा
2: हजुर हजुर म चाहिँ
1: रामबहादुर खड्का
2: हजुर हजुर
1: के छ नि हालखबर चितवनको
2: बिहान पख पानी पर्यो धान काट्ने बेला भएको छ दुई चार दिन नपर्खिकन अब पानीको मेरो काट्नु पाएन हजुर अनि रेडी सुन्ने बहनी बिहान बेला काम गर्ने दिउँसो खान सकिन्न
1: त्यही त दिउँसो गर्ने काम चाहिँ यति बेला गर्मी छ होइन बिहान बेलुका चाहिँ गर्न सक्यो भने धेरै राम्रो
2: हजुर हजुर बिहान सबैले उठ्ने बिहान बेला काम गर्ने अहिले म गाईको गोठमा बसेर 7 फुट माथि टेबलमा रेडियो राखेर सुनेर बसेको छु हजुर
1: त्यो पनि रेडियोको ठुलो भोलम गरेर होला है
2: होइन म बारीको पालोसम्म पुग्छु कहिले रुखमा झुन्याउँछु कहिले रेडियो चाहिँ म बिहान 5 बजेबाट 4:30 बेलुका 9 बजे छोडिदिनु नि हजुर
1: ल हुन्छ आउनु भयो खुसी लाग्यो अब गीततर्फ लागौँ
2: अब चाहिँ म भजन पारा गीत पनि भन्ने भाइ
1: लाज कृष्ण भजन सुनाइदिनुहोस् न त
2: भ्याकुतलाई बिर्खे टोपी छेपारोलाई चस्मा भ्याकुतलाई बिर्खे टोपी छेपारोलाई चस्मा कृष्णजीलाई फोन गर्नु राजा सुन्ने 410 लैजाऊ भगवान म पनि तिम्रै सन्तान लैजाऊ भगवान म पनि तिम्रै सन्तान कृष्णजीको श्यामल रूप त्यही राधा त्यही रूपले राधिका हो रुख कृष्णजीको श्यामल रूप त्यही रूपले राधिका हो रुख भ्याकुतलाई बिर्खे टोपी छेपारोलाई चस्मा मलाई पनि लैजाऊ कृष्ण गोकुल जाने बसमा लैजाऊ भगवान म पनि तिम्रै सन्तान लैजाऊ भगवान म पनि तिम्रै सन्तान ओरालीमा जो झरे पनि राधा कृष्ण झरे झै लाइरहने ओरालीमा जो झरे पनि राधा कृष्ण झरे झै लाइरहने कृष्णजीको छ क्याउनी बानी दैदै खाने ठेकीमा छ पानी हरि थरे भने हजुर
1: हस् नमस्कार चितवनबाट हुनुहुन्थ्यो रामबहादुर खड्का अब फेरि हामी चितवनबाट अब कतातिर लाग्छौँ है त त्यो चाहिँ कोही श्रोता आइसक्नु भएको छ उहाँले नै भन्नुहुनेछ कहाँबाट को बोल्दै हुनुहुन्छ हेलो नमस्कार हेलो
3: हजुर
1: नमस्कार हजुर
3: नमस्कार नमस्ते नमस्कार
1: नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ
3: हजुर म टङ्क किराँत
1: टङ्कजी वाउ कति पछि आउनुभएको
3: धेरै समय पछाडि आज आउने अवसर पाएँ
1: अहिले कता हुनुहुन्छ नि
3: अहिले म यता सुदूरपश्चिमतिर छु
1: सुदूरपश्चिमको कुन ठाउँमा हुनुहुन्छ ल भन्नुहोस् त
3: अहिले कञ्चनपुर जिल्लाको महेन्द्रनगर
1: महेन्द्रनगरमा आउनुहुन्छ है
3: हजुर हजुर
1: गर्मी नै छ
3: गर्मी निकै बढिरहेको
1: छ अनि पूर्वको मान्छे पश्चिमतिर जानु भएको छ है अनि पश्चिमको भाषा थोरै आउँछ कि सिक्नु भएको छ कि छैन नि
3: मलाई त आउँदैन तर जे होस् थोरै बहुत म बुझ्छु बुझ्न चाहिँ
1: सुन्नमा कस्तो मजा आउँछ नि
3: डोटेली भाषा
1: खाजा खायो लाई के भन्छन् तमी के अरे खाजा खायो भन्छ कि
3: तमीले खाजा खायो
1: खाइसक्यो तमीले तमीले
3: हजुरलाई पनि आउँदो रहेछ नि त यताको
1: अलि अलि आउँछ मलाई चाहिँ थोरै मात्रामा चाहिँ उता घुमेको छु म त्यही भएर
3: हजुर पनि यतैको हुनुहुन्छ नि हैन
1: अलि नजिक नजिकै बाटो त्यही पर्छ
3: ए हजुर कैलाली कञ्चनपुर भनेपछि त अब सुदूर नै पर्यो हैन
1: एकदमै एकदम आज आए धेरै समयपछि हैन कार्यक्रम स्वर साधनामा धेरै समयपछि यसरी कुराकानी हुन पाया एकदमै खुसी छु हैन खुसी लागेछ अब तमी एउटा गीत गाल उतैको आउँछ किन गीत गाउन उतैको गाइदिनु
3: ओ डाडा खरे साइदे मैले हते गरेर के गर्ने
4: नसाई नसारा गतिमा छौ तिमी, पिरतीको अर्को नाम हो तिमी, तिमी मलाई प्रलय नै मन पर्ने, तिमी मलाई प्रलय नै मन पर्ने, तिमीले

0: साईले मैले हते गरेर के गर्ने, बसेका छौ मुटुमै गरेर, बसेका छौ मुटुमै गरेर, खुसी छु म झन माया बढेर, तिमी मलाई प्रलय नै मन पर्ने।
1: हजुर यति
2: कस्तो मजाले गाउनु भयो के टङ्कजी।
1: हजुर
2: एकदमै लक्ष्मी मल्ल र के अरे सत्य राजा आचार्य सत्य स्वरूपले स्वरूप राजा आचार्यले गाउनु भएको कस्तो मजाले होइन
1: श्रीकृष्ण। अब हुन त सबैलाई यो गीत मन पर्ने हो, लक्ष्मी मल्ल र सत्यराज स्वरूप राजा आचार्यको भनौँ होइन, तिमी मलाई साह्रै नै मनपर्ने भनेपछि यो गीत जो कोहीलाई पनि अत्यन्तै मनपर्ने होइन। अब विशेष गरिकन अब बस्ने समयमा यो गीत पनि राखिदिनु होला,
2: सम्भवतः हामी राख्ने प्रयास गर्नेछौँ है त।
1: हजुर कार्यक्रमको अन्ततिर भए पनि
2: एकदमै
1: मजाले डान्स गरिहालौँ न त यो गर्मी मौसम होइन।
2: एकदमै ल टङ्कजी अब चाहिँ बेला बेला आउने प्रयास गर्नु होला है त, हामी त माया मार्नु भयो भनेर कस्तो दुखी भइरहेको थियो कि।
1: होइन हजुरलाई मैले सम्झिरहेको थिएँ एकपटक अस्ति यो के अरे बुढी तोलाबाट सुनिँदो रहेछ
2: हजुर
1: फ्रिक्वेन्सीको माध्यमबाट, अब सुदूरपश्चिममा सुनिने भनेको त हाम्रो यो बुढी तोलाबाट चाहिँ कञ्चनपुर कैलालीमा हामी सुन्छौँ, अनि हजुरले सम्झिरहेको थिएँ एकदमै रमाइलो कार्यक्रम यति प्रस्तुति मिठो तरिकाले लानुहुन्छ जानुहुन्छ, तपाईँको प्रस्तुतिमा श्रोता सरी भएर आफ्नो मनका कुराहरू राख्ने मौका मिल्छ त्यो कुराहरू सम्झिराखेको थिएँ, तर लामो समय पछाडि आज बोल्ने मौका पाएँ, खुसी छु
2: धेरै
1: सम्झना हजुरको कार्य सफलताको शुभकामना भन्दै छुट्टिन्छु। नमस्ते
2: नमस्ते महेन्द्र नगरबाट हुनुहुन्थ्यो टङ्क किराजी। अब फेरि हामी एकजना श्रोतासँग कुराकानी गर्दैछौँ भन्दा हुँदै अब भने हामी गीततर्फ नै लाग्नेछौँ, त्यसपछि मात्र यहाँसँग फेरि टेलिफोनमा कुराकानी गर्ने र रमाइलो रमाइलो गफगाफ त हुने नै छ र सँगसँगै यहाँहरूको सुमधुर आवाजमा हामी चाहिँ गीत सुनाउनलाई एकदमै आतुर छौँ, श्रोताहरू सुन्नको लागि पनि एकदमै कान थापेर सुनेर बस्नु भएको छ। अब भने गीत राख्दैछौँ गोपालपुन मगर र जुना श्रेष मगरको स्वरमा रहेको यो गीत राख्दैछौँ भने राजकुमार मगरकै शब्द सङ्कलनमा रहेको अबको पालोमा यो गीत

हजुर, भर्खरै सुनाए यहाँलाई गोपाल फुन मगर र जुना श्रेष मगरको स्वरमा रहेको गीत राखेका थियौँ यहाँहरू। कार्यक्रम स्वर साधना सुन्दै हुनुहुन्छ। 0142117236 को लाइन हामीले खुल्ला गरिसकेका छौँ। सम्भवतः हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा एकजना मित्रसँग हामी कुराकानी गर्ने प्रयास गर्नेछौँ। हेलो, नमस्कार। कोही श्रोता आउनु भएको थियो, गइसक्नु भएको छ, तर समय एकदमै कम छ। अब भने हामी बिदा नै माग्नु पर्ला। यहाँले तिन्जेल सुनेर साथ दिनुभयो, एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। होइन, जो जतिको फोन लाग्यो खुसी लाग्यो, होइन, ट्राई गर्नुभयो, र जो जसको फोन लागेन, होइन, अब चाहिँ प्रयास नगर्नु होला, किनकि हामी बिदा माग्दैछौँ। अर्को साता फेरि पनि यहाँहरूसँग यसै रमाइलो गफगाफ त हुने नै छ। एकदमै खुसी सुखी साथ बस्नुहोला, जहाँ हुनुहुन्छ, जस्तो सुकै व्यवस्थामा हुनुहुन्छ, जे छ त्यसमै रमाउने प्रयास गर्नुहोला, र एकदमै सुरक्षित भएर बस्न पनि आग्रह गर्न चाहन्छु। र अन्त्यमा गीत राख्दैछौँ राजु ढकाल देवी घरती मगरको स्वरमा रहेको यो एकदमै रमाइलो गीत रहेको छ। एकदमै मजाले नाच्नुहोला, रमाइलो गर्नुहोला। नवीन राणाको शब्दमा रहेको छ भने सङ्कलन रहेको छ, एचबिएन किस्मतको रहेको छ यो गीत। पछि सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्न सक्नुहुनेछ, र दनुवार भाषाको समाचारपछि कार्यक्रम बागमती सेरोफेरो सुन्न सक्नुहुनेछ। र रेडियो नेपालका नियमित कार्यक्रमहरू त छँदै नै छन्, र सँगसँगै प्राविधिक मित्र राधिका ओझालाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिँदै म विद्या चौधरी पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
5: त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
4: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
5: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
4: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
5: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ होइन छोरी?
4: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
7: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई सुरु। संघीय संसदको दुवै सदनमा सांसदहरूद्वारा मुलुकको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। जङ्गली च्याउ खाँदा चितवनमा एकै परिवारको 3 बालबालिकाको मृत्यु। र इरानसँग शान्ति सम्झौता हुनेमा अमेरिकी राष्ट्रपति पूर्ण आशावादी। खाडी मुलुकहरूको आग्रहपछि आजदेखि गर्ने भनेको सैन्य कारवाही स्थगित। अब समाचार विस्तारमा। मन्त्री परिषदको बैठक आज अपराह्न 4 बस्दैछ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा अर्थमन्त्री नआएको भन्दै एमाले सांसद राजेन्द्र कुमार राईले रोस्टममा उभिएर विरोध जनाएपछि 15 लागि स्थगित भएको बैठक अहिले सुरु भएको छ। प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वागले उपस्थित हुनुभएपछि सभामुख अर्यालले बैठक आरम्भ गर्नुभएको हो। बैठकमा विनियोजन विधेयकका सिद्धान्त प्राथमिकताका सम्बन्धमा सांसदहरूले धारणा राख्ने क्रम जारी छ। छलफलपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले सांसदहरूले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले सरकारले ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने, व्यापार घाटाले थिचेको अर्थतन्त्रलाई उठाउन आयात प्रतिस्थापन गर्नुपर्ने, ठूला र राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको समयमा सम्पन्न गर्न विशेष सहजीकरण सहित 1 लागि संचित ऐन आवश्यक भएकोमा जोड दिनुभयो। यसै गरी नेपालका विभिन्न नदीहरूको दोहन बढेको भन्दै सांसदहरूले नदीजन्य पदार्थको वैज्ञानिक व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कनको कडाईका साथ कार्यान्वयन गर्नुपर्ने र अवैध उत्खननमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने र किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यसै गरी राष्ट्रसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ। छलफलमा भाग लिँदै सांसदहरूले आर्थिक सुधारका लागि निजी क्षेत्रको मनोबल उकास्न ध्यान दिनुपर्ने, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको गुणस्तर सुधारका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले बढ्दो महँगी नियन्त्रण गर्न धनी र गरिब बीचको अन्तर कम गर्ने रणनीतिक कार्यक्रमलाई प्राथमिकता दिन, सीमान्तीकृत समुदायको उत्थान र युवा स्वरोजगारका योजनालाई प्राथमिकता दिन माग गर्नुभयो। यस्तै सांसदहरूले

कार्यक्रमहरू ल्याउनु पर्ने, ऊर्जा र सुकुम्बासीको छिटो पुनर्स्थापना गर्न तथा पर्याप्त छलफल बिना संविधान संशोधनको काम अगाडि नबढाउन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले स्वास्थ्य क्षेत्रमा व्यापारिक पक्षलाई भन्दा सेवा प्रवाहलाई बढी प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धमा मन्त्रालयहरूका सचिव र उच्च पदाधिकारीहरूसँग गरिएको छलफलमा सांसदहरूले स्वास्थ्य बिमाको उचित व्यवस्थापन र गुणस्तरीय शिक्षा विकासमा बजेटको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई सुरु भएको छ। समितिले आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्य योजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो। समितिका सभापति बोध नारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधान न्यायाधीशलाई प्रश्न गर्न सकिने भएकाले अध्ययनका लागि धेरै लामो समय जरुरी नपर्ने हुँदा प्रक्रिया अघि बढाउन सबैलाई सहयोगका लागि आग्रह गर्नुभएको थियो। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरुद्ध समितिमा 7 उजुरी परेको छ। संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था

0: ललितपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो। गत वैशाख 29 गते श्याम बहादुर चेपाङको 5 जनाको परिवारले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ बैकेछिन विज्ञापन र सन्देश।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचार। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहती निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। मन्त्रालयको पुनः संरचनापछि जारी गरिएको उक्त आचार संहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचार संहिता लागू गरिएको हो। उदयपुर जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ। खोप सेवाबाट छुटेका बालबालिकासम्म पहुँच विस्तार गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। कोशी प्रदेशका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बूले आज गाईघाटमा आयोजित कार्यक्रममा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो। कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले खोप केवल रोगबाट बाँच्ने माध्यम मात्र नभई जीवन रक्षा गर्ने प्रभावकारी उपाय भएको बताउनुभयो। बैतडीमा आलु खेतीबाट किसानहरू आत्मनिर्भर भएका छन्, तर पनि सिँचाइको अभाव र निर्माण भइसकेर पनि खोर्पे स्थित शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरूले सोचे जस्तो फाइदा भने लिन सकेका छैनन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
4: बैतडीको पाट नगरपालिका 8, 9 र 10 आलु पकेट क्षेत्र हो। यहाँका प्राय किसानहरूलाई आलुसहित बेमौसमी तरकारीले आत्मनिर्भर बनाएको छ। पाटन 8 का स्थानीय किसान केशव विष्ट:
5: वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन। हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामी बिक्री सुरु गर्न सुरु गर्छौँ, किनभने त्यो पछि चाहिँ तराईको आउँछ, त्यति बेलासम्म हामीले त 8-10 लाख रुपियाँ चाहिँ इन्कम गर्छौँ।
4: यस वर्ष समय समयमा पानी परेकाले आलु राम्रो फल्ने आशा गरिएको छ। बैतडीबाट मात्रै वार्षिक 1.5-2 करोड़सम्मको आलु निर्यात हुने गरेको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी।
6: झन्डै झन्डै 500 रोपनी क्षेत्रफलमा आलु खेती छ र यो दुई-तीन पटक पानी परे हुनाले आलुको चाहिँ उत्पादन बढ्न चाहिँ 10-15% बढ्छ भन्ने अनुमान छ।
4: सिद्धेश्वर वृहत आलु क्षेत्र विस्तार नै घोषणा गरेर व्यावसायिक आलु एवं सिजनल तरकारी खेती गरिरहेका किसानहरू सिँचाइ र शीत भण्डारको अभावको मारमा छन्। स्थानीय किसान गोपाल महरा:
7: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट हामीले डुरा लैजानुपर्ने, किन्नुको लागि पनि डुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको।
4: प्रदेश र संघीय सरकारको लगानीमा पाटन 8 खोडपे क्षेत्रमै बनेका 2 वटा शीत भण्डार वर्षौंदेखि प्रयोगविहीन छन्। वर्षौंदेखि अलपत्र अवस्थामा रहेका शीत भण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको अर्का किसान नरबहादुर विष्ट बताउनुहुन्छ।
8: कोल्ड स्टोर बनाउनुको लागि तपाईँको 7-8 वर्ष जति भइगयो, तयार भइसकेको, तर अहिलेसम्म यो चाहिँ सञ्चालनमा आएको छैन।
4: सम्बन्धित निकायलाई पटक पटक आग्रह गर्दा समेत शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरू समस्यामा परेको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष कालु सिंह भाट।
9: कृषि ज्ञान केन्द्र बैतडी र प्रदेशका सांसदहरूलाई पनि जानकारी गराउँदा गराउँदै खोडपेमा रहेको कोल्ड स्टोर अल्पत्र अवस्थामा भएको कारणले गर्दाखेरि खोडपे क्षेत्रका किसानहरूलाई तरकारी राख्नको लागि साह्रै गाह्रो भएको छ।
4: व्यावसायिक तरकारी खेती गरेर नमुना बनेका पाटन नगरपालिका वडा नम्बर 8, 9 र 10 सरकारले सिँचाइ र शीत भण्डारको व्यवस्था गर्न जरुरी छ। रेडियो नेपाल बैतडी।
0: आलु खेतीमा किसानको आकर्षण सम्बन्धी बैतडी संवाददाताको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता हुन सक्ने आशा व्यक्त गर्नुभएको छ। कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको आग्रहपछि इरानमाथि आफूले गर्न लागेको आक्रमण अहिलेलाई रोकेको ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत घोषणा गर्नुभएको हो। ट्रम्पले

इरानमाथि आज सैन्य आक्रमण गर्ने भनेर समय निर्धारण गरेकोमा अहिले गम्भीर वार्ता हुन लागेका बेला तत्काल सैन्य आक्रमण नगर्ने जानकारी दिनुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। शान्ति सम्झौताको सम्भावना औल्याउँदै ट्रम्पले इरानले परमाणु हतियार विकासका सबै प्रयासहरू त्याग्न तयार हुनुपर्नेमा पुनः जोड दिनुभयो। यद्यपि हप्तौसम्म चलेको अप्रत्यक्ष वार्तामा खासै प्रगति नभएको अधिकारीहरूले बताए अमेरिकाको लस एन्जलस नजिकै घाँसे झाडीमा लागेको भीषण आगलागीका कारण हजारौँ स्थानीयलाई अन्यत्र सर्न आग्रह गरिएको छ। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट करिब 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा हिजो बिहान आगो सुरु भएको थियो। करिब 1,25,000 जनसङ्ख्या रहेको उक्त क्षेत्रमा आगो फैलिन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रण निकायले उच्च सतर्कता अपनाउँदै आगो नियन्त्रणमा लिन भरमग्दुर प्रयास गरिरहेका छन्। तीव्र हावाका कारण आगलागी छोटो समयमै 552 हेक्टर क्षेत्रफलमा फैलिएको अधिकारीहरूले बताएका छन्। आगलागीका कारण कम्तीमा एउटा घरमा क्षति पुगेको पुष्टि भएको छ। हालसम्म कुनै मानवीय क्षति वा घाइते भएको विवरण भने सार्वजनिक गरिएको छैन। अधिकारीहरूले आगो थप बस्ती क्षेत्रमा फैलिन सक्ने जोखिमलाई मध्यनजर राख्दै सिमी भ्याली र छिमेकी सहर थाउजेन्ड ओक्समा सुरक्षा सतर्कता बढाएका छन्। अब मौसम। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको छ। यसै गरी आज राति कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश यसलाई फेरि सुन्नुहोस्। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई सुरु। संघीय संसदको दुवै सदनमा सांसदहरूद्वारा मुलुकको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। जङ्गली च्याउ खाँदा चितवनमा एकै परिवारको 3 बालबालिकाको मृत्यु। र इरानसँग शान्ति सम्झौता हुनेमा अमेरिकी राष्ट्रपति पूर्ण आशावादी। खाडी मुलुकहरूको आग्रहपछि आजदेखि गर्ने भनेको सैन्य कारवाही स्थगित। अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

0: यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटै दनवारी भाषा समाचार सुन। प्रतिनिधि सभा आजुक बैठक विशेष समयमा सराती सांसद लखे सरकारी ऊर्जा ठाउँमा लगानी बढ्या पर्लार, व्यापार घाटै थिच्ल, अर्थतन्त्रलाई उठ्यालाई आनलाट व्यवस्था गरे पर्लार, तसु वर्गीय राष्ट्रिय गौरव आयोजनालक तोक्ल समयमा पूरा गरेलाई विशेष रूपमा मिलालार सहित 10 वर्षको लागि जोगल ऐन चैल बाजिरेला। सांसद लखे कर्णाली भाषिक समृद्धि मागलक सरकार नीति तसु कार्यक्रमे समेटे नै पार्ला बास्ती आइलार बजेटमा सम्बोधन गरेले सरकारक ध्यान तान दिल र छात। सांसद लखे राष्ट्रपति महिला उत्थान कार्यक्रममे बित्ल समयमा माएक तसु छोनाटे मर्लार दर घटाला सरकारी तथ्याङ्कै नै देखाते पनि सरकारले उसे कार्यक्रमलाई व्यवस्था गर्ल तसु झोलामा ठेक्का हालेको अबेर कर्ला ठेकेदारलाई चारो कारवाही गरेर सरकारलाई अनुरोध गरिरहेला। यसै आगु प्रतिनिधि सभाग सांसद लखे सरकारले काठमाडौँबाटै गरिब हटालार नयखेको गरिबी हटालार नीतिले पर्लार देशैभरि बढ्ते जैल आफ्नै मर्लार घटना छानबिन गरेको उनीको मरेलाई बाध्य बानालारलाई कारवाही गरे पर्ला तसु दलित समुदाय उप रखलार छुवाछुत तसु जातीय भेदभाव सिद्ध्यालाई विशेष योजना आनै पर्लार बास्ती सरकारक ध्यान तान्दिल र छात। सांसद लखे सारा सिद्धानेसो छुट्टाल विधेयक सिद्धाल सिद्धान्त तसु आगु धर्ल विषयमा छलफल अखलार अंशो आज नै अर्थमन्त्री डाक्टर स्वर्णिम वागले उठ्ल प्रश्नक उत्तर दिलार कामक सूची रचिग। राष्ट्रिय सभाभित्र विकास आर्थिक मामिला तसु सुशासन समिति बैठकमा सांसद लखे स्वास्थ्य ठाउँमा व्यापारिक पक्षलाई भन्दा सेवा दिलारले धेरै आगु धरेको काम गरे पर्लार बाजिरेला। समिति आज बस्ल बैठकमा आर्थिक वर्ष 2083-84 बजेटक बारेमा मन्त्रालय सचिव तसु उपरक पदाधिकारी लखक सँग कर्ल छलफलमा सांसद लखे स्वास्थ्य विभाग सही व्यवस्थापन तसु गुणस्तरीय शिक्षा विकासमा बजेटक सोलारी रूपमा चाल्या पर्लार बाजलर छन्। सांसद लखे महिला हिंसा हत्यालाई तसु पाछु पर्ला समुदाय अंशो बाटमा अलपत्र पर्ला छोणाते क्षमता विकास शिक्षामा विशेष ध्यान दिए पर्लमा सुरा जोड डिलर छ। मन्त्री परिषदक बैठक आज बिहारको बस्तीर चेक सिंह दरबारमा रहल प्रधानमन्त्री तसु मन्त्री परिषदक कार्यालयमा आज बिहारको 4 बजे मन्त्री परिषदक बैठक बसेले ठिक अख्ल प्रधानमन्त्री सचिवालय जनाल र छिक। युवा श्रम तसु रोजगार मन्त्रालय तसु उयेभित्र निकायमा काम गरिधरल कर्मचारीको लागि नयाँ आचार संहिता लागू गरिरहेले मन्त्रालय फेरि बनाल संरचना पाछे जारी गर्ल उसे आचार संहितै कर्मचारी बेहोरा सेवा दिलार तसु प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ला लक्ष्य धर्ल जनाल र छिक। मन्त्रालय अनुसार सार्वजनिक सेवालाई कुन पक्षमा नै लागेको स्पष्ट देखलारको उत्तरदायी अंशु सेवामुखी बनालार कर्मचारी व्यवहार तसु काम कर्लार शैलीलाई स्पष्ट मापदण्डभित्र आनलार उद्देश्य आचार संहिता लागू गर्ल हो। उयो आचार संहितै कार्यालय अनुशासन बारेक व्यवस्था स्पष्ट पार्ला र छिक। कर्मचारीलाई कार्यालय समय एक पूरा पालना कर्लार तोक्ल ड्रेस लाइलार तसु सँगै काम कर्लारकसँगै सहयोगी व्यवहार गरेले निर्देशन दिल र छिक। कृषि वन तसु पर्यावरण मन्त्रालय मानुष वनक जन्तु वार मिल्याले प्राविधिक समिति कामक दल गठन गरिरहेलिक वनक जन्तुकबाटै अखलार नाश रोकलार नीति तसु कार्यक्रम सुधार अंशु स्थानीय तहमा सोलारी काम व्यवहारमा गरेले उसे कामक दल गठन गर्ल हो। मानुष वनक जन्तु वार व्यवस्थापन विशेषज्ञ सहित 15 सदस्यीय टास्क फोर्स गठन गर्ल रचिक। उयो कामक दलले वनक जन्तुकबाटै अखलार नाशक छानबिन अख्निक अवस्था समीक्षा अंशु चैलार नीति कानुन संशोधनक लागि सिफारिस गर्छिक। नेपाली काङ्ग्रेसक मुख्य सचेतक बासना थापै दैलेखमा अख्ल पेट्रोलियम निकाल्लार परियोजना सरकारले चाँडो आगु बढ्या पर्लारमा जोड दिल रहेस। रफत सञ्चार क्लबक बाटे आयोजना गर्ल आज भक्तपुरमा उसे कार्यक्रममा छलफल गर्दै सुर्खेत दैलेखक बाटे बाट बढ्या नै पार्दे पेट्रोलियम निकालेले प्रभावित अख्ल बाज्ल रहेस। देशक नै आर्थिक अवस्था उल्ट्या पल्ट्या पार्लार तसु 50 वर्षभन्दा बढी समय नेपाली उपभोक्तालाई सोलारी अख्लार यी परियोजनालाई सरकारले चाँडो आगु बढ्याले अनुरोध गर्ल हो। सचेतक थापे सरकारक नीति तसु कार्यक्रममा रहल सोलारी पक्षले काङ्ग्रेसे समर्थन कर्लार बास्ती काङ्ग्रेस छुट्टलार बाजलार हल्ला सत्य नै रहल उल्लेख गर्दै काङ्ग्रेस तसु प्रजातन्त्रक सुन्दरता नै भित्रेभित्र मन्थन भइढर्ल बाजिरेली। सेब्बे मानुषसम्म डिजिटल पहुँच पुर्याउलार उद्देश्य भौगोलिक रूपमा विकट ठाउँ तसु जनसङ्ख्याक हिसाबले चुटेक मानुष बसोबास गर्ला दुर्गम बस्तीमा दूरसञ्चार सेवा पाठा धर्ल र छिक। एनक दुर्गम बस्तीमा सेवा दिएले हेलिकप्टरकबाटै मेसिन तसु सामग्री ओसारीको दूरसञ्चार सेवा पाठा धर्ल र छिक। दुर्गम ठाउँमा इन्टरनेट सेवा बढालार सरकारक कट्टरता अनुसार नेपाल टेलिकमै काम गरी धर्ल तसु एनक ठाउँमा कम्पनी कर्ला लगानीबाटै व्यावसायिक फाइदा नयख्ला राख्नु पनि डिजिटल भेदभाव हटियाले आगु धर्ला छर्ला तिलिकमे जनारेलिक आइलार आर्थिक वर्ष 2083-84 नीति तसु कार्यक्रममा पनि दुर्गम ठाउँसम्म डिजिटल पहुँच बढाएको डिजिटल विभेद हटालार उल्लेख गर्ला अनुसार सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्है पनि डिजिटल पहुँच बढाले आगु ढरीको काम गरेले निर्देशन दिलर छात् एकर लागि चैलार समन्वय मिलिकु करलार काम अंशो बाध्यखालार समेत मन्त्रालयबाट भइधरल रचिग विश्व सडक सुरक्षा सप्ताह 2026 अवसरमा काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय सेवा दिलारले सोलारी तसु जनतामुखी बनालार कट्टरता व्यक्त गर्न रहेस चेतनामूलक अभियानलाई आगो धर्ती आइलट ट्राफिक पुलिसले स्पष्ट एकापसक विश्वास तसु उत्तरदायित्वलाई जनतामुखी बनालार भैरिलिक सप्ताहको अवसरमा कार्यालय तसु उचीको कर्मचारी पीरमरका अंश गुनासो सुनवाई गर्लार कार्यक्रम गरेको साङ्गठनिक सुधारक पनि पहल गर्न रहेछ दुई पाङ्रे मोटर गाडी दुर्घटना बढी अख्ला राखेको दुई तसु चार पाङ्रे मोटर गाडी चालालार तसु खलासीले लक्षित गरेको ओलखलाई सचेत कार्यालय दुई मिनट ट्राफिक सचेतना कार्यक्रम कर्ल कार्यालय एसपी नरेश राज सुवेदी जानकारी दिलर छात् यी वर्ष वसन्त ऋतुमा भिन्न भिन्न हिमाल चढेलै अनुमति लिलार विदेशी संख्या बढिरहेलिक पर्यटन विभागक अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल चढेलै 79 देशक 1181 जना चढ्लारे अनुमति लिइरहेला विभागक सूचना अधिकारी हिमाल गौतमे सेबीभन्दा धेरै सगरमाथा चढेलै अनुमति दिल जानकारी दिएर छाट अख्निसम्म चढेलै सेबीभन्दा धेरै 109 चिनिया मानुसे अनुमति लिइरहेला भने यी बाहेक सगरमाथाग्ने लागि अमेरिका 77 भारतक 61 बेलायतक 32 रसियाक 18 अस्ट्रेलियाक 15 जापानक 14 नेपालक 12 ब्राजिलक 10 जने अनुमति लिला सूचना अधिकारी गौतमे बाजल रहेस उदयपुरमा लागु औषध 6 किलोग्राम गाँजासहित दुईजनालाई पुलिसले समात्ला रक्षिक अस्थायी पुलिस पोस्ट नेपाल तार उदयपुरकबाट खट्ल पुलिसक टोली उदयपुर गढी गाउँपालिका वडा नम्बर 4 तितिरे बोटकबाट 6 केजी रोक लागु औषध गाँजासहित दुईजनालाई समात्ला हो मोटर चेक गर्दै सिराहा जिल्ला लीलादेवी राम तसो अस्मिता रामलाई लागु औषध गाँजासहित समातेको छानबिन गरी धरला पुलिसले जनाल रक्षिक आजलाई दनवारी भाषाक संचार सिद्धिलिक हस्त सेवा ढोक गरिनु
1: सुन्नुहोस् मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि
2: हो नि यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संगठन संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन् नि
1: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ जिल्ला आर्थिक गणना कार्यालय मुगु
3: नमस्कार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट प्रस्तुत हुने कार्यक्रम बागमती सेरोफेरोका साथमा आज पनि म कार्यक्रम प्रस्तुता कल्पना बास्तोला उपस्थित भइसकेकी छु कार्यक्रममा तपाईँहरू सम्पूर्णलाई स्वागत छ रेडियो नेपालको उत्पादन कार्यक्रम बागमती सेरोफेरो तपाईँहरूले एफएम 98.100 र 103 मेगाहर्जमा तथा इन्टरनेटमा रेडियो नेपाल अनलाइन .com र रेडियो नेपाल .gov.np साथै रेडियो नेपालको मोबाइल एपबाट आफ्नो जुनसुकै अनुकूलको समयमा सुन्न सक्नुहुनेछ यो कार्यक्रम हरेक हप्ताको मङ्गलबार दिउँसो 3 बजेको समाचारपछि यसै समयमा प्रसारण हुने गर्दछ कार्यक्रममा हामी बागमती प्रदेशभित्रका विकासका गतिविधि शिक्षा क्षेत्रका गतिविधि कला र संस्कृतिका गतिविधि र आम नागरिकका चासोका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गरेका छौँ आजको कार्यक्रममा हामीले उठाएका छौँ प्रहरी र नागरिक बीचको सम्बन्धका कुरा प्रहरी हाम्रो सुरक्षाका लागि हो तर के सबै नागरिकले प्रहरीलाई आफ्नो साथीकै रूपमा महसुस गर्न सकेका छन् त यसै विषयमा आजको कार्यक्रममा हामीले एकजना समाजसेवी महिला समाजसेवी हुनुहुन्छ मिना पौडेल उहाँसँग प्रहरी र नागरिक बीचको सम्बन्धका विषयमा उहाँले राख्नुभएको विचारलाई कार्यक्रममा प्रस्तुत गर्नेछौँ त्यसै गरी आजको कार्यक्रममा एकजना युवा साथीको विचारलाई पनि हामीले प्रस्तुत गर्नेछौँ यसका साथै आज हामीले समानता सुरक्षाका लागि चेतना समाज नेपालका अध्यक्ष जसले चाहिँ समाजमा विभिन्न चेतनामूलक कार्यक्रमहरू लगेर समाजलाई सुसज्जित गराइरहनु भएका एकजना पात्र हुनुहुन्छ प्रदीप सोप, उहाँसँग गरेको कुराकानीलाई कार्यक्रममा प्रस्तुत गर्नेछौ। त्यसै गरी कार्यक्रममा हामीले आज कुराकानी गर्नेछौ नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रवक्ता हुनुहुन्छ उहाँ अभि नारायण काफले, उहाँसँग आज हामी कुराकानी गर्नेछौ। मिना पौडेलको विचारलाई आजको कार्यक्रमको सुरुमा सुनौ है त।
4: म चाहिँ मिना पौडेल, अलिकति डर भावना पनि बढी छ, सरी मेरो साथी हो भन्ने कुरा चाहिँ उहाँहरूले ककसलाई पुग्ने गरी चलाउनु भएको छ, त ककसको भाषा जस्तो भाषा अनि क्षेत्र त्यो ओगट्ने गरी चाहिँ उहाँहरूले कतिको निर्माण गर्नु भएको छ, त्यो इन्फर्मेसनहरू कसरी सेयर गर्नुभएको छ भन्ने कुरा सबैमा सेयर भएछ जस्तो मलाई लाग्दैन कि, कति कुराहरू चाहिँ अब उहाँहरूको लिमिटेसन पनि होला अनि त्यसले गर्दाखेरि पनि सबै सामु चाहिँ पुगेको छैन कति कुराहरू चाहिँ, अनि कतिलाई चाहिँ अब सहरी देख्ने बित्तिकै पहिलादेखि त्यो एउटा हाउकुसी जस्तो उसले चाहिँ चुस्छ अरे अथवा यसरी लान्छ अरे अनि हकार छ भन्ने त्यो खालको भावना हुन्छ नि मान्छेलाई, त्यस्तो भएको कारणले गर्दाखेरि धेरै अलि अगाडि कति डराउने पनि हुन्छ भन्ने केही केही चाहिँ अब प्रहरी मेरो साथी भन्छ, तर साथी नै चाहिँ कसरी हुन्छ त ऊ यसरी दमन गरिरहेको हुन्छ भन्ने कुराहरू पनि गरिराखे हुन्छ के, अब अस्ति हाम्रो त्यो बुटलमा पनि अलिकति गर्छौँ चाहिँ भन्ने, तर अब अलिक त्यो सेन्सिटिभिटी चाहिँ नयाँ आएको त्यो प्रहरीहरू हुन सक्छ त्यसलाई चाहिँ अलिकति गाह्रो, अलि उहाँहरूलाई सेन्सिटिभिटी नभएको हो कि अलि माथिबाट चाहिँ त्यो तल्लो साथी भन्नु पर्ने बनाउनु पर्नेहरूलाई चाहिँ अलिकति ओरिएन्टेसन सबै सेक्टरको नपुगेको हो कि भन्ने लाग्छ, तर पनि त्यस्तो धेरै नै नराम्रो नै गर्नु भएको छ जस्तो चाहिँ मलाई लाग्दैन, अलिकति ओरिएन्टेसन कम भएको कि जस्तो फिल चाहिँ हुन्छ, देख्न सक्छौँ त्यो के अरे अब यो सरकारले कति ठाउँमा यो सुकुम्बासी बस्तीहरूलाई रोजर लगाउने कामहरू अब सामाजिक सञ्जालहरूमा चाहिँ एकदमै धेरै आइराखेको छ होइन, त्यसलाई चाहिँ अलिकति अब किन त्यस्तो भइरहेछ भन्ने कुराले पनि अलिक गाह्रो, अब उहाँहरूले अर्डर मान्नु पर्ने हुन्छ, अर्डर नमाने पछाडि उहाँहरूलाई पनि फेरि अर्को एक्सन आममा आउँछ भन्ने कारणले गर्दाखेरि पनि उहाँहरूले त्यो खालको व्यवहार गर्नुभएको कि होइन, पछाडि हटे पनि उहाँहरूलाई कारवाहीको शिकारमा पर्नुहुन्छ नि त, अनि त्यो भएको कारणले पनि उहाँहरूले त्यस्तो नगर्नु भएको हो कि जस्तो लाग्छ मलाई चाहिँ।
3: मिना पौडेलको भनाइले अझै पनि केही नागरिकहरूमा प्रहरीप्रति डर अनि दूरी रहेको संकेत गर्छ, तर के सबैको धारणा यस्तै छ त? अब एकजना युवा साथीको विचार सुनौ है त।
5: मेरो नाम सन्तोष पोखरेल आदित्य, साथीकै रूपमा पहिला पनि अब नेपाल प्रहरीलाई सम्मान गर्ने नै हामी अहिले पनि सम्मानै गर्छौँ, पहिला कुनै बेला अब थियो होला युवकताहरू आए कुनै दिन चाहिँ अब उहाँहरूमाथि नेपाल प्रहरीमाथि नराम्रो व्यवहार गरे, त्यति बेला नराम्रो थियो होला, अहिले छैन, अहिले ठिक छ, अहिले सबै राम्रो छ, व्यवहार सबैको राम्रो छ, त्यही नै हो होइन, त्यो त अब बिस्तारी परिवर्तन भइरहेछ होला, अझै बिस्तारी हुन्छ, त्यो त हुनु परिहाल्छ, अब त्यो परिवर्तन नभइकन त सबै एक नासले दुइटै कुरा चाहिँ अब नागरिक पनि आएको नेपाल प्रहरी पनि आएको भएर त कहाँ होला र एउटा आगो एउटा पानी हुनुपर्छ।
3: सन्तोष पोखरेलले भने जस्तै प्रहरी र नागरिक बीचको सम्बन्ध मित्रतामै आधारित हुनुपर्छ भन्ने धारणा पनि बलियो छ समाजमा। अब यही विषयमा हामीले समाजसेवी जो लामो समयदेखि समाजमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू लगेर समाजलाई सुसज्जित गरिरहनु भएको छ प्रदीप सोप, उहाँसँग गरेको कुराकानी अबको प्रस्तुति। यो प्रहरी र नागरिकको सम्बन्धका विषयमा कुरा आउँदै गर्दा समाजमा चाहिँ अहिले प्रहरीको उपस्थितिलाई तपाईँले कसरी लिनु भएको छ?
6: समाजमा प्रहरीको उपस्थिति कहिलेकाहीँ आशलाग्दो देखिन्छ, कहिलेकाहीँ अलि त्रासपूर्ण पनि देखिन्छ, तर प्रहरीले विभिन्न किसिमका नारा चाहिँ सारेको छ, ती नारालाई चाहिँ व्यवहारमा उसले चाहिँ कार्यान्वयन गर्न चाहिँ सकेको छैन, मैले यो देखिरहेको छु सडक र उनीहरूका अफिस कार्यालयहरूमा मैले यो देख्छु, तर प्रहरी मेरो साथी हो भनेर चाहिँ जुन किसिमको उहाँहरूले चाहिँ त्यो नारा अगाडि ल्याउनु भएको छ त्यो साथी जस्तो व्यवहार उनीहरूले गर्न चाहिँ सकेका छैनन्, यो साथी हुँ म भन्ने किसिमको व्यवहार गराउनु पर्यो जो प्रहरीबाट त्रसित नहोस्, आम नागरिकहरू त्रसित भन्ने वातावरण चाहिँ प्रहरीले आफैले चाहिँ सिर्जना गरेको जस्तो चाहिँ मैले देखेको छु।
3: भनेपछि बागमती प्रदेशमा प्रहरीप्रति नागरिकहरूको अब विश्वास बढ्दो छ कि घट्दो छ, तपाईँले के पाउनु?
6: अनि यसलाई मिश्रित रूपले हेर्नुपर्छ, कहिले काहीँ घट्दो देखिन्छ, कहिले काहीँ बढ्दो रूपमा देखिन्छ, तर उनीहरूले जुन किसिमको नारा अगाडि सारेका छन् त्यो नाराले म साथी हो, म चाहिँ प्रहरी हाम्रो साथी हो, हामी नागरिकका चाहिँ सेवक हौ, नागरिकलाई हामीले सुरक्षा गर्नुपर्छ भन्ने जुन चाहिँ उहाँहरूले सार्नु भएको नारा छ त्यो नारामा चाहिँ मात्र सीमित रह्यो। जो व्यवहार छ त्यो व्यवहार चाहिँ उहाँहरूले देखाउन सक्नु चाहिँ भएको छैन र यसका लागि चाहिँ प्रहरीभित्र नै यसका विभिन्न आयाम र विभिन्न पक्षहरूलाई चाहिँ तालिम अर्थात् उहाँहरूले चाहिँ के प्राप्त गर्न सक्नुहुन्छ त्यसलाई चाहिँ कसरी चाहिँ सुदृढीकरण गर्ने भन्ने सोच्नु छ त्यो चाहिँ गर्न चाहिँ आवश्यक देख्छौँ।
3: अब प्रहरीले सुधार्नु पर्ने चाहिँ के पाउनुभयो त तपाईँले?
6: नागरिकले प्रहरी छ भन्दा उसले आत्मविश्वास लियोस् कि म चाहिँ प्रहरीको सुरक्षामा छु अर्थात् मेरो सुरक्षा प्रहरी गर्छ भन्ने किसिमको त्यो नागरिकले सोचो। तर उल्टै नागरिक चाहिँ प्रहरीले मलाई केही गरिदिन्छ कि प्रहरीले मलाई चाहिँ उल्टो धम्काइदिन्छ कि भन्ने किसिमको चाहिँ नहोस्। यो उसले गर्न आवश्यक छ। म जनताको साथमा हो, नागरिकको साथमा, र नागरिक र जनताको सुरक्षाका लागि चाहिँ म चाहिँ जिम्मेवार छु भन्ने चाहिँ प्रहरीले सोच्नु।
3: अब कतिपय ठाउँमा हेर्दा प्रहरीले नागरिकलाई सहयोग गरेको पनि पाइन्छ, जस्तो विभिन्न आन्दोलनहरू भए होइन, हामीले प्रत्यक्ष ती आन्दोलनहरू हेर्दाखेरि नागरिकलाई सबैभन्दा बढी प्रहरीले नै सहयोग गरेको अवस्थाहरू पनि देखिए। तपाईँले चाहिँ कुनै यस्तो घटनाहरू देख्नु भएको अथवा आफैलाई चाहिँ प्रहरीले कुनै सहयोग गरेको त्यस्तो कुनै माहौल छैन तपाईँसँग?
6: होइन, यो आन्दोलनका घटना त अलि फरकै हुन्छन्। प्रहरीले उसले आफ्नो नियमित कार्य गरोस् न, नागरिक प्रतिको जिम्मेवार उसले आफ्नो नियमित तवरले चाहिँ गर्ने के छन् उसका जिम्मेवारी त्यो गरौ। तर यहाँ के देखिँदैछ भनेकन भन्दा सरकार परिवर्तन भयो, अर्को परिवर्तन भयो, अरूले चाहिँ आफ्नो नीति नै परिवर्तन गर्ने, तर यो नागरिकका लागि चाहिँ सुरक्षाको प्रतिभूति हुन्। उसले आफ्नो नागरिक मेरो पहिलो कर्तव्य हो, राष्ट्रको जिम्मेवारी मेरो पहिलो कर्तव्य हो, र राष्ट्रका भएका हरेक संरचनाहरूको जिम्मेवारी र अर्थात् त्यसको सुरक्षा गर्न मेरो पहिलो कर्तव्य भन्ने किसिमको बोध हुनु पर्यो। तर त्यो कहिले कहिले छोडिदिने, कहिले मारपिट गर्ने, कहिले चाहिँ त्रसित पारिदिने, कहिले चाहिँ सहयोग गरे जस्तो गरिदिने, यो चाहिँ त्यति राम्रो चाहिँ मिल्दैन। नागरिक चाहिँ प्रहरीसँग चाहिँ सशङ्कित हुनु भएन। तर आन्दोलन जाँदाखेरिमा पनि नागरिकहरू आन्दोलनमा जान्छन्, कहिले प्रहरीले चाहिँ एकदम राम्रो व्यवहार गरेको छोडिदिएको हुन्छ, कहिले चाहिँ अनि व्यापक धरकपट र मारपिट गर्छ, अनि यो नागरिक प्रतिको उसको होइन।
3: विशेष गरी यात्रा गर्दाको अवस्थालाई चाहिँ तपाईँले कसरी लिनु भएको छ? तपाईँहरू त भेहिकलहरू चलाएर हिँडिरहनुहुन्छ होइन, यात्राका बेला चाहिँ प्रहरी कस्तो बनिदिन्छ नागरिक प्रति? सपोज मानौ ट्राफिक प्रहरीकै कुरा गरौँ।
6: होइन, ट्राफिक प्रहरीको नागरिक पनि अलिकति जिम्मेवारी त जिम्मेवारी भन्नुपर्छ। साधन चलाउँदा, आफू ड्राइभिङ गर्दा नागरिक पनि जिम्मेवारी बन्नुपर्छ। उहाँहरूले सार्नु भएका नीति छन्, नियम छन्, त्यो नियम पालना चाहिँ गरिदियोस् भन्ने चाहिँ नागरिकहरूले त्यो नियम पालना गरिदियोस् भन्ने उहाँहरूले चाहनुहुन्छ। अनि यसमा चाहिँ यसमा नै नहोस् समस्या भएको, तर नागरिक कहिले काहीँ अर्को बाटो हिँडिदिन्छ, फरक बाटो हिँडिन्छ, फरक साइड हिँडिदिन्छ, अनि त्यहाँ दुर्घटना हुने हुन्छ, अनि त्यतिखेर चाहिँ प्रहरीको चाहिँ भूमिका म अलिकति सम्मान योग्य नै भूमिका देख्छौँ। तुरन्त रेस्क्यु गर्छ, उसले आफ्नो अगाडि भएको बेला चाहिँ रेस्क्यु गर्छ, कहाँ पठाउनु पर्ने त्यो पठाउँछ, अनि यो चाहिँ मैले देखेको छु प्रहरीले गरेका कुराहरूमा पनि।
3: अब नागरिकको तर्फबाट चाहिँ प्रहरीसँग सम्बन्ध राम्रो बनाउन अथवा प्रहरी मेरो साथी हो भन्ने भावना नै नागरिकले बोकेर हिँड्न चाहिँ के गर्नु पर्ला?
6: अनि प्रहरी मेरो साथी हो भन्ने भावना नै नागरिकलाई चाहिँ जागृत गराउने हो भने पहिलो कुरा त नागरिक गनदेखि बन्दुकदेखि तर्सन्छ नै, त्यो बन्दुक चाहिँ नागरिकका विरुद्धमा होइन भन्ने किसिमको चाहिँ देखाउनु पर्यो।
3: तपाईँले भन्न खोज्नु भएको चाहिँ अहिलेको माहौलमा चाहिँ सबै प्रहरी बन्दुक बोकेर बाहिर आउन थाले होइन,
6: त्यो पनि देखिन्छ नि त। अनि नागरिक तर्सने हो त बन्दुक हो नि, गन हो नि त, गनबाट तर्सने भएको कारणले चाहिँ यो पनि हाम्रो सुरक्षाका लागि हो भन्ने किसिमको प्रत्याभूति दिनु पर्यो। यदि मैले गलत गर्दिनँ भने प्रहरी चाहिँ मेरो साथी हो, यदि म गलत गर्छु भने प्रहरी मेरो साथी होइन, मलाई चाहिँ कारवाही गर्छ, ठाउँमा चाहिँ पुर्याउन सक्नु पर्यो। मैले चाहिँ यो देखिरहेको छैन, यो नागरिक र प्रहरी चाहिँ एकैसाथ हुन्न जस्तो चाहिँ मलाई चाहिँ लागिरहेको छैन। किन भन्दा गन भएको त शक्तिमा हो नि, गन नभएको नागरिक निशस्त्र नागरिक त निशस्त्र छ, उसले त नागरिक के अरे प्रहरीसँग डराउँछ नै, तर पनि यो गन चाहिँ मेरा विरुद्धमा होइन, मैले गलत नगर्दासम्म चाहिँ मेरा विरुद्धमा होइन भन्ने किसिमको त्यो धारणा चाहिँ प्रहरीले चाहिँ सायद ल्याउन सक्नु।
3: नागरिक विश्वस्त हुने अवस्था चाहिँ छैन होइन,
6: म चाहिँ देख्दिनँ उहाँहरूले यसलाई चाहिँ त्यो मिलाउने।
3: अब प्रहरीले त विभिन्न कार्यक्रमहरू ल्याइरहेको छ नि, जस्तो अघि तपाईँले पनि भन्नुभयो प्रहरी मेरो साथी हो भन्ने कार्यक्रम चलाउनुको कारणै नागरिकसँग नजिकको सम्बन्ध स्थापित होस् भनेरै चलाएको हो प्रहरीले, त्यो चाहिँ के प्रभावकारी रूपमा कार्यान्वयन नभएको अथवा त्यो कमजोर भयो त्यो कार्यक्रम
6: नभएको? मैले ना प्रहरी मेरो साथी सामुदायिक साझेदारी प्रहरी कार्यक्रम छ होइन, जिल्ला जिल्लामा, क्षेत्र क्षेत्रमा, इलाका इलाकामा, टोल टोलमा, गाउँ गाउँमा त्यो किसिमको सन्देश चाहिँ छ। मैले अघि पनि भने नि एउटा हतियार समातेको प्रहरी छ, त्यो प्रहरीले चाहिँ के चाहिँ सम्म नागरिकलाई त प्रत्याभूति गराउन सक्नु पर्यो भने किन भन्दा यो हतियार मेरा लागि मेरो सुरक्षाका लागि हो भन्नेसम्म प्रतिभूति गराउन सक्नु पर्यो। जबसम्म म गलत गर्दिनँ तबसम्म यो मेरा लागि चाहिँ सुरक्षा
3: प्रहरीले
6: त्यो नै देखिएको छैन।
3: प्रहरीले बोकेको हतियार त स्वयं प्रहरी आफ्नो सुरक्षाका लागि बोकिरहेको छ कि भन्ने पनि देखिएको छ नि त पछिल्लो चोटि समाजमा।
6: यो चाहिँ यो पछिल्लो पटक देखिएको ट्रेन्ड चाहिँ यो पनि आएको छ। उसले मैले भने नि अघि नागरिक मेरो मैले गलत नगर्दासम्म म चाहिँ के अरे पुलिसबाट म सुरक्षित छु भन्ने किसिमको प्रत्याभूति गराउन त सक्नु पर्यो। यही मिलाए छैन। म नागरिक हुँ, मैले गलत गरेको छैन भने पुलिसले मलाई चाहिँ धरकपट गर्दैन, मलाई चाहिँ झुट्टा आरोपमा चाहिँ पक्राउ गर्दैन, मलाई झुट्टै केस लगाउँदैन भन्ने किसिमको प्रत्याभूति हुनु पर्यो। जब उसले जब त्यहाँसम्म पुग्छ नि स्वभाव त अझै प्रहरी उसको साथी हुन्छ। यो देखिएको पछिल्लो पटकको देखिएको ट्रेन्ड पनि त्यही छ। कसैको उक्साटमा कसैको चाहिँ दबाबमा कसैको केहीमा चाहिँ यो किसिमको वातावरण चाहिँ बनेको छ नेपालमा। अर्थात् हामी यो देखिरहेछौँ। यही नागरिक चाहिँ मैले गल्ती गर्दिनँ, तपाईँहरू गल्ती नगर्नु, नागरिक गल्ती नगरो, जनता गल्ती नगरो, पुलिस सुरक्षा निकाय जनताको साथी हो, जनतासँगै रहन्छ भन्ने किसिमको। जब नागरिक गल्ती गर्न सुरु गर्छ त त्यो समुदायले नै त्यसलाई प्रतिकार गर्छ नि त, पुलिसले मात्रै किन त, एउटा व्यक्तिले गल्ती गर्छ भने समुदायले पनि प्रतिकार गर्छ।
3: अब अहिले चलेका जति कार्यक्रमहरू छन् ती कार्यक्रमहरू भन्दा पनि फरक किसिमका कार्यक्रम ल्याउन सक्नु पर्यो उसो भए प्रहरीले, होइन?
6: फरक अब नयाँ युगमा छ नि त, संसार त नयाँ युगमा प्रवेश गरेको छ नि त। त्यही नयाँ युग नयाँ के अरे प्राविधिक पाटाहरू अनि त्यही नागरिक के अरे पुलिस प्रहरी साथी हो भनिकन भन्ने सामुदायिक प्रहरी जस्ता कार्यक्रमहरू यसलाई पनि अलिकति आधुनिकरण गर्नु पर्यो। जनता अर्थात् चाहिँ अहिलेको युवाहरूले अहिलेको चाहिँ प्रौढहरूले के चाहेका छन् के छन् उनीहरूलाई सुरक्षाको अप्रत्याभूति कसरी हुन सक्छ भन्ने किसिमको वातावरण चाहिँ मिलाउनु। यही यहीँनिर चाहिँ तादम्य मिल्यो भने अनि प्रहरी मेरो साथी हो, सामुदायिक साझेदारी कार्यक्रम जस्ता प्रहरीले सारेका हरेक के अरे ती अभियानहरू चाहिँ सफल हुन्छन् जस्तो लाग्छ मलाई।
3: उहाँ हुनुहुन्थ्यो समानताका लागि चेतना समाज नेपालका अध्यक्ष प्रदीप सुब। उहाँको भनाइ अनुसार समाजमा नागरिकहरूले पनि जिम्मेवारी निभाउनु पर्छ र विशेष गरी प्रहरीले पछिल्लो समयमा देखाएका घटनाक्रमलाई लिएर चाहिँ समाज अलिकति त्रसित भएको हो कि अथवा नागरिकका लागि चाहिँ प्रहरी हामी तपाईँहरूकै लागि हो है भन्ने वातावरण चाहिँ अझ पनि बनाउनु पर्ने पाउनु भएको छ उहाँले समाजमा, होइन? भोलिका दिनमा प्रहरीले आज गरिरहेका कार्यक्रमहरू अथवा आज जुन किसिमका कार्यक्रमहरू लिएर समाजमा गइरहेको छ त्योभन्दा अझ फरक किसिमका कार्यक्रमहरू लिएर चाहिँ नागरिकलाई विश्वास दिलाउन सक्ने वातावरण प्रहरीले गर्नुपर्ने उहाँले देख्नु भएको छ। अब भने हामी नेपाल प्रहरीका केन्द्रीय प्रवक्तासँग कुराकानी गर्नेछौँ। प्रहरी र नागरिकको बीचको सम्बन्धलाई चाहिँ स्वयं प्रहरीले नै कसरी लिएको छ र प्रहरी नागरिकको सेवामा कसरी खटिएको हुन्छ अथवा प्रहरी मेरो साथी हो भन्ने नारालाई चाहिँ प्रहरीले कसरी बुझाउँदैछ नागरिकलाई, यो विषयमा हामी कुराकानी गर्नेछौँ नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफलेसँग। लागौँ कुराकानी तर्फ। स्वागत छ यहाँलाई कार्यक्रममा।
7: हजुर, धन्यवाद, नमस्कार।
3: प्रहरी र नागरिक बीचको सम्बन्धका कुराहरू आइरहँदाखेरि चाहिँ बागमती प्रदेशभित्रको अवस्थामा चाहिँ तपाईँहरूले प्रहरी र नागरिक बीचको सम्बन्धलाई चाहिँ कसरी लिनु भएको छ अहिले?
7: हामीले वास्तवमा बागमती प्रदेश र लगायत नेपाल भर नै हामीले प्रहरी र नागरिक बीचको सम्बन्ध असाध्यै सुदृढ प्रगाढ नङ मासु अझ बुझ्ने बुझ्दाखेरिको अवस्थामा हामी बिगिनिङदेखि नै सुरुदेखि नै हामी त्यसरी लिन्छौँ र अहिले पनि अझ सुदृढ भएको अवस्था पाउँछौँ।
3: हजुर, हजुरले अब यो भन्दै गर्दाखेरि कतिपय नागरिकहरूले चाहिँ प्रश्न गर्नु भएको छ क्या तपाईँहरूलाई साथीको जस्तो सम्बन्ध कसरी मान्ने, प्रहरीले हामीलाई चाहिँ नागरिकलाई नागरिकै हिसाबले हेरिराखेको छैन भन्नुभएको छ, के भन्नुहुन्छ?
7: होइन, त्यो होइन, जहिले पनि हेर्नुहोस् नेपाल प्रहरीको स्थापना भएको करिब 70 वर्षदेखिको इतिहास हेर्नु होला, नागरिकको लागि नागरिकको सुरक्षाको लागि अहोरात्र खटिएर प्रतिबद्धताका साथ नेपाल प्रहरी एउटा चाहिँ आफ्नो जीवन समेत चाहिँ समर्पण गर्दै नागरिककै हक हित अधिकार चाहिँ दिलाउनलाई मौलिक हक अधिकार जुन संविधानद्वारा प्रदत्त अधिकारको कानुन सन्दर्भमा होस् वा चाहिँ अपराधको रोकथाम वा घटित अपराधको सफल अनुसन्धानका कुराहरूमा होस् वा विभिन्न किसिमका जनचेतनामूलक चाहिँ जानकारी तिनै कुराहरूमा होस् नेपाल प्रहरी नागरिकलाई सदैव केन्द्रबिन्दुमा राखेर शिरमा राखेर नागरिकको लागि सदा तत्पर भएर काम गरिरहेको संगठन हो। यो नागरिककै लागि हो र यो स्थापना नागरिकको सुरक्षाको लागि हो भनेपछि नागरिक भन्दा बाहिर त नेपाल प्रहरीले काम गर्नै सक्दैन।
3: हजुर, अब कहिले काहीँ यो तपाईँहरूसम्म पनि गुनासाहरू त सायद आउँछन् होला, प्रहरी प्रतिका नकारात्मक धारणाहरू बन्ने गरेका छन् अनि यसलाई चाहिँ सुधार्न के गर्नु पर्ला अथवा त्यस्ता धारणालाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ?
7: एकदम नगण्य छ यो कुरामा, म तपाईँको कुरामा सहमत भइनँ किनभने एकदम नगण्य छ यस्ता कुराहरू। अधिकांश नागरिकले नेपाल प्रहरीलाई असाध्यै माया गर्नुहुन्छ, असाध्यै सहयोग गर्नुहुन्छ, असाध्यै सुदृढ सम्बन्ध राख्नुहुन्छ। नागरिकसँगको सम्बन्ध अझै सुदृढ बनाउन हामीले हाम्रो प्रहरी हर्षले चाहिँ प्रहरी महानिरीक्षक बानबहादुर कार्कीज्यू सरबाट चाहिँ आफैले यो एउटा कार्यक्रमको सुरुवात गरेर हामीले खास गरी काठमाडौँ, ललितपुर, भक्तपुर लगायत अन्य जिल्लाहरूमा पनि सुरु गरेका छौँ। यो हाम्रो प्रहरी भनेको नागरिक र प्रहरीको सबैको हाम्रो साझा प्रहरी हो। यो नागरिकको सुरक्षाको लागि, नागरिकको मानव अधिकार संरक्षणको लागि र नागरिकको दिनानुदिन सुरक्षासँग सम्बन्धित समस्या समाधानको लागि स्थापित प्रहरी संगठन हो यो। त्यसले गर्दाखेरि यस्ता सम्बन्ध सुदृढीकरण गर्नको लागि नेपाल प्रहरीले अझ आफ्नो काम कार्य पारदर्शिता, निष्पक्षता, चुस्त दुरुस्त सेवा प्रभाव प्रभावकारिताको हिसाबले लगेर र नागरिकका गुनासाहरू, नागरिकका सुझावहरूलाई हृदयङ्गम गर्दै गुनासाहरूको समाधानको लागि नेपाल प्रहरी आफ्ना सम्पूर्ण प्रहरी निकायहरू मार्फत, सम्पूर्ण प्रहरी अधिकारी मार्फत संगठन प्रमुखजीबाट पनि स्पष्ट सबैलाई निर्देशन भएको छ र सो बमोजिम नेपाल प्रहरीले आफ्ना तल्ला तहका कर्मचारीसम्म नागरिकसँग हातेमालो गर्दै काम गरिरहेछ। यहाँले देख्नुहुन्छ प्रहरी साझेदारी, समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि हामीले सञ्चालन गरेका
3: छौँ। हजुर, हाम्रा समुदाय र प्रहरी साझेदारी कार्यक्रमको कुरा गर्दै गर्दा चाहिँ यो बागमती प्रदेशमा कसरी लागू गरिएको छ यो कार्यक्रम?
7: बागमती प्रदेशमा हामीले सम्पूर्ण जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीसम्म विभिन्न किसिमका चाहिँ अब साइबर ठगीदेखि लिएर यो लागु औषध लगायत सामाजिक अपराधहरूको विषय लगायत विभिन्न विषयहरूमा जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ भने सँगसँगै विपद लगायत विभिन्न क्रियाकलापहरूमा नेपाल प्रहरी नागरिकसँग हातेमालो गर्दै काम गरिरहेको अवस्थाहरू छ। मैले अघि पनि भने नेपाल प्रहरी नागरिकको लागि स्थापित प्रहरी संगठन हो। नागरिकको सुख दुःखको एकदम भरपर्दो साथ, नागरिक नसुते उठेदेखि नसुतेसम्म, सुतेदेखि नउठेसम्म नागरिकको चासो र चिन्ता लिने, उनको उहाँहरूको सुरक्षाको चिन्ता लिने चाहिँ संगठन हो यो नेपाल प्रहरी। त्यसैले यसलाई सिभिल पुलिस पनि भनिन्छ, नागरिक प्रहरी पनि भनिन्छ। यो चाहिँ नागरिकबाट टाढा रहेर, नागरिकको चित्त दुखाएर, नागरिकको गुनासाहरू सम्बोधन नगरिकन, नागरिकसँग हातेमालो नगरिकन नेपाल प्रहरीले काम गर्न सक्दैन। हामीले निरन्तर रूपमा फोकस गरेका छौँ। हामी नागरिकसँग सहकार्य गर्न, नागरिकसँग संवाद गर्न, नागरिकसँग हातेमालो गर्न, नागरिकसँग अन्तर्क्रिया गर्न र नागरिकलाई अहिले हामीले पछिल्लो अवस्थामा के गरेछौँ भने नागरिकहरू जो एउटा अशिक्षित हुनुहुन्छ, बोझ हुनुहुन्छ, त्यस्ता नागरिकहरूको निवेदनहरू प्रहरीले निशुल्क रूपमा स्वयं लेखेर, डायरी लेख्ने कुराहरूमा पनि सहजीकरण गरेर आएका नागरिकहरूलाई हाम्रो एउटा चाहिँ नागरिक सहायता कक्षको स्थापना गरेछौँ। हामीले सबै बागमती प्रदेश अन्तर्गत भन्नुभयो, देशैभरि नै हामीले यो सुरु गरेको छौँ। त्यसै गरी त्यहाँ चाहिँ नागरिकहरूलाई चाहिँ एउटा नागरिकलाई चाहिँ केन्द्रमा राखेर हामीले आउनुभएको सेवाग्राहीहरूलाई सम्बन्धित निकायहरूमा पुर्याइदिने, उहाँहरूका चाहिँ समस्याहरूको सफल रूपमा समाधान गर्नतर्फ हामी केन्द्रित रहेर त्यो चाहिँ सेवा प्रभावकारिता छिटो छरितो ढङ्गले सुरु गरेर हामीले काम गरिरहेका छौँ भने नागरिकले दिनुभएको निवेदनको मुद्दाको अवस्थाहरू के छ, अनुसन्धानको प्रगति विवरण के छ, हामी उहाँहरूलाई चाहिँ एसएमएस तथा फोन मार्फत हामी जानकारी दिने प्रविधि नै हामीले सुरु गरिसकेको अवस्थाहरू छ। त्यसले गर्दाखेरि नागरिकको गुनासो यहाँले भन्नुभयो, त्यस्तो काहीँ पनि हामीले अहिलेसम्म त्यस्तो
3: बाहिर चलेको हल्ला अथवा सूचना ती चाहिँ गलत हुन् होइन अथवा फैलाउनका निम्ति चाहिँ
7: बिल्कुल तपाईँले देखिहाल्नु होला जुन युवाहरूको आन्दोलन पश्चात 23-24 गतिको जुन आन्दोलन पश्चात नागरिकहरूले सहकार्यमा सहयोगमा एउटा चाहिँ नेपाल प्रहरी संगठनका चाहिँ विभिन्न युनिटहरू भौतिक संरचनाहरू सवारी साधनहरूको क्षतिको सन्दर्भमा उहाँहरू स्वचालित भएर स्वस्फूर्त रूपमा नागरिकहरूलाई प्रहरी हाम्रो लागि हो, हामीलाई प्रहरी चाहिन्छ, प्रहरी सुख दुःखको साथी हो भन्ने हिसाबमा लिएर ती मनकारी हातहरूले प्रहरीका जुन क्षतिग्रस्त भएका भौतिक संरचनाहरूमा सहयोग गरेर पुनः स्थापना भएर दोस्रो दिनदेखि नै प्रहरीले चाहिँ एउटा नागरिकप्रति गर्नुपर्ने कर्तव्य जुन सेवा भाव सुरक्षाको भाव जुन छ त्यसमा चाहिँ कटिबद्ध भएको यहाँले देखिराख्नु भएको छ र हालसालै सम्पन्न भएको आम निर्वाचनमा पनि नेपाल प्रहरीले जुन सुरक्षा व्यवस्था चाहिँ सुदृढ बनाउन र सुरक्षित तवरले चाहिँ सम्पन्न निर्वाचन सम्पन्न गराउन खेलेको भूमिका पनि आम नागरिकले देख्नुभएकै विषय हो। त्यसले गर्दाखेरि यहाँले भन्नुभयो यस्तो नागरिक र प्रहरी बीचको सम्बन्ध अझ प्रगाढ भएको, सुदृढ भएको, अझ आत्मीयता भएको र अझ सहकार्य सद्भावहरू बढेको हामीले महसुस गरेका छौँ।
3: अब नागरिकको तर्फबाट पनि प्रहरीसँग सम्बन्ध राम्रो हुन अथवा नजिक हुनका लागि नागरिकले पनि केही भूमिकाहरू खेल्नुपर्छ होला होइन? तपाईँको तर्फबाट चाहिँ नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ?
7: नागरिकलाई मैले जम्मा तिनवटा कुरा भन्छु। नागरिककै लागि स्थापित नेपाल प्रहरी हो। नेपाल प्रहरी जुन अहिले जुन स्थापना भएको छ संगठन जुन हिसाबले 70 वर्षको इतिहासदेखि अहिलेदेखि अहिलेसम्म जुन नागरिकको चाहिँ हक हितको लागि सेवा भावको लागि जुन काम गरिरहेको छ। 24 घन्टामा 18 घन्टा 20 घन्टासम्म नेपाल प्रहरीका सदस्यहरूले काम गरिराख्नु भएको छ। यो सबै नागरिकलाई केन्द्रमा राखेर नागरिक हक अधिकारको लागि नै हो। तसर्थ यहाँहरूले त्यसरी एक नम्बरमा त्यसरी हेर्नु पर्यो। यहाँको कुनै गुनासो सुझाव वा कुनै समस्याहरू भएमा नजिकको प्रहरी कार्यालयमा यहाँहरूले 100 100 फोन गर्न सक्नुहुन्छ। हाम्रा विभिन्न हाम्रा सामाजिक सञ्जाल छन्, नेपाल प्रहरी नेपाल पुलिसको वेबसाइटहरू छ, जस्तै युट्युब छ, हामीसँग फेसबुक छ, इन्स्टाग्राम छ, टिकटक लगायत विभिन्न हाम्रो सोसियल मिडियाहरू छन्। यहाँ पनि यहाँहरूले आफ्नो सुझावहरू गुनासाहरू समस्याहरू वा कुनै प्रहरी कर्मचारीले यहाँलाई जुन गर्नुपर्ने व्यवहारमा कुनै चाहिँ यहाँले अपेक्षा गरे अनुसार भएन वा चाहिँ शान्ति सुरक्षा कुराहरू होस् वा अपराध अनुसन्धान कुराहरूमा यहाँको न्याय पाउनु भएको छैन भने यहाँले नजिकको प्रहरी कार्यालयमा गुनासो गर्न सक्नुहुन्छ वा नेपाल प्रहरीको वेबसाइटमा हेरेर त्यहाँ गुनासो सुझाव दिन सक्नुहुन्छ। हामीले दिनौँ धेरै संख्यामा यस्ता समस्याहरूलाई हामीले समाधान गरिरहेको अवस्थाहरू छ। तुरन्त हामी त्यस्ता प्रहरी कर्मचारी जसले नागरिकलाई गर्नुपर्ने कर्तव्य व्यवहार कमी कमजोरी देखियो भने कारवाही गरेको पनि हामीसँग प्रशस्त प्रमाणहरू छन्। हामी हाम्रो प्रहरी भनेर उहाँहरूलाई चाहिँ जोगाउने नागरिकहरूलाई चाहिँ व्यवस्था गर्ने हामी त्यसो गर्दैनौँ। संगठन प्रमुखजीबाट स्पष्ट सबै प्रहरी कर्मचारीहरूलाई विभिन्न समयमा लिखित मौखिक भर्चुअल माध्यमबाट सबैमा निर्देशन भइसकेको कुराहरू छ। नागरिकहरू ढुक्क भएर नेपाल प्रहरीसँग सहकार्य गरेर नेपाल प्रहरीको काम कर्तव्यप्रति विश्वस्त भएर अझ यसलाई चाहिँ हाम्रै लागि यो नेपाल प्रहरी भनेको हाम्रै लागि व्यवस्था गरिएको संगठन हो भन्ने सोच राखेर, किनभने दृष्टिकोण र सोचले पनि धेरै कुरा गर्छ, त्यसरी जानुपर्ने देखिन्छ भने। दोस्रो कुरा, कहीँ कतै नेपाल प्रहरी संगठनको कुनै प्रहरी कर्मचारीहरूले जुन कुनै किसिमको गर्नुपर्ने व्यवहारमा कमी कमजोरी भएको खण्डमा यहाँहरूले सुझाव सल्लाह पनि दिन सक्नुहुन्छ र एउटा चाहिँ निस्वार्थ भएर आफ्नो घर परिवार त्यागेर चाहिँ घरदेखि टाढा भएर आफ्नो सम्पूर्ण जीवन नै उत्सर्ग गरेर जुन अहोरात्र नागरिकको सुरक्षाको लागि खटिएको प्रतिबद्ध रहेको नेपाल प्रहरी संगठनलाई यहाँहरूले जुन हिसाबले अहिलेसम्म माया एउटा चाहिँ सद्भाव राखेर सहकार्य गरेर जाने जुन हामी बढिरहेको छौँ त्यसमा निरन्तरता रहोस् र कुनै मैले फेरि भने कुनै किसिमको सम्बन्धमा चाहिँ कुनै किसिमको कमी कमजोरी हुँदैन भनेर हामीले आफ्ना प्रहरी कर्मचारीलाई जनसम्पर्क लगायत व्यवहारका कुराहरूमा हामी निरन्तर रूपमा टेलिफोन चाहिँ एउटा चाहिँ टेलिफोनमा रेस्पोन्स गर्ने कुरा होस् वा प्रत्यक्ष रूपमा रेस्पोन्स गर्ने कुराहरूमा निरन्तर रूपमा हामी हाम्रा प्रहरी कर्मचारीहरूलाई नागरिकसँग सहकार्यको विषयमा तालिम समेत दिइरहेका छौँ। हामी उनीहरूको हाम्रो प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिको लागि हामीले विभिन्न किसिमका अत्याधुनिक प्रविधिहरूको प्रयोग पनि हामीले बढाएको अवस्थाहरू छ। सोसियल मिडिया मोनिटरिङ डेस्कले पनि धेरै काम गरिरहेको अवस्थाहरू छ। नागरिकहरूका जुन साइबर रिलेटेड होस् वा ठगी रिलेटेड वा अन्य कुनै पनि किसिमका अपराधका कुराहरूमा तुरन्तको तुरन्त त्यस्ता समस्याहरूलाई ट्याकल गरेर सावधानतर्फ सम्पूर्ण प्रहरी कर्मचारीहरूको ध्यान केन्द्रित गरेर उहाँहरूले काम गरिराख्नु भएको अवस्थाहरू छ। तसर्थ म के भन्न चाहन्छु भने नागरिक प्रहरी बीचभन्द अझ सुदृढ प्रगाढ र अझै आत्मीयता बढेको मैले महसुस गरेको छु।
3: हजुरको समय र संवादका लागि धेरै धेरै धन्यवाद।
7: हस्, यहाँलाई यहाँको रेडियो कार्यक्रम मार्फत आम नागरिकको चासोको र एउटा चाहिँ भरोसाको केन्द्र रहेको नेपाल प्रहरी संगठनलाई माया गरेर यस किसिमको प्रहरी संगठनको धारणा राख्ने मौका दिनुभएकोमा यहाँलाई विशेष हृदयदेखि धन्यवाद। नमस्कार।
3: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्ले। भर्खरै उहाँसँग गरेको कुराकानी अनुसार नेपाल प्रहरी नागरिककै लागि हो र नागरिककै सेवामा सधैँ नागरिककै सेवामा काम गरिरहेको कुरा पनि उहाँले बताउनु भएको छ। समाजको दृष्टिकोण भने थोरै बदलिएको हो कि भन्ने पनि हामीले पायौँ। अब यो सम्बन्धलाई व्यवहारिक रूपमा प्रहरी र नागरिक बीचका सम्बन्धहरू स्थापित गर्न भोलिका दिनमा नेपाल प्रहरीले कस्ता किसिमका कार्यक्रम अथवा कस्तो किसिमको भूमिका खेलेर अगाडि बढ्छ हेर्न बाँकी नै छ। प्रहरी र नागरिक बीचको सम्बन्ध चाहिँ सधैँ विश्वास, सहकार्य र समझदारीमै आधारित हुनुपर्छ। केही घटनाले नकारात्मक धारणाहरू बनाउँछ भने धेरै सकारात्मक कामहरूले पनि त्यस्तो सम्बन्धहरू अझ मजबुत बनाउनलाई मद्दत गरिरहेको हुन्छ। जस्तै प्रहरीले समाजमा गरेका राम्रा पक्षका कामहरूलाई उदाहरण मानेर हामीले प्रहरीलाई सकारात्मक दृष्टिकोणले हेर्यौँ भने पक्कै पनि प्रहरी हाम्रो साथी हो भन्ने कुरा चाहिँ हामी स्वयं आफैले पनि बुझ्न सक्छौँ। त्यसैले प्रहरी मात्र होइन, नागरिक र राज्य यी सबै पक्ष चाहिँ जिम्मेवार हुनु अहिलेको आवश्यकता हो। यति भन्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ। कार्यक्रम सुनेर साथ दिने यहाँहरू सम्पूर्णलाई धन्यवाद। हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ, सल्लाह सुझाव र प्रतिक्रिया भए हामीलाई लेखी पठाउन नभुल्नु होला। त्यसका लागि हाम्रो ठेगाना radionepalprogram@gmail.com। यो जानकारी सँगै आजको श्रृङ्खलाबाट बिदा माग्छु। अर्को साता मङ्गलबार यसै समयमा कार्यक्रम बागमती सेरोफेरोको फरक विषयवस्तु लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
1: विषय सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क सङ्कलन हुँदैछ नि।
2: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
1: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
8: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
1: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। मन्त्री परिषदको बैठक अहिले केही बेरमा बस्दैछ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड दिनुभएको छ। आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफलमा भाग लिँदै उहाँहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न, अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राख्नुभयो। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका जनताको हितका लागि आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्ने बताउनुभयो। सांसद ध्रुवराज राईले साना किसानको हितका लागि बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो। सांसद भरत गिरीले बजेटलाई शब्दमा नभई कर्ममा परिणत गर्ने दस्तावेजका रूपमा परिणत गर्न माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले आगामी बजेटमा देशभरका नागरिकले खानेपानीका लागि गरिरहेको कठिन सङ्घर्षको अन्त्य होस् भन्ने माग गर्नुभयो। नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा समुदायबीच सहकार्य र साझा दृष्टिकोणको आवश्यकतामा जोड दिएको छ। आरोग्य मार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्शमा सहभागी वक्ताहरूले सो आवश्यकता औल्याउनु भएको हो। कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको नेपाल आरोग्य वर्ष 2027 आरोग्य पर्यटन रणनीति सन् 2026 2035 तथा कार्ययोजना सन् 2026 2030 प्रभावकारी कार्यान्वयन आरोग्य पर्यटनको सम्भावना अन्तर्राष्ट्रिय बजार विस्तार पूर्वाधार विकास मानव संसाधन क्षमता अभिवृद्धि र नीतिगत समन्वयका विषयमा छलफल भएको हो। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्राथमिकतामा राखेको जनाएको छ। समस्याग्रस्त सहकारीमा ससाना रकम निक्षेप गरेका बचतकर्ता अधिकांश रहेकाले उनीहरूको रकम फिर्ताको विषयलाई बढी महत्त्व दिएको हो। 5 लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। भूमि सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टले समस्याग्रस्त सहकारीमा 10,000 रुपियाँभन्दा कम भएका बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरिएको बताउँदै यस कार्यलाई निरन्तरता दिइने र क्रमिक रूपमा ठुला बचतकर्ताको निक्षेप पनि फिर्ता गरिने जानकारी दिनुभयो। करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रुपियाँ समस्यामा रहेको छ। पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ। आज पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा जिल्लालाई एकैपटक पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपनाको प्रमाणपत्र प्रदान गरी जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता हुन सक्ने आशा व्यक्त गर्नुभएको छ। कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको आग्रहपछि ईरानमाथि आफूले गर्न लागेको आक्रमण अहिलेलाई रोकेको ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत घोषणा गर्नुभएको हो। ट्रम्पले इरानमाथि आज सैन्य आक्रमण गर्ने भनेर समय निर्धारित गरेकोमा अहिले गम्भीर वार्ता हुन लागेको बेला तत्काल सैन्य आक्रमण नगर्ने जानकारी दिनुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बिबिसीले जनाएको छ। रेडियो नेपालबाट प्रान 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङ छिरिङ लामा शेर्पाने शेरिकेकी साङ्ग्युर सेन्रोनाङ प्रतिनिधि सभाकी आरिङ सक्दुकी मिक्सल तुसोला सुङलप्नाङिन सक्मितुई सुङकी लोक सखुल्ला डोसुङ पोर्गु छोङला कुन्फोकु पल्जोर सखुल्ला यर्गे जोगु ताङ ग्याल्योङ सेथोङकी आयोजना तिव तेन्तेन क्याउ तुसोला डुपाकी गोला सुगेप नाङ वाय सक्मितुई कर्णालीकी मिमाङतुई जकु

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
2: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यो प्रसारणमा प्रविधि संयोजनतर्फ पुष्परत्न वज्राचार्यसँगै उद्घोषणतर्फ म मनुका कुँवर साथमा छु। साँझको 5 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले बोलाउनु भएको मन्त्री परिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो 4 बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो। बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसिरहेको छ। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने त्यसमाथि छलफल भएको थियो। समितिले आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो। शर्मा विरुद्ध समितिमा 16 उजुरी परेको थियो। संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड दिनुभएको छ। आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफलमा भाग लिँदै उहाँहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न, अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राख्नुभयो। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका जनताको हितका लागि आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्ने बताउनुभयो। सांसद ध्रुवराज राईले साना किसानको हितका लागि बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो। सांसद भरत गिरीले बजेटलाई शब्दमा नभई कर्ममा परिणत गर्ने दस्तावेजका रूपमा परिणत गर्न माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले आगामी बजेटमा देशभरका नागरिकले खानेपानीका लागि गरिरहेको कठिन सङ्घर्षको अन्त्य होस् भन्ने माग गर्नुभयो। काभ्रे प्लान्चोको डाँडापारी स्थित महाभारत गाउँपालिका यस वर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार महाभारत गाउँपालिकामा 1,13,71,90,000 रुपियाँको लेखा परीक्षण गरिएको थियो। यसअघिको 2 आर्थिक वर्षमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकोमा पालिकाले यो तेस्रो पटक शून्य बेरुजु बनाउन सफल भएको हो। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले सङ्घीय प्रदेश र स्थानीय सरकारले बनाएको ऐन कानुन र गाउँसभाले पारित गरेको बजेटलाई कार्यान्वयन गर्दै आउने क्रममा पालिकालाई शून्य बेरुजु बनाउन सफल भएको बताउनुभयो। नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा समुदायबीच सहकारी र साझा दृष्टिकोणको आवश्यकतामा जोड दिएको छ। आरोग्य मार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकारीमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्शमा सहभागी वक्ताहरूले सो आवश्यकता औल्याउनु भएको हो। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्राथमिकतामा राखेको जनाएको छ। समस्याग्रस्त सहकारीमा ससाना रकम निक्षेप गरेका बचतकर्ता र अधिकांश रहेकाले उनीहरूको रकम फिर्ताको विषयलाई बढी महत्त्व दिएको हो। 5,00,000 कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रुपियाँ समस्यामा रहेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: हजुर दर्शन,
2: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् भाउजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
3: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कडा भन्सार शुल्क लगाउने चेतावनी दिएपछि युरोपेली सङ्घ EU अमेरिका EU व्यापार सम्झौतालाई अन्तिम रूप दिन तीव्र दबावमा परेको छ। करिब एक वर्षदेखि अड्किएको सम्झौता कानुनका लागि युका सदस्य राष्ट्र संसद र वार्ताकारहरू आज निर्णायक छलफलमा जुटेका छन्। गत जुलाईमा वासिङटन र युबीच अधिकांश युरोपेली वस्तुमा 15% भन्सार शुल्क लगाउने सहमति भएको थियो। ट्रम्प प्रशासनले सम्झौता तत्काल कानुन नभए जुलाई 4 युरोपेली वस्तुमाथि झन् अझ कडा शुल्क लगाइने चेतावनी दिइसकेको छ। विशेष गरी युरोपेली कार र ट्रकमा हालको 15% शुल्क बढाएर 25%सम्म पुर्याउन सकिने सङ्केत वासिङटनले दिएको छ। रेडियो नेपालबाट साँझ 5 समाचार सकियो। अवस्थ नमस्कार।
3: तार भ्लाब भ्लाब ज्ञान सावधान तागे सापु खारङवा ह्याम हिन्ना
6: सापु गुर्किक मिमराङमा याखममा ह्याम हिन्ना विशेषले नेपालला मध्य पहाडी क्यार सापु ह्याम महामारीला रुप्री म्याङमनमला चु ह्यामला लक्षण गदे म्याङमला ब्लीची से ब्रेनसे निश्चु से नि घण्टा दोनामा मानला बरे याखम सम ह्याङला मिसे तिलाइन न आमराङबारी खम्बमला चु बिरन दिङला मिदा लगा तबरी खम्बमला विशेषले जाजको लगा देदा लामा ताबमला
3: सापु ह्याम तिला कारण से लगा ताबमला
6: दान्दे दोना तार ब्लब्लब्दा सापु ह्याम लगा ताबला कारण मानबमला तसैनन कतिपय अवस्थारी बिसाम तार ब्लब ब्लब लङ्गामले सुताइनु नानी बमिदा चु ह्याम लागब तब मला स्यान जीवाणु थिन विषाणु का देसे नुन चु ह्याम लागब तब रे खम्ब मला
3: सापु ह्यामला लक्षण का दे तिला तिला हिन्ना
6: एकासी गुर्गिक चकेन मी वाला ताबा थिन मी नया छाबा
3: यालडी चाबरी अखम्बा
6: मी सुखाबा
3: मान लावारी गाइसाम मीला लानिरी तार मांगबा
6: जनलासी मी मांगमरे अखम्बा
3: सापु ह्याम दा खरंगलासी काबा
6: तार ब्लब ब्लब ग्याम से थारेंग नुन्टीबा
3: लानन याले यालबा तार नांगसाल आमराबा

0: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 5 रहेको क्षेत्रफल र आयतन अन्तर्गत सोलीको सतहको क्षेत्रफल र आयतन सम्बन्धी समस्या समाधानमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
1: नमस्कार
2: सर। नमस्कार नमस्कार। ल, आफ्नो स्थानमा बस्नुहोस्।
1: धन्यवाद सर।
2: विद्यार्थी भाइ बहिनीहरू, आज हामी के को बारेमा छलफल गर्ने भनेका थियौँ? ल भन्नुहोस् त
3: सर। हजुरले त हिजो हामीलाई सोलीको सतहको क्षेत्रफल र आयतनका सम्बन्धमा छलफल गर्ने भन्नुभएको थियो।
2: हो, यहाँहरूले ठिक भन्नुभयो। हाम्रो दैनिक जीवनमा सोलीको प्रयोग कहाँ कहाँ भएको देख्नुभएको छ
1: सर? हाम्रो दैनिक जीवनमा हामीले सोली प्रयोग भएको देखेको छौँ। जस्तै आइसक्रिमको सोली, जन्मदिनमा लगाइने टोपी आदि पनि सामान्यतया सोली आकारकै भएको हामीले देखेका र प्रयोग गरेका छौँ।
2: आहा, कति राम्रो कुरा गर्यौ। ल, कुनै एउटा ठोस सोलीका विभिन्न भागहरूका बारेमा पनि छलफल गरौँ है त।
1: हुन्छ सर।
2: ठोस सोलीको आधार वृत्त हुन्छ। सो वृत्तको अर्धव्यासलाई आरले जनाइन्छ। सोलीको शीर्षबिन्दुदेखि आधार वृत्तको केन्द्रबिन्दुसम्मको लम्बाइलाई सो सोलीको ठाडो उचाइ भनिन्छ। सोलीको ठाडो उचाइलाई यसले जनाइन्छ। त्यस्तै सोलीको शीर्षबिन्दुदेखि आधारको वृत्तको परिधिको कुनै बिन्दुसम्मको लम्बाइलाई सो सोलीको छड्के उचाइ भनिन्छ। सोलीको छड्के उचाइलाई स्मल यलले जनाइन्छ।
1: सर, यदि सोलीको आधारको अर्धव्यास आर, छड्के उचाइ एल, सोलीको ठाडो उचाइ एच मध्ये कुनै दुईवटा भुजाको नापको लम्बाइ दिएमा तेस्रो भुजाको नापको लम्बाइ कसरी पत्ता लगाउन सकिन्छ होला?
2: यदि सोलीको आधारको अर्धव्यास आर, छड्के उचाइ यल र सोलीको ठाडो उचाइ यस मध्ये कुनै दुईवटा भुजाको नापको लम्बाइ दिएमा तेस्रो भुजाको नापको लम्बाइ पत्ता लगाउन हामीले पाइथागोरस साध्य अनुसार यल स्क्वायर इक्वल्स टु एच स्क्वायर प्लस आर स्क्वायरको प्रयोग गर्नुपर्दछ।
1: छड्के उचाइ एल इज इक्वल टु रुट अन्डर एच स्क्वायर प्लस आर स्क्वायर पनि लेख्न सकिन्छ नि है सर?
2: हो, छड्के उचाइ यल इक्वल्स टु रुट अन्डर एच स्क्वायर प्लस आर स्क्वायर लेख्न सकिन्छ।
1: त्यस्तै ठाडो उचाइ एच इज इक्वल टु रुट अन्डर एल स्क्वायर माइनस आर स्क्वायर पनि लेख्न सकिन्छ नि है सर?
2: हो
3: सर। आधारको अर्धव्यास आर इक्वल्स टु रुट अन्डर एल स्क्वायर माइनस एच स्क्वायर पनि लेख्न सकिन्छ नि है सर?
2: हो, सोलीको आधारको अर्धव्यास आर इक्वल्स टु रुट अन्डर एल स्क्वायर माइनस एच स्क्वायर पनि लेख्न सकिन्छ।
1: सर, सोलीको आधार वृत्तकार छ जुन समतल छ, तर सोलीको आधार बाहेक अन्य सतहलाई के भनिन्छ सर?
2: हो, कुनै ठोस सोलीको अन्य सतहलाई वक्र सतह भनिन्छ, अर्थात् कर सर्फेस एरिया अफ कोन भनिन्छ।
3: सोलीको आधार वृत्त भएकाले सोलीको आधारको क्षेत्रफल बराबर वृत्तको क्षेत्रफल हुने भयो, होइन त सर?
2: हो, सोलीको आधार वृत्त भएकाले सोलीको आधारको क्षेत्रफल बराबर वृत्तको क्षेत्रफल हुने भयो। त्यसो भए सोलीको आधारको क्षेत्रफल बराबर के हुन्छ त
1: सर? म भनौँ?
2: ल भन्नुहोस्।
1: सोलीको आधारको क्षेत्रफल बराबर पाई आर स्क्वायर हुन्छ।
2: हो, यहाँले ठिक भन्नुभयो। ठोस सोलीको आधारको क्षेत्रफल बराबर पाई आर स्क्वायर हुन्छ।
3: सर, सोलीको वक्र सतहको क्षेत्रफल बराबर के हुन्छ?
2: सोलीको वक्र सतहको क्षेत्रफल बराबर पाई आरएल हुन्छ।
1: सर, ठोस सोलीको पुरा सतहको क्षेत्रफल इज इक्वल टु आधारको क्षेत्रफल प्लस वक्र सतहको क्षेत्रफल हुन्छ नि है सर?
2: हो, ठोस सोलीको पुरा सतहको क्षेत्रफल बराबर आधारको क्षेत्रफल प्लस वक्र सतहको क्षेत्रफल हुन्छ।
3: सर, ठोस सोलीको आधारको सतहको क्षेत्रफल बराबर पाई आर स्क्वायर र सोलीको वक्र सतहको क्षेत्रफल बराबर पाई आर एल हुन्छ।
2: हो, ठोस सोलीको पुरा सतहको क्षेत्रफल बराबर के हुने भयो त, पाई आर स्क्वायर प्लस पाई आर एल हुने भयो।
1: सर, हामीले ठोस सोलीका आधारको सतहको क्षेत्रफल बराबर पाई आर स्क्वायर, सोलीको वक्र सतहको क्षेत्रफल बराबर पाई आर एल र सोलीको पुरा सतहको क्षेत्रफल बराबर आधारको क्षेत्रफल प्लस वक्र सतहको क्षेत्रफल बराबर पाई आर स्क्वायर प्लस पाई आर एल हुन्छ। यिनै सूत्र प्रयोग गरेर सोलीको आधारको क्षेत्रफल, वक्र सतहको क्षेत्रफल र पुरा सतहको क्षेत्रफल पत्ता लगाउन सकिन्छ।
2: हो, हामीले ठोस सोलीका आधारको सतहको क्षेत्रफल पाई आर स्क्वायर, वक्र सतहको क्षेत्रफल पाई आर एल र पुरा सतहको क्षेत्रफल टिएसए बराबर पाई आर स्क्वायर प्लस पाई आर एल बराबर यहाँ पाई आर कमन लियो भने के रह्यो त, पाई आर ब्राकेट ओपन आर प्लस एल ब्राकेट क्लोज हुन्छ। यिनै सूत्र प्रयोग गरेर सोलीको आधारको क्षेत्रफल, वक्र सतहको क्षेत्रफल र पुरा सतहको क्षेत्रफल पत्ता लगाउन सकिन्छ।
3: सर, सोलीको सतहको क्षेत्रफलसँग सम्बन्धित एउटा प्रश्न समाधान गरौँ न।
2: ल, प्रश्न ध्यान दिएर सुन्नुहोस् है त। एउटा सोलीको आधारको अर्धव्यास 7 सेन्टिमिटर र ठाडो उचाइ 21 सेन्टिमिटर भए उक्त सोलीको छड्के उचाइ पत्ता लगाउने सूत्र के हुन्छ होला? अनि छड्के उचाइ पत्ता लगाउनुहोस्। त्यस्तै वक्र सतहको क्षेत्रफल कति हुन्छ होला र पुरा सतहको क्षेत्रफल पनि पत्ता लगाउनुहोस् है त।
1: सर, प्रश्न पुनः एकपटक।
2: एउटा सोलीको आधारको अर्धव्यास 7 सेन्टिमिटर र ठाडो उचाइ 21 सेन्टिमिटर भए उक्त सोलीको छड्के उचाइ पत्ता लगाउने सूत्र के हुन्छ होला? त्यस्तै छड्के उचाइ पत्ता लगाउनुहोस्, वक्र सतहको क्षेत्रफल कति हुन्छ र पुरा सतहको क्षेत्रफल पनि पत्ता लगाउनुहोस् है त।
1: सर, यहाँ सोलीको आधारको अर्धव्यास आर बराबर 7 सेन्टिमिटर, ठाडो उचाइ एच बराबर 21 सेन्टिमिटर, छड्के लम्बाइ एल बराबर रुट अन्डर एच स्क्वायर प्लस आर स्क्वायर हुन्छ हो सर?
2: हो, अब कसरी पत्ता लगाउने होला?
3: अब छड्के लम्बाइ पत्ता लगाउन आर र एचको मान राख्दा छड्के लम्बाइ एल बराबर रुट अन्डर एच स्क्वायर प्लस आर स्क्वायर, यो बराबर रुट अन्डर 21 स्क्वायर प्लस 7 स्क्वायर बराबर रुट अन्डर 441 प्लस 49 बराबर रुट अन्डर 490 र अन्तिममा 7√10 सेन्टिमिटर हुन्छ सर।
2: अब उक्त सोलीको वक्र सतहको क्षेत्रफल कसरी पत्ता लगाउन सकिन्छ?
3: सर, उक्त सोलीको वक्र सतहको क्षेत्रफल सिएसए बराबर पाई आर एल बराबर 22/7 × 7 × 7√10, यो बराबर 154√10 cm² हुन्छ।
2: आहा, कति राम्रो। अब ठोस सोलीको पुरा सतहको क्षेत्रफल कसरी पत्ता लगाउने होला?
1: सर, उक्त ठोस सोलीको पुरा सतहको क्षेत्रफल म पत्ता लगाउँछु नि।
2: ल, पत्ता लगाउनुहोस् त।
1: सोलीको पुरा सतहको क्षेत्रफल बराबर आधारको क्षेत्रफल प्लस वक्र सतहको क्षेत्रफल बराबर पाई आर स्क्वायर प्लस पाई आर एल बराबर 22/7 × 7² प्लस 154√10 बराबर 154+154√10 बराबर 640.99 square centimeter हुन्छ।
2: हो, तपाईँले ठिक भन्नुभयो। सोलीको पुरा सतहको क्षेत्रफल बराबर कति आयो त, 640.99 square centimeter भयो।
3: सर, फेरि अर्को प्रश्न।
2: फेरि अर्को प्रश्न? ल, ठिक छ, ध्यान दिएर सुन्नुहोस् है त। एउटा सोली आकारको टेन्टको आधारको अर्धव्यासको लम्बाइ 7 सेन्टिमिटर र छड्की उचाइ 10 सेन्टिमिटर छ भने उक्त सोलीको वक्र सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस्। अनि अर्को, वक्र सतहको क्षेत्रफल कति हुन्छ होला पत्ता लगाउनुहोस् र पुरा सतहको क्षेत्रफल पनि पत्ता लगाउनुहोस् है त।
3: यहाँ सोली आकारको टेन्टको आधारको अर्धव्यास आर बराबर 7 सेन्टिमिटर, छड्के उचाइ एल बराबर 10 सेन्टिमिटर। एकको उत्तर, सोली आकारको टेन्टको वक्र सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र पाई आर एल हुन्छ।
2: हो स्याबास, सोली आकारको टेन्टको वक्र सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र पाई आर एल हुन्छ।
3: सर, अब सोली आकारको टेन्टको आधारको अर्धव्यास र छड्के उचाइको मान राख्दा सोली आकारको टेन्टको वक्र सतहको क्षेत्रफल बराबर पाई आर एल बराबर 22/7 × 7 × 10 बराबर 220 स्क्वायर सेन्टिमिटर हुन्छ।
2: हो, टेन्टको वक्र सतहको क्षेत्रफल भन्नु नै टेन्टको पुरा सतहको क्षेत्रफल हुन्छ नि।
1: मलाई पनि टेन्टको वक्र सतहको क्षेत्रफल भन्नु नै टेन्टको पुरा सतहको क्षेत्रफल हुन्छ जस्तो लागेको थियो।
2: अब टेन्टको पुरा सतहको क्षेत्रफल कति हुने भयो त?
1: सर, सोली आकारको टेन्टको पुरा सतहको क्षेत्रफल बराबर सोली आकारको टेन्टको वक्र सतहको क्षेत्रफल बराबर पाई आर एल बराबर 22/7 × 7 × 10 बराबर 220 स्क्वायर सेन्टिमिटर हुने भयो।
2: हो, सोली आकारको टेन्टको पुरा सतहको क्षेत्रफल भन्नु र सोली आकारको टेन्टको वक्र सतहको क्षेत्रफल भन्नु बराबर हुन्छ। किन भन्दा सोली आकारको टेन्टमा आधारमा भुइँमा ओछ्याइँदैन, त्यसले गर्दा पाल अर्थात् टेन्टको वक्र सतहको क्षेत्रफल र पुरा सतहको क्षेत्रफल बराबर हुन्छ।
3: सर, सोलीको सतहको क्षेत्रफलको बारेमा त जानियो, अब आयतनको बारेमा पनि छलफल गरौँ न।
2: हुन्छ, अब हामी सोलीको आयतनका सम्बन्धमा छलफल गर्नेछौँ। यहाँहरूले कार्ड पेपरबाट समान उचाइ र आधारको अर्धव्यास बराबर भएको एउटा सोली र बेलना बनाउनुहोस् जहाँ पिठो वा बालुवा भरेर खन्याउन मिल्ने है। उक्त सोलीमा पिठो वा बालुवा भरेर बेलनामा खन्याउने हो भने कति पटकमा उक्त बेलना भरिन्छ होला?
1: यहाँ सोलीमा पिठो वा बालुवा भरेर 3 पटक खन्याउँदा बेलना भरिँदो रहेछ सर।
2: हो, यहाँले ठिक भन्नुभयो।
3: सर, यसबाट उक्त बेलनाको आयतन सोलीको आयतनको 3 गुणा हुन्छ भन्न सकिन्छ, हो सर?
2: हो, उक्त बेलनाको आयतन सोलीको आयतनको 3 गुणा हुन्छ भन्न सकिन्छ। तसर्थ 3 गुणा सोलीको आयतन बराबर बेलनाको आयतन भयो, अर्थात् सोलीको आयतन बराबर के हुने भयो त? 1/3 बेलनाको आयतन, अर्थात् 1/3 आधारको क्षेत्रफल इन्टु उचाइ, जहाँ आधारको क्षेत्रफल के छ त? पाई आर स्क्वायर छ, उचाइ यच छ भने सोलीको आयतन बराबर 1/3 पाई आर स्क्वायर यच हुन्छ।
1: सर, सोलीको आयतन पत्ता लगाउने सूत्र प्रयोग गरेर सोलीको आयतन पत्ता लगाउन सकिन्छ। अब एउटा प्रश्नको समाधान गरौँ न सर।
2: हुन्छ, प्रश्न ध्यान दिएर सुन्नुहोस् है त।
4: हुन्छ सर।
2: एउटा सोलीको आधारको अर्धव्यास 7 सेन्टिमिटर र ठाडो उचाइ 9 सेन्टिमिटर भए उक्त सोलीको 1 आयतन पत्ता लगाउने सूत्र के हुन्छ होला? 2 आयतन पत्ता लगाउनुहोस्।
1: सर, प्रश्न पुनः एकपटक।
2: एउटा सोलीको आधारको अर्धव्यास 7 सेन्टिमिटर र ठाडो उचाइ 9 सेन्टिमिटर भए उक्त सोलीको 1 चाहिँ आयतन पत्ता लगाउने सूत्र के हुन्छ? 2 आयतन पत्ता लगाउनुहोस्।
3: यहाँ सोलीको आधारको अर्धव्यास आर बराबर 7 सेन्टिमिटर, ठाडो उचाइ एच बराबर 9 सेन्टिमिटर। एकको उत्तर, सोलीको आयतन पत्ता लगाउने सूत्र भी बराबर 1/3 × πr² h हुन्छ।
1: अब सोलीको आयतन म भन्छु नि सर।
2: हुन्छ नि, ल भन्नु त।
1: सोलीको आयतन V बराबर 1/3 पाई आर स्क्वायर एच बराबर 1/3 मल्टिप्लाई 22/7 मल्टिप्लाई 7 मल्टिप्लाई 7 मल्टिप्लाई 9 बराबर 462 क्युबिक सेन्टिमिटर हुन्छ।
2: धेरै राम्रो। हवस् त विद्यार्थी भाइ बहिनीहरू, आजको हाम्रो निर्धारित समय सकिएको छ। अभ्यासमा भएका प्रश्नहरू गर्नुहोला।
0: हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: नेपालको समावेशी आवाज।
0: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
7: डियर स्टुडेन्ट्स, इन टुडेज क्लास वी आर डिस्कसिङ द रिडिङ टेक्स्ट क्याबेज वाइट अन्डर द थिम वर्क एन्ड लिजर गिभन इन युनिट 4 अफ ग्रेड 10 कम्पलसरी इङ्ग्लिस टेक्स्ट बुक। स्टुडेन्ट्स, बी रेडी विथ इसेन्सियल लर्निङ मटेरियल्स एन्ड टेक नोट्स while listening to the audio lesson. Are you ready, students?
8: Dear students, we are going to begin reading one, that is, Cab is White. Before starting the main text, look at Getting Started section, okay?
9: Okay, sir.
8: What do you see there?
9: Pictures, sir.
8: Yes, you are right. Can you read the instruction?
9: Yes, sir. Look at the activities shown in the pictures below.
10: Discuss why they are important.
8: Good. What do you see in the pictures?
10: The farmers are working in the field in the first picture.
9: And the teacher is teaching her students in the second picture.
8: Good job. What about the third and the fourth pictures?
9: People are swimming in a swimming pool in the third picture.
10: And visitors are visiting new places in the fourth picture.
8: Yes, you are right. So, these pictures tell us about work and leisure activities. The theme of this unit is work and leisure. Have you got it?
9: Yes, sir.
8: Good. There should be a balance between work and leisure. You know, if we work only, we may become dull. So, to be fresh and energetic, we should have leisure. And we can do various activities so that we can perform better in our work. Is it clear to you?
9: Yes, sir.
8: Very good. Now we are going to start the main text under reading one. But before starting it, what do you see?
9: Question, sir.
8: You are right. And the first question is, how do you often spend your leisure? Can you tell me its answer?
9: Helping my mother in the kitchen, sir.
10: Visiting new places, sir.
8: Okay, you are right. We have another question, that is, why do you think it is necessary to keep a balance between work and leisure?
9: To be fresh and energetic in work.
8: You are right again. Otherwise, work without leisure can make us dull. Now, let's start the main text, okay?
9: Okay, sir.
8: Now, Dolma, read up to the fourth paragraph of the story and Abdul will write the unfamiliar words, okay?
9: Okay, sir. Cab is white. Sarah and Jamie stood on their tiptoe and gave the car from their school to the tall man behind the counter of a farm. The man frowned and made a face. So you're looking for some work? And who are you? I'm Sarah, I'm 12. This is my brother, Jamie. He's 11. Shouldn't you be at school? We are on holiday and would like to earn some money and support our parents. The man lifted his hat and scratched his head. Working in the farm is a quite tough job for kids like you. I need somebody big and strong to work here, he said. There must be some work for us in this big farm. Could you please find one? Sarah pleaded.
10: Sir, the highlighted words are tiptoe and frowned.
9: and tough and pleaded.
8: Don't worry, I'll tell you the meanings of the words. Please write in your notebook. Tiptoe means walk quietly and carefully with one's heels raised and one's weight on the balls of the feet. Front is the past form of frown, which means furrow one's brows in an expression indicating disapproval, displeasure or concentration. Likewise, tough means hard or very difficult, and pleaded is the past tense of plead, which means make an emotional appeal or request. Have you understood what is said in these paragraphs?
10: There were two persons and they were Sarah and Jamie. They went to the farm to search a work. When the farm owner saw them, he frowned his face.
9: Then the tall man asked them if they were looking for some work. He also asked their name and they said that they were Sarah and Jamie. They also said that Sarah was 12 and Jamie was 11 years old.
8: Wow, you are right. Then the man asked them if they should be at their school. And they said that they were on holiday and they visited there to earn some money and support their parents.
11: And he said that he needed somebody big and strong to work.
8: Very good. He said that the work would be very difficult for children like them. But Sarah made a special request to give them a work there. Now, I am going to read the story up to the paragraph. I want you to listen to me carefully. I will ask you questions then, okay?
11: Okay, sir.
8: Now, listen to me. And right, let's see. Do you have what a cabbage white is? The man asked. Yes, it's a beautiful white butterfly that lays its eggs on cabbages. And those eggs change into caterpillars, answered Sarah. And do you know what the caterpillars do? They eat the cabbage leaves, shouted Jamie. Aren't you afraid of caterpillars? Asked the man. Not at all, retorted Sarah. All right, so I think I have a job for you. Oh, thank you very much. And what is the work? They said. I want you to check every single cabbage in the garden and eliminate all the caterpillars, replied the man. Do you have any unfamiliar words?
11: Yes, sir. The word is eliminate.
8: Good. Write the meaning of the word in your notebook. Eliminate means completely remove or get rid of something. Now, let me ask you, what is given in this paragraph?
11: The man asked them what a cabbage white was.
9: And Sarah answered the cabbage white was a beautiful white butterfly that laid its eggs on cabbages.
10: And those eggs changed into caterpillars.
8: Good job. Can you tell me some more?
10: Again, the man asked them what the caterpillars did.
9: Then Jamie said that caterpillars ate the cabbage leaves.
8: Very good. And what did the man ask again?
11: If they were afraid of caterpillars, sir.
8: You are right. And Sarah replied that they would not be afraid at all. Then the man gave them a work.
9: Yes, sir.
10: He said that he thought he had a job for them.
8: Good. What would be the work for them?
11: They should check every single cabbage and remove all the caterpillars.
8: Very good, dear students. You have clearly understood. Now, Abdul read the story up to the third paragraph of page number 53. And Dolma will find some unfamiliar words as you are doing.
10: Okay, sir. How? Wondered Jamie. You pick them off and collect them. Is it all right if we collect them in one of these pails? All right. How much will you pay us? Sarah asked. Let me see how you get on first. If I'm happy with your work, I'll not disappoint you with the pay. I will be in the greenhouse. Get started and I'll see you later. Shortly, armed with a pail each, the children approached the cabbage patch. It was so enormous. There must be a million cabbages here, Jamie said. At least, Sarah said. And if there are 10 caterpillars on each cabbage, that makes there a billion caterpillars. Sir, what is the meaning of greenhouse?
9: Yes, sir. Greenhouse is difficult for us.
8: Okay, don't worry. Greenhouse means a glass building in which plants that need protection from cold weather are grown. Did you write its meaning in your notebook?
9: Yes, sir.
8: Good. Can you tell me what happened here?
9: They asked if they collected them in one of the pails. The man said that they could do so. Again, Sarah asked him how much money he would pay them.
10: Then the man said that he would see how they would do the work first. And if he was happy with their work, he would make them happy with the pay.
8: Yes, you are right. Then the man said that he would be in the greenhouse and he told them to start the work. Then what happened?
10: They saw a large number of cabbages there and they guessed that there might be a billion caterpillars on the cabbages.
8: Good. You have understood very clearly.
9: Sir, can I continue reading the story?
8: Sure, go ahead. But read the next paragraph only, okay?
9: Okay, sir. Sarah stood open mouth. The job looked really tough. Jemmy wondered about her arithmetic but knew better than dispute. They started on the first row of cabbages. It was really a hideous job. The caterpillars wriggled as they were picked up. It took the two children ages to finish the first row, and already they couldn't see the bottom of their buckets for caterpillars, and all around them, the air was filled with cabbage white butterflies. The insects seemed to be mocking them. They seemed to be saying, "We don't care if you kill our caterpillars. We can lay millions of eggs."
8: Well, Dolma, have you noted the unfamiliar words?
10: Yes, sir.
9: Open mouth, dispute, hideous.
10: And wriggled and mocking.
8: Okay, write the meanings in your notebook. Open mouth means with the mouth open, especially in surprise or excitement. Dispute means a disagreement or argument. Hideous means extremely ugly. Wriggled is the past tense of wriggle, which means twist and turn with quick writhing movements. And mocking means making fun of someone or something in a cruel way. Have you got it?
9: Yes, sir.
8: Okay, good. Then, can you tell me what happened again?
10: Sarah was surprised with the number of caterpillars. They realized that the job was really difficult for them. And they knew that it would be better to work rather than arguing.
9: When they started working on the first row of cabbages, they found that the work was very ugly and boring. The caterpillars started moving when they picked them up.
10: They realized that it would take ages for them just to finish the first row.
8: Good. The air around them was filled with cabbage white butterflies, and the butterflies seemed to be teasing the children. The caterpillars seem to be saying that the butterflies could lay millions of eggs. Have you understood up to here?
9: Yes, sir.
8: Good.
10: Sir, I want to read now.
8: Okay, you can read up to how, he asked.
10: Okay, sir. Sarah and Jamie were now very desperate. Sarah struck out at a butterfly, simmished, of course. She watched it fly gaily away. Then she had an idea. As brilliant in its way as Einstein's coming up with E equals to MC squared. Jamie, caterpillars come from eggs, right? He nodded at her remarks. And where do eggs come from? She inquired further. The butterflies lay them, right? So, she reasoned, if we get rid of the butterflies, there won't be any more eggs or caterpillars. Right, Jamie agreed. So, why don't we get rid of the butterflies? How? He asked.
9: The words are desperate
10: and gaily.
8: Okay, write their meanings again. Desperate means feeling or showing a hopeless sense that a situation is as bad as to be impossible to deal with. And gaily means in a cheerful or light-hearted way. Now, tell me what happened.
9: They were hopeless because of the large number of the caterpillars. Sarah watched the butterflies flying happily and then she had an idea to kill the butterflies.
10: She thought that If they killed the butterflies, there would not be any more eggs or caterpillars because they knew that butterflies laid eggs.
8: Yes, you have got it. Then Jamie asked how they could kill all the butterflies. I hope you might have fully engaged, enjoyed, and understood the text in our today's class. We will deal with the comprehension task of this text in our next class. Thank you for your active participation. Read the text once again in your free time at your home. This much for today. Have a wonderful time. Goodbye.
11: Goodbye, sir.
0: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ. नमस्ते.
5: सुन्दै हुनुहुन्थ्यो शैक्षिक रेडियो कार्यक्रम. अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण. अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार.

0: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। साँझको 6 बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार अनि प्रदेश समाचार प्रसारण हुनेछन्।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ 11 गते सोमबारदेखि सुरु हुने भएको छ। गण्डकी प्रदेश प्रमुख डिलीराज भट्टले नेपालको संविधानको धारा 183 उपधारा 10 बमोजिम गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो। प्रदेश प्रमुख भट्टद्वारा जारी विज्ञप्ति अनुसार प्रदेश सभाको अधिवेशन जेठ 11 गते अपरान्ह 2 बजेबाट सुरु हुने उल्लेख गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उक्त अधिवेशन सम्बन्धित सबैको जानकारीका लागि आह्वान गरिएको हो। गण्डकी प्रदेश सरकार तथा प्रदेश सभासँग सम्बन्धित विविध विषयमा छलफल गर्न अधिवेशन बोलाइएको जनाइएको छ। प्रदेश सरकारले असार 1 गतेभित्र बजेट ल्याउनु पर्ने कानुनी बाध्यता रहेकोले बजेटका सिद्धान्त र प्राथमिकता ल्याउने गरी प्रदेश सरकारले तयारी गरेको छ। कर्णाली प्रदेश सरकारले 2 सातादेखि विभिन्न सरोकारवालाहरूसँग आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरिरहेको छ। प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले सुर्खेत वीरेन्द्रनगरमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तथा राजस्व परामर्श सम्बन्धी अन्तर्क्रिया सुझाव सङ्कलन विषयक छलफल सम्पन्न गरिएको छ। यसअघि जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका, राष्ट्रिय महासङ्घका पदाधिकारी एवं सदस्य, स्थानीय तहका जनप्रतिनिधि,

साझेदार निकाय तथा दलका प्रमुखहरूसँग छलफल गरेको थियो। त्यसै गरी निजी क्षेत्र व्यवसाय उद्योगपतिहरूसँग समेत छलफल गरेको छ। कर्णालीको दीर्घकालीन विकास, मानव विकास सूचाङ्क र कर्णाली ग्रायस्थ उत्पादनमा वृद्धि गर्ने तथा कर्णालीका नागरिकहरूको जीवनस्तर उकास्ने उत्पादनमुखी, जनमुखी र परिमाणमुखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने हेतुले प्रदेश सरकारले सबै सरोकारवालासँग परामर्श छलफल र अन्तर्क्रिया सङ्कलन गर्दै आएको छ। कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव लीला प्रसाद शर्माले कर्णालीको विकास र समृद्धिलाई सम्बोधन गर्न सकिने सम्भावनायुक्त विषयहरूबारे साझा धारणा निर्माण गर्ने ध्येयले छलफल गरिएको बताउनुभयो। उहाँले कर्णाली प्रदेशको समग्र आर्थिक परिदृश्यबारे जनाउँदै जल स्रोतको सदुपयोगबाट विद्युत उत्पादन तथा पर्यटन प्रवर्धन गर्न सरकारले निजी क्षेत्र, गैर आवासीय नेपाली नागरिक, वित्तीय सङ्घ संस्था र कर्णालीवासी बीच सहकार्य आवश्यक भएको सन्दर्भ प्रस्तुत गर्नुभयो। कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा नेपाली काङ्ग्रेस कर्णाली प्रदेशसभाका दल नेता जीवनबहादुर शाहीले नेपालको कुल गृहस्थ उत्पादन कर्णालीको योगदान करिब 4% मात्र भएको बताउँदै सडक पूर्वाधार निर्माणमा जोड दिएर जलविद्युत, जडीबुटी, पर्यटन, वन, कृषि र वातावरण संरक्षण तथा प्रवर्धन गर्ने नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले प्रदेश सरकारले ल्याउने कर्णालीमा लगानीकर्तालाई आकर्षक युवा जनशक्तिलाई रोजगारी प्रदान गर्ने र प्रदेशलाई आत्मनिर्भरताको बाटोमा लैजाने नीति त्यसअनुसारको कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने सुझाव दिनुभयो। चाङ्गु नारायण नगरपालिकाले आफ्नो नगरलाई योग नगर घोषणा गर्ने भएको छ। नगरपालिकाले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ 8, 9 र 10 गते त्रिदिवसीय कार्यक्रम गर्दै चाङ्गु नारायण नगरपालिकालाई योग नगर घोषणा गर्ने लागेको बताउनुभयो। पछिल्लो 24 घण्टामा विभिन्न 11 स्थानमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ सहित ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, डडेलधुरा र अछाममा आग लागेका घटना भएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार काठमाडौँमा मात्रै 3 ठाउँमा रामघाट, चन्द्रागिरी र 3 आग लागी भएको घटना छ। 3 स्थित सिन्धुली खाजा घरमा ग्यास चुहिएर भएको आगलागीमा 1 घाइते भएका छन्। यसै गरी दाङको गिठे पानीमा रहेको 1 किराना पसल र मासु पसलमा आगलागी हुँदा 1 घाइते भएका छन्। असामको मङ्गलसेन स्थित घर नजिकै खेतमा बालिएको आगोमा पर्न गई 1-2 बालिकाको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टामा आगलगीसहित 18 विपज्जन्य घटनामा 3 मृत्यु भएको छ भने 5 घाइते भएका छन्। अछाममा आगलगीबाट 1, बारामा सर्पले डसेर 1 र डोल्पामा लेक लागेर 1 मृत्यु भएको हो। यसै गरी विभिन्न जिल्लामा विपज्जन्य घटनामा परेर 5 घाइते भएका छन्। प्राधिकरणका अनुसार ती विपदका घटनाबाट 77,92,000 बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख 29 आजसम्म गरी 1 13,090 सवारी चालक तथा नियम उल्लङ्घनकर्तामाथि कारवाही गरेको छछ। उक्त अवधिको कारवाहीबाट 1,18,06,013 राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरवाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको व्यवस्थाका कारण दुर्घटना जोखिम बढ्दै गएको छ। यसलाई नियन्त्रण गर्न नियमित चेकिङ, निगरानी तथा विशेष अभियान सञ्चालन गरिएको छ। ट्राफिक प्रहरी
प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार कारवाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने 629 जना छन् भने राइड सेयरिङ सम्बन्धी नियम उल्लङ्घन गर्ने 1036 जनामाथि कारवाही गरिएको छ। त्यसै गरी रातोबत्ती उल्लङ्घन गर्ने 1282, तीव्र गतिमा सवारी चलाउने 778, लेन मिच्ने 540, सडक फुटपाथ अतिक्रमण गर्ने 640, नो हरण क्षेत्रमा उल्लङ्घन गर्ने 1646 जना, एकतर्फी सडकमा सवारी प्रवेश गराउने 762 जना चालक कारवाहीमा परेका छन्। जेएनजी आन्दोलनको मौका छोपी भद्दौ 24 गते मोहतरी कारागारबाट भागेका कैदीबन्दी मध्ये 250 जना कैदीबन्दी अझै फरार रहेका छन्। गत भदौ 23 र 24 गते देशभर चलेको जेएनजी आन्दोलनको मौका छोपी भदौ 24 गते मोहतरीको सदरमुकाम जलेश्वर नगरपालिका 2 मा रहेको जलेश्वर कारागार तोडेर भागेका सबै 576 जना कैदीबन्दी मध्ये 326 जना फर्किसकेका छन् भने 250 जना अझै फर्किन बाँकी रहेको जेलर अशोक कुमार छेत्रीले बताउनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: अब हामी राख्दैछौ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही समयमा नै स्वास्थ्य गतिविधि कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:40 सदाझै कृषि कार्यक्रम प्रसारण हुनेछ। 7:00 समाचार, 7:30 शैक्षिक रेडियो कार्यक्रम अनि केही आधुनिक गीत सङ्गीत कार्यक्रम पछि करिब 8:00। 8:00 अङ्ग्रेजीमा समाचार, 8:10 लोकगीत राख्नेछ। त्यसपछि भने विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 9:00 समाचार, समाचारपछि खेल संसार कार्यक्रम प्रसारण हुनेछ। अनि केही सदाबहार गीत सङ्गीत करिब 10:00। 10:00 हिन्दीमा समाचार, 10:10 गजल गङ्गा कार्यक्रम प्रसारण हुनेछ। 11:00 समाचार, समाचारको समाप्तिसँगै आजका नियमित कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण भने 11:00 समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।
6: नमस्कार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको प्रायोजनमा रेडियो नेपालले उत्पादन गरेको स्वास्थ्य गतिविधि कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ।
7: यो कार्यक्रम रेडियो नेपालबाट हरेक मंगलबार साँझ यसै बेला सुन्न सक्नुहुन्छ। साथै रेडियो नेपाल online.com लगायत रेडियो नेपालको लोगो भएको मोबाइल एपमा पनि सुन्न सकिन्छ।
6: हामी स्वस्थ रहन हाम्रो बानी व्यवहार र आचरणले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने व्यवहार अप्नाएको खण्डमा धेरै प्रकारका स्वास्थ्य सम्बन्धी समस्याहरूबाट बच्न सकिन्छ। जनस्वास्थ्यका बारेमा आम नागरिकलाई सुसूचित गराउनु स्वास्थ्य गतिविधि कार्यक्रमको प्रमुख उद्देश्य हो।
7: उच्च रक्तचाप दिवस, उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ, जाँच गरौं नियमित रक्तचाप, परास्त गरौं मृत्युको मौन कारक भन्ने नाराका साथ जनचेतना अभिवृद्धिका लागि नेपालमा पनि मनाइएको छ। आज उच्च रक्तचापको बारेमा वीर अस्पताल काठमाडौँका कार्डियोलोजी विभागका प्रमुख एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर समीर पौडेलसँग गरिएको कुराकानी सहित सोही विषयमा तयार पारिएको सामग्री प्रस्तुत गर्नेछौ।
6: उच्च रक्तचापको बारेमा हाम्रो समाजमा धेरैले त्यति वास्ता गरेको देखिँदैन। यसले गर्दा मानिसको अकालमा ज्यान गइरहेको हुन्छ। उच्च रक्तचापको समयमै उपचार नगरे शरीरको विभिन्न ठाउँहरूमा समस्या देखिन सक्छ। सुरुमै रक्तचापको जाँच र उपचार गराउने हो भने जटिलताहरूलाई रोक्न वा कम गर्न सकिन्छ। अब उच्च रक्तचापको विषयमा तयार पारिएको सामग्री सुनौ।
8: उच्च रक्तचाप भनेको रगतको नसाहरूमा रगतको बहावले पार्ने दबाव सामान्य भन्दा निरन्तर रूपमा बढी हुनु हो। यसका अधिकांश बिरामीहरूमा कुनै स्पष्ट लक्षणहरू नदेखिने स्वास्थ्य कर्मीहरू बताउँछन्। उच्च रक्तचाप के हो र यो के कारणले हुन्छ, सहित गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका पूर्व कार्यकारी निर्देशक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर चन्द्रमणि अधिकारी।
9: रक्तचाप भनेको मुटुले शरीरका सबै अङ्गहरूमा रगत पुर्याउने क्रममा मुटुले रक्त नलीहरूमा पार्ने जुन प्रेसर हो अथवा चाप हो त्यसलाई हामी रक्तचाप भन्छौँ। यदि यो रक्तचाप अस्वाभाविक रूपमा बेसी हुन गयो भने त्यसलाई हामी उच्च रक्तचापको रोग लागेको भन्छौँ, र रक्तचाप कम भएर गयो भने त्यसलाई हामी न्यून रक्तचाप भन्छौँ। उच्च रक्तचाप भनेको विभिन्न कारणले गर्दा हुन्छ। यसमा चाहिँ एउटा जेनेटिकल डिसअर्डर, वंशानुगत कुरा भयो, मान्छेको जीवनशैली भयो, खानामा नुनको सेवन बढी हुनु, मोटोपना हुनु, साग सब्जी र फलफुलको मात्रा कम गर्नु, चिन्तायुक्त जीवनशैली बताउनु, यी सबै कुराहरूले गर्दा चाहिँ एउटा मान्छेमा उच्च रक्तचाप हुन सक्छ।
8: मानव स्वास्थ्यको लागि घातक उच्च रक्तचापबाट बस्न के कुरामा ध्यान दिनुपर्छ? फेरि वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अधिकारी।
9: रक्तचाप हुनबाट बच्नको लागि नुनको सेवन कम गर्ने, आफ्नो तौललाई सन्तुलित राख्ने, नुन बेसी भएका खानेकुराहरू नखाने, नियमित रूपमा एक्सर्साइज गर्ने, तौल सन्तुलित राख्ने जुन कुरा अघि मैले भनिहालेँ, साग सब्जी र फलफुलको सेवनलाई बढाउने, र उच्च रक्तचापको कुनै पनि लक्षण नहुने हुनाले समय समयमा रक्तचापको जाँच गर्नाले आफूमा उच्च रक्तचाप छ कि छैन थाहा पाउन सकिन्छ।
8: उच्च रक्तचापको कारण मानव स्वास्थ्यमा के असर हुन सक्छ? शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका मुटु रोग विशेषज्ञ डाक्टर चन्द्रमणि अधिकारी भन्नुहुन्छ।
9: फरक फरक कुरा हो, उच्च रक्तचापले मानिसको शरीरमा के असर गर्छ भनेर भन्नु राम्रो हुन्छ होइन। न्यून रक्तचापलाई त हामी धेरै एक्सप्लेनेसन गर्दैनौँ होइन। उच्च रक्तचापलाई हामीले नियन्त्रणमा राख्नुपर्ने मुख्य कारण के भने उच्च रक्तचापले धेरैवटा मुटु लगायत अन्य धेरैवटा अङ्गहरूलाई असर गर्न सक्छ। जस्तै उच्च रक्तचाप हुनाले मानिसमा प्यारालाइसिस हुने, जसलाई हामी स्ट्रोक भन्छौँ, स्ट्रोक हुन सक्छ, आँखालाई बिगार्न सक्छ, हार्ट फेलियर रोग निम्त्याउन सक्छ, त्यसपछि हृदयघात बढाउन सक्छ, अर्टरी डिसेक्सन जस्तो प्राणघातक रोग लाग्न सक्छ, किडनीलाई बिगार्न सक्छ, र पेरिफेरल भास्कुलर डिजिज भन्छौँ हामी जुन खुट्टातिरका अथवा हाततिरका नसाहरू सानो हुन गई हात खुट्टा काट्नु पर्ने अथवा हातका कुहिन सक्ने रोगहरू लाग्न सक्छ। यी रोग लागेर बचाउनको लागि हामीले उच्च रक्तचापलाई नियन्त्रण गर्नुपर्छ।
8: स्वास्थ्यको लागि जोखिमयुक्त उच्च रक्तचापको अवस्था हाम्रो मुलुकमा कस्तो छ? पुनः डाक्टर चन्द्रमणि अधिकारीको अनुभव।
9: मुलुकै कुरा गर्नुपर्दा लगभग विभिन्न अध्ययनहरूले के जान्छ, लगभग 25% वयस्कहरूलाई, 18 वर्षभन्दा माथिका मानिसहरूलाई उच्च रक्तचाप भएको अनुमान गरिएको छ, र धेरै जसो मान्छेहरूले चाहिँ यो लक्षण नहुने हुनाले उपचार गर्न नआउने र उपचार गरे पनि उपयुक्त खालको उपचार विधि नअपनाउने समस्या चाहिँ नेपालमा अहिले पनि जिउका दिउँ रहेको छ।
8: उच्च रक्तचाप नियन्त्रणका लागि गर्नुपर्ने कुरा के हुन्? अन्त्यमा यो महत्त्वपूर्ण जानकारी सहित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका पूर्व कार्यकारी निर्देशक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर चन्द्रमणि अधिकारी भन्नुहुन्छ।
9: हजुर, उच्च रक्तचाप नियन्त्रण गर्नको लागि व्यायाम आवश्यक छ। व्यायाम लगायत नुनको सेवन कम गर्ने, तौल उचित तौल राख्ने भनौँ, धेरै मोटो नहुने, साग सब्जी फलफुलको सेवन बढाउने, र आवश्यक परेको खण्डमा औषधि उपचार गर्ने गर्नाले उच्च रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ, र उच्च रक्तचापले शरीरका विभिन्न अङ्गहरूमा हुने हानिबाट आफूलाई बचाउन सकिन्छ। खाद्य पदार्थहरूमा चाहिँ विशेष गरेर चिल्लो र बोसोको सेवनलाई कम गर्ने, साग सब्जी र फलफुलको सेवनलाई बढाउने उच्च रक्तचाप नियन्त्रणको लागि यो भयो। अर्को एउटा चाहिँ धुम्रपान र मद्यपान, जुन हामीले अघि भनेका छैनौँ, यो धुम्रपान र मद्यपान चाहिँ खाँदै नखाने, यी लगायतका तरिकाले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ।
8: उच्च रक्तचाप साइलेन्ट किलर अर्थात् थाहै नदी मानिसलाई मृत्युको मुखमा पुर्याउने स्वास्थ्य समस्या भएकोले नियमित चेक जाँच गराउन स्वास्थ्य कर्मीहरूको सुझाव रहेको छ।
7: उच्च रक्तचाप नसर्ने रोग हो। नजिकैको वा आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह, रक्तचाप, मृगौला सम्बन्धी रोगको जाँच र तौल तथा उचाइ मापन गरी आफ्नो स्वास्थ्य अवस्था बेलैमा थाहा पाइराख्नुपर्छ।
6: के हो त उच्च रक्तचाप? यसले स्वास्थ्यमा के कस्तो असर गरिरहेको हुन्छ? यसै विषयमा आज वीर अस्पताल काठमाडौँका कार्डियोलोजी विभागका प्रमुख एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर समीर पौड्यालसँग कुराकानी गरेका छौँ।
10: उच्च रक्तचाप भन्नाले चाहिँ हाम्रो शरीरमा मुटुले जब रगत पम्प गर्छ, त्यो पम्प गरेको रगतले नसामा जुन प्रेसर दिन्छ त्यसलाई हामी रक्तचाप भन्छौँ। अब अहिलेको अनुसार चाहिँ हामीले जेनरली छुट्याउने भनेको चाहिँ माथिको प्रेसर 140 भन्दा माथि भयो भने र तलको प्रेसर चाहिँ 90 भन्दा माथि भयो भने हामी त्यसलाई उच्च रक्तचाप भनेर बुझ्छौँ।
7: अब उच्च रक्तचापले के कस्ता जोखिमहरू निम्त्याउँछ त डाक्टर साहब?
10: यसले शरीरका सबै जसो अङ्गमा असर पार्छ। अब जस्तो भनौँ ब्रेनमा पनि यसको असर हुन सक्छ, स्ट्रोक गराउन सक्छ, मान्छेहरूको सम्झना शक्ति कम गराउन सक्छ, हेमोरेजै पनि हुनसक्छ ब्रेनभित्र, मुटुमा पनि असर गराउन सक्छ, मुटुलाई चाहिँ यसले अब सुन्याउने फुल्याउने अनि र बिस्तारै यसको उपचार भएन भने मुटु चाहिँ आफ्नो राम्रो काम गर्न नसक्ने, हार्ट फेलर भन्छौँ हामी त्यसलाई, होइन, त्यसमा पुग्न सक्छ। किडनीमा असर हुन्छ यसको, बिस्तारै किडनीले चाहिँ काम गर्न छोड्ने हुन्छ, आँखाको पर्दामा असर हुन्छ अनि सबै भागका नसाहरूमा पनि यसको असर हुन्छ। भन्नाले यो चाहिँ भन्ने बेलामा हाइपरटेन्सन होइन अब यो मुटु सम्बन्धी नसा सम्बन्धी होला भन्ने बुझे पनि यसले चाहिँ शरीरका सबै अङ्गहरूमा असर पुर्याउँछ।
7: के लक्षणहरू हाम्रो शरीरमा देखियो भने चाहिँ हामी जोखिममा छौँ भनेर थाहा पाउने त डाक्टर?
10: उच्च रक्तचाप भनेको चाहिँ यो वास्तवमा साइलेन्ट किलर पनि हुन्छ, यसलाई थाहा नपाइकन यसले भित्र सबै गडबडी गरिसकेका हुन्छ र जुन बेला थाहा हुन्छ कहिलेकाहीँ चाहिँ धेरै नै ढिलो भइसकेका हुन्छ। जस्तो केही नै लक्षण नभइकन पनि उच्च रक्तचापले स्ट्रोक गराएर मान्छे हस्पिटल आइपुग्न सक्छ, हार्ट अट्याक गराएर आउन सक्छ, होइन, त्यही हुनाले सबैमा चाहिँ यसका लक्षणहरू चाहिँ आउँदैनन्। तर लक्षण आइहाल्यो भने कहिलेकाहीँ चाहिँ कस्तो भने टाउको दुख्ने, टाउको भारी हुने यस्तो हुन्छ र धेर जसो मान्छेहरूमा चाहिँ हामी यो रुटिन चेकअप गर्दा नै पत्ता लगाउँछौँ।
7: कहिलेकाहीँ लक्षण बिना पनि उच्च रक्तचाप चाहिँ भइरहेको हुन्छ हाम्रो शरीरमा, यसको मतलब
10: धेरै जसोमा चाहिँ बिना लक्षण नै भइरहेको हुन्छ।
7: अब उच्च रक्तचापको हामीले समयमै उपचार गर्न सकेनौँ, डाक्टरकोमा पुगेनौँ भने के हुन्छ त डाक्टर साहब?
10: कोही मान्छे मृगौला काम गर्न नसक्ने अवस्थामा पुग्ने, होइन, किडनी फेलर भनेर बुझ्छौँ जुन हामी, त्यो अवस्थामा पुग्यो भने त्यसपछिको जुन दुःखदायी जिन्दगी हुन्छ त्यो त आफ्नो ठाउँमा छँदैछ। अब एकैचोटि चाहिँ स्ट्रोक भयो, होइन, ठुलो स्ट्रोक भयो भने त कहिलेकाहीँ ज्यानै जान पनि सक्छ, होइन, मर्नै पनि सकिन्छ। अब सानो खालको स्ट्रोक भइदियो भने पनि त्यसको जुन असरहरू हुन्छ, अङ्ग नचल्ने, होइन, अब मुख पनि बाङ्गो हुने, खानाहरूलाई गाह्रो हुने, यस्ता समस्याहरू हुनसक्छ, आँखा नै बन्द हुनसक्छ कतिको प्रेसरको कारणले गर्दा।
7: अब कतिपय अवस्थामा मान्छेहरू राति गहिरो निन्द्रामा सबैभन्दा धेरै उच्च रक्तचाप भएको देखियो भनेर कहिलेकाहीँ हामीले समाचारहरू पनि पढ्छौँ अनि कतिपय चाहिँ व्यक्तिहरूबाट पनि यस्ता किसिमका कुराहरू सुन्छौँ डाक्टर साहब। अब यो गहिरो निन्द्रामा पनि मानसिक तनाव लिएकै कारणले यसरी बढेको हो कि अरू केही कारण होला त?
10: एउटा इम्पोर्टेन्ट कुरा के छ भनेदेखि यो मानिसमा चाहिँ प्रेसरको असर जब सुरु हुन थाल्छ, हाम्रो जुन एउटा शरीरले प्रेसरलाई एक खालको नियमित जुन राखिरहेको हुन्छ त्यो गडबडी चाहिँ पहिले धेरै जसोमा चाहिँ नाइट डिपिङ भन्छ कि, नाइट डिपिङ भन्नुको मतलब चाहिँ कस्तो भने रातमा सुतेको समयमा चाहिँ त्यो मेन ब्लड प्रेसर चाहिँ 10-20% चाहिँ डिप गर्ने हुन्छ, त्यो हराउन थाल्यो, त्यसमा कमी हुन थाल्यो भने पनि अब प्रेसर चाहिँ एउटा लेभलबाट मास्तिर जान सुरु भयो है भन्ने बुझिन्छ र यसले चाहिँ अङ्गहरूमा अब असर पार्न सक्ने सम्भावना हुन्छ भन्ने कुरा पनि बताउँछ। त्यो चाहिँ हामी यो एबिपीबाट पनि हेर्न सक्छौँ, साथसाथै अब एबिपीले चाहिँ दिउँसोको मिन प्रेसर कति छ, एभरेजमा प्रेसर कति पुग्दो रहेछ, 24 आवर्सको कति पुग्दो रहेछ, रातिको जुन जति त्यो प्रेसरको फ्लक्चुएसन हुनुपर्ने हो त्यो फ्लक्चुएसन भएको छ कि छैन भन्ने कुराहरू पनि चाहिँ यसले बताउँछ। अब यसबाट हामीले ओभरअल चाहिँ व्यक्तिको प्रेसर कुन अवस्थामा पुगेका छ, फ्लक्चुएसन कति छ, कुन बेलामा बढी प्रेसर हुँदो रहेछ, यो सबै कुराहरू थाहा पाउँछौँ। रातको समयमा अब कहिलेकाहीँ मान्छेहरूलाई चाहिँ जुन यो अट्याकहरू आउने हुन्छ, जस्तो भनौँ न हार्ट अट्याक पनि धेरै जस्तो चाहिँ बिहानी पखमा बढी हुने हुन्छ, होइन, त्यति बेला चाहिँ हाम्रो शरीरमा त्यो क्याटिकोलामिनको सर्ज बढी हुने हुन्छ, त्यसले गर्दाखेरि चाहिँ अब यो प्रेसर सम्बन्धी रोगहरू अनि स्ट्रोक भयो त्यसपछि हार्ट अट्याक भयो त्यो चाहिँ बढी भएको पाइन्छ।
7: अब अहिलेको यो अव्यवस्थित खानपान र जीवनशैलीकै कारणले उच्च रक्तचाप भएका व्यक्तिहरू दिनदिनै बढिरहेको छ भनिन्छ, यो साँचो हो त?
10: हो, यो चाहिँ कस्तो छ भनेदेखि अब पहिले हाम्रो चाहिँ अलिकति ट्रेडिसनल टाइपको लाइफस्टाइल थियो, होइन, मान्छेहरू अब खेतीमा काम गर्ने, अब धेरै यो तनाव अहिलेको जस्तो नहुने थियो, एक्सर्साइजहरू भइरहेको हुन्थ्यो, यो बाहिरबाट यो किनेका फास्ट फुडहरूको प्रयोग कम हुन्थ्यो, त्यसले गर्दा हेल्थलाई अलिकति राम्रो थियो, एक्सर्साइज पटक्कै छैन, अब मान्छेलाई स्ट्रेस चाहिँ एकदम बढ्दो छ, अफिसको स्ट्रेस, घरको स्ट्रेस, अब इकोनोमिक स्ट्रेस, सबै कारणहरूले गर्दाखेरि चाहिँ प्रेसर पश्चिमी मुलुकमा जस्तो गरी बढिरहेको आइएको छ।
7: त्यसो भए अब यो उच्च रक्तचापका बिरामीहरूले चाहिँ उपचार गराउन कहाँ चाहिँ जानुपर्छ त?
10: अब यसको लागि चाहिँ अलिकति हामीले डाटा थाहा पायौँ भने चाहिँ राम्रो हुन्छ, होइन, अब सबैभन्दा लेटेस्ट डाटा चाहिँ हाम्रो नेसनल डेमोग्राफिक एन्ड हेल्थ सर्वे भन्ने 2022 डाटा छ। अब त्यसले के भन्छ भनेदेखि 15 वर्षभन्दा माथिका 20% मान्छेहरूमा चाहिँ हाइपरटेन्सन छ भनेर देखाउँछ त्यसले। भन्नुको मतलब यो त धेरै ठुलो संख्यामा चाहिँ हाइपरटेन्सनका मान्छेहरू छन् हामी कहाँ भन्ने बुझिन्छ। अब यो सबै मान्छेहरू विशेषज्ञका गएर नाप्ने जचाउने उपचार गर्ने भनेको त सम्भवै छैन। यो चाहिँ अब सिम्पल स्क्रिनिङबाट पनि पत्ता लाग्न सक्छ। त्यही हुनाले बेला बेलामा चाहिँ मेडिकल अफिसरहरूसँग अथवा भनौँ न स्वास्थ्य चौकीतिर अब अवयव एचएर हुन्छन् उनीहरूसँगै जचायो भने पनि डायग्नोसिसको लागि चाहिँ फरक परेन। तर जब डायग्नोसिस भइसक्छ, डायग्नोसिस भइसकेकाहरू चाहिँ अनि अब नजिकैको स्वास्थ्य केन्द्रमा अब मेडिकल अफिसरहरूसँगै जाँदा पनि भयो, त्यो लेभलमा चाहिँ ह्यान्डल गर्न नसकिने अवस्थामा पुगिसकेको छ भनेदेखि अब त्यसपछि फेरि कन्सल्टेन्ट फिजिसियनहरूकोमा अब फिजिसियनहरूबाट पनि कन्ट्रोल नहुने धेरै नै गाह्रो परिसकेको छ भने बल्ल अनि कार्डियोलोजिस्टकोमा आउँदा चाहिँ उपचार सहज हुन्छ। नभए सबै मान्छे कार्डियोलोजिस्टकोमा आउनु थाल्यो भने त त्यो सम्भवै हुँदैन, गाह्रो हुन्छ।
7: अब उच्च रक्तचापको बारेमा समाज अनि नागरिकहरूलाई के कस्ता सचेतनाहरू दिन आवश्यक छ डाक्टर साहब?
10: सबैजनाले चाहिँ अब रेगुलर एक्सर्साइज गर्नु पर्यो, स्ट्रेसलाई सकेसम्म कम गर्नु पर्यो, निन्द्राको समय चाहिँ पुग्नु पर्यो, होइन एकदम रिल्याक्स तरिकाले सुत्न सक्ने वातावरण हुनु पर्यो, अनि खानपानमा ध्यान दिनु पर्यो, बाहिरी खानाहरू जुन हुन्छ यो फास्ट फुडहरू यसको प्रयोग कम गर्नु पर्यो, अजिनोमोटो मिसाएको चिजहरू भरसक प्रयोग नगर्ने, बेकरी आइटमहरूमा पनि यो सोडा हालेको हुन्छ, सोडाको सोडियमले चाहिँ प्रेसर बढाउन मद्दत गर्ने हुनाले त्यो पनि भरसक प्रयोग नगर्ने, अनि फलफुलहरू हरियो सागपातहरू बढी खाने, रातो मासु अनि चिल्लो पदार्थहरूको प्रयोग भरसक कम गर्ने र बेला बेलामा चाहिँ रुटिन चेकअपको लागि डाक्टरको सम्पर्कमा बस्ने गरियो भने अब यसको डायग्नोसिस पनि चाँडो हुने भयो र यदि पर्यो आवश्यक पर्यो भने औषधि पनि खाएर रेगुलर फलोअपमा बस्न सकिन्छ, जसबाट हुन सक्ने जुन यसका कम्प्लिकेसनहरू हुन् त्यसबाट बच्न सकिन्छ।
6: भर्खरै यहाँले सुन्नुभयो उच्च रक्तचापको बारेमा वीर अस्पताल काठमाडौँका कार्डियोलोजी विभागका प्रमुख एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर समीर पौडेलसँग गरिएको कुराकानी।
7: आजको कार्यक्रम सुनिसकेपछि तपाईँमा पनि केही जिज्ञासा अवश्य पनि आयो होला। सल्लाह, सुझाव र प्रतिक्रिया भए janaswasthya.radionepal@gmail.com पत्राचार गर्नुहोला। साथै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँको ठेगानामा पनि पत्राचार गर्न सक्नुहुन्छ।
6: आजका लागि स्वास्थ्य गतिविधि कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। अर्को मंगलबार आजकै समयमा पुनः उपस्थित हुने बाचासहित प्राविधिक साथी देवकी भण्डारी, टेक बहादुर आयर,
7: रीता तिमल सिन्हा
6: र टङ्क खनाल बिदा हुन्छौ।
7: नमस्कार, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
3: नमस्कार, नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत गर्दछौ। म चित्रकला चौहान
4: अनि म समीक्षा बडाल।
3: यस कार्यक्रममा हामी कृषि तथा पशुपन्छीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूको बारेमा जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको कार्यक्रममा हामीले केरा बालीको बगैँचा व्यवस्थापन विधि, केरा बालीमा लाग्ने प्रमुख किराहरू र तिनको व्यवस्थापन विधिको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौं। श्रोतावृन्द, आजको कार्यक्रमको पहिलो प्रस्तुति रहेको छ केरा बालीको बगैँचा व्यवस्थापन अन्तर्गत गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरू। केरा बालीको बगैँचा व्यवस्थापन अन्तर्गत बगैँचाको सरसफाई मुख्य रहेको छ। केरा बालीको बगैँचाको सरसफाई अन्तर्गत रोग किराहरूको प्रकोप कम गर्न प्रयोग भएको खाद्य तत्त्वहरूको समुचित सदुपयोग नभए नियमित रूपले झारपात हटाई बगैँचा सफा राख्नु पर्दछ। दुई लाइनको बीचमा मिनिटिलरबाट खन्जोत वा हेगा नलगाई वा झारपात नाशक विषादी प्रयोग गर्न सकिन्छ। केराका पुराना पहेँला रोगी तथा किराले खाएका सुकेका पातहरू नियमित रूपमा बेला बेलामा हटाउने कार्य गर्नुपर्दछ। त्यसै गरी केराका कोथा सकर हटाउने कार्य पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। केराका बोटमा आएका अनावश्यक कोथा सकर हटाउनु पर्दछ। एक पटकमा एउटा मात्रै केरा पसाउने गरी राख्ने गर्नुपर्दछ। त्यसै गरी माउ हुर्किसकेपछि छ महिनामा एउटा मात्रै कोथा राख्ने र घरी पसाएपछि अर्को कोथा राख्न सकिन्छ। सामान्यत दुई महिनामा कोथा काटेर हटाउने वा काटेको ठाउँबाट आएका मुना समेत हटाउने गर्नुपर्दछ। माउ बोटबाट उत्पादन लिएपछि माउ बोटलाई फेदबाट काटी हटाउन जरुरी हुन्छ। कोथा काट्दा बिरुवाको लाइन नबिग्रिने गरी काट्नु पर्दछ। बगैँचा व्यवस्थापन अन्तर्गत केराको बोटमा उकेरा लगाउने कार्य पनि उत्तिकै महत्वपूर्ण रहन्छ। यस कार्य अन्तर्गत बढी पानी पर्ने तथा हावाहुरी चल्ने क्षेत्रका केरा बगैँचाको बोट बिरुवाहरूको वरिपरि माटोको उकेरा दिनुपर्छ। सामान्यत युरिया मलको टपड्रेस गरिसकेपछि उकेरा दिनु राम्रो हुन्छ। त्यसै गरी केराको घरीमा टेका दिने काम पनि उत्तिकै महत्वपूर्ण छ। बोटलाई हुरी बतासबाट हुने क्षतिबाट जोगाउन केरा पसाएपछि बाँसको वा रुखको हाँगाको कापो बनाएर टेका दिनुपर्छ। हावाहुरीबाट बचाउन हावा चल्ने दिशातर्फ पश्चिम दिशामा बकाइनो, इपिलिपिल आदि छिट्टै बढ्ने बिरुवा लगाएर छेकबारको रूपमा प्रयोग गर्न सकिन्छ। त्यसै गरी केराको काइयो बनेपछि बुङ्गो काटेर हटाउनु पर्छ। यसले गर्दा फलको वृद्धि विकास हुने गर्छ। बुङ्गो हटाउने कार्यको लागि घरीमा कोसा लाग्न छाडेपछि हँसियाले 2-3 इन्च तल छोडेर काट्नु पर्दछ। बुङ्गो हटाउने कार्यबाट घरीको तौल 2-5% वृद्धि हुन सहयोग पुग्छ। बुङ्गो हटाउने कार्यले केराको उत्पादन वृद्धिको लागि एकपटक केरा लगाएपछि 3-4 वर्षसम्म मात्र कायम गर्नुपर्दछ। केराको बगैँचा व्यवस्थापन अन्तर्गत घरी छोप्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ। केराको घरीलाई निलो कालो प्लास्टिकले छोप्न सकिन्छ। घरीको तल्लो भाग खुल्ला राखिन्छ। घरी छोप्दा चिसोबाट, घामबाट, धुलोबाट छर्दा आएका विषादीको अवशेष, किरा, चरा र असिनाबाट बचाउन र फलको गुणस्तर बढ्दछ। घरी छोप्दा घरीभित्रको तापक्रम बढ्छ र फल छिटो पकाउन सहयोग पुग्छ। फल 5-7 दिन अघि तयार हुन्छ। केरा बालीको बगैँचा व्यवस्थापन अन्तर्गत मलखाद र खाद्य तत्त्व व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। केरा बालीको उत्पादनमा मलखादको महत्वपूर्ण भूमिका रहन्छ। मुख्य तत्त्वहरू नाइट्रोजन, फस्फोरस, पोटास तत्त्व बढी मात्रामा चाहिन्छ भने सूक्ष्म खाद्य तत्त्वहरू क्याल्सियम, म्याग्नेसियम, जिङ्क, बोरन, तामा जस्ता तत्त्वहरूको पनि जरुरत पर्दछ। जुन तत्त्व माटोबाट मलखादको रूपमा दिइन्छ, बिरुवा रोप्ने बेलामा प्रति खाडल 10-15 केजी कुहिएको कम्पोस्ट मल, 200 ग्राम नाइट्रोजन, 435 ग्राम युरिया, 150 ग्राम फस्फोरस, 250 ग्राम पोटास दिनुपर्दछ। बिरुवा रोप्नु अगाडि खाद्य तत्त्वको विश्लेषण गर्नु आवश्यक छ। माटोको उर्वरा शक्ति हेरी वार्षिक रूपमा एक पटक केरा रोपिसकेपछि 5 केजी कम्पोस्ट मल, 200 ग्राम नाइट्रोजन, 150 ग्राम फस्फोरस र 250 ग्राम पोटास दिनुपर्छ। केरा बालीमा मलखाद प्रयोग गर्दा नाइट्रोजन 3 पटक दिनुपर्छ। यसरी नाइट्रोजन दिँदा पहिलो पटक 2 महिनामा, दोस्रो पटक रोपेको 4 महिनामा र तेस्रो पटक रोपेको 6 महिनामा दिनुपर्छ। फस्फोरस र पोटास सुरु र केरा पसाउने बेलामा प्रयोग गरी सिंचाई दिनुपर्छ।
4: श्रोताबिन्द, अबको प्रस्तुतिमा केरामा लाग्ने प्रमुख रोग र किराहरू र तिनीहरूको व्यवस्थापन विधि बारे जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। केरा खेतीमा अन्य समस्याहरू भन्दा रोग र किराको समस्या बढी देखिन्छ। केराका मुख्य शत्रु किराहरू केराको गवारो, खपटे किरा, थ्रिप्स, निमाटोड तथा पात र गुबो खाने किराहरू हुन्। केराको गवारोबाट 20-90% क्षति हुने गरेको छ। खपटेले कलिलो गुबो र फलमा कोतरेर दाग बनाएर गुणस्तर बिगार्ने र गुणस्तर कमजोर हुन्छ र मूल्य घटाउने गर्दछ। केरामा लाग्ने गवारो किरा केराको मुख्य विनाशकारी शत्रु किरा हो। यसको माउ र बच्चा दुवैबाट बढी हानि नोक्सानी पुग्छ। यसलाई केराको घुन भनेर बढी चिनिन्छ। गवारो किराको माउको शरीर पहेँलो टाउको रातो खैरो हुन्छ भने लार्वाको शरीर सेतो टाउको रातो, रातो खैरो र खुट्टा विहीन हुन्छ। गवारो किराबाट आक्रमण भएको थाम चिरेर हेर्दा भित्रभित्रै छेडेर बनाएको सुरुङ देखिन्छ र सुरुङको मुखबाट र्याल जस्तो च्यापच्याप लाग्ने पदार्थ निस्किरहेको देखिन्छ। गवारोको माउ किराले सडे गलेको वस्तु खाएर बाँच्छ र खुकुलो भएका पात र बोक्राबाट भित्र पसेर अन्डा पार्दछ। गवारो लागेका बोटहरू कमजोर र सानो हावाहुरीले पनि ढल्ने गर्दछ। गवारो किराको व्यवस्थापन गर्नको लागि किरा मुक्त सकरहरूको मात्र प्रयोग गर्ने, बगैँचा बोटको राम्रो सरसफाई, सुकेका लत्रेका पातहरूको राम्रो काटछाट गर्ने, गवारो किरा लागेको पुरानो थामलाई टुक्रा टुक्रा पारेर सुकाउने र कुहाउने गर्नुपर्दछ। त्यसै गरी गवारो किराबाट बचाउन केराको बिरुवालाई रोप्नु अघि कीटनाशक विषादी क्लोरोपाइरिफोस 2 ml प्रति लिटर पानीमा मिसाई घोलमा डुबाई उपचार गर्ने। हुर्किसकेका बोटमा गवारोको पालहरू देखिएमा एक बोटमा 1 चौकी सेल्फोस फेदमा पालमा राखी बन्द गर्ने। केरामा लाग्ने गानोको गवारो किराको माउ तथा बच्चा दुवैबाट नोक्सानी पुर्याउने गर्दछ। गवारो किरा थामको गवारोसँग मिल्दो जुल्दो तर माउ किराको रङ अलि चम्किलो कालो हुन्छ। गानोको गवारो किराबाट हुने हानि नोक्सानीको प्रवृत्ति थामको गवारोसँग मिल्दो जुल्दो हुन्छ तर यसको असर गानोबाट सरेर माथि खाँदै जान्छ, पछि डाँट खाइदिन्छ र कालो दाँत देखिन्छ। माउ किराले केराको गानोमा अन्डा पार्दछ। यसको आक्रमणबाट साना बोट बिरुवाहरू बढ्न सक्दैनन् र हुर्किएका बोटका पातहरू पनि पहेलिन्छन् र सुक्छन्। गानोको गवारो किराको व्यवस्थापन गर्नको लागि किरा मुक्त सकरहरूको मात्र प्रयोग गर्ने, बगैँचा बोटको राम्रो सरसफाई, सुकेका लत्रेका पातहरूको राम्रो काटछाट गर्ने गर्नुपर्दछ। किरा लागेका पुरानो थामलाई टुक्रा टुक्रा पारेर सुकाउने वा कुहाउने गर्नुपर्दछ। त्यसै गरी केरा रोप्नु भन्दा अगाडि कीटनाशक विषादी क्लोरोपाइरिफोस 2 ml प्रति लिटर पानीमा मिसाई घोलमा डुबाई उपचार गर्नु पर्दछ। केरामा लाग्ने सिन्दुरे किरा, यो किरा अति सानो शरीर, नरम र हल्का पहेँलो हुन्छ। केराको सिन्दुरे किराले कलिलो केराको फललाई क्षति गर्दछ। यो किराले क्षति गरेपछि केराको बोक्राको रङ परिवर्तन हुन्छ र केरा सानो र खस्रो हुन्छ र केराको गुणस्तर बिग्रन्छ। केराको सिन्दुरे किरा व्यवस्थापन गर्नको लागि बगैँचाको सरसफाई नियमित गर्ने, घरीको हातालाई ढाकेको पत्र हटाइदिने, सुर्तीको झोल घरी पसाउन थालेपछि डेसिस वा रिपकार्ड 1 ml प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नु पर्दछ। त्यसै गरी केरामा लाग्ने अर्को महत्वपूर्ण किरा हो पात तथा कोसामा दाग लगाउने खपटे किरा। यो किराको माउ खपटे किरा सानो, खैरो, कालो रङको हुन्छ। यसले कलिला पात, गुबो र कलिला फलको बोक्रामा कोत्रेर खान्छ। यो किराहरू प्राय गुबो तथा केराको हातामाथि ढाकिने पत्र मुनि लुकेर बस्दछ। यो किरा दिनमा देखिँदैनन् तर रातमा आक्रमण गरी फल कोत्रेर केरा खाए कालो दाग बनाउँछ। स्वाद तथा सुगन्धमा खासै असर नपारे पनि यो खिराले गुणस्तर भने घटाउने गर्दछ। यो खिराले बोटको फेद नजिकै फुल पार्दछ। लार्वाहरू केरा तथा अन्य झारपातका जराहरूमा आएर हुर्कन्छन्। प्युपा अवस्थामा माटोमा गई माउखिरा बन्दछन् र जमिन माथि आई बिरुवालाई आक्रमण गर्दछन्। पात तथा कोसामा दाग लगाउने खपटे किराको व्यवस्थापन गर्नको लागि बगैँचाको नियमित सरसफाई, केराको घरीलाई नियमित सरसफाई गर्नुपर्दछ। सम्पर्क विष जस्तै क्लोरोपाइरिफस 1.5 ml प्रतिलिटर पानीमा मिसाई स्प्रे गर्नु पर्दछ। केरामा लाग्ने लाई किरा। केरामा लाग्ने लाई किराले बिरुवाबाट रस चुसेर खान्छ र भाइरस बोकी बन्चिटप नामक रोग सार्छ। केरामा लाग्ने लाई किरालाई केराको जुम्रा पनि भनिन्छ। लाई जुम्रा भन्दा केही ठुला र विभिन्न रङका हुन्छन्। केरामा लाग्ने लाई किराको शरीर सजिलै किचिने खालको हजारौं संख्याको झुण्डको रूपमा पात, गुबो र पत्र, डाँठ एवं फलको भेट्नु वरिपरि बसेर रस चुस्ने गर्दछन्। लाई किराले मधुरस निकाल्दछ र यसमा कालो ढुसी लाग्दछ। रोग लागेको ठाउँबाट लाई किरा उडेर आएमा बन्चिटप नामक रोग सार्दछ। किराबाट ग्रसित भएको बोटको पातहरू पहेलिन्छन् र बोटको वृद्धि रोकिन्छ। केराको लाई किरा तापक्रम कम भएको समयमा बढी देखा पर्दछ। केरामा लाग्ने लाई किराको नियन्त्रण गर्नको लागि घरेलु कीटनाशक विषादी जस्तै 1 भाग गहुँतमा 5 भाग पानी मिसाई छर्ने र प्रकोप बढी भएमा दैहिक विषादीको प्रयोग गर्ने गर्नुपर्दछ।
5: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
6: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
5: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
6: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
5: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
6: ए, सूचीकरण त गर्नै पर्ने हो।
5: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
7: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
3: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम, खास गरी ग्रीष्म र वर्षा ऋतु, मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।

0: आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौँ, सचेत रहौँ, स्वस्थ रहौँ।
3: श्रोतावृन्द, आजको कार्यक्रममा हामीले केराबालीको बगैँचा व्यवस्थापन विधि, केराबालीमा लाग्ने प्रमुख किराहरू र तिनको व्यवस्थापन विधि कसरी गर्न सकिन्छ सोको बारेमा जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै थप सल्लाह, सुझाव तथा जिज्ञासाहरू भएमा तपाईँ हामीलाई हाम्रो कार्यालयको इमेल info@aitc.gov.np मा इमेल गर्न सक्नुहुनेछ भने हाम्रो कार्यालयको टोल फ्री नम्बर 1600 मा सम्पर्क गर्न सक्नुहुनेछ। हस् त, आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः यस्तै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
5: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
7: नागरिक लगानी कोष।
8: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना। नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालय।
9: सेतो पुतलीदेखि सावधान रहौ।
10: सापु कस्तो रोग हो?
9: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
10: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
9: सापु रोग के कारणले लाग्छ?
10: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
9: सापु रोगका लक्षणहरू के हुन्?
10: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
9: उज्यालोमा हेर्न नसक्नु,
10: आँखा दुख्नु,
9: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
10: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
9: सापुको रोकथाम कसरी गर्ने?
10: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
9: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
10: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
9: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
10: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
9: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
10: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 33 दिन बाँकी।
12: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। संसदीय सुनवाई समितिद्वारा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 उपलब्ध गराउने मन्त्री परिषदको निर्णय। र रुस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा।

0: टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14# *7# ह्यास डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको आज जवाफ दिँदै अर्थमन्त्री डाक्टर मुआग्लेले सुशासन बिना दिगोविका आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार प्रणाली सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको स्पष्ट पार्नु भयो।
3: हाम्रो शीर्ष प्राथमिकतामा सुशासन नै हो। सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन। भ्रष्टाचार, ढिलासुस्ती, बिचौलिया तन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ। त्यसैले यो सरकार सिस्टम सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको हो। ई गभर्नेन्स, डिजिटल डेलिभरी, वान टाइम डेटा सबमिसन, पर्फर्मेन्स कन्ट्राक्ट जस्ता प्रबन्धहरू केवल प्रविधिका कुराहरू होइनन्। यी राज्य सञ्चालनका संस्कार नै परिवर्तन गर्ने आधार हुन्। हामीले खर्च गर्ने राज्य होइन, डेलिभरी दिने राज्य निर्माण गर्दैछौँ। इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर घर, ढोका ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ। तर राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन।
2: अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौँ युवाहरूका लागि रोजगारी सृजनाका साथै नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने नीति लिएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले समतामूलक समाजको निर्माणका लागि सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्देशित हुने बताउनुभयो। शासकीय सुधार र पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहने उल्लेख गर्दै अर्थमन्त्री डाक्टर मुआग्लेले विपन्न र अवसरबाट वञ्चित वर्गलाई माथि उठाउने गरी आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताउनुभयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिने सांसदहरूले आर्थिक सुधारका लागि निजी क्षेत्रको मनोबल उकास्न ध्यान दिनुपर्ने, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको गुणस्तर सुधारका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले बढ्दो महँगी नियन्त्रण गर्न, धनी र गरिब बीचको अन्तर कम गर्ने रणनीतिक कार्यक्रमहरूलाई प्राथमिकता दिन, सीमान्तकृत समुदायको उत्थान र युवा स्वरोजगारका योजनालाई प्राथमिकता दिन माग गर्नुभयो। यस्तै सांसदहरूले कृषि तथा साना उद्योगको विकासका लागि प्राथमिकता दिनुपर्ने, किसानका लागि राहत र नव उद्यमशीलहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु पर्ने, युवा जनशक्तिको विदेश पलायन रोक्ने कार्यक्रमहरू ल्याउनु पर्ने, ऊर्जा र पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने तथा रणनीतिक महत्वका दीर्घकालीन योजनाहरूलाई प्राथमिकता दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले व्यक्ति समाजमा बढ्दै गएको हत्या र लुटपाटका घटनाहरू नियन्त्रण गर्न, हावाहुरीका कारण क्षति पुगेको विद्युत प्रसारण लाइनको छिटो मर्मत गर्न, विस्थापित सुकुम्बासीको छिटो पुनस्थापना गर्न तथा पर्याप्त छलफल बिना संविधान संशोधनको काम अघि नबढाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 8 गते शुक्रबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले छुवाछुत र जातीय भेदभाव अन्त्य गर्न विशेष योजना ल्याउनु पर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबल कार योजना अघि बढ्छ कि रोकिन्छ भनेर सरकारले स्पष्ट पार्नुपर्ने, देशैभर बन्दै गरेका सडक निर्माण कार्य समयमै सक्नुपर्ने, हालसालै चोरी भएको रातो मच्छिन्द्र नाथको दायाँ बायाँ राख्ने हिटी मङ्ग खोजी गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो। नेपालका विभिन्न नदीहरूको दोहन बढेको भन्दै सांसदहरूले नदीजन्य पदार्थको वैज्ञानिक व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कनको कडाईका साथ कार्यान्वयन गर्नुपर्ने र अवैध उत्खननमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने तथा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यान ध्यानाकर्षण गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रधान न्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले आज नै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नु भएको थियो। यसअघि संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। समितिको आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश शर्माले आफ्नो कार्य योजना प्रस्तुत गर्नुभएको थियो भने त्यसमाथि छलफल भएको थियो। समितिले आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्य योजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो। शर्मा विरुद्ध समितिमा 16 उजुरी परेको थियो। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रुपियाँ दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रुपियाँ एकमुष्ट प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रवक्ता पोखरेलले जोखिमयुक्त बस्तीबाट हटाए

0: now the general weather forecast for the country for tonight. The Meteorological Forecasting Division has forecast weather to be generally cloudy over Kusi, Madhes, Bagmati, Gandaki and Lumbini provinces and partly cloudy in the remaining hilly and Himalayan regions, while mainly fair in the remaining Tarai regions. There is also a possibility of light rainfall and snowfall accompanied by thunder and lightning at a few places in Gandaki province, as well as the hilly and Himalayan regions of Kusi and Bagmati provinces. Similar weather conditions are likely at one or two places in Madhes province, the Tarai regions of Kusi and Bagmati provinces, and the hilly and Tarai regions of Lumbini province. With this, we have almost come to the end of the news bulletin, but before wrapping it up, let's have a reminder of the headlines once more. President Ramchandra Podil administers oath of office and secrecy to newly appointed Supreme Court Chief Justice Dr. Manoj Kumar Sharma. House of Representatives concludes a discussion on principles and priorities of appropriation bill. Over 1,000 climbers receive mountain climbing permits in Nepal this spring season, and U.S. President Trump postpones planned attacks on Iran after Tehran sent a new peace proposal. Well, that's the end of the news bulletin from Radio Nepal. For this hour, please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415 # डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब केही बेर सुनाउनेछौ लोकगीत। यसै क्रमको पहिलो गीत राख्दैछौ लोकबहादुर छेत्री र कृष्ण सुधा ढुङ्गानाको स्वरमा माया गुरुङको संकलनमा।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 2 रहेको स्वाद कथा अन्तर्गत रहेर भाषिक संरचना, वर्ण विन्यास, भाषिक प्रकार्य तथा सिर्जना परियोजना कार्यमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
2: ए सुनेन, तिमी पनि गोठालो आए कि?
3: होइन, मेरा वस्तु भाउको चाहिँ मुखै छैन कि के हो, घरमा एकैछिन पढाउन त भनेको कराएर बसी खानु गरेनन्, त्यही भएर बरु गोठालो आए त पढ्न नि पाइने, यी पनि अगाउँछन् भनेर ल्याएको नि।
2: मैले चराउन ल्याउनै हुँदैन भनेर भनेको हो त, सल्लाह गरेर सँगै ल्याउन पाएको भए हुन्थ्यो नि भनेर सोचेको पो हुँ त। ऊ लहेर त मजासँग चर्न थालिहाले नि, घाँस पनि राम्रो छ। ल ठिक छ, हामी पनि अब बसेर नेपाली विषयकै यसो छलफल गरौँ न त।
3: तिमीले त हिजो कक्षामा पढ्यो होला, आफू त हिजो स्कुल जानै पाइन, मलाई सकर्मक र अकर्मक क्रियापदका बारेमा राम्ररी बुझाइदिन्थ्यो कि भनेर आश गरेको छु है आज।
2: साह्रै राम्रो विचार सुनेन। हिजो हामीले कक्षामा बुझ्ने गरी सकर्मक र अकर्मक क्रियापदको पहिचान र सन्दर्भ परक प्रयोग गर्न पनि सिक्यौँ, अब त मलाई राम्रै आउने भयो।
3: खुसीको कुरा नि, अब आज म पनि सिकेपछि जान्ने हुन्छु नि, परेका बेला म पनि कुनै बेला सिकाउला नि।
2: त्यसरी पैँचो तिरे झैँ गर्नु पर्दैन क्या। ल ल, अब सुन, हिजो हामीले एकजना सकर्मक र एकजना अकर्मक भनेर संवाद गरेका थियौँ, किताबमा पनि संवाद रहेछ, हामी पनि त्यही संवाद गरौँ न त, हुन्छ?
3: ओहो, सौरभ आइपुगेछन्। ल ल, तिमी र हामी संवाद पढौ न त है।
4: हुन्छ, के छ र, म पढिहाल्छु नि।
3: ल सौरभ, तिमी सकर्मक बन, म अकर्मक बन्छु है त।
4: नमस्कार अकर्मक क्रियाज्यू, तपाईँको नाम किन अकर्मक भयो?
3: नमस्कार। ल सकर्मकज्यू, तपाईँका क्रियाले कर्म लिन्छन्, त्यसैले तपाईँ सकर्मक भनेर चिनिनुहुन्छ। मेरा क्रियाका लागि कर्म नै चाहिन्न, त्यसैले त म अकर्मक हुँ।
4: ए त्यो सबो कसरी चिन्ने त तपाईँले क्रिया लिनुहुन्न भनेर?
3: ल सुन्नुहोस्, क्रियासँग के र कसलाई भनी प्रश्न सोद्धा उत्तर आउने भएकाले सकर्मक क्रिया भनिएको हो नि त। म भात खान्छु वाक्यमा के खान्छौ भनेर प्रश्न गर्दा भात उत्तर आयो, खान्छु क्रियाले भात कर्म लियो, त्यसैले खान्छु क्रिया सकर्मक क्रिया भयो नि। अझै भूतकालको क्रिया हुँदा त कर्तामा ले विभक्ति पनि लाग्छ, जस्तै मैले भात खाए।
4: ए त्यसो भए अकर्मक जीव चाहिँ क्रियाका अगाडि के र कसलाई भन्ने प्रश्नको उत्तर नआउने भएकाले अकर्मक हुनुभा?
3: हुन त हो, तर त्यति के र कसलाई प्रश्नको उत्तर नआउने आधारमा मात्र म अकर्मक भन्ने बुझ्नु हुँदैन है।
2: दधिरामले डुल्लुमा समरसिंहलाई भेटे, त्यहाँ गङ्गाराम गीत गाउँदै थिए, त्यहाँ मानिसहरू नाच हेर्दै थिए, मानिसले प्रतिभा देखाउँदैछ, यहाँ सकर्मक क्रिया कुन हुन् त?
3: तिमीले भनेका वाक्यमा कसलाई भेटे भन्दा समरसिंहलाई, के गाउँदै थिए भन्दा गीत, के हेर्दै थिए भन्दा नाच, के देखाउँदैछ भन्दा प्रतिभा भन्ने उत्तर आउँछ। यसरी के वा कसलाई भनी प्रश्न गर्दा उत्तर आएमा त्यस्तो क्रियालाई सकर्मक क्रिया भनिन्छ।
2: अब अकर्मक क्रियापदको उदाहरण भन न त सौरभ।
4: बब्बर प्रसाद नाच्दै थिए, कोही मानिसहरू हाँस्दै थिए, त्यसै बेला सानुमया साई जुरुक्क उठिन्, हामी कोही पनि नहाँसौ, दधिराम दनुवार दैलेख पुगे।
3: हो, यी उदाहरणहरूमा के वा कसलाई भनी प्रश्न सोधेमा उत्तर आउँदैन, त्यही भएर यी क्रियापदहरू अकर्मक हुन्।
2: कर्म लिएर आउने क्रियापद नै सकर्मक हुन् भने कर्म नलिने क्रियापद अकर्मक क्रिया हुन्। ऊ सुत्यो, बुबा जानुभयो, म डराउँछु, सीता नाच्ने छिन्, यी वाक्यमा कुनै पनि क्रियापदले कर्म लिँदैनन्।
4: त्यसो भए हाँस, बाच, हुँ, रु, आउ, मर, दौड, निदाउ, चल, बड, लड, सर, खोक, भुक, गल, झर, बस, उठ, हिँड आदि धातुबाट बन्ने सबै क्रियापदहरू अकर्मक क्रिया हुन्।
3: पढ, लेख, खा, राख, भन, जित, हेर, भेट, पिठ, बाट, धु आदि धातुबाट बनेका क्रियापदहरू सकर्मक क्रियापदहरू हुन्। जस्तै पढबाट किताब पढ्छ वाक्य बनाउँदा के पढ्छ भन्दा किताब भन्ने कर्म आउँछ, त्यसैले यो सकर्मक क्रियापद हो।
2: देख धातु सकर्मक कि अकर्मक के हो भन्दा देख्छको के देख्छ प्रश्न सोधेमा सपना देख्छ भन्ने उत्तर आयो, त्यसैले यो सकर्मक भयो।
3: साँच्चै सरले भन्नुभएको मैले सम्झे है। कुनै क्रियापदहरूले दुईवटा कर्म पनि बोक्छन्। जस्तै दियो क्रियापदमा रामले श्यामलाई पैसा दियो भन्दा यहाँ श्याम र पैसा दुईवटा कर्म आएका छन्। यसैले दि धातु दुई कर्मक हो।
2: सोध, बाँड, लेख आदि पनि सकर्मक क्रियापद हुन्।
4: भाइर हुन्छ, यो वाक्यको क्रियापदको रु धातु सकर्मक कि अकर्मक के हो?
3: क्या सजिलो प्रश्न। रु धातु अकर्मक हो, किनभने यसमा के वा कसलाई भन्दा प्रश्न सोधेमा उत्तर आउँदैन।
2: होइन, अब त यसो अर्को विषयमा नि कुराकानी गरौँ न त। खाली कति सकर्मक र अकर्मक क्रियापदको मात्र कुरा गर्ने हो?
4: हामीले स्वाद कथामा पनि कथा रचना नि गर्नुपर्ने कुरा दिएको छ, त्यसका बारेमा केही छलफल गर्दा हुँदैन र?
3: आहा, सही कुरा सन्दर्भ उठान भयो है। अब हामी कथा रचना गर्दा ध्यान दिनुपर्ने कुरा गरौँ है त।
4: ऊ त्यहाँ हेरौँ न, हामीलाई नेपाली पढाउने प्रकाश सर होइन त? उहाँ नै हो जस्तो देखिनुहुन्छ।
3: हो, ए सर पो आउनुभयो। भागौँ कि क्या हो? पढ्न छाडेर गोठालो आएको भन्नु होला फेरि।
2: भाग्ने हो त, बरु हामीले जे गर्दैछौँ त्यही गरेर बसौँ न। हामी एकातिर उहाँले पढाउने विषय नेपालीकै चर्चा गर्दैछौँ भने अर्कातिर गाई बाख्रा चराउँदै घरको काम पनि गर्दैछौँ।
4: हो, तिमीले सही कुरा गर्यौ। हामी सबैले सरलाई सही कुरा भन्नुपर्छ, नचाहिँदो के नै गरेका छौ र हामीले।
5: नमस्कार।
0: अनि तपाईँहरू यो चौरमा के गर्दै हुनुहुन्छ? हातमा किताब पनि छन्।
2: हामी सकर्मक र अकर्मक क्रियापद बारे कुराकानी गरेर अब कथा लेखन कसरी गर्ने भन्ने विषयमा प्रवेश गर्न आँटेकै थियौँ। सर आइपुग्नु भयो, हामीलाई त देउतै आइपुगे जस्तो पो भयो त।
0: ठिक छ, अब हामी छलफल गरौँला नि त। कथा कुनै पनि घटनालाई सिलसिला मिलाएर लेख्ने कहानी वा कथन हो।
3: कथामा हुनै पर्ने कुरा के हुन्? सरले भनिदिनु भयो भने हामीलाई कथा रचना गर्दा सहज हुन्थ्यो कि सर?
4: हो सर, हामीलाई कथा लेख्ने भनेपछि रहर त लाग्छ, तर के कुरा त्यसमा समेट्नु पर्छ त्यो कुरा भनिदिनु भए आभारी हुन्थ्यो सर।
2: कथामा घटना त हुन्छ भन्ने थाहा भयो, अरू के हुन्छ त सर?
0: कथामा घटना अर्थात् कथानक, समय, स्थान, वातावरण, चरित्र वा पात्र, उद्देश्य र भाषा शैली हुन्छ। यसै गरी कथामा संवाद राख्दा पनि सुनमा सुगन्ध थपिन्छ।
2: कथाको ढाँचा चाहिँ कस्तो हुन्छ सर?
0: साह्रै राम्रो प्रश्न गर्नुभयो। वास्तवमा कथा लेख्दा यसको संरचनामा पनि ध्यान दिनुपर्छ। कथाको प्रारम्भ, मध्य र अन्त्य गरी तीन खण्ड हुन्छ।
2: कथाको प्रारम्भमा के लेख्नुपर्छ त सर?
0: कथामा कथाको पात्र र परिवेश अनुकूल घटनाको थालनी गर्नु वा कथाको बीजारोपण गर्नु नै कथाको प्रारम्भ हो।
4: घटनाको स्वाभाविक विकास र कौतूहल सृजना, सङ्घर्षपूर्ण विस्तार र चरम उत्कर्षक अवस्था पुग्छ। कथाको विस्तार गर्दै घटनालाई उत्सुकताको विषयमा लैजाँदै समस्या र समाधानको अवस्थातिर कथाको मध्य भागमा लैजानु पर्छ।
3: अनि कथाको अन्त्यतिर के गर्ने नि सर?
0: हेर्नुहोस् सुनैनाजी, कथाको अन्त्य भनेकै यसको अवतरण हो। कथाको अन्त्यमा सन्देशमूलक समापन र यसको उद्देश्य प्राप्तितिर लैजानु पर्छ र कथा समापन गर्नुपर्छ।
2: यसरी हेर्दा त कथाको संरचना कम्तीमा पनि तीन अनुच्छेद चाहिँ हुनु नै पर्ने रहेछ, होइन त सर?
0: हो, तर यति नै अनुच्छेद भन्ने भन्दा पनि आवश्यकता अनुसार तीन भन्दा पनि बढी अनुच्छेदमा कथा रचना गर्न सकिन्छ।
4: अब हामीलाई कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू बताइदिनुहुन्छ कि सर?
3: कति प्रश्न सोधेका होलान् भनेर जर्को नमान्नुहोस् है सर।
0: के भन्नुभएको सुनैनाजी तपाईँले? मलाई आफ्ना विद्यार्थीले जति जिज्ञासा राख्छन् त्यति नै आनन्द आउँछ भन्ने कुरा थाहा छैन र? यस्ता कुरामा झर्को मान्ने भए त म अघि नै एउटा बहाना बनाएर यहाँबाट हिँडिहाल्थे नि।
4: धन्यवाद सर, हामी आभारी छौँ सर।
5: कथा लेख्दा सर्वप्रथम कुन विषयमा कथा लेख्ने हो भनेर त्यसको कथानक बनाउनु पर्छ। बुँदामा आधारित भएर कथा लेख्ने भए बुँदाहरूको गम्भीरताका साथ मनन गर्नुपर्छ।
3: त्यसो भए कथा कि दिएको बुँदाका आधारमा लेखिँदो रहेछ कि आफैले कथानक बुनेर कथा रचना गरिदो रहेछ, हगि सर?
5: हो त, कथामा आवश्यक पात्रहरू चयन गरी तिनका छोटा छोटा तर पात्रानुकूल सरल भाषामा संवाद गर्नुपर्छ। यसै गरी घटनाको क्रमिक विस्तारमा नयाँ नयाँ जिज्ञासा उत्पन्न गराउँदै कथामा आदि, मध्य र अन्त्यका लागि अनुच्छेद सम्बद्धता मिलाई कथा लेख्नुपर्छ।
4: कथामा सन्देश पनि दिनुपर्छ होइन र सर? तर त्यो कसरी कथामा प्रस्तुत गर्ने त सर?
5: लेखक आफैले सन्देशका बारेमा नबोली घटनाबाटै पुष्टि गर्नुपर्छ। कथाले कुनै न कुनै महत्त्वपूर्ण सन्देश दिएकै हुने हुनाले यो कथामा आएकै हुनुपर्छ।
2: अनि कथा लेख्दा एकादेशमा भनेर सुरु गर्ने हो त सर?
3: लोक कथा हो र, अहिलेका आधुनिक कथा यसरी कहाँ एकादेशमा भनेर सुरु गर्नुहुन्छ त?
4: कथा लेख्नका लागि बुदा दिएकै हुन्छ र सर? कहिले काहीँ त प्रश्न मात्रै पनि सोधिन्छ नि, होइन र?
5: हामीले कथा रचना गर्दा कथानक बुनेपछि कथा श्रृङ्खला तयार पार्नुपर्छ। बुँदागत रूपमा दिइएको विषयवस्तुमा सिँगार्ने काम गर्नुपर्छ। परीक्षा केन्द्रीय हुँदा कथा लेखन स्वतन्त्र भने हुँदैन।
2: कथाको शीर्षक राख्न कदापि पनि भुल्नु हुँदैन है सर? शीर्षक सटीक हुनुपर्छ, कथालाई समेट्ने खालको सुहाउँदो पनि हुनुपर्छ।
3: कथा रचना गर्न बुँदा दिएको छ भने चाहिँ कसरी लेख्ने हो सर?
5: निर्दिष्ट बुँदामा आधारित भई कथा लेख्ने भए त्यसैमा आधारित भएर लेख्नुपर्छ। तर त्यहाँ उल्लेख भएभन्दा बढी कथावस्तु बढाउने वा अनावश्यक पात्र कल्पना गरेर कथा रचना गर्नु हुँदैन।
4: कथा कति समयभित्र लेख्नुपर्छ? कुनै निश्चित समयमा नै सक्नुपर्छ भन्ने छ र?
5: परीक्षामा लेख्नका लागि 4 पूर्णाङ्क भए 8 देखि 10 मिनटभित्र लेख्नु ठिक हुन्छ। स्वतन्त्र रूपमा कथा लेखन गर्दा निश्चित समय तोकिएको हुँदैन, तर पनि एक बसाइमा पढ्न सकिने गरी समय मिलाएर लेख्नुपर्ने हुन्छ।
3: सामाजिक विषयवस्तुको पहिचान तथा कथा निर्माण र त्यसको सन्देश प्रस्तुत गर्न घटनाबाट पात्र स्वयंले पाठ सिकेको देखाउन सकिन्छ, होइन त सर?
5: विशेष गरी सामाजिक कथा रचना गर्ने भए समाजमा भएका, देखेका वा घटेका घटनालाई नै कथाको प्रारूपमा ढालेर कथा रचना गर्ने शिल्प हुनु नै कथाकारिताको शिल्प भएको मानिन्छ।
2: पाठमै दिएको परियोजना कार्यलाई हेर्दा त मलाई कस्तो कथा लेखु लेखु जस्तो लाग्यो सर। के म त्यही बुँदामा आधारित भएर कथाका लागि पहिलो वाक्य बनाउन सक्छु सर?
5: अवश्य हो, तिमीले जस्तै कथा लेख्नका लागि रुचि जगाउनुपर्छ। कथा लेख्छु भनेर आफूले कथाको घटना टिपोट वा मनन गरेपछि कथा लेख्न सकिन्छ। सर्वप्रथम सबैले निर्दिष्ट बुँदालाई पठन गरी कथाको कथानक मनन गर्नुहोस् त। दिएका बुँदा पढी घटनाको मनन गरेपछि कथामा के हुँदो रहेछ भन्ने थाहा पाउनु भयो त?
4: हामीले बुझ्यौँ सर।
5: हो, अब कथाको प्रारम्भ कहाँदेखि कहाँसम्म राख्ने, त्यसपछि मध्यभागमा कुन घटनादेखि कुन घटनासम्म प्रस्तुत गर्ने र अन्त्यमा के सन्देश लेख्ने भन्नेसम्मको मनमनै योजना गर्नुहोस् र कथा रचना गर्नुहोस्।
3: बुँदा पढ्दा, सन्तानले राम्रो गर्दा आमा बुबा पनि खुसी हुने र गौरव पनि बढ्ने रहेछ भन्ने सन्देश किसानको परिवारबाट प्राप्त भयो।
2: कथामा छोरीलाई रेस्टुरेन्टमा लगेर एक प्लेट मिठाई मगाई खाना दिएर आफू चाहिँ होटेलको चारैतिर हेर्छ। किसानलाई अरू के ल्याऊ भनेर सोधेको र वाद विवाद प्रतियोगितामा प्रथम भएकाले मिठाई खुवाएको कुरा गर्छ।
4: नमागे पनि होटेलवालाले एक प्लेट मिठाई उपहार भनेर ल्याएर दिएको देखि किसान ज्यादै खुसी भएको चर्चा गर्दै कथालाई संवाद सहित लेख्दा हुँदैन त सर?
5: हो, कथामा संवाद राख्दै घटना विस्तार गर्दै अगाडि बढाउँदा नै कथा रचना राम्रो हुन्छ।
3: सर, कथा लेख्ने बानी राम्रो हो त?
5: तपाईँले पनि 81 यस्तो प्रश्न गर्नुभयो। हँ, कथा लेख्ने गर्नु एकदम राम्रो हो नि। आफ्नै जीवनमा घटेका घटनालाई पनि आधार बनाएर कथा रचना गर्दा पनि हुन्छ, तर त्यसमा पात्रको नाम अर्को राख्दा कथा जीवन्त पनि बन्छ।
2: समाज, टोल, छरछिमेकमा देखिएका घटनालाई कथाको रूप दिँदा कथाले यथार्थ रूप लिन्छ, यसरी कथा रचना गर्दा सुन्दर पनि हुन्छ।
5: जे होस्, सामाजिक कथा रचना गर्न अब त पक्का सक्नुहुन्छ होला जस्तो लागेको छ। सबैले प्रयास गर्नुहोस् है त।
6: हस सर, हामी प्रयास गर्छौं नि।
5: के अब हामी छुट्टिने हो त? तपाईँहरूको वस्तुभाव कता कता छन् विचार गर्नुहोला, म चाहिँ गएँ है त।
0: हस्त श्रोताबिन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
7: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
8: नागरिक लगानी कोष।
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
10: नेपालको समावेशी आवाज।
0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: डियर स्टुडेन्ट्स, टुडे वी डिस्कस द ग्रामर टपिक फोकस्ड अन मोडल्स एन्ड कन्डिसनल सेन्टेन्स टाइप 2 एन्ड टाइप 3 गिभन इन युनिट 2 अफ ग्रेड 9 कम्पलसरी इङ्ग्लिस टेक्स्ट बुक। Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
11: Pranita, look, our sir is coming.
12: Yes, he is.
11: Namaste, sir.
13: Namaste. What are you doing here?
12: Just talking about our imagination.
13: That's good. Then, what are your imaginations?
11: Like flying in the sky as a bird.
12: And being the Prime Minister of Nepal.
13: That's great. In our previous class, we learnt many grammatical items. And today, we are going to learn a new grammatical item. Can you guess what are we going to learn today? It's related to your talk that is expressing imagination and some other things.
12: We are excited to learn, sir.
13: Good. For it, you have to turn to page number 19 and 20, okay?
12: Okay, sir.
13: Dear students, have you seen grammar 1 on page number 19?
12: Yes, sir.
13: Good. What is written there in A?
11: Study what the people in the picture are saying.
13: Yes, you are right. Now, you have to act out the conversation, okay?
12: Okay, sir.
13: Start then.
11: I failed my test.
12: Really? What do you think you should do in future?
11: I should study a little more.
13: Very good. You have acted out it very nicely. Can you tell me the modal verb used in the conversation?
12: Should, sir.
13: Very good. We are going to learn the use of should, ought to, and had better. Okay?
12: Okay, sir.
13: Do you know the use of should?
12: No idea, sir.
13: Don't worry. I will help you. First, I want to give you examples. You listen to me and try to find the use of should. Okay?
12: Okay, sir.
13: The examples are, Jagat should be here by 5 p.m. He should be bringing vegetables.
11: To express something that is probable.
13: Is he right, Pranita?
12: I think he is, sir.
13: Yes, you are right. We use should to express the action that can take place. Jagat can be here by 5 p.m. and can bring vegetables. Now, I want to tell you another example of should and try to find its use. The example is, should we start learning English now?
12: To ask questions, sir.
13: You are right. We use should to ask question. Now, another example for you and again find its use. Example is, you should stop eating junk food.
11: To give advice or suggestion or recommendation.
12: To show obligation and give an opinion.
13: Very good. You have understood the use of should very nicely. Now, let's see the use of ought to. Do you have any idea?
12: No, sir.
13: Okay, I want to give you examples. Listen to me and try to get its use, okay?
12: Okay, sir.
13: Examples are, they ought to have more parks in the city center. We ought to eat lots of fruit and vegetables every day. Can you say the use of ought to?
11: No idea, sir.
12: Sorry, sir.
13: Don't be upset. Now, I want to tell you its use. You write it down in your exercise book. We use ought to when talking about things which are desired or ideal. Have you got the idea?
12: Yes, sir.
13: Now, we have one more model to learn, that is, had better. So, I want to give you an example. We had better take something to eat or we'll be hungry later. It's getting late. We use had better to give advice about specific things. Use should for general advice. It is followed by the infinitive without to. Have you understood?
4: Yes, yes sir.
13: Dear students, we are going to do a task given in B on page number 20. What is the instruction in B?
12: Choose the correct answer, sir.
13: First, you choose the correct answer. You can do it in your book with your pencil. Then we'll discuss the answers, okay?
4: Okay, sir.
13: I hope you might have finished your work.
4: We have, sir.
13: Good. Let's start then. One should read the question and another should say the correct answer tone by tone, okay?
4: Okay, sir.
11: A. I need help, doctor. My baby doesn't sleep well. What? Dot, dot, dot. The options are 1. Had I better do? 2. Should I do? 3. I should do.
12: The correct answer is should I do, and the complete sentence becomes as I need help, doctor. My baby doesn't sleep well. What should I do?
13: You are right. Go ahead.
12: Now my turn to read the question. B. The aeroplane only allows 2 pieces of luggage. You dot dot dot pack too much or you will have to take it out at the airport. The options are 1. Had better not. 2. Better not. 3. Had not better.
11: The correct answer is had better not, because it is an advice for a specific thing, and correct structure is had better not.
13: The complete sentence becomes the aeroplane only allows 2 pieces of luggage. You had better not pack too much or you will have to take it out at the airport.
11: Number C. A. I think that the grade my teacher gave me on the test is wrong. Really? You dot dot dot to her after class today. The options are should to talk, ought to talk, ought talk.
12: Correct answer is ought to talk, because we have to use to after ought and it becomes really you ought to talk to her after class today.
13: Wow, very good. Now, I want to read the rest of the questions and you say the correct answers, okay?
4: Okay, sir.
13: D. It's raining and I don't want to get my dress wet. I, dot, dot, dot, and umbrella. The options are 1. Had better not take. 2. Had better to take. 3. Had better take.
4: Had better take.
13: Very good. Now, number E. Dinesh loves chocolate, but he, dot, dot, dot, too much, or he will put on weight. The options are 1. Shouldn't eat. 2. Should it not. And 3. Should it.
4: Shouldn't eat.
13: You are right. Now, number F. My mother isn't feeling well, so I told her that she, dot, dot, dot, to the doctor. The options are 1. Ought go. 2. Ought to go. And 3. Ought.
4: Ought to go.
13: You are right again. Next number is G. A. It's so hot. B. You, dot, dot, dot, your jacket. The options are 1. Should take off. 2. Should put on. And 3. Should to take off.
4: Should take off.
13: You are absolutely correct. The last one given in H is I'm going to visit your country. Where, dot, dot, dot, if I want to go shopping. The options are should I go, option 2, I should go, and option 3, ought to I go.
4: Should I go.
13: Bravo, you have done a great job. Now, we are going to learn another item of grammar under grammar 2, given on page number 24 and 25. What do you see there under grammar 2?
11: Sentences with the highlighted words.
12: Yes, sir, there are the sentences having highlighted words.
13: You are right. One of you read the sentences A to C.
12: I want to read, sir.
11: Then I want to read the rest of the sentences.
13: All right, go ahead then.
12: Number A. The king would be treated only if he came on foot to the holy man's residence. Number B. If Sarita had an Android mobile phone, she would join the virtual classroom. Number C. If the king had lived an active life, his health would not have worsened.
13: What are the highlighted words in the sentences, Gaurab?
11: In the first sentence, the highlighted words are would be and came. In the second sentence, had and would join. And in the third sentence, had lived and would not have worsened.
13: Good. Now, it's your turn to read, Gaurab.
11: Okay, sir. Number D. Had she studied hard, she would have secured the best result. Number E. If we had listened to the radio, we would have heard the news. Number F. It would not surprise me if he knew the answer.
13: Pranita, you say the highlighted words.
12: In the fourth sentence, had studied and would have secured. In the fifth sentence, had listened and would have heard. And in the last sentence, would not surprise and knew.
13: Yes, you are correct. These are called conditional sentences. They are conditional type 2 and type 3. In conditional sentence, there are two parts. One is if clause and another is main clause. Here, if clause does not give us a complete meaning. For example, in the fifth sentence, it is written, if we had listened to the radio, if I say only this part, does it give us complete meaning?
6: No, sir.
13: So, we need another main clause to get complete sentence. And if clause keeps condition to complete the meaning. Have you understood?
11: Yes, sir.
13: Very good. Can you tell me which are the conditional sentences type 2 in the above examples?
12: The sentences of A, B and F are of conditional sentences type 2.
11: And the sentences of C, D and E are of conditional sentences type 3.
13: Very good. There is past form of the verb in one part and there is would or could or should or might plus infinitive, verb 1, in another part in type 2. And there is past perfect of the verb in one part and would or could or should or might plus have plus past participle, verb 3, in another part in type 3. Okay?
6: Okay, sir.
13: If so, can you tell me when do we use type 2 and type 3?
6: No idea, sir.
13: Okay, don't worry. I'll tell you and please write in your notebook.
6: Okay, sir.
13: We use type 2 to express an unlikely or hypothetical condition and its probable result. Similarly, we use type 3 to express that the time is the past and the situation is hypothetical. Is it clear to you?
6: Yes, sir.
13: Dear students, let's do the task of B. You just write down the correct forms of the conditional sentences in your notebook first. Then, I will ask to share your answer, okay?
6: Okay, sir.
13: I hope you might have finished.
6: Yes, sir.
13: Okay. First, Gaurav says the first five sentences and Pranita will say the rest ones.
11: Shall I start, sir?
13: Sure. Proceed it.
11: Okay. Number A. I had seen Chiring a few minutes ago. If you had come round earlier, you would have seen him too. Number B. I wish I were a bird. If I were a bird, I would fly round the world. Number C. Provided that you were 20, you could play the match. Number D. George was happy that he came to Nepal. If he hadn't, he would not see Mount Everest. Number E. What would you do if you won the lottery of rupees 1 lakh?
13: Is he right, Pranita?
12: Yes, sir. He is right. I have also written the same.
13: Very good. Pranita, your turn now.
12: Okay, sir. Number F. Seema missed the bus to go home. If she had come in time, she would have caught the bus. Number G. She would lose weight if she did not eat a lot of sweets. Number H. They might have helped you if you had asked them. Number I. If he had driven more carefully, he might not have had that accident. Number J. If everyone turned off unwanted lights, we could save a lot of electricity.
13: Is she right, Gaurav?
11: Yes, sir. She is right.
13: Excellent. You are absolutely right. One thing you have to remember is, if we use if clause in the first part, then we should use comma before the main clause or another part. But if we do not use comma, if clause is used in the second part. Is it clear to you?
12: Yes, sir.
13: Now, we are going to do the task given in C. Dear students, in this task, you are free to write your own ideas, but the structure must be correct. You start writing your answers in your notebook, okay?
11: Okay, sir.
13: I hope you might have finished writing.
11: Finished, sir.
13: Good. Now, Pranita says her answers from A to E and Gaurav will say from F to J, okay?
6: Okay, sir.
13: Let us start, Pranita.
12: Sure, sir. A. If you had studied well, you would have passed the exam. B. If you asked me, I would tell you the answer. C. If we had gone to the cinema, we would have easily spent the time. D. If you spoke English, you could improve it. E. If they listened to me, I would tell them my story.
13: Is she right, Gaurav?
11: She is absolutely right, sir.
13: Yes, she is absolutely correct. Then it's your turn, Gaurav.
11: Okay, sir. F. I would return to you if I had your address. G. If I had practiced dancing, I would have taken part in the contest. H. If we were free, we would walk to the museum. I could swim if there were not many sharks there. J. She would have reached in time if she had taken the right bus.
13: Is he right, Pranita?
12: Yes, sir. His answers are perfect.
13: Yes, you have perfectly done your task. Do you have any confusion about the use of conditional sentences type 2 and 3?
6: No, sir.
13: Good. If so, please keep them practicing, okay?
6: Okay, sir.
13: Dear students, we are at the end of our today's class. This much for today. Have a nice time. Goodbye.
6: Goodbye, sir.
0: हस्त श्रोताबिन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
14: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
15: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
14: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
15: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
14: भनेपछि त अलि सचेत नै पो हुनुपर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
15: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
14: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
16: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
17: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
18: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
19: सेतो पुतलीदेखि सावधान रहौ।
20: सापु कस्तो रोग हो?
19: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
20: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
19: सापु रोग के कारणले लाग्छ?
20: हालसम्म सेतो पुतली, मोठलाई सापुको कारकमा लिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
19: सापु रोगका लक्षणहरू के हुन्?
20: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
19: उज्यालोमा हेर्न नसक्नु,
20: आँखा दुख्नु,
19: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
20: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
19: सापुको रोकथाम कसरी गर्ने?
20: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
19: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
20: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
19: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
20: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
19: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
20: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौं।
19: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार। पछि सुन्न सक्नुहुनेछ कार्यक्रम खेल संसार। यति बेला भने रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आजै प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 उपलब्ध गराउने मन्त्री परिषदको निर्णय। र रुस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा। समाचार अब विस्तारमा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-2084 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको आज जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार प्रणाली सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको स्पष्ट पार्नुभयो।
1: हाम्रो शीर्ष प्राथमिकतामा सुशासन नै हो। सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन। भ्रष्टाचार, ढिला सुस्ती, बिचौलिया तन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ। त्यसैले यो सरकार सिस्टम सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको हो। ई गभर्नेन्स, डिजिटल डेलिभरी, वान टाइम डेटा सबमिसन, पर्फर्मेन्स कन्ट्राक्ट जस्ता प्रबन्धहरू केवल प्रविधिका कुराहरू होइनन्। यी राज्य सञ्चालनका संस्कार नै परिवर्तन गर्ने आधार हुन्। हामीले खर्च गर्ने राज्य होइन, डेलिभरी दिने राज्य निर्माण गर्दैछौँ। इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर घर ढोका ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ। तर राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौं युवाहरूका लागि रोजगारी सिर्जनाका साथै नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने नीति लिएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएको छ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समतामूलक समाजको निर्माणका लागि सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्देशित हुने बताउनुभयो। शासकीय सुधार र पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहने उल्लेख गर्नुहुँदै अर्थमन्त्री वाग्लेले विपन्न र अवसरबाट वञ्चित वर्गलाई माथि उठाउने गरी आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताउनुभयो। सांसदहरूले कृषि तथा सानो उद्योगको विकासका लागि प्राथमिकता दिनुपर्ने, किसानका लागि राहत र नव उद्यमशीलहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने, युवा जनशक्तिको विदेश पलायन रोक्ने कार्यक्रमहरू ल्याउनुपर्ने, ऊर्जा र पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने तथा रणनीतिक महत्वका दीर्घकालीन योजनाहरूलाई प्राथमिकता दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले व्यक्ति समाजमा बढ्दै गएको हत्या र लुटपाटका घटनाहरू नियन्त्रण गर्न, हावाहुरीका कारण क्षति पुगेको विद्युत प्रसारण लाइनको छिटो मर्मत गर्न, विस्थापित सुकुम्बासीको छिटो पुनर्स्थापना गर्न तथा पर्याप्त छलफल बिना संविधान संशोधनको काम अगाडि नबढाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 8 गते शुक्रबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले छुवाछुत र जातीय भेदभाव अन्त्य गर्न विशेष योजना ल्याउनु पर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले ताप्लेजुङको पाथिभरामा निर्माणाधीन केबलकार योजना अघि बढ्छ कि रोकिन्छ भनेर सरकारले स्पष्ट पार्नुपर्ने, देशैभर बन्दै गरेका सडक निर्माण कार्य समयमै सक्नुपर्ने, हालसालै चोरी भएको रातो मच्छिन्द्रनाथको दायाँ बायाँ राख्ने हिटी मङ्ग खोजी गर्न सरकार पहल गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भयो। प्रधान न्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति थियो। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। यसअघि संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रुपियाँ दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बाबत 25,000 रुपियाँ एकमुष्ट प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रवक्ता पोखरेलले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 प्रति परिवारलाई राहत रकम 15,000 प्रति महिना प्रदान गरिने जानकारी दिनुभयो।
2: पूर्वाधार विकास मन्त्रालयबाट काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रु 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 भएको प्रति परिवार राहत रकम रु 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु 2,000 प्रति महिनाको दरले हाललाई 3 लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, थमा नेपाल राष्ट्र बैङ्क 2058 संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने।
0: यस्तै विस्थापित भएका सुकुम्बासी परिवारका वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको छ। बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवाको सुनिश्चितता, स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने 6.116 मिलियन स्विस फ्रान्क अनुदान स्वीकार गर्ने, अर्नीको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै निर्वाचन सरकारबाट 6,71,92,00,000 रुपियाँ प्राप्त भएकोमा 4,96,78,00,000 खर्च भएको जनाएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले स्वास्थ्य क्षेत्रमा व्यापारिक पक्षलाई भन्दा सेवा प्रवाहलाई बढी प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धमा मन्त्रालयहरूका सचिव र उच्च पदाधिकारीहरूसँग गरिएको छलफलमा सांसदहरूले स्वास्थ्य बिमाको उचित व्यवस्थापन र गुणस्तरीय शिक्षा विकासमा बजेटको प्रभावकारी उपयोग गर्नुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
3: हजुर दर्शन,
4: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
3: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
5: नमस्ते बाबुजू।
4: नमस्ते, आउनु न भित्रै।
5: हुन्छ बाबुजू।
3: अनि दादा त अफिस गइसक्नु भयो होला है?
4: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
3: हस् हस् बाबुजू।
6: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
3: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
3: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा समुदायबीच सहकार्य

0: भएको भीषण आग लागेका कारण हजारौं स्थानीयलाई अन्यत्र सर्न आग्रह गरिएको छ। लस एन्जल्सको डाउनटाउन क्षेत्रबाट करिब 40 माइल अर्थात् 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा हिजो बिहान आगो सुरु भएको थियो। अब आर्थिक समाचार।
1: यस वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। पर्यटन विभागले सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीहरूले अनुमति लिएको जनाएको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएको विभागले जनाएको छ। पर्यटन विभागले 6,500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति प्रदान गर्दै आएको छ। विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,000 रुपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट 1,07,68,91,000 रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। काभ्रे प्लान्चोकको डाँडा पारी स्थित महाभारत गाउँपालिका यस वर्ष पनि शून्य बेरुजु भएको पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार महाभारत गाउँपालिकामा 1,13,71,90,000 रुपियाँको लेखा परीक्षण भएको थियो। यसअघिको 2 आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकाले निरन्तर शून्य बेरुजु कायम गर्न सफल भएको थियो भने तेस्रो पटक पनि पालिकामा शून्य बेरुजु देखिएको छ। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले संघीय प्रदेश र स्थानीय सरकारले बनाएको ऐन कानून र गाउँसभाले पारित गरेको बजेटलाई कार्यान्वयन गर्दै आउने क्रममा पालिकालाई शून्य बेरुजु बनाउन सफल भएको बताउनुभयो। नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय तथ्याङ्क कार्यालय बीच राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग आदान प्रदान गर्ने देशसहित समझदारीमा हस्ताक्षर भएको छ।
2: जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट सङ्घ क्यान विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने घोषणा गरेको छ। म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लिग एनपिएलको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिका विषयमा रहेका कानुनी विवाद अन्त्य गर्ने निर्णय गरेको जानकारी गराउनु भयो। जोरा स्पोर्ट्सले क्यानलाई विपक्षी बनाई सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपछि खेलकुदको बृहत्तर विकासका लागि मुद्दा फिर्ता लिन गरेको अनुरोध र पछिल्लो विकसित परिस्थितिलाई आत्मसात गर्दै कम्पनीले यो कदम चालेको विज्ञप्ति मार्फत जनाएको छ। राखेपछि गत 2082 फागुन 12 गते पठाएको पत्रको स्वागत गर्दै जोरा स्पोर्ट्सले खेलकुदको अभिभावक निकायको भावनालाई सम्मान गरेको जनाएको छ। रूपन्देही क्रिकेट संघको आयोजनामा भैरवमा जारी पञ्चकन्या रूपन्देही सुपर लिग अन्तर्गत ए डिभिजनको मङ्गलबारको खेलमा जेआर क्रिकेट क्लब विजयी भएको छ। खेलमा मेलबोर्न क्रिकेट एन्ड स्पोर्टिङ क्लबलाई 1 विकेटले हराउँदै जेआर क्रिकेट क्लबले जित निकालेको हो। हारका बावजुद मेलबोर्न सेमी फाइनल पुगिसकेको छ भने जितले जेआर रेलिगेसनबाट जोगिने झिनो आशा अझै बाँकी छ। भरिवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मेलबोर्नले निर्धारित 50 ओभरको खेलमा 26 ओभर 3 बल खेल्दै सबै विकेट गुमाएर जम्मा 90 रन बनाए। जवाफी ब्याटिङ गरेको जेआरले 30 ओभरमा 9 विकेट गुमाएर 91 रन बनाउँदै जित निकाल्यो। प्रतियोगिताको विजेता टिमले 1,01,000 रुपियाँ र उपविजेताले 50,001 रुपियाँ साथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
0: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा गण्डकी, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा साथै मध्य प्रदेश लगायत कोशी बागमती प्रदेशको तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आजै प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 उपलब्ध गराउने मन्त्री परिषदको निर्णय र रुस चीन रणनीति

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: नमस्कार, खेल खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेलप्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। खेल संसारको साथमा छु म मनुका कुँवर, प्रविधि संयोजनमा हुनुहुन्छ सुधीर मिश्र। आजको खेल संसारलाई हामी मधेस प्रदेश केन्द्रित गर्दैछौ। मधेस खेलकुद परिषदको आयोजनामा हिजोदेखि 8 जिल्लाका खेलाडीहरूको सहभागिता हुने गरी खेलकुद प्रतियोगिता सुरु भएको छ। खेली मधेस जिती मधेस भन्ने मूल नारा सहित प्रदेशभर खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि गर्ने तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता सुरु भएको हो। मधेस खेलकुद परिषदले यो वर्षबाट 8 जिल्ला समेट्ने गरी मधेस प्रदेशलाई खेलकुद उत्सवमय बनाइरहेको छ। खेल संसारमा आज हामी परिषदका सदस्य सचिव शिवजी प्रसाद कानुसँग कुराकानी गर्दैछौँ। मधेस प्रदेशको समग्र विकासमा यो प्रतियोगिताले कस्तो टेवा दिला? 8 जिल्लाका खेलाडी समेट्नका लागि के कस्तो व्यवस्था गरिएको छ? अब लागौं कुराकानी तर्फ।
2: सबभन्दा पहिले त यो मधेसमा खेलकुदको विकास र प्रबन्धन राज्यसँग जोड्न हामीलाई आजको यो कार्यक्रममा निम्ति आउनुभयो, सबैलाई तपाईँहरूलाई धन्यवाद छ। हामी यो प्रदेशमा विगत 7 वर्षदेखि ऐन थिएन, ऐन आएपछि यो हाम्रो पहिलो वर्षको कार्यक्रम हो मधेस खेलकुद परिषदको। अहिले हामी प्रदेशीय स्तरीय गेम चाहिँ 19 गर्दैछौँ भने राष्ट्रिय स्तर हामीले 3 गर्दैछौँ र थपमा एउटा चाहिँ क्रिकेटको 2 प्रतियोगिता हामीले गर्दैछौँ, भन्नाले 23 सुविधाको गेम हामीले गर्दैछौँ जसमा महिला र पुरुष दुवै मिलाएर हामी गर्दैछौँ। जस्तै क्रिकेटको अब पर्सि एउटा सकिन्छ शहीद कप र एमसिएल 8 सकिन्छ, त्यसपछि महिलाकै नेकस हाम्रो क्रिकेट प्रतियोगिता छ र 19 अहिले हामीले हिजोबाट सुरु गरेका छौँ। विभिन्न जिल्लाको पालिकाहरूमा 19 विधाको हामीले प्रतियोगिता सुरु गरेका छौँ, जसमा चाहिँ हामीलाई एउटा जिल्लाबाट सबै विधाका खेलाडीहरू 303 रेफ्री निर्णायक सहितका व्यवस्थापक सहितका टोली हुन्छन् भने 8 जिल्लाबाट यो वर्ष हामी 2472 यो प्रदेश स्तरीय प्रतियोगितामा हामी सहभागी गराउँछौँ र बाकी 3 चाहिँ फरक ढङ्गका सेड्युल हुन्छ। जस्तै म्याराथन भयो भने त्यसमा चाहिँ अब खुल्ला हुन्छ, सो त्यही बेला मात्रै एकिन हुन्छ। क्रिकेटका प्रतियोगितामा चाहिँ एउटा लम्स हुन्छ, 110-12 जति हुन्छ।
1: यो वार्षिक रूपमा नै गरिने जस्तो गत वर्ष पनि भएको कार्यक्रम हो कि यो प्रतियोगिता सञ्चालन गरिरहँदा विशेष गरेर खेलकुद परिषदले कस्तो सन्देश दिन खोजिरहेको छ नि?
2: हाम्रो यो गत वर्षदेखि सञ्चालन भएको प्रतियोगिता होइन, यो वर्षदेखि हामी सञ्चालन गरेका छौँ। यसमा हामीले सन्देश के दिन खोजेका छ भने प्रदेश सरकारले या परिषदले या खेलकुद मन्त्रालयले चाह्यो भने विभिन्न विधाको प्रतियोगिता एकै पटक सुरु गरेर खेलसँग जोडिएका खेलाडीहरूलाई हामी एकै ठाउँमा उभ्याउन सक्छौँ। र यो वर्षदेखि हामीले एउटा नयाँ सन्देश पनि के दिन खोज्यो भने हामी एकैचोटि उद्घाटन गर्ने, हरेक विधालाई हरेक ठाउँमा उद्घाटन गर्दाखेरि के हुन्छ भने त्यो बढी मञ्चमा समय खर्चिँदो रहन्छ, त्यही भएर एकैचोटि उद्घाटन गर्ने र समापन त्यो सकिँदै मिडल बाँड्दै जाने, त्यसले गर्दा समय पनि हाम्रो बचत हुन्छ र सबै विधाका खेलाडीहरू पनि सहभागी हुन्छ, समय पनि कम छ यो वर्ष अझ सकिनलाई। यो एउटा नयाँ सन्देश दिएका छौँ र मधेस प्रदेश हामीले धेरै सम्भावना बोकेका खेलकुदहरू यहाँ विधाहरू छ, कुस्ती छ, कबड्डी छ, हकी छ, भारोत्तोलन छ, यो कराते छ, ताइक्वान्डो छ, जसले राष्ट्रिय प्रतियोगितामा विभिन्न समयमा चाहिँ मेडल गोल्ड मेडलहरू ल्याउने विधाहरू छ। उसका विकासका रूपमा लियो भने अब जुन बोर्डरसँग नजिकै हाम्रो यो प्रदेश छ, बोर्डरसँग टाँसिएकै छ, बोर्डर खुला भएको हुनाले, खुला सिमाना भएको कारणले कुलतसँग बढी युवाहरूको केन्द्रित हुँदैछ। त्यही भएर चाहिँ हामी बढी प्रतियोगिता गराए, बढी खेलकुद गरायो भने खेलकुदमै युवाहरूलाई हामीले केन्द्रित गर्न सक्छौँ र खेलकुद कहीँ न कहीँ राज्यको विकासमा राम्रो भूमिका हुन सक्छ। एउटा एनपिएलले पनि हामीलाई केही दर्शाएको छ, हामी खेलकुदलाई व्यवसायीकरण गर्यो भने हाम्रो विधाको गेमलाई, हाम्रो विधाको खेललाई चाहिँ मान्छे टिकट काटेर पनि हेर्न चाहिँ उत्सुक छ। 10 मिनटमा एनपिएलको जम्मै टिकट बिक्री हुन्छ भने अरू विधाको किन हुँदैन भन्ने उद्देश्यले पनि हरेक विधाको सम्मानजनक उसको उपस्थिति होस्, हरेक खेलाडी राज्यसँग जोड्ने अभ्यासमा छौँ, राज्यको एउटा सुन्दर गहना बनाउने अनि बाहिर गएर जस्तै यो तराई त हाम्रो मधेस प्रदेशको सुगम ठाउँ हो नि, हामी 3 घन्टाको बाटोमा मिडिलबाट सुरु गरेर 3 घन्टामा हामी जुनसुकै जिल्ला पुग्न सक्छौँ सेन्टर बनाएर हिँड्यो भने। त्यही भएर यहाँ चाहिँ धेरै सम्भावना भएको हुनाले हामी यो वर्ष चाहिँ एउटा प्रदेश सरकारलाई खेलाडीहरूको बिचमा खेलकुदमै बनाउन आग्रह गरेका छौँ र खेलाडीहरू एकदम उत्साहितका साथ यो सहभागिता उहाँहरूले जनाउनु भनिदिनुहुन्छ। विभिन्न हामीले राष्ट्रपति रनिङ सिल्डको पनि एकैचोटि हामी सुरु गरेका छौँ, विभिन्न पालिकाहरूले आफ्नो प्रतियोगिता सुरु गर्नुभएको छ, छनौट सुरु गर्नुभएको छ। हामी यो हरेक दिन एक विधाको प्रतियोगिता हामीले एक खालको चाहिँ हामी तयारी गरेका छौँ र सकभर यो हामी सम्पन्न गर्छौँ।
1: हजुर, अहिले अब मधेसको 8 जिल्लाको लागि एउटा यो ठुलो उत्सव चलिरहेको बेलामा 23 विधाका खेलहरू सञ्चालन गर्न, सम्पन्न गर्नको लागि भौतिक पूर्वाधारको अवस्था कस्तो छ, कसरी व्यवस्थित गर्नुभएको छ नि?
2: भौतिक पूर्वाधारमा त हामी धेरै पछाडि छौँ, राज्यले पनि देखाउन पनि त्यही खोजिरहेछौँ। सम्भावना भएको ठाउँमा राज्यले चाहिँ कम्तीमा भौतिक पूर्वाधार बनायो भने खेलाडीहरू त जति पनि हामीले जोड्न सक्छौँ, एउटा राज्यसँग चाहिँ उसको चाहिँ राज्यको विकासमा उसले चाहिँ जोड्याउन सक्छौँ, युवाहरूलाई कुलतबाट चाहिँ हामी जोगाउन सक्छौँ। हामी मान्छे स्वस्थ भयो भने हामी जुनसुकै विधामा, जुनसुकै हामी कार्यमा लाग्यो भने त्यहाँ स्वास्थ्य हिसाबले हामी हाम्रो इनर्जी हामी बढी खर्चिन सक्छौँ। पूर्वाधारको मामलामा हामी अरू प्रदेशभन्दा धेरै जिर्ण अवस्था छ। हाम्रो 1 वटा पनि 8 वटा जिल्लामा फुटबलको चाहिँ पूर्ण रूपमा चाहिँ हाम्रो कुनै रङशाला छैन, क्रिकेटको रङशाला छैन, तर पनि रङशालाको पिचको यस्तो फेरि हेर्ने हो भने तपाईँको सिउ र मूल पानी पछि सबभन्दा सुन्दर क्रिकेटकै हामी रङशाला पिचको वीरगन्जमा छ, जनकपुरमा छ, तर के हो भने उसको भौतिक पूर्वाधार हामी जोड्न सकेको छैन। कवर हलको अवस्था पनि राणाकालमा कुनै राजाको पालामा बनेको छ, त्यो पनि जीर्ण अवस्थामा छ, नयाँ चाहिँ राज्यले चाहिँ लगानी गरेर बनाउने तिर गएकै छैन। यो वर्ष हामी परिषद गठन भएपछि 6 जिल्लामा बहुउद्देश्य, किनकि हाम्रो वेदरको हिसाबले पनि मधेस प्रदेश बढी महिना गर्मी भएको हुनाले हामी वेदरको हिसाबले पनि धेरै विधाका गेमहरू हामी इन्डोर गर्नुपर्ने स्थिति हुन्छ र हामीसँग कवर हलको अवस्था एकदम जीर्ण छ, एकदम न्यून मात्रामा छ। जनकपुरमा एउटा छ, राज्यको एउटा सिरामा छ, एउटा पर्सामा छ, अरू ठाउँमा छैन, एउटा चाहिँ सानो हाम्रो चाहिँ सर्लाहीमा छ। भन्नाले 6 वटा हामीले बहुउद्देश्य चाहिँ कवर हल यही वर्ष हामीले निर्माण गर्न थाल्ने गरेका छौँ र हामी प्रदेश सरकारलाई आग्रह गर्दैछौँ यसलाई चाहिँ बहुवर्षीय योजनामा पारेर यसलाई चाहिँ 11 लागि जो मधेस प्रदेशमा 11 राष्ट्रिय प्रतियोगिता एउटा निश्चित गरेका छ, त्यो बेलासम्म कम्तीमा मधेस प्रदेशका 8 जिल्लामा भौतिक पूर्वाधार हामी जोडौँ। 8 जिल्लाको 136 पालिकामा हामी खेलाडीहरूलाई जोडौँ। गाउँमा प्रतिभाहरू लुकेका हुन्छ, हामीले प्लेटफर्म दियो भने त्यो प्रतिभालाई राज्यसँग जोड्ने हामी प्रयास गर्छौँ, हामी आग्रह गर्दैछौँ। सम्भवतः यो हामी 6 यदि बहुवर्षीय योजना हामी पार्न सफल भयो भने एक खालको पूर्वाधार जो 11 लागि पनि हामीलाई सपोर्टिङ गर्छ एउटा तयारी अवस्थामा हुन्छ। अहिले चाहिँ अवस्था हाम्रो कहीँ पनि छैन, न स्टेडियम छ, न रङशाला छ, हामी 4 जिल्ला बाहेक अरूमा हाम्रो कवर हल पनि छैन अहिले।
1: भनेपछि अहिलेको खेलकुद यो उत्सव चाहिँ जनकपुर धाममा सञ्चालन भइरहेको छ?
2: अहिले जनकपुरमा हामीले उद्घाटन गर्यौँ, तर 8 जिल्लामा चाहिँ विभिन्न विधाको प्रतियोगिताहरू हामी कुनै जिल्लामा 3 छ, कुनै जिल्लामा 4 छ। त्यहाँका खेलाडीको अवस्था र त्यो खेलाडी जुन विधालाई बढी फोकस गरेर त्यहाँ उत्पादनमा हामीले सहयोग गर्छ, त्यो ठाउँलाई पनि हामी केन्द्रित गरेर केही विधाहरू हामीले त्यसरी निर्णय गरेका छौँ। यहाँ हामीलाई जनकपुरमा हिजो फुल कन्ट्याक्ट र भलिबलबाट सुरु गरेका छौँ, भोलि कराते सुरु हुन्छ, पर्सि तपाईँको मोत्तरीमा टेबल टेनिस र ह्यान्डबलको हामी त्यहाँ सुरु गर्छौँ, त्यसरी हरेक जिल्लालाई बाँडेका छौँ।
1: 23 विधा सञ्चालन गरिरहँदा प्रशिक्षकको पनि कुरा आउँछ, व्यवस्थापकको पनि कुरा आउँछ, अहिले अब देशैभर प्रशिक्षकको अभाव भइरहँदा यो विधाका प्रशिक्षकहरूको यहाँहरूले व्यवस्था कसरी गर्नुभयो?
2: पहिला चाहिँ अब परिषदसँग भएका अब रेफ्रीहरू चाहिँ थुप्रै रेफ्री विधाका रेफ्रीहरू रिटायर्ड अवस्थामा हुनुहुन्छ, तर यो हामी सञ्चालन गरिरहँदाखेरि सम्बन्धित विधाको सङ्घहरूसँग उहाँहरूको एउटा मान्यता प्राप्त राष्ट्रिय रेफ्री उहाँहरूले चाहिँ मान्यता प्राप्त दिएको हुन्छ, उहाँहरूसँग समन्वय गरेर जस्तै भलिबलको छ भने भलिबल सङ्घसँग हामीलाई यति यति रेफ्रीहरू यो प्रतियोगिताको लागि हामीलाई सहजीकरण गरिदिनु भनेर हामी आग्रह गर्दै विभिन्न सङ्घहरूसँग समन्वय गरेर हामी प्रतियोगिता सञ्चालन गर्दैछौँ।
1: यति ठुलो सङ्ख्यामा सहभागीहरू भइरहँदाखेरि यसको लागतको पनि कुरा आउँछ, यसको लागि परिषदले समन्वय कसरी गर्यो, जस्तो पालिका स्तरमा पनि हो कि सहयोग कसरी भयो, कसरी यो प्रतियोगिता सञ्चालन हुँदैछ नि आर्थिक रूपमा चाहिँ?
2: आर्थिक रूपमा परिषदलाई नै प्रदेश सरकारले छुट्याएको पैसाबाट चाहिँ हामी विभिन्न जिल्लालाई पनि छनौटको पैसा हामीले विनियोजन गरेका छौँ, हरेक जिल्लालाई यो सबै विधाको छनौट जिल्ला छनौटको लागि पैसा हामीले विनियोजन गरेका छौँ। हरेक जिल्लाका खेलाडीहरू छनौट भएर प्रदेश प्रतियोगितामा आउँदाखेरि उहाँहरूले सम्बन्धित जिल्लाको नामसहित त्यहाँ लोगोसहित ड्रेस हामीले उपलब्ध गराएर पठाउनु भनेर चाहिँ ती खालका हामी पैसा हरेक जिल्लामा व्यवस्थित गरेका छौँ। र हाम्रो 300 त एक जिल्लाबाट आउने विभिन्न विधाका खेलाडीहरू, हाम्रो त टोटल खेलाडी भनेको यो प्रदेश स्तरीय मात्रै 2472 हुन्छ, खेलाडी निर्णायक अनि व्यवस्थापक गरेर
1: 2472 भन्नुभयो
2: यो प्रदेश स्तरीय। त्यसपछि हाम्रो राष्ट्रिय स्तरको प्रतियोगिता तपाईँको कबड्डी कुस्ती र हाम्रो म्याराथोन छ, क्रिकेटको 3 इभेन्ट मधेस क्रिकेट लिग, प्रधानमन्त्री कप पछाडि सबभन्दा ठुलो इभेन्टको रूपमा क्रिकेटको त्यो प्रतियोगिता हो मधेस क्रिकेट लिग, त्यसपछि शहीद कप जो महिलाको 8 जिल्ला महिला सहभागी महिला टिमहरू खेल्दै हुनुहुन्छ, त्यसपछि राष्ट्रिय क्रिकेट प्रतियोगिता छ विभागीय टोली सहितको राष्ट्रिय क्रिकेट प्रतियोगिता नेकोसको नाममा छ, त्यो हामीले गर्दैछौँ।
1: अहिले अब यत्रो ठुलो यो खेल सञ्चालन भइरहँदाखेरि मधेस प्रदेश सरकारको यहाँहरूलाई कस्तो छ प्रतिक्रिया, सहयोग कस्तो छ, जस्तो उत्कृष्ट खेलाडीहरूको लागि पनि मधेस प्रदेश सरकारले केही व्यवस्था गर्न सक्ने केही वचन दिनुभएको छ कि के छ नि?
2: अहिले त उहाँहरूले हामीलाई कुनै त्यस्तो वचन दिनु भएको छैन, हामी विश्वास केमा छौँ भने हामी प्रदेशलाई राम्रो गरेर खेलकुदमै बनाएर दियो भने प्रदेश सरकार प्रदेश सभाले खेलाडीहरूले उचित सम्मान र उहाँहरूले सम्बोधन गर्नुहुन्छ। हाम्रो पहिलो वर्ष यो अभ्यास नै हो, पुरानो प्रदेश खर्च मापदण्ड अनुसार प्रदेशले कार्यविधि बनाए अनुसार हामीले अहिलेको प्रतियोगिता गर्दैछौँ। खेलाडीलाई पाउनु पर्ने राशि त्यति उत्साहजनक छैन, तर हामीलाई यति खुसी छौँ हामीले कम्तीमा सहभागी हुन एउटा अवसर पाउँदैछौँ, प्रदेश सरकारले यसलाई निहाल्छ, यतिका खेलाडी एकै वर्ष खेल्दैछौँ, यति विधाका खेलाडी खेल्दैछन् भने उहाँहरूले यो कुरा मनन गरेर अहिले कार्यविधिमा केही सच्याउनै पर्ने कुरा हो, हामीले विभिन्न सुझावहरू दिँदैछौँ, उहाँहरूले यो सुझावलाई सकारात्मक लिएर निर्णय गर्नुहुन्छ, उहाँले सम्बोधन गर्नुहुन्छ, यो प्रदेशबाट खेल्ने खेलाडी राष्ट्रिय टिममा यो प्रदेशबाट खेलेका खेलाडीहरूलाई चाहिँ प्रदेशले एउटा सम्मान मात्र गरिदियो भने अझै खेलाडीहरूलाई हौसला बन्छ र मलाई विश्वास छ प्रदेश सरकारले सकारात्मक योपालि खेलाडीहरूलाई सम्बोधन गर्नुहुन्छ।
1: खेलकुद क्षेत्रमा एउटा क्रान्ति ल्याउने हिसाबले यहाँहरू अगाडि बढ्नु भएको छ, हिजोदेखि उत्सव सुरु भएको छ, यो सञ्चालन

0: गरिरहँदा खेलाडीहरूको छनौट चाहिँ यहाँहरूले प्रक्रियागत रूपमा कसरी गर्नुभयो?
1: हामीले जिल्लालाई समन्वय गर्यौँ, जिल्लालाई समन्वय गर्दै पनि छौँ, किनकि थुप्रै विधाको अहिले हामीले सुरु गरेका छैनौँ। उहाँहरूले त्यहाँ सम्बन्धित जिल्लामा त्यो विधाका खेलाडीहरूलाई, दोजाङका खेलाडीहरूलाई एक ठाउँमा छनौट गर्नुहुन्छ, त्यहाँ पनि प्रतियोगिता हुन्छ, प्रतियोगिताबाट नै उहाँहरू छनौट हुने। जस्तै मानव भलिबलको भयो भने त्यहाँ जिल्लामा कतिवटा भलिबल टिमहरू छ, त्यो सबै टिम या पालिका वाइज हो या क्लब वाइज, त्यो सबै सहभागी भएर उहाँहरूलाई चाहिँ जिल्ला छनौटमा सहभागी भएर जो उत्कृष्ट गर्नुहुन्छ खेलाडीहरू, ती सबै खेलाडीहरूलाई उहाँहरूले छनौट गरेर प्रदेशमा पठाउने, र हामीले केन्द्रमा पठाउँदाखेरि आठै जिल्लाका खेलाडीहरू अहिले खेलाउँदैछौँ, उहाँहरूलाई खेलाएर सबै जिल्लाबाट छुने गरी होस् या उहाँको प्रतिभाले हामीले प्रदेश छनौट यसैले आधार बनाएर गर्छौँ।
0: पहिलोचोटि यहाँहरूले यो वर्षको प्रयासमै यति धेरै विधामा खेल सञ्चालन गर्दै हुनुहुन्छ, साँच्चै भविष्यका लागि खेलाडी दिन सक्ने सम्भावना देख्नुहुन्छ यहाँ?
1: हामी निश्चित रूपमा राज्यलाई चाहिँ हामी खेलाडीको सबभन्दा सुन्दर ठाउँ र बढी सम्भावना कुनै प्रदेशमा हुन्छ, बढी खेलाडीहरू उत्पादन हुन्छ भने मध्य प्रदेश हुन्छ भनेर चाहिँ हामी यही वर्ष यो सञ्चालन गरेर खेलाडीहरूमा जुन उत्साह छ, जुन खेलाडीहरूलाई सम्मानका साथ हामी 23 विदा गर्दैछौँ, अरू प्रदेशको तुलनामा हामी बढी विदाका प्रतियोगिताहरू गर्दैछौँ। हजुरलाई म नोटिस गराउँछु, 7 प्रदेशमा सबभन्दा बढी विदाको प्रतियोगिता हाम्रो प्रदेशमा हुँदैछ, त्यो पनि एकैपटक हामी सुरु गरेका छौँ। भन्नाले के हो भने यहाँका खेलाडीहरू उत्सुक नभइकन यो प्रतियोगिता सम्भव छैन, तर उहाँहरूमा उत्सुक छ, उहाँहरूमा एउटा जोस छ, हामी प्रदेशको लागि खेल्छौँ, हामी आफ्नो ठाउँको लागि खेल्छौँ, हामी जुन युवाहरूलाई सही बाटोमा डोर्याउनु छ, उसको मन मस्तिष्क स्वास्थ्यलाई हामीले राज्यको स्वस्थतासँग जोड्नु छ, उहाँहरूले म परिषद भन्दा पनि उहाँहरूले बढी यसमा उत्सुकता भएर चाहिँ हामी विदा यो प्रतियोगिता हुनुपर्छ, हामी खेलिनुपर्छ भनेर चाहिँ उहाँहरू लागेर मतलब हामी राज्यको सुन्दर गहना बन्न सक्छौँ भनेर उहाँहरूको विश्वासले हेरेर हामीले यो सञ्चालन गर्दैछौँ। हामीलाई विश्वास छ 10 राष्ट्रिय प्रतियोगितामा मधेस प्रदेशले धेरै गोल्ड मेडल ल्याउँछ र हरेक विधामा कम्तीमा हामी गोल्ड मेडल छुने गरी हामी त्यो खालको तयारी गर्दैछौँ, र यो खेलाडीहरूको उत्साह देखेर मलाई लाग्छ 10 मधेस प्रदेशमै हुन्छ भनेर चाहिँ मलाई विश्वास छ।
0: हजुर, अहिले अब यहाँ सदस्य सचिव हुनुहुन्छ, यहाँको कार्यकालमा यति ठुलो यो उत्सव सञ्चालन भइरहँदाखेरि यहाँ आफैलाई कस्तो लागिरहेको छ नि? यो एउटा जुन सफल गर्नुभयो होइन, बनाउनु भयो, यो सञ्चालन गरिरहँदा साँच्चै मैले मधेसका खेलाडी बन्न इच्छुक भाइ बहिनीहरूको लागि भनेर एउटा राम्रो प्लेटफर्म दिएछु भन्ने लागिरहेको छ?
1: एकदम राम्रो, म एकदम एकदम खुसी छु, मेरो खुसी कहीँ व्यक्त गर्न सक्दिनँ, किनकि खेलाडीहरूलाई म हिजो सुन्दै थिएँ, हामी यति वर्षदेखि कुनै प्रतियोगितामा सहभागी भएका छैनौँ, हामी यति वर्षदेखि हाम्रो राम्रो हामी खेलमा लाग्नुपर्छ भनेर हामी आफै विश्वस्त गराउन सक्छौँ। खेलकुदले हाम्रो जीवनयापनमा के गर्न सक्छ, हाम्रो जीवनयापनको विषय भोलि आउँछ भने हाम्रो प्रदेश सरकारले, हाम्रो परिषदले हामीलाई चाहिँ समेट्छ कि समेट्दैन, यो उहाँहरूको विश्वस्तता, हामीले उहाँहरूलाई खेलसँग जोड्नुहुन्छ भने हामी उहाँलाई चाहिँ तपाईँको जीवनयापनका विषयमा पनि हामीले परिषदले प्रदेश सरकारलाई, राष्ट्रिय खेलकुद परिषदलाई र केन्द्र सरकारलाई तपाईँको क्षमताको आधारमा तपाईँको जीवनयापनको व्यवस्था प्रदेश सरकारले या केन्द्र सरकारले गरिनुपर्छ, र हामी एक खालको तयारी योभन्दा पहिले पनि गरेका थियौँ, अलिकति केही प्राविधिक कारणले हामी त्यो चुक्यौँ, तर आउने वर्षदेखि हरेक खेलाडीलाई जो अबलता हामीले एउटा मापदण्ड बनाएछौँ, त्यो मापदण्डमा उहाँहरूले मिट गर्नुभयो भने महिनाको हामीले 2500 एउटा खेलाडीलाई हामी दिने व्यवस्थामा लाग्दैछौँ। हामी प्रदेश सरकारलाई त्यो कुरामा चाहिँ कन्भिन्स गर्दैछौँ, सम्भवतः मलाई लाग्छ अर्को वर्षदेखि यो हामी सुचारु गर्छौँ।
0: यत्रो खेल सम्भव, यो सञ्चालन गर्न सम्भव हुनुको एउटा कारण चाहिँ मधेस खेलकुद परिषदकै तपाईँहरू बिचको एउटा समन्वयले पनि यो सम्भव भयो?
1: समन्वय दुईतिर भएको छ, परिषदबाट पनि भएको छ र प्रदेश सरकारबाट पनि यसको सकारात्मक सहयोग एकअर्कालाई भएको छ। प्रदेश सरकारले पनि खेलकुदको विकास परिषदले गरिनुपर्छ भने एउटा जिम्मेवारी दिनुभयो र हामी त्यो जिम्मेवारी गर्छौँ भनेर चाहिँ हामी लागिरहेछौँ उहाँहरूको, तर खुली सहयोगले चाहिँ हामी गर्दैछौँ। प्रदेश सरकार पनि यो खेलकुदलाई मधेस प्रदेशमा फस्ट्याउनुपर्छ, उत्पादनको सबभन्दा ठुलो हब बनाउनुपर्छ, उहाँहरू पनि हामीभन्दा र हामी सँगसँगै उहाँहरू चिन्तित हुनुहुन्छ।
0: खेलाडीहरूको सहभागिता हेर्दा कुनै खेलमा बढी कुनै खेलमा थोरै हुनुहुन्छ होला, वास्तवमा मधेस प्रदेशबाट अलिक बढी कुन विधामा खेलाडीहरू

0: खेल खेल्नको लागि इच्छुक र क्षमतावान देख्नु भयो नि यहाँले?
1: होइन, क्षमतावान फरक विषय हो, अलि क्रिकेटको अलिकति लोकप्रियता बढी भएको हुनाले क्रिकेटको अलिकति पालिकाहरूमा वडाहरूमा पनि विभिन्न प्रतियोगिता मेयर कप वडा कप गराइरहनुहुन्छ, यो छ। तर सम्भावना हाम्रो कुस्तीमा पनि एकदम राम्रो सम्भावना छ, हाम्रो कबड्डीमा एकदम राम्रो सम्भावना छ, हाम्रो भारोत्तोलनमा सम्भावना छ, हकीमा सम्भावना छ, उसुमा, कराटेमा, ताइक्वान्डोमा, लगभग अरू अरू विधा पनि हाम्रो राष्ट्रिय प्रतियोगितामा हुँदाखेरि अहिलेसम्म राम्रो उपस्थितिमा आएको छ। क्रिकेटको अलिकति लोकप्रियता बढेको कारण, उसको व्यवस्थापन के र उसलाई व्यवसायीकरण गरेको कारण, क्रिकेटमा लागेपछि म राम्रो खेलाडी भयो भने म वर्षेनी यति पैसा कमाउँछु, म एउटा सेलिब्रिटी हुन्छु, उसले एउटा स्क्यानले चाहिँ एउटा चाहिँ स्थापित गरिदिएको हुनाले क्रिकेटमा बढी चाहिँ उत्सुकता छ, त्यहाँ इन्ट्रेस्टेड बढी छन्। तर सबै विधाका खेलाडीहरूको सम्भावना हुन्छ भनेर चाहिँ बुझ्नुभयो भने सबैतिर चाहिँ हुन्छ फेरि सम्भावना।
0: अब चाहिँ मधेस खेलकुद परिषदकै कुरा गरौँ, विशेष गरेर मधेस खेलकुद परिषदले कस्ता गतिविधिहरू अलिक बढी गरिरहेको छ नि?
1: हामीले तालिम पनि सँगसँगै लगिरहेछौँ, प्रतियोगिता पनि सँगसँगै लगिरहेछौँ। अस्ति हामीले एउटा तालिम गऱ्यो, छवटा विधाका स्वयंसेवक भोलिन्टियरहरूलाई ल्याएर तालिम गऱ्यौँ। हामी प्रतियोगितामा सहभागी त हुन्छौँ, तर हामी टेक्निकली रूपमा केही सिकेर गएर होइन रेफ्रीहरूलाई पनि कतिपय प्रतियोगिता गराउँदाखेरि हामी यही कुरालाई चाहिँ समेट्नुपर्छ। प्रतियोगिता हुँदाखेरि ठाउँका, वातावरणका, मौसमका, अनि त्यो सबै सेक्टर मिल्नुपर्छ र हाम्रो टेक्निकली कुराहरू जस्तै गुरुहरू, अब नयाँ प्राविधिक कतिपय टेक्नोलोजी अगाडि बढेको छ, तर कतिपय गुरुहरू हाम्रो आउनुहुन्छ जो पुरानो विधामा उहाँ प्रखर भएर आउनुभयो तर नयाँ टेक्नोलोजीसँग जोडिनु भएको छैन, त्यो सबै कुरा हामी दुइटैको भनौँ नि मिश्रण गराउँदै हामी अगाडि बढ्दैछौँ। प्रशिक्षण, तालिम र प्रतियोगिता हामी सँगसँगै लिएर जाँदैछौँ।
0: अब अहिले केन्द्रीय सरकारसँग समन्वय गर्न कतिको सहज भएको छ, अहिले खेलकुद मन्त्री आफै पनि खेलको लागि निकै उत्साहित हुनुहुन्छ, यहाँहरूको समन्वयमा त्यस्तो कुनै अप्ठ्यारो परेको छ कि छैन?
1: कुनै अप्ठ्यारो परेको छैन। अस्ति जनकपुरमा पनि आएर क्रिकेटको अलिकति उहाँले खेलेर जानुभयो, खेलाडीहरू उत्साहित नै भएको छन्। हाम्रो एउटा आग्रह रहन्छ यही तपाईँको सञ्चार माध्यमबाट, दशौँलाई एउटा चाहिँ समय तोक्नु पर्यो र गराउनु पर्यो। कतिपय खेलाडी आफ्नो वर्षौँ लगाएर चाहिँ म राष्ट्रिय प्रतियोगिता खेल्छु, म एउटा सर्टिफिकेट हासिल गर्छु, म गोल्ड मेडल ल्याउँछु भनेर नियमित आफ्नो अभ्यासलाई सुचारु राख्छ, तर यो राष्ट्रिय प्रतियोगिता नभएको कारणले त्यो खेलाडीमा फ्रस्ट्रेसन उठ्दैछ, त्यसलाई चाहिँ छिर्नलाई पनि दशौँको लागि डेट तोक्नु पर्यो र त्यो गराउनु पर्यो नि। म खेलकुद मन्त्रीलाई यसै मार्फत म आग्रह गर्न चाहन्छु, सत्ता छ फेरि हाम्रो केन्द्रीय सरकारसँग र प्रदेशसँग, प्रदेश खेलकुद परिषदसँग कुनै चाहिँ अप्ठ्यारो भएको छैन, समन्वयको बल्ल अब सुरु भएको छ। पहिलो फेजकै काम उहाँहरूले दशौँ तोकिदिनु भयो भने हाम्रो अझै सम्बन्धित हुन्छ, किनकि खेलाडीहरूलाई हामीले जोड्न पाउँछौँ
0: खेलाडीसँगै। अब दर्शकको कुरा गर्दाखेरि दर्शकको यहाँहरूले व्यवस्थापन कसरी गर्नुभएको छ? सशुल्क निशुल्क हेर्न मिल्ने हो कि दर्शकको लागि बस्ने व्यवस्था कस्तो छ नि?
1: अहिले निशुल्क नै व्यवस्था गरेका छौँ, कम्तीमा हाम्रो ठाउँमा खेलकुद खेलिनुपर्छ भनेर चाहिँ निशुल्क गरेका छौँ, तर हामी बिस्तारै यसलाई व्यवसायीकरण गर्छौँ, किनकि खेलाडी खेलिरहँदाखेरि उसलाई चाहिँ एउटा जीवनयापनको विषयमा या सङ्घ बलियो बनाउनलाई सधैँभरि राज्यसँग चाहिँ निर्भर नरहनको निम्ति सङ्घलाई पनि बलियो बनाउनको लागि बिस्तारै हामी व्यवसायीकरण गर्छौँ, उसको विधाको गेम हेर्नलाई टिकटको व्यवस्था गरोस्, कहीँ कहीँ स्पोन्सर होस् ताकि त्यो सङ्घ बलियो होस्, त्यो खेलाडीलाई सङ्घले पनि उसका जीवनयापनका विषयमा, क्रिकेटले जस्तै वर्षे नै एक वर्गका खेलाडीलाई 1 लाख दिन्छ, बीलाई 65 दिन्छ, त्यसरी अरू अरूले पनि एउटा व्यवसायीकरण गर्यो भने त्यो राम्रो सम्भावना हुनसक्छ खेलाडी उत्पादनमा, त्यो हामी बिस्तारै लान्छौँ। अहिले चाहिँ हाम्रो सबै कुरा निशुल्क छ, व्यवस्थापन हाम्रो जुन भौतिक पूर्वाधार छ त्यसैमा हामीले एडजस्ट गर्दैछौँ। हामीले कतिपय विधाको लागि फिल्ड बाहिर ओपन हामीले सदुपयोग गर्दैछौँ भने कतिपयलाई इन्डोर गेमका लागि हामीसँग भएका पूर्वाधार युज प्रयोग गर्दैछौँ। अब भएको कुरामा चलाउँदैछ, बिस्तारै हामी यो निर्माण राज्यलाई प्रदेशलाई भनेर हामीले गराउँछौँ भन्ने हाम्रो विश्वास छ।
0: पहिलो चोटि नै 8 जिल्लालाई समेटेर यहाँहरूले जुन एउटा यो खेल महोत्सव गरिरहनु भएको छ नि, यो पहिलो चोटि, त्यसपछि पुरै मधेस प्रदेशकै जिल्लाहरू समेट्दाखेरिको चुनौती पनि छ होला नि है?
1: चुनौती त निकै चुनौती छ, पहिलो त हामीलाई मौसमकै चुनौती छ, यो हाम्रो धेरै महिना गर्मी भएको ठाउँ र अहिले गर्मीमा हामीले सुरु गरेका छौँ र यसको लागि चाहिँ हामीसँग पूर्वाधार नभएको हुनाले पहिलो त हामीलाई चुनौती यो नै छ। त्यस पछाडि चाहिँ अब विभिन्न अब भनौँ नि प्राविधिक कुराहरू भनौँ नि राज्यसँगको प्रदेशसँगको समन्वय नहुँदा त्यसले पनि कठिनाई पुर्याउँछ र हामीसँग रेफ्री हामीसँग नै नभएको कारणले त्यो पनि कठिनाई पुर्याउँछ, तर पनि अहिले समग्रमा हेर्दाखेरि ठिक छ, राम्रो छ।
0: यहाँले आफ्नो कार्यकालमा म मध्य प्रदेशको लागि मध्य प्रदेशको खेलकुद विकासका लागि यो गर्छु भन्ने त्यस्तो कुनै योजनाहरू अथवा त्यो किसिमको लभिङ गरिरहनु भएको छ कि अब नयाँ आर्थिक वर्ष पनि सुरु हुँदैछ?
1: मेरो कार्यकालमा मैले यो सठिक हामीले पूर्वाधारको विषयमा एउटा योजना लाएको छ, हाउडा जिल्लामा चाहिँ बहुद्देश्य कमण्डल निर्माण गर्ने, यो श्री राम जानकी अन्तर्राष्ट्रिय बहु रङशाला चाहिँ निर्माण गर्ने मेरो प्रयास रहन्छ। हुन त यो अलिक उपलब्ध यो हो तर प्रदेश सरकारसँग रिलेटेड मात्र रहँदैन, र कम्तीमा दुई ठाउँलाई हामीले एयर कन्डिसन हामीले कमण्डल हल बनायो भने हामीले चाहिँ जुनसुकै महिनामा पनि जुनसुकै बिदाका प्रतियोगिता हामी इन्डोर गर्न सक्छौँ। त्यो मेरो कार्यकालमा यति कुरा म गरिदिएँ भने एक खालको प्रदेशलाई म केही राम्रै दिएर जाँदैछु, उसलाई प्लेटफर्म दिएर जाँदैछु भनेर चाहिँ मलाई पनि खुसी हुन्छ, म पनि केही गरेको छु भने मलाई अनुभूति हुन्छ।
0: अन्तिममा अब मधेस खेलकुद परिषदको सदस्य सचिव हुनुहुन्छ, मधेसको आठवटै जिल्लाका लागि जो खेल प्रेमीहरू हुनुहुन्छ, मधेस प्रदेशवासी खेल प्रेमीहरूको लागि केही सन्देश छन् कि?
1: आठै जिल्लाको 136 वटा पालिका 1271 वडाका सम्पूर्ण खेलाडीहरूलाई र नयाँ खेलाडीहरूलाई उत्पादनमा जोडिन म आग्रह गर्छु। तपाईँ आफ्नो जीवन खेलसँग जोड्नु, प्रदेशसँग जोड्नु, राज्यको एउटा सुन्दर खेलको मार्फतबाट एउटा सम्पत्ति बन्नु, राष्ट्रको झन्डा म अरू देशमा खेलको माध्यमले जितेर राष्ट्रिय झन्डा फहराउँछु, त्यो बाटोमा तपाईँ लाग्नु, तपाईँका जीवनयापनका विषयमा परिषद मेरो कार्यकालमा कुनै न कुनै एउटा तपाईँका जीवनयापनसँगका कुरा नीतिगत कुरा टुङ्ग्याएर म जान्छु, यति कुरा म विश्वास गराउन चाहन्छु सम्पूर्ण खेलाडीहरूलाई।
0: हजुर, यहाँको कार्यकाल कति बाँकी छ?
1: अझै 3 वर्ष बाँकी छ।
0: हजुर, मैले किन पनि सोधेँ भने सम्भव हुन सक्ने अवस्था छ कि छैन भनेर, कार्यक्रम मार्फत सबैले थाहा होस् भनेर हो। 3 वर्षमा पक्कै पनि यहाँका योजनाहरू सफल हुनेछन् भन्नेमा हामी विश्वस्त छौँ।
1: धन्यवाद।
0: कार्यक्रमको लागि महत्त्वपूर्ण समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।
1: हजुरलाई पनि धन्यवाद। हजुर,
0: उहाँ हुनुहुन्थ्यो मधेस खेलकुद परिषदका सदस्य सचिव शिवजी प्रसाद कानु। हिजोदेखि सुरु भएको प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको बारेमा जानकारी दिनुहुँदै, साथै मधेस खेलकुद परिषदले गरिरहेका गतिविधि र केन्द्रीय सरकारलाई आग्रह पनि गर्दै हुनुहुन्थ्यो। कुराकानी सँगै आजलाई खेल संसारका सामग्रीहरू यति नै। यो कार्यक्रम रेडियो नेपालको वेबसाइट र युट्युब च्यानलबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रमबाट प्रविधि संयोजनमा साथ दिनुहुने सुधीर मिश्रलाई हार्दिक धन्यवाद दिँदै म मनुका कुँवर बिदा हुन्छु। नमस्कार।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
2: झण्डु आयुर्वेद।
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।

0: सेतो पुतलीदेखि सावधान रहौ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौँ। जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
5: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौँ। तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
7: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
6: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
7: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
6: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
7: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शंका लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
6: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि गजल गङ्गा कार्यक्रम सुन्नुहुनेछ। यसबेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

रिदम बाबु महेन्द्रका यिनै गजलका शेरसँगै गजल गङ्गाको यो नूतन श्रृङ्खलामा विद्या निर्दोष पहाडीको गजलीय अभिवादन हामी गजल गङ्गा लिएर आइपुग्छौँ। मङ्गलबारको रात्रिकालीन प्रहरमा रेडियो नेपालमा आइपुग्छौँ। तपाईँको मोबाइल स्क्रिनमा सामाजिक सञ्जाल मार्फत विभिन्न एपहरू मार्फत गजलमा रम्न, गजलमा रमाउन, गजलसँग साउती मार्न, गजलको अन्तर कुन्तर केलाउन आजको बसाई पनि हामी तपाईँ

सँगै रहनेछौँ झन्डै 45-50 मिनट। अवश्य पनि यहाँहरू हामीसँगै रहिदिनु हुनेछ भन्ने विश्वास मनभरि यताबाट सङ्गाल्दै कार्यक्रमको सुरुवात गरौँ निकै मिठो गजल सङ्गीतबाट। गजल हो नारायण नेपालीको, स्वर प्रवीण भेडुवालको, सङ्गीत अर्जु गिरीको। जब झुक्छन् सामु मेरा लजाएर नयन्ती, लाग्छ राखुँ छाती भरि सजाएर नयन्ती।

गजल गङ्गाको व्यवसायमा हामीले गजल राख्यौँ, नारायण नेपालीको गजल, प्रवीण बेडुवालको स्वर र अर्जु गिरीको सङ्गीतमा। जब झुक्छन् सामु मेरा लजाएर नयन्ती, लाग्छ राखुँ छातीभरि सजाएर नयन्ती। आजको गजल गङ्गाको व्यवसायमा वैजयन्ती गजल अङ्क 5 हामी गजल वाचन गर्नेछौँ। यो व्यवसायमा अब म अर्को गजल उठाउँछु। लीलाराज दाहालको गजल हो, बताऊ कहानी ससाना पुराना, निकाली सजाई खजाना पुराना, बड़ी भोकी के हो ककसले भरेका, बड़ी भोगी के हो ककसले भरेका, निकाले इनैले कि माना पुराना, निकाली सजाई खजाना पुराना, कि हामी इनैका छलैमा फसेछौँ, कि हामी इनैका छलैमा फसेछौँ, खुवाई पठाए कि दाना पुराना, निकाली सजाई खजाना पुराना, अहो प्रेमको यो निशानी हरायो, अहो प्रेमको यो निशानी हरायो, सजाई पठाए कि पाना पुराना, निकाली सजाई खजाना पुराना, चुहेको छ सारै झरीमा यताको, चुहेको छ सारै झरीमा यताको, रहेछन् उदाङ्गै कि छाना पुराना, निकाली सजाई खजाना पुराना, बताऊ कहानी ससाना पुराना।

लीलाराज दाहाल, कर्मैया सर्लाहीका गजलकार लीलाराज दाहालको गजल राख्यौँ हामीले, कि हामी यिनैका छलैमा फसेछौँ, खुवाई पठाए कि दाना पुराना। जीवनसँगको सङ्घर्षमय यात्रा, सङ्घर्षमय यात्रामा भरोसा योग्य व्यक्तिहरू अथवा भरोसा गरिरहँदाका पलहरू र सँगसँगैको धोका अथवा जीवन जिजीविसाभित्रका यात्राहरू, त्यो यात्रामा गर्नुपर्ने बाध्यतायुक्त कदमहरू, आदर्शयुक्त कदमहरू र विरोधाभासको जिन्दगीको बीचका केही अंशहरू टिपेर गजलमा हुनुभयो लीलाराज दाहालले। नसक्ने भरोसा दिलाएर हुन्न, सजुन त्यो अवस्था छिपाएर हुन्न। नसक्ने भरोसा दिलाएर हुन्न, सजुन त्यो अवस्था छिपाएर हुन्न। छ थाहा मलाई हुँ धुलो धराको, छ थाहा मलाई हुँ धुलो धराको। सगर भेट्ने चाह सजाएर हुन्न, सजुन त्यो अवस्था छिपाएर हुन्न। अकाट्य छ मृत्यु यहाँ जन्म पश्चात, अकाट्य छ मृत्यु यहाँ जन्म पश्चात। बिना अर्थ खुट्टा कमाएर हुन्न, सजुन त्यो अवस्था छिपाएर हुन्न। निरन्तर समय गर्छ यात्रा नपर्खौँ, निरन्तर समय गर्छ यात्रा नपर्खौँ। घडीमाथि मान्छे रिसाएर हुन्न, छजुन त्यो अवस्था छिपाएर हुन्न। गरे घोषणा प्यारको मैले जे होस्, गरे घोषणा प्यारको मैले जे होस्, मही माग्ने ढुङ्रो लुकाएर हुन्न। छजुन त्यो अवस्था छिपाएर हुन्न, नसक्ने भरोसा दिलाएर हुन्न। वसन्त अनुभव गोराही उपमहानगरपालिका 14 दाङका गजलकार वसन्त अनुभवको अनुभवी गजल यति बेला हामीले सुन्यौँ। नसक्ने भरोसा दिलाएर हुन्न, छजुन त्यो अवस्था छिपाएर हुन्न। छ थाहा मलाई हुँ धुलो धराको, सागर भेट्ने चाह सजाएर हुन्न। गजल गङ्गामा हामी छौँ, निकै मिठा गजलहरू उठाइरहेका छौँ। अब यसै क्रममा अर्को गजल उठाउँछु वसन्ता बरालको। बोल्नुस् त शब्द उस्तै प्रतिशब्द आउनेछ, बोल्नुस् त शब्द उस्तै प्रतिशब्द आउनेछ। अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ, बोल्नुस् त शब्द उस्तै प्रतिशब्द आउनेछ। अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ। जस्तो छ दृष्टि त्यस्तै संसार देखिने हो, जस्तो छ दृष्टि त्यस्तै संसार देखिने हो। हर व्यक्तिले अलग्गै जीवन बताउनेछ, अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ। जो जो अगाडि पर्छन् मुस्कान फ्याँकी हेर्नुस्, जो जो अगाडि पर्छन् मुस्कान फ्याँकी हेर्नुस्। इस्पातले बनेको मन मुस्कुराउनेछ, अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ। माया बराबरी होस् लाग्नेछ स्वर्ग झुपडी, माया बराबरी होस् लाग्नेछ स्वर्ग झुपडी। माया बिना महलको मखमल बिझाउनेछ, अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ। जो जित्न खोज्छ उसकै बन्नेछ भाग्य हार्नु, जो जित्न खोज्छ उसकै बन्नेछ भाग्य हार्नु। अग्लो हुनेछ शिर जो पल पल झुकाउनेछ, अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ। बोल्नुस् त शब्द उस्तै प्रतिशब्द आउनेछ। वसन्त बरालको गजल हामीले राख्यौँ। पथरी शनिश्चरी मोरङका गजलकार हुनुहुन्थ्यो। जो जो अगाडि पर्छन् मुस्कान फ्याँकी हेर्नुस्, इस्पातले बनेको मन मुस्कुराउनेछ। भनिन्छ हामीले जे दिन्छौँ त्यही प्राप्त हुन्छ। कर्म धर्म र मर्म सँगसँगै जीवनको पर्याय जीवन जिजीविसा, यी यावत कुराहरू हाम्रो आचरण हाम्रो स्वभाव र हाम्रो भोगाईसँग जोडिन्छन्। हामीले कुनैबाट जे अपेक्षा गर्छौँ त्यो दिन सक्यो भने हामीले दिएका कुराको एक तृतीयांश अंश पनि प्राप्त हुन्छ। त्यसैले आफ्नो गजलमा कलमी डोबहरू मार्फत आफ्ना जीवनका भोगाईहरू टपक्क टिपेर उतार्नु भयो वसन्त बरालको गजल हामीले यति बेला राख्यौँ। गजलको गङ्गामा डुबुल्की मारिरहँदा अब यति बेला जोडौँ कपिल लन्जानको गजल हो। स्वर र सङ्गीत हरिलम्सालको रहेको छ। यो शिर कसैको द्वारमा झुकेको छैन, यसकारण दिल कहिल्यै दुखेको छैन।

यो शिर कसैको द्वारमा झुकेको छैन, यस कारण दिल कहिले दुखेको छैन। कपिल अन्जानको गजल थियो, स्वर र संगीत हरिलम्सालको थियो, गजल गङ्गामा हामीले राख्यौं। गजल गङ्गाको आजको बसाईमा हामी निकै मिठा गजलहरू उठाइरहेका छौँ। वैजयन्ती गजल अङ्क 5 यहाँहरूले पनि मिठो मानेर रसास्वादन गरिरहनु भएको छ भन्ने विश्वास मनभरि यताबाट सङ्गालिरहेको छु। गजल गङ्गाको बसाईमा हामी गजलसँग कुराकानी गर्छौँ, कहिले कसो तपाईँसँग अन्तरङ्ग भलाकुसारी गर्छौँ, कहिले कसो तपाईँबाट प्राप्त गजलहरूमा आवाज मिसाउँ, कहिले कसो यस्तै पत्रिकाहरूबाट गजल उठाउँछौँ। गजलको मनसम्म पुग्ने, गजल मनहरूसम्म पुग्ने, गजलको सङ्गीतबाट झङ्कृत हुने यो हाम्रो अभिलाषा झन्डै 11 रहनेछ। यति बेला शीतल निश्चलको गजल, साथमा छैन छुटेको छ अधर के होला, साथमा छैन छुटेको छ अधर के होला, आज खोजेर पिएको छु जहर के होला, आगनीमा छ सुकेको अनिकालको बिस्कुन, आगनीमा छ सुकेको अनिकालको बिस्कुन, घुम्छ बादल र सधैँ गर्छ सफर के होला, आज खोजेर पिएको छु जहर के होला, बल्छ बत्ती पुतली आई घुम्छ उज्यालोमा, बल्छ बत्ती पुतली आई घुम्छ उज्यालोमा, रापमा जल्छ कठै मर्छ कसर के होला, आज खोजेर पिएको छु जहर के होला, काँधमा काँध नहोला मुटुमा राख्नेछु, काँधमा काँध नहोला मुटुमा राख्नेछु, बाध्यता हुन्छ उचाल्नेछु पयर के होला, आज खोजेर पिएको छु जहर के होला, साथमा छैन छुटेको छ अधर के होला।

लप्सीबोट गोर्खाका गजलकार शीतल निश्चलको गजल यति बेला गजल गङ्गामा राख्यौँ। अबको पालो वीर मुन्तजिरको। एक यस्तो समाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, एक यस्तो समाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, आमाले ढुङ्गा पानी नपकाउन्, आमाले ढुङ्गा पानी नपकाउन्, सबको घरमा अनाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, आफ्नो माटो हुनेछ आफ्नो नै, आफ्नो माटो हुनेछ आफ्नो नै, देशमै कामकाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, पारदर्शी लुगा नहोस् तनमा, पारदर्शी लुगा नहोस् तनमा, स्त्रीको मनमा लाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, भोलिको आसमा समय जान्छ, भोलिको आसमा समय जान्छ, हुनु छ जे बाँकी आज होस् साथी, सभ्यताको रिवाज होस् साथी, सब कुरा भन्नुहुन्न सबलाई, सब कुरा भन्नुहुन्न सबलाई, प्रेममा केही राज होस् साथी, सभ्यताको रिवाज होस् साथी, आँखामा उनको पानी पानी छ, आँखामा उनको पानी पानी छ, डुब्नलाई जहाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, मृत्युलाई खुसीले स्वीकार्नु, मृत्युलाई खुसीले स्वीकार्नु, जिउन पहिले रियाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, एक यस्तो समाज होस् साथी।

वीर मुन्तजिरको गजल हामीले यति बेला उठायौँ। आफ्नो माटो हुनेछ आफ्नो नै, देशमै कामकाज हो साथी, पछिल्लो समयको समस्या यथार्थता र वास्तविकताको उपसका रूपमा आफ्नो गजलमा शेर पस्किनुभयो वीर मुन्तजिर। हामी गजल गङ्गामा छौँ, गजल गङ्गामा अब अर्को निकै मिठो गजल सङ्गीत जोडौँ। गजल कृष्ण हरिबरालको हो, सङ्गीत गैरे सुरेशको, स्वर निरा राणा भाटको रहेको छ। आँधी लिई आयौ तिमी, हुरी लिई आयौ, माया भन्दै मुटु छेड्ने छुरी लिई आयौ।

आधी लिए आयौ तिमी हुरी लिए आयौ माया भन्दै मुटु छेड्ने छुरी लिए आयौ गजल कृष्ण हरि बरालको संगीत गैरे सुरेशको र स्वर निरा राणा भाटको रहेको थियो हामीले गजल गंगामा राख्यौं हामी गजलको गंगामा डुबुल्की मारिरहेका छौँ गजलीय स्वादहरू ग्रहण गरिरहेका छौँ मंगलबारको रात्रिकालीन प्रहर छ यो रात्रिकालीन प्रहरमा तपाईँ हामीसँगै हुनुहुन्छ छेउमा गजल गंगा बहिरहेको छ भन्ने विश्वास मनभरि सङ्गाल्दै अबको पालो वासुदेव ठकुरीको म आफै स्वयंले कथेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् म आफै स्वयंले कथेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् सयौं देश प्रेमी मरेका कथा छन् सयौं देश प्रेमी मरेका कथा छन् छजो राष्ट्रघाती बचेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् गरे काम जसले भई दत्त चित्त गरे काम जसले भई दत्त चित्त अहो भाग्य तिनकै बलेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् नयाँ छैन केही हिजो आज मेरो नयाँ छैन केही हिजो आज मेरो पुराना तिमीले सुनेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् गयौं तीर्थ भन्छन् गरी खर्च लाखौं गयौं तीर्थ भन्छन् गरी खर्च लाखौं भनी देव ढुङ्गा पुजेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् म आफै स्वयंले कथेका कथा छन्

वासुदेव ठकुरीको गजल म आफै स्वयंले कथेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् सयौं देश प्रेमी मरेका कथा छन् छजो राष्ट्रघाती बचेका कथा छन् राष्ट्र जीवन र प्रेमसँग जोडिएको गजल सबै व्यक्तिहरूका लागि राष्ट्रप्रेम उत्तिकै अब्बलताका साथ नरहिरहन सक्छ जीवन आहुति दिने व्यक्तिहरू राष्ट्रका लागि शहीद भएर जान्छन् तर राष्ट्रको शहीदमाथि शहीदका सपनामाथि कहिलेकाहीँ कुठाराघात भइदिने व्यक्तिहरू पनि सत्तासीन हुन पुग्न सक्छन् भन्ने कल्पना भाव आफ्नो गजलमा पोख्नुभयो वासुदेव ठकुरी अबको पालोमा केपी दंगाल गोकुल बिछोडकै डगरमा सुताएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा बिछोडकै डगरमा सुताएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा पुछेनौ बगेका निरन्तर कि आँसु पुछेनौ बगेका निरन्तर कि आँसु थपी त्रास उल्टै रुवाएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा घृणा लाग्दथ्यो प्रेम तिम्रो मलाई घृणा लाग्दथ्यो प्रेम तिम्रो मलाई थियो के त्यो दिलमा लुकाएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा समर्पण थियो कि बाटो पना हो समर्पण थियो कि बाटो पना हो नजरमै नजर ती जुधाएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा लगायौ नि घाटा यहाँ जिन्दगीमा लगायौ नि घाटा यहाँ जिन्दगीमा गरेका लगानी उठाएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा बिछोडकै डगरमा सुताएर जाँदा केपी दंगाल गोकुलको गजल हामीले यति बेला गजलगङ्गाको बसाइमा उठायौँ हामी गजलगङ्गामा छौँ गजलमा आवाज मिसाइरहेका छौँ तपाईँले पनि मिठो मानेर सुनिरहनु भएको छ भन्ने विश्वास मनभरि यताबाट सङ्गालिरहेका छौँ यति बेला अर्को गजल सङ्गीत जोडौँ गजल हो केशव आचार्यको स्वर शिव परिवारको रहेको छ आँखाभित्रै आँसु दबाउँदाको पीडा कस्तो हुन्छ नसोध तिम्रो सम्झनाले सताउँदाको पीडा कस्तो हुन्छ नसोध

0: आँखाभित्रै आँसु दबाउँदाको पीडा कस्तो हुन्छ नसोध, तिम्रो सम्झनाले सताउँदाको पीडा कस्तो हुन्छ नसोध। गजल थियो केशव आचार्यको, स्वर शिव परियारको। हामी गजल गङ्गामा अब धनराज गिरी, चितवनका गजलकार धनराज गिरीको गजल उठाउँछौँ। कारोबार तिम्रो उही राजधानी, कारोबार तिम्रो उही राजधानी, हिरा माल लुट्ने परेको छ बानी, धोका मात्र आयो बिहानै बिहानै, धोका मात्र आयो बिहानै बिहानै, सेतो कोट भिर्ने लुकाई कहानी, हिरा माल लुट्ने परेको छ बानी, कालो काल देखि चरी भाग्छ टाढा, कालो काल देखि चरी भाग्छ टाढा, लोभी बाज आयो बनी खास दानी, हिरा माल लुट्ने परेको छ बानी, माउ दिक्क मानी लुकाएर चल्ला, माउ दिक्क मानी लुकाएर चल्ला, बुवासा स्याल आए बचाउ निशानी, हिरा माल लुट्ने परेको छ बानी, हो नेपाल हाम्रो पहाडी तराई, हो नेपाल हाम्रो पहाडी तराई, नेपालीमा मान्छे यही अन्न पानी, हिरा माल लुट्ने परेको छ बानी, कारोबार तिम्रो उही राजधानी। हो नेपाल हाम्रो पहाडी तराई, नेपालीमा मान्छे यही अन्न पानी। धनराज गिरीको गजल हामीले यति बेला उठायौँ। टाढी चितवनका गजलकार हुनुहुन्छ उहाँ, हुन पनि हो। विविधता होला हाम्रो भाषामा होला, हाम्रो संस्कृतिमा होला, हाम्रो विचारमा विविधता होला, तर हाम्रो एउटै लक्ष्य, एउटै उद्देश्य, एउटै भावना, एउटै चाहना समृद्ध नेपाल हो, हँसिलो नेपाल आमाको मुहार हो। त्यहाँनिर हाम्रो ऐक्यबद्धता छ, त्यहाँनिर हाम्रो समर्पण छ, हाम्रो जीवनी, हाम्रो जिजीविसा, हाम्रो बाल्यकालदेखि कोक्रोदेखि मृत्युशैयासम्म हामी यही नेपाल आमाको देनमा छौँ। यही नेपाल आमासँग एकताबद्ध भएर, एकजुट भएर नेपाल आमाको मुहार हँसाउने एजेन्डा हाम्रो मिल्छ। हामी यही अपेक्षा, यही दृढताका साथ एकताबद्ध छौँ, गोलबद्ध छौँ। हाम्रो सामाजिक सहिष्णुता छ, धार्मिक सहिष्णुता छ, हामी सबै नेपाली छौँ। यही भावको निकै मिठो गजल धनराज गिरीको हामीले यति बेला उठायौँ। छली प्यारमा फस्छ जो खल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, छली प्यारमा फस्छ जो खल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, अझै आचरणले म बालक रहेछु, अझै आचरणले म बालक रहेछु, सबैसँग जिस्कन्छु चञ्चल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर।
1: सेतो पुतलीदेखि सावधान रहौ,
2: सापु कस्तो रोग हो,
1: सापु एक दृष्टिनाशक रोग हो, विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
2: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
1: सापु रोग के कारणले लाग्छ?
2: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
1: सापु रोगका लक्षणहरू के हुन्?
2: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
1: उज्यालोमा हेर्न नसक्नु,
2: आँखा दुख्नु,
1: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
2: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
1: सापुको रोकथाम कसरी गर्ने?
2: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
1: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
2: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
1: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
2: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
1: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
2: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु।
3: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
4: ए, त्यसो पो भनेछन् डाक्टरले, सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो, यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
3: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
4: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
3: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
4: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यो होइन छोरी?
3: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो र 11 बजेको समाचारमा स्वागत छ। म रमेश ठमट्टा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको आज जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार प्रणाली सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौं युवाहरूका लागि रोजगारी सिर्जनाका साथै नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

मधेसी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

0: गजल गंगा।
1: हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला, हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। चरा जस्तै मान्छेहरूले घर छोडेको देख्छु, चरा जस्तै मान्छेहरूले घर छोडेको देख्छु, बिर्सेर देशको माटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। मेरो सोचाइ पनि हिजो तिम्रो जस्तै थियो, मेरो सोचाइ पनि हिजो तिम्रो जस्तै थियो, खाएर यो ढिँडो आटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। बडो गजब लाग्छ मान्छेको ममता देखेर, बडो गजब लाग्छ मान्छेको ममता देखेर, बडो गजब लाग्छ मान्छेको ममता देखेर, उपकाएर दिलको खाटो कहाँ पुगिन्छ होला, दौडी हिँड्नुको साटो कहाँ पुगिन्छ होला। रातभरि हिसाब गर्नु छ यही विषयमा, रातभरि हिसाब गर्नु छ यही विषयमा, रातभरि हिसाब गर्नु छ यही विषयमा, न उदाउँदै सूर्य रातो कहाँ पुगिन्छ होला, हिँडेरै यो बाटो कहाँ पुगिन्छ होला, दौडी हिँड्नुको साटो कहाँ पुगिन्छ होला।
2: क्षितिज समर्पणले गजल गङ्गाका लागि रेकर्ड गराउनु भएको यो गजल वाचनसँगै कार्यक्रम गजल गङ्गालाई हामीले आरम्भ गरेका छौँ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल तपाईँ सबै सबैलाई आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, दिनभरिको थकान सकेर आराम गर्ने यो समयमा फेरि एकपटक गजल गङ्गा आरम्भ भएको छ। अबको करिब 45-50 मिनट हामी तपाईँसँगै रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। आरम्भमा नै आग्रह गर्छौँ, गजल गङ्गा राम्रो लाग्छ भने साथी सङ्घीहरूसँग पनि कुराकानी गर्नुहोला। हाम्रा केही कमी र कमजोरीहरू छन् भने हामीलाई सल्लाह र सुझाव दिनुहोला। हामी गजल गङ्गालाई तपाईँले चाहे जस्तै बनाउने कोसिस गरिरहनेछौँ। आजको गजल गङ्गाको यो समय अवधिमा क्षितिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू अनि गजल गङ्गाको मेल आइडी gazalganga@gmail.com प्राप्त भएका गजलहरू हामी वाचन गर्नेछौँ अनि साथमा रहनेछन् सुमधुर गजल सङ्गीतहरू। यी गजल सङ्गीतहरू सुनिरहँदा तपाईँलाई पक्कै पनि आफ्नोपनको महसुस हुनेछ। गजल गङ्गालाई सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँले सुनेर साथ दिनुहुनेछ, यही विश्वासको बलियो गाँठो यहीँनिर बाँध्न चाहन्छौँ र कार्यक्रम आरम्भ गर्न चाहन्छौँ एउटा सुमधुर गजल सङ्गीतसँगै, जसमा स्वरूपराज आचार्यको स्वर रहेको छ, डाक्टर कृष्ण हरिपरालको गजल रचना र गैरी सुरेशको सङ्गीत हो। हर पल रुवाउँछ दुनियाँ र भन्छ हाँसी राख्नु, जहर पिलाउँछ दुनियाँ र भन्छ बाँची राख्नु। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामी सुनाउँछौँ तपाईँका लागि।

हजुरहरू हरफल रुवाउँछ दुनियाँ र भन्छ हाँसिराख्नु, जहर पिलाउँछ दुनियाँ र भन्छ बाँचिराख्नु। स्वरूपराज आचार्यको सुर, कृष्ण देवरालको रचना र गैर श्रेष्ठको सङ्गीत यहाँनिर हामीले प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले गजलका यी स्वरहरूभित्र आफ्नोपनको महसुस सङ्गाल्नुभयो होला। अब क्षितिज समर्पणलाई हामी एकैछिन पर्खाउँछौँ। उहाँले वाचन गर्नुभएका केही गजलहरू तपाईँले उहाँकै आवाजमा सुन्नुहुनेछ। हामीलाई गजलगङ्गाको मेल आइडी gajalganga@gmail.com प्राप्त भएका केही गजलहरू यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। सुमित्रा सुमीले नुवाकोटबाट गजल मेल गर्नुभएको छ आफ्नो। म सुमित्रा सुमीको यो गजल यहाँनिर वाचन गर्छु। अचेल आफ्नै परिचय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ। अचानो भएको छु रेटिएर सधैँ, अचानो भएको छु रेटिएर सधैँ, त्यसैले खुकुरीको भए फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ। छ स्वार्थता ती उज्यालाहरूमा झन्, छ स्वार्थता ती उज्यालाहरूमा झन्, र त बिहानीको विजय फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ। लाख हजार पीडा सहेको छु मैले, लाख हजार पीडा सहेको छु मैले, तिम्रो चोट दुई चार सय फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ। ए फुल गुलाब के फुल छौ अब तिमी, ए फुल गुलाब के फुल छौ अब तिमी, फुलहरूको महोदय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ, यो हाँसु खुसीको सञ्चय फिक्क लाग्छ। सुमित्रा सुमीले नुवाकोटबाट मेल गर्नु भएको गजल थियो। यो गजलका लागि सुमित्रा सुमीप्रति आभार व्यक्त गर्छौँ। अर्को गजल छ, यो गजल हो पोखराबाट प्राञ्जलले पठाउनु भएको छ। म पोखराका गजल स्रष्टा प्राञ्जलको गजल यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। वर्षौँपछि कसैले जवाफ पठाएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ, लाग्यो गुमेको मुटु फेरि फिर्ता आएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ। महलमा बसेर तिमी कहिल्यै रमाएनौ, महलमा बसेर तिमी कहिल्यै रमाएनौ, हेर त्यो बालक झुपडीमै रमाएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ। दुःखका बीच मुस्कुराउनु पो साँचो जिन्दगी हो, दुःखका बीच मुस्कुराउनु पो साँचो जिन्दगी हो, जसरी फुल काँडाका माझ मुस्काएको छ, लाग्यो वर्षौँपछि कसैले जवाफ पठाएको छ। बिर्सिदिनु मलाई भनी गएको थियो कोही, बिर्सिदिनु मलाई भनी गएको थियो कोही, आज उसैको यादले झन् सताएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ। ओ मान्छे त किन यति निर्लज्ज भइदिन्छस्, ओ मान्छे त किन यति निर्लज्ज भइदिन्छस्, तँलाई देखेर लाज आफै लजाएको छ, वर्षौँपछि कसैले जवाब पठाएको छ, लाग्यो गुमेको मुटु फेरि फिर्ता आएको छ। प्राञ्जलले पोखराबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि प्राञ्जलप्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। अब प्रकृति प्रेमीले कलाकुञ्ज चितवनबाट मेल गर्नुभएको गजल छ। म प्रकृति प्रेमीको गजल यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। तिम्रो मेरो आँसुको कहानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिमी बाहेक अन्त मुटु जोड्या छैन अहिलेसम्म, तिमी बाहेक अन्त मुटु जोड्या छैन अहिलेसम्म, रात एउटै घात एउटै जिन्दगानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, डोली हिँड्ने भमरा नठा नभो तिमी मलाई, डोली हिँड्ने भमरा नठा नभो तिमी मलाई, यौवनको उन्मादका निशानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ। ती आँसु पुछेर खुसी हुन सिक अब, ती आँसु पुछेर खुसी हुन सिक अब, संसार हेर्ने आँखाको नानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, भेटे जति सबैले अचम्म मान्दै भन्ने गर्छन्, भेटे जति सबैले अचम्म मान्दै भन्ने गर्छन्, प्रकृति प्रेमीको लजालु बानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ,
तिम्रो मेरो आँसुको कहानी एउटै छ। प्रकृति प्रेमीले कलाकुञ्ज चितवनबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि प्रकृति प्रेमीलाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ। रेडियो नेपालको राष्ट्रिय प्रसारण हाम्रा मिडियमहरूका फ्रिक्वेन्सीहरू धरान, धनकुटा, दिपायल, सुर्खेत, काठमाडौँ अनि पोखराबाट सुनिराख्नु भएको छ भने हाम्रा एफएम रिले स्टेसनहरू 91.6 मेगाहर्ज सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। यो जानकारीसँगै अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत सुनाउन चाहन्छौँ, जसमा सन्तोष रुचालको सुर र सङ्गीत रहेको छ। नवराज क्षितिजको गजल रचना हो यो। गजल हामी नजुरगङ्गाको दोस्रो साङ्गीतिक लहरमा तपाईँको लागि सुनाउँछौँ। गरिब सुम तिमी धनी त्यही हो नमिलेको, महु धरती तिमी चाँदनी त्यही हो नमिलेको। नवराज क्षितिजको रचना, सन्तोष रुचालको सुर र सङ्गीत, कार्यक्रम गजल गङ्गाको यो लहरमा हामी सुनाउँछौँ तपाईँको।

0: हजुर, गरिब छु म तिमी धनी त्यही हो नमिलेको, महु धरती तिमी चाँदनी त्यही हो नमिलेको। सन्तोष रुसालको सुर सङ्गीत, नवराज क्षितिजको गजल रचना हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। अब हामी जाजरकोटका गजल स्रष्टा क्षितिज समर्पणतर्फ लाग्छौँ। आज क्षितिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू यहाँहरू समक्ष सुनाउँछौँ। अब अगाडिको आवाज जाजरकोटका गजल स्रष्टा क्षितिज समर्पण।
1: के बनाउँछौ सीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई, मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। याद गर्छु मन्दिर छेउको भट्टी पसल, याद गर्छु मन्दिर छेउको भट्टी पसल, याद गर्छु मन्दिर छेउको भट्टी पसल। न एकादशी न पूर्णिमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। छिमेकी मरे मलामी गइदिनु पर्छ, छिमेकी मरे मलामी गइदिनु पर्छ, छिमेकी मरे मलामी गइदिनु पर्छ। बस याद होला बढीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, मान्छे हुन सिकाउनु छ अन्तिमसम्म। यो मान्छेको जिन्दगीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर, कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर, कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर, किन राखियो पृथ्वीमा मान्छेहरूलाई। के बनाउँछौ सीमा मान्छेहरूलाई, मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई। विश्वास कहाँ छ र दुनियाँसित, विश्वास कहाँ छ र दुनियाँसित, सब थोक बेचिन्छ रुपियाँसित, को आफ्नो को पराई केही चिन्दैन, को पराई को आफ्नो केही चिन्दैन, जिस्किनु हुँदैन यो हँसियासित। विश्वास कहाँ छ र दुनियाँसित, वर्षौँ भयो जिन्दगी काट्न थालेको, वर्षौँ भयो जिन्दगी काट्न थालेको, एक बिस्कुट र एक चियासित। विश्वास कहाँ छ र दुनियाँसित, भारीमा जिन्दगीको हिसाब हुन्छ, भारीमा जिन्दगीको हिसाब हुन्छ, भारीमा जिन्दगीको हिसाब हुन्छ। नपत्याए सोध्नु यो भरियासित, विश्वास कहाँ छ र दुनियाँसित, यही समय तेरो ताकत हेर्नु छ, यही समय तेरो ताकत हेर्नु छ, यही समय तेरो ताकत हेर्नु छ, कहिले भेटाउँछस् मेरी प्रियासित। विश्वास कहाँ छ र दुनियाँसित, सब थोक बेचिन्छ रुपियाँसित। पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला, पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला, हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। उसले यही बाटो पुगिन्छ भनेको थियो तिम्रो घरसम्म, उसले यही बाटो पुगिन्छ भनेको थियो तिम्रो घरसम्म, हिँड्दा हिँड्दै यो बाटो बेइमान कसरी बन्यो होला। हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। सोध्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन, सोध्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन, सोध्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन। तिम्रो एउटा शरीर पनि दोकान कसरी बन्यो होला, हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। ढुङ्गा उडायो माटो उडायो, उडायो हजारौँ सपनाहरू, ढुङ्गा उडायो माटो उडायो, उडायो हजारौँ सपनाहरू, जाबो याद उडाउन नसक्ने तुफान कसरी बन्यो होला। हामीले कहिले नभेट्ने भगवान कसरी बन्यो होला, पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला, हामीले कहिले नभेट्ने भगवान कसरी बन्यो होला। खै के सोच्यो दौडमा के आँटेर पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो, आँखा झिकियो र हात बाँधेर पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो, आँखा झिकियो र हात बाँधेर पठाइयो। भोकको कचौरा लिएर आएका नानीहरूलाई, भोकको कचौरा लिएर आएका नानीहरूलाई, सरकार गाउँमै पुग्छ भनी ढाँटेर पठाइयो। खै के सोच्यो दौडमा के आँटेर पठाइयो, मेरो प्यारको इलाज होला कसरी होला, मेरो प्यारको इलाज, मेरो प्यारको इलाज होला कसरी होला। उनको दिलमा पत्थर राखेर पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो। जाऊ माथि पुगेर फर्केर आउनु भन्दै, जाऊ माथि पुगेर दौडेर आउनु भन्दै, जाऊ माथि पुगेर दौडेर आउनु भन्दै मलाई फेदमै खुट्टा भाँचेर पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो। आँखा झिकियो र हात बाँधेर पठाइयो।
0: यति बेला क्षतिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू हामीले सुन्यौँ। रात बिस्तारै बिस्तारै सुनसान हुँदैछ, एकान्त हुँदैछ। हामी बारम्बार आग्रह गर्ने गर्छौँ, तपाईँले एक्लोपनको महसुस गर्न पाउनुहुनेछैन, किनकि गजल गङ्गा तपाईँको साथमा छ। तपाईँसँगै अझै केही समय हामी सँगसँगै सहयात्रा गर्न चाहन्छौँ। तपाईँको आत्मीय साथ मिलिराखेको आभास हामीले गरिरहेका छौँ। यही नै आग्रह गर्छौँ, गजलसँग तपाईँको गहिरो साइन छ भने, गजलप्रति तपाईँको लगाव र झुकाव छ भने, गजल गङ्गा @gmail.com काठमाडौँ आउनु भएको छ भने रेडियो नेपालसम्म आउनुहोला। आफ्नै आवाजमा आफ्ना गजलहरू रेकर्ड गराउन सक्नुहुनेछ। यसरी नै हामीले तपाईँका गजलहरू गजल गङ्गा मार्फत श्रोतासम्म पुर्याइदिनेछौँ। यो हाम्रो पक्का पक्की बाचा हो। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीतबाट हामी तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउँछौँ, जसमा बलराम राजवंशीको सुर रहेको छ। पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीत हो। उनको अनि मेरो सहनाले गर्छ जे गर्नु अनि नगर्नु जमानाले गर्छ। सुमधुर गजल सङ्गीत बलराम राजवंशीको सुर, पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीतमा हामी सुनाउँछौँ।

अनि यो चाहनाले गर्छ, जे गर्नु अनि नगर्नु जमानाले गर्छ। बलराम राजवंशीको स्वर, पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। अब गजलगङ्गाको मेल आइडी gajalganga@gmail.com प्राप्त भएका अरू केही गजलहरू यहाँ समक्ष सुनाउन चाहन्छौँ। र यो गजल छ भावुक बसन्तको। भावुक बसन्तले धनगढी उपमहानगरपालिका वार्ड नम्बर 7 बेली कैलालीबाट मेल गर्नुभएको छ। म भावुक बसन्तको गजल सुनाउँछु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु, थुप्रै पीडाहरूको डोको बोकिआएको छु, गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु, गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। शब्द शब्दमा लुकेका छन् घाउ मेरा, शब्द शब्दमा लुकेका छन् घाउ मेरा, गजलबाटै तपाईँ सामु सुनाएको छु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु, एकदेखि लाखौँसम्मका छन् पीडाहरू, एकदेखि लाखौँसम्मका छन् पीडाहरू, धोका अनेक जिन्दगीबाटै खाएको छु। थुप्रै पीडाहरूको डोको बोकिल्याएको छु, बच्चा हुँ र म भुलिदेऊ भन्नलाई प्यारी, बच्चा हुँ र म भुलिदेऊ भन्नलाई प्यारी, तिमीले गर्ने चोखो माया पाएको छु। थुप्रै पीडाहरूको डोको बोकिल्याएको छु, मलाई छेक्न नाङ्गो तार समेत बेरेछौ, मलाई छेक्न नाङ्गो तार समेत बेरेछौ, पुतली झैँ पीडा बोकी वरिपरि धाएको छु। थुप्रै पीडाहरूको डोको बोकी आएको छु, गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। भावुक बसन्तले बेली कैलालीबाट मेल गर्नुभएको गजल थियो यो। भावुक बसन्तलाई पनि गजलका लागि धेरै धेरै धन्यवाद दिन्छौँ। अब आजको अन्तिम गजल छ, यो गजल पुरुषोत्तम पौडेल रसुवाको हो। उहाँले लेख्नु भएको साङ्गीतिक गजल हामीले सुनाइसकेका छौँ। यति बेला हामीलाई पुरुषोत्तम पौडेल रसुवाले मेलबाट नै पठाउनु भएको, उहाँले लेख्नु भएको एउटा गजल प्राप्त भएको छ। म पुरुषोत्तम पौडेल रसुवाको गजल आजको गजल गङ्गाको अन्तिम लहरमा वाचन गर्ने अनुमति चाहन्छु। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, आनन्द के हो खुसी के हो थाहा नपाएको धेरै भयो। ओखती कहीँ भेटिएन नमिल्छ व्यथा सुनाउन, ओखती कहीँ भेटिएन नमिल्छ व्यथा सुनाउन, कसरी भनौँ त्यो फुलले दिल बिझाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, मदिरा साधन बनेन यो मुटुभित्रको पीडा भुल्ने, मदिरा साधन बनेन यो मुटुभित्रको पीडा भुल्ने, साँच्चै हो मेरो नसाले मन नजुलाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, अरू के जित्ने आशा गरौँ गुमाइसके जीवन पनि, अरू के जित्ने आशा गरौँ गुमाइसके जीवन पनि, बाहिर खुसी भए नि मन नरमाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, उही नै थियो लुटी लग्यौ अस्मिता मेरो पुरुषोत्तम, उही नै थियो लुटी लग्यौ अस्मिता मेरो पुरुषोत्तम, बुझिनौ कठै मेरो व्यथा जो सुनाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, आनन्द के हो खुसी के हो थाहा नपाएको धेरै भयो। पुरुषोत्तम पौडेल रसुवाले मेल गर्नुभएको गजल थियो यो। गजलका लागि पुरुषोत्तम पौडेल रसुवालाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ। अब आजलाई गजल गङ्गाबाट हामीले बिदा माग्नुपर्छ। बिदा हुने लाग्दा फेरि एकपटक पुरानै कुराहरू दोहोऱ्याउन मन लाग्यो। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। रात बिस्तारै चकमन्न हुँदैछ, एकान्त बन्दैछ। झ्याल ढोकाका चुकुलहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला। अगेनामा चुलोमा ग्यास स्टोभमा कहीँ आगो हुनसक्छ, निभाएर सुत्नुहोला। भोलि बिहान पश्चात आफ्नो सक्छ। औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन्। पुरा गरेर आनन्दले निदाउनका लागि आग्रह गर्छौँ। हुने कुरा भइ नै हाल्छ, चिन्ता गर्नु बेकार छ। सुन्दर सपनाको कामना गर्छौँ। भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ। राम्रो सोचौँ, राम्रो सोचियो भने मात्रै पनि धेरै राम्रो हुनसक्छ। अब बाँकी रहेको समयका लागि अर्को एउटा सुमधुर गजल सङ्गीत राज सुखदेलको स्वरमा सुनाउँछौँ। प्रेम कौशलको गजल रचना र बालन राईको सङ्गीत हो। गोरिटोमा सँगै थियौँ, दोबाटोमा छुट्दा रोई, मिलनका फलहरू सिसासरी फुट्दा रोई। यी गजल सङ्गीत आजको गजल गङ्गाको अन्तिम साङ्गीतिक लहरमा छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि
राम अविरल बिदा हुन्छौँ। सुन्दर सपनाको कामना सहित शुभरात्रि।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 6 गते बुधबार, ज्येष्ठ शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार मे 20 तारिक सन् 2026, नेपाल सम्बत 1146, अनला थ चतुर्थी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शङ्कर भण्डारी, राजु थापा, सहकर्मी द्वय राजन छेत्री, रमा ढुङ्गाना अनि म नरहरि नेउपाने। सदाझैँ आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्यादेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौँ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार। 6:00 नेपालीमा समाचार। 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम। 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम। 7:00 सुनाउनेछौँ समाचार। समाचारपछि 7:25 प्रसारण गर्नेछौँ कानुनका कुरा कार्यक्रम। 7:40 करिब 8:00 हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ। 8:00 सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। समाचारपछि करिब 9:00 आजका नारी कार्यक्रम प्रसारण गर्नेछौँ। 9:00 सुन्नुहुनेछ नेपालीमा समाचार। 9:10 नेपाल भाषामा समाचार। 9:20 प्रसारण गर्नेछौँ विश्व परिवेश कार्यक्रम। 9:45 करिब 10:00 हामी यहाँलाई चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौँ। 10:00 सुन्नुहुनेछ समाचार। समाचारपछि करिब 11:00 हामी यहाँलाई लेखविषय कार्यक्रम सुनाउनेछौँ। 11:00 सुन्नुहुनेछ समाचार। समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यो सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, अनुशासित हुँदाखेरि अथवा अरूको हितमा आफूलाई प्रयोग गर्दाखेरि, अरूले भनेको मान्दाखेरि, झन् अरूले चाहिँ आफूलाई हेप्ने, आफूलाई होच्याउने, जति काम गर्यो त्यति अरू काम लगाउने, यस्तो स्थिति पनि बन्छ। त्यसकारण यस्तो अवस्थालाई कसरी व्यवस्थापन गर्ने सुन्दर प्रश्न छ। बुझ्नुपर्ने कुरा के हो भने नि, मैले के गर्न खोजेको हो। पहिलो कुरा, आफ्नो नियत बुझ्ने। हामी अरूलाई त बुझ्न खोज्छौँ, आफूलाई बुझ्दैनौँ। मैले केही पनि गरिरहेको छु, किन गरिरहेको छु? मैले काम गरेँ, कसैलाई सहयोग गरेँ, सहयोग गरे बापत उसबाट प्रशंसा आउँछ, उसले मलाई राम्रो गर्छ, स्याबास भन्छ, या मैले यत्रो काम गरेपछि बिचरा यत्रो काम किन गरेको, कठैबाट अर्को पटक नगर भनेर भन्छ भन्ने आशमा गरेको हो, या उसलाई सहयोगको खाँचो छ। कुनै पनि व्यक्तिलाई अप्ठ्यारो परेको छ भने त्यो अप्ठ्यारोको समाधान गरिदिनु मेरो कर्तव्य हो, अथवा मैले प्रेमवश दयाको कारण, करुणाको कारण मैले उसको सेवा गरिरहेको छु, सहयोग गरिरहेको छु, अथवा कर्तव्यको कारणले गरिरहेको छु, या केही पाउने, उसबाट केही प्राप्ति हुन्छ कि भनेर गरिरहेको छु, त्यसमा भर पर्छ। पहिला आफूलाई बुझौँ, म कुन नियतले गरिरहेको छु। मैले प्रेमवश, करुणावश, दयाको कारणले उसको आवश्यकता छ, मैले गर्नुपर्छ, या कुनै मेरो कर्तव्य हो, मेरो ड्युटी हो, कुनै पनि अप्ठ्यारो परेको मान्छेलाई गर्नु मेरो कर्तव्य हो भन्ने हिसाबले गरेको छु भने उसँग अपेक्षा हुँदैन, उसले मलाई के भन्छ भन्नेतिर दृष्टि नै हुँदैन। मैले आफ्नो गर्ने काम गरेँ, सकियो, उसले मलाई प्रशंसा गर्छ कि सम्मान गर्छ कि अथवा गर्दैन कि त्यो उसको कुरा हो, मेरो कुरा होइन। अनि उसले अर्को पटक मलाई फेरि त्यस्तै काम लाउँछ कि लाउँदैन कि त्यो पनि उसको कुरा हो, मेरो होइन, किनभने म स्वतन्त्र छु। आज पो उसको अप्ठ्यारो परेको थियो मैले काम गरेँ त, भोलि उसले काम लगाउँदैमा फेरि मैले गर्नुपर्छ, जरुरी छ र गर्दिनँ म, सधैँ गर्नुपर्छ भन्ने छ, मेरो भाव हो, मलाई कसैले पनि बाध्य बनाउन सक्दैन, मेरो खुसी हो, स्वतन्त्र हुन्छ व्यक्ति। तर जहाँ अपेक्षा हुन्छ त्यहाँ हाम्रो स्वतन्त्रता हराएर जान्छ, स्वतन्त्र हुन सक्दैनौँ, हामी बन्धनमा पर्छौँ, किनभने मैले यति गरेँ यो बापत मलाई उसले केही न केही दिनुपर्छ, या त प्रशंसा दियोस्, या कठै बरा भनोस्, या कति दुःख गऱ्यो मेरो लागि अर्को पटक चाहिँ नगर है भनोस्, केही न केही अपेक्षा गरेका हुन्छौँ। अनि उसले भनेन, उसले न धन्यवाद भन्यो, न अर्को पटक गर्दाखेरि झन् उल्टो मलाई आज यति गरिदेऊ भोलि पनि यति गरिदेऊ है भनेर अर्को काम लगायो, त्यसपछि हामी दुःखी हुन्छौँ। हामी के भन्छौँ भने, ल यत्रो काम आज गरिदिएँ, झन् खुसी हुनुको सट्टा भोलि नगर भन्नुको सट्टा झन् अर्को पनि काम गरिदिए अरे, अम्लो दिँदा डुडुलो निल्ने, यस्तालाई पनि कसैले सहयोग गर्छ। किन त्यसो भन्यो भने, हाम्रो अपेक्षा थियो यसले अर्को पटक मलाई काम नलगाओस् भन्ने। ए बाबा अहिले पनि स्वतन्त्र छ नि, उसले लगायो भन्दैमा गर्नुपर्छ र, पहिलो पटक मैले मेरो खुसीले गरेँ, अब दोस्रो पटक उसले अरू काम गर भन्यो भने म गर्दिनँ भन्न पाइहालिन्छ नि। म भ्याउँदिनँ, मलाई समय छैन, म काम गर्दिनँ भन्न पाइन्छ। त्यसमा त म स्वतन्त्र छु, चित्त दुखाउनु पर्ने कुरै छैन यसमा। तर पनि हामी चित्त दुखाउँछौँ, कसैलाई कुनै कुरा दियो, अप्ठ्यारो परा देख्यो, सापट दियो, हामीलाई आस रहन्छ उसले पनि मलाई पछि फिर्ता देला कि, मलाई पनि अप्ठ्यारो परे बेला सहयोग गर्ला कि भन्ने आश्रय दिया हुन्छ। आफूलाई अप्ठ्यारो पर्दा उसबाट सहयोग आएन भने अनि विरक्ति हुन थाल्छौँ, मैले मात्रै गर्नुपर्ने, उसले चाहिँ नदिने। यसको अर्थ के भने हामी कसैलाई सहयोग गरिरहेका छैनौँ। असली कुरा सहयोग गऱ्यौँ कि गरेनौँ भन्ने हो, सहयोग गरेका छैनौँ, हामीले लगानी गरेका छौँ, व्यापार गरेका छौँ। व्यापारमा त हेर्नुहोस् घाटा नाफा हुन्छ, व्यापारमा लगानी गरेको ठाउँमा सबै ठाउँबाट प्रतिफल आउँछ, कुनै ग्यारेन्टी छैन। कहिले प्रतिफल आउँछ, कहिले नआउन सक्छ, घाटा हुनसक्छ। त्यसकारण हामीले कसैको लागि केही गऱ्यौँ र उसबाट प्राप्त हुन्छ, मलाई यो यो कुराहरू चाहे सम्मान होस्, चाहे प्रशंसा होस्, चाहे सम्पत्ति होस्, जेसुकै होस्, मलाई प्राप्त हुन्छ भनेर दिनु, त्यो आशामा दिनु भनेको केही प्राप्ति गर्नलाई दिनु भनेको व्यापार गर्नु हो, सेवा गर्नु होइन। सेवामा लिने हुँदैन, बस मैले दिएँ सकियो, मैले गर्नुपर्ने गरेँ, उसले के व्यवहार गर्छ त्यसको बदलामा मलाई के मतलब, त्यो त उसको कुरा हो, जेसुकै गरोस्। सेवामा लिनु हुँदैन, दानमा लिनु हुँदैन, दिनु मात्रै हुन्छ। हामी दान कहाँ गर्छौँ, दान दिनु पर्यो भने पनि त्यो पनि व्यापारै गर्छौँ। मैले यति दान दिए बापत मैले के पाउँछु, कतिजना मानिसको अगाडि मेरो सम्मान हुन्छ, उपस्थिति कतिको हुन्छ, कमसेकम यत्रो दिएपछि त 4-5 हजार मान्छे त हुनुपर्छ है, त्योभन्दा सानो समारोहमा त के मेरो सम्मान लिनु नि, अलि धेरै मान्छे हुनुपर्छ। अनि ठुला ठुला शब्दहरू, एकदम सम्मानजनक शब्दहरूले मलाई सम्मानित गर्नुपर्छ, दोसल्ला उडाउनु पर्छ, प्रमाणपत्र सम्मान पत्र चाहिन्छ, व्यापार गरेको पैसा देऊ, सम्मान पत्र ल्याऊ। अनि आफूले भनेको जस्तो आएन, सम्मान भएन भने यस्तो पनि हुन्छ, अर्को पटक म दिँदै दिन्न, मान्छे रिसाउँछ, आफ्नो अपेक्षा पुरा भएन। हामी दान पनि दिँदैनौँ, कहीँ कसैको सेवा गर्दैनौँ, त्यसबाट फाइदा लिने प्रयास गर्नु ठिक छ, गरे हुन्छ, यो पनि राम्रै हो, कमसेकम फाइदा लिने प्रयास गर्दाखेरि पनि गर्न त गर्यो नि, जतिसुकै आफ्नो प्रचार गरे पनि केही न केही त दियो नि त, दियो अलिकति, दियो उसले चारना, तर लिन्छ रुपियाँ, किनभने उसले फाइदा हेरेको हुन्छ, मैले यति लगेर लगानी गर्छु, यति मेरो विज्ञापन हुन्छ र विज्ञापनबाट मलाई यति फाइदा हुन्छ, धेरै मान्छेले थाहा पाए, विज्ञापन भयो, अब मेरो व्यापार बढ्छ। मान्छेले सेवा गर्छ आफ्नो विज्ञापनको लागि, तर